0: र सुर्खेतमा साउन लागे यता 44,500 सिलिन्डर ग्यास वितरण, यो महिनाभित्र 50,000 सिलिन्डर वितरण हुने आयल निगम सुर्खेतको अनुमान।
1: सरकार र लघुवित्त पीड़ित बीच सात बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा भएको निर्णायक वार्तापछि लघुवित्त पीड़ितहरूले विगत लामो समयदेखि गर्दै आएको काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। यही साउन 10 गतेदेखि देशैभरका पीड़ितहरूले राजधानीमा मार्च शुरू गरेका थिए। सरकारसँग पटक पटक भएका चरणबद्ध वार्ताहरू निष्कर्षविहीन बनेपछि आन्दोलन चर्किएको थियो। हिजो सरकारले निर्णायक वार्ताको आश्वासन दिए पनि सहमति हुन नसक्दा निराश बनेका केही पीड़ितले माइतीघर मण्डलामा आत्मदाहको प्रयास समेत गरेका थिए। सोही घटनापछि दबावमा परेको सरकारले पुनः वार्ता बोलाई सहमति जुटेको हो र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ।
2: BFBS Gorkha Radio.
3: Oh yeah.

नमस्ते, फेरि पनि स्वागत छ यहाँलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं इथोस ब्यान्ड फिचरिङ गिरिश एन्ड दर्शनाको गीतबाट टोलाई बस्छु। यो गीतबाट कार्यक्रमको दोस्रो घण्टा पनि अगाडि बढ्यो र दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु। अनि दोस्रो घण्टामा आज शुक्रबार परेकाले हामी आजको सन्दर्भ कोट्याउनेछौँ। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु आजको राशिफलतर्फ। आजको राशिफल सुरु गरौं मेष राशिबाट। कामको मेसो नमिल्दा पछि परिएला, अरूका लागि बुद्धि खर्चनु पर्ला अनि स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। वृष राशि, छातीको समस्याले स्वास्थ्य कमजोर रहला, हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्ने देखिन्छ अनि समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। मिथुन राशि, नयाँ काम प्रारम्भ गर्ने समय छ, मेहनतले दिगो फाइदा दिलाउनेछ अनि प्रतिस्पर्धीहरूले हार खानेछन्। कर्कट राशि, बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सम्पादन हुनेछ, आफ्नो क्षेत्रमा राम्रै प्रभुत्व जमाउन सकिएला अनि आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ कर्कट राशि हुनेहरूको। सिंह राशि, आजको दिन रमाइलो हुनेछ सिंह राशि हुनेहरूको। रचनात्मक काम प्रारम्भ गर्ने समय छ अनि सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि काम गर्न थप हौसला प्रदान गर्नेछ। कन्या राशि, आकस्मिक खर्च बढ्नेछ भने आमदानी कम हुनेछ अनि व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तुला राशि, दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ, आमदानी बढ्नाले उत्साह जाग्नेछ अनि श्रमको उचित मूल्य पाइनेछ। वृश्चिक राशि, नयाँ कामले नाम र दाम दिलाउनेछ, कर्म क्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ अनि मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ वृश्चिक राशि हुनेहरूलाई। धनु राशि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि भविष्यका लागि सम्भावनाको खोजी गर्ने समय छ अनि समयको गतिलाई पछ्याउन नसक्दा केही दुःख पाइएला। मकर राशि, स्वास्थ्य कमजोर रहनेछ भने चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ अनि गोपनीयता बाहिरिनाले लक्ष्यमा पुग्न अप्ठ्यारो पर्ला। कुम्भ राशि, घुमफिर तथा मनोरञ्जनको समय छ कुम्भ राशि हुनेहरूको। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ अनि परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। मीन राशि, साहसी काम गरेर अरूको मन जित्न सकिएला, प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् अनि कामको उच्च मूल्याङ्कन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ मीन राशि हुनेहरूलाई। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब हेमन्त राणाको गीत म टक्र्याउँछु, उडी जाने हो कि।

उडी जाने हो कि हेमन्त राणालाई सुन्दै हुनुहुन्थ्यो। प्रिन्स फोर्सेस बुनाईमा डिआइओले अहिले यो बिदाको समय पारेर धेरै कामहरू गरिराखेका छन् यो टुकर लाइन्स स्टेटमा, र त्यसमध्येको एक हो एलभी स्विच गियर इन्सपेक्सन, र यो सेड्युल्ड वर्क हो डिआइओको। आउँदो सोमबारदेखि हुँदैछ 17 तारिकदेखि H15 फ्ल्याटहरूमा, फ्ल्याट सिई र जी, अनि फ्ल्याट डी, एफ अनि एच, सिइजी एच 15 यी तिनवटा फ्ल्याटहरूमा बिहान 8 बजीदेखि 11:30 बजीसम्म हुनेछ भने 17 तारिक फ्ल्याट डी, एफ एन्ड एचमा दिनको 1:30 बजीदेखि 4 बजीसम्म एलभी स्विच गियर इन्सपेक्सन सेड्युल राखिएको छ। त्यसको मतलब यो समयमा तपाईँको घरमा बिजुली अवरुद्ध हुनेछ, याद गर्नुहोला। एच 15 फ्ल्याटहरू सी, ई र जीमा सोमबार 17 तारिक बिहान 8 बजीदेखि 11:30 बजीसम्म बत्ती हुँदैन। त्यसै गरी फ्ल्याट डी, एफ अनि एचमा 17 तारिक सोमबार दिनको 1:30 बजीदेखि 4 बजीसम्म बत्ती जाने भएको छ। एवमृतले 18, 19 र 20 तारिक सबै एच 15 घरहरूमा यो एलभी स्विच गियर इन्सपेक्सन हुने भएको छ। त्यसर्थ घरमा बत्ती नहुँदाखेरि तपाईँहरू आश्चर्य नपर्नुहोला। माथि माथि लेकैमा सुरज पण्डित र बेनिसा पौडेलको यो मिठो गीत अब हामी सुन्छौँ।

हिमाल पहाड तराई कोही छैन पराई हाम्रो नेपालमा सधैँ यस्तै भइदिए कति राम्रो हुन्थ्यो. माथि माथि लेखाइमा सुरज पण्डित र बेनिसा पौडेललाई सुन्दै हुनुहुन्थ्यो. हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ. ब्रुनाईको स्टुडियोबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ. यतिखेर तपाईँहरू सबैलाई कार्यक्रममा पुनः स्वागत छ. यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला. फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जरबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ. अब आजको सन्दर्भ कोट्याउँ. हुन त आजको सन्दर्भ अलिकति पृथक विषयवस्तु म कोट्याउँदैछु. हामी आर वी बिकमिङ बेटर कनेक्टेड और एक्चुअली मोर लोनली. अहिले जमाना

किनभने अहिले सोसियल मिडिया स्मार्टफोन आदि आदिको प्रयोगले गर्दाखेरि हामी एकदमै एक्लिँदै गएको महसुस हुँदैछ। मलाई पनि त्यस्तो महसुस हुन्छ किनभने पहिले हामी धेरै कन्ट्याक्टमा हुने गर्दथ्यौँ साथीहरूसँग। हुन त भन्नु होला सोसियल मिडिया त्यही कन्ट्याक्ट गर्नको लागि त हो भनेर भन्नुहुन्छ होला। सोसियल मिडिया त अहिले एउटा एक हिसाबले सो अफ गर्ने माध्यम बनेको छ। तपाईँलाई साथीभाइहरूले अरू चिनाजाना जो जति हुनुहुन्छ उहाँहरूले हलिडेको स्न्याप्स हालेको एकदमै रमाइलो गरेको त्यस्तो मात्रै देख्नुहुन्छ। त्यसले तपाईँलाई अलिकति दुखी तुल्याउँदो रहेछ। खास खासमा धेरै जानकारहरूले यस्तै भन्ने गर्दछन् किनभने प्रायःजसो सोसियल मिडियामा अरूकै त्यस्तो एकदमै राम्रो छुट्टी मानिरहेको कहाँ कहाँ घुम्न गएको त्यस्ता फोटोहरू भिडियोहरू हामी अपलोड भएको देख्छौँ र त्यसले गर्दा हामीलाई अलिकति दुखी तुल्याउँछ अरे। यो मैले भनेको कुरा होइन, जानकारहरूले भनेको कुरा हो किनभने आफूलाई अलिकति लघुताभास हुन्छ अरे त्यति बेला र अरूले चाहिँ यस्तो यस्तो गरिराखेका छन् मैले केही गर्न सकिरहेको छैन भन्ने त्यो एउटा त्यो मनमा आउँदो रहेछ। र यहाँ अब प्रसङ्ग अलि बेग्लै छ, सन्दर्भ हामी अहिले आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले बढी कनेक्सनमा आइरहेका छौँ कि हामी खास खासमा एकदमै लोनली भइरहेका छौँ, यो सोच्ने बेला भएको छ। र एआई कम्प्यानियनहरू मित्रतातर्फ उन्मुख छन् भनेर त भनिन्छ किनभने एआई कम्प्यानियनहरू फ्रेन्डसिपको लागि प्रयोगमा ल्याइँदैछ। कन्भर्सेसन अनि इमोसनल सपोर्टका लागि पनि त्यो प्रयोग हुन थालेको भन्ने बुझियो। तर पक्का पक्का फेस टु फेस एक्सपिरियन्स जुन हाम्रो हुन्थ्यो पहिले त्यो अब बिस्तारै घट्दो क्रममा छ, घट्दै जाँदैछ। फेस टु फेस हामी तपाईँ ल आफै विचार गर्नुहोस्, तपाईँको साथीसँग फेस टु फेस कुरा नगरेको कति भयो? आफ्नो चिनजान आफन्त टाढा पनि जानु पर्दैन, आफन्त आफ्नै परिवारका सदस्यहरू अलि डिस्टेन्ट रिलेटिभहरूसँग तपाईँले फेस टु फेस कुरा नगरेको कति भयो? धेरै भइसक्यो। त्यसले गर्दा तपाईँ कतै एकदमै एक्लिँदै जानुभएको त होइन, मलाई पनि त्यो अनुभूति हुन्छ समय समयमा किनभने पहिले त हामी धेरै साथीभाइहरू प्रत्यक्ष रूपमा कुराकानी गर्ने गर्थ्यौँ, भेट्थ्यौँ। आजकल त्यो भेटघाट पात्लिँदै गएको मलाई अनुभूति हुन्छ। हुन त एआई तपाईँको एकदमै परम मित्र बन्दै गएको छ अहिले। इट्स अलवेज देयर टु लिसन रिमेम्बर। तर एआईले तपाईँलाई जज गर्छ जसरी पक्का पक्का तपाईँको मित्र तपाईँको साथीभाइले याद गरिराखेको हुन्छ। सबै कुरा राम्रो होस् नराम्रो होस् सबै कुरा याद गरिराखेको हुन्छ अनि सहयोग गरिराखेको हुन्छ। तर एआई त एउटा अमूर्त वस्तु हो, त्यसमा संवेदना हुँदैन, त्यसले गर्दाखेरि त्यसले तपाईँलाई जज गर्ने कुरै भएन। अनि आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्दाखेरि तपाईँले जुन कुरा साथीलाई भन्न सक्नुहुन्थेन त्यो कुरा एआईलाई भन्न सक्नुहुन्छ? साथीलाई नभन्ने कुरा एआईले भन्न सक्नुहुन्छ तपाईँ? एआईसँग बोल्दाखेरि तपाईँको फिलिङ कस्तो हुन्छ? जुन कुरा साथीभाइसँग बोल्दाखेरि हुन्थ्यो तपाईँको त्यो फिलिङ, एआईसँग बोल्दा त्यस्तो पक्कै पनि हुँदैन होला, केही फरक तपाईँले पाउनुहुन्छ। यस्ता यस्ता प्रश्नहरू थुप्रै उब्जँदैछन् अहिले। र तपाईँका अनलाइन फलोवरहरू थुप्रै हुन सक्छन्, उनीहरू भ्यालुएबल कि तपाईँको पक्का जेन्युइन फ्रेन्ड्स जोसँग तपाईँ एकदमै सम्पर्कमा रहिरहनुहुन्छ, कुराकानी गरिरहनुहुन्छ।

फिजिकली भेट गरिरहनुहुन्छ, उहाँहरू भ्यालुएबल कि तपाईँका अनलाइनका फलोवरहरू भ्यालुएबल? किनभने आजकल त अब जति धेरै फलोवरहरू बढ्यो उति एकदमै गर्वको महसुस गर्ने दिनहरू आए, अपलोड गरेका कुराहरू धेरै भ्युज प्राप्त भयो भने अनि धेरै सब्सक्राइब गर्न थाले भने मानिसहरूले त्यसको गर्व गर्न थाले मानिसहरू, तर पक्का पक्का फिजिकली आफ्नो साथीभाइसँगको सम्पर्क पक्कै पनि घट्दै गएको अनुभूति हुँदैछ। र यस हिसाबले जाने हो भने कुनै दिन एआई चाहिँ तपाईँको परम मित्र बन्न सक्छ, तपाईँले बिस्तारै बिस्तारै साथीभाइहरूसँगको सङ्गत छोड्दै जानुहुन्छ र एआईप्रति तपाईँ बढी परनिर्भर बन्नुहुन्छ, त्यस्तो अवस्था नआउला भन्न सकिन्न, धेरै दिन पनि पर्खनु पर्दैन होला त्यस्तो अवस्था आउनका लागि। हजुर, आर्टिफिसियल इन्टेलिजेन्स हुन त हामीले टेक्नोलोजीतिर पनि कुराकानी गर्ने गर्दछौँ, किनभने अहिले आर्टिफिसियल इन्टेलिजेन्स बाहेक अरू कुरा हुनै छाडे, किनभने मानिसहरूले दैनिक प्रयोग गर्ने एउटा साधन बनेको छ आर्टिफिसियल इन्टेलिजेन्स, र त्यसले गर्दाखेरि तपाईँ हाम्रो साथीभाइहरूसँगको सम्बन्ध अलिकति खस्किँदै गएको हो कि भन्ने महसुस त भइराखेकै छ। तर यस्तो अवस्थालाई तपाईँले कसरी ह्यान्डल गर्नुहुन्छ भन्ने प्रमुख कुरा हुन आउँछ। आजको सन्दर्भ आजलाई यति नै। अब गीत सुनाऊ वाङदेन शेर्पाको अलिअलि।

अलिअलि वाङदेन शेर्पाको मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज हो। कार्यक्रमको नाम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ र तपाईँको साथमा म लाल शाही। ब्रुनाईको समय बिहान 7 बजेदेखि सँगै रहिआएको छु। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया आउँदै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक मेसेन्जर मार्फत हामीसँग जोडिन सक्नुहुन्छ। यतिखेर हामीलाई बिमला थेबे पान्धक लिम्बुजीले सम्पर्क गर्नुभएको छ काठमाडौँबाट र एउटा गीत सुनाइदिनु हुन्थ्यो कि भन्ने अनुरोध फेसबुक मार्फत पठाउनु भएको छ र उहाँको रोजाइमा परेको गीत हो गङ्गा वरदानको छपनीले छान छान। हजुर, यो केही पुरानो गीत हो तर कालजयी गीतमध्ये एक पर्दछ गङ्गा वरदानको। अब म ढिला नगरिकन सुनाइहाल्छु बिमला थेबेज्यूको अनुरोधमा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेंड मा कसै न कसैले वेटरन्स आईडी कार्ड को लागि आवेदन दिन्छन्। वेटरन्स आईडी कार्ड यो MOD तथा अफिस फर वेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको

के हरसिंह लिम्बूको आजकल हामीलाई यतिखेर हङकङबाट जेल राईजीले सम्पर्क गर्नुभएको छ. समय समयमा आउने गर्नुहुन्छ तर केही लामो समयपछि आएको छु भन्नुहुन्छ. हो, सही कुरा हो. केही समय हराउनु भएको थियो र एउटा कुनै गीत बजाइदिनु होला भनेर भन्नुहुन्छ. र युकेमा हुने भाइ सुशान्तको लागि त्यो गीत उहाँले समर्पित गर्नुभएको छ. कुनै गीत भन्नुभएको छैन, म एउटा गीत उहाँको लागि पक्कै पनि टक्र्याउनेछु. र उहाँले एउटा भिडियो पनि पठाउनु भएको छ, छोटो भिडियो सेकोङ भिलेजको जस्तो लाग्यो मलाई, सेकोङको भन्नुभएको छ. तर सेकोङ क्याम्प पहिला त्यो तल कामतिनको छेउको क्याम्प त होइन यो पक्कै पनि, उहाँले पठाउनु भएको फोटो, किनभने अलिकति उकालो ओह्रालोहरू देखिन्छ. किनभने मलाई सम्झना छ सेकोङमा पहिला बसेको, अनि ती ठाउँहरूको मलाई पूर्ण रूपले ज्ञान छ. तर उहाँले पठाउनु भएको यो छोटो भिडियो चाहिँ सेकोङ भिलेजको जस्तो मलाई लाग्यो, र सेकोङ भिलेजमा पहिला बसेको त्यही भएर भाइलाई म यो सम्झना स्वरूप पठाउन चाहन्छु भनेर सुनाउन चाहन्छु गीत भनेर भन्नुभएको छ. अनि यो भिडियो पनि पठाउनु भएको छ आज हाम्रो फेसबुक मार्फत. धेरै धन्यवाद छ जिल राईजीलाई र उहाँलाई. अब एउटा गीत म टक्र्याउँछु, माया संसार भन्ने गीत छ, हर्किलिज बस्नेतको स्वरमा. इन्जोय.

यो BFBS गोरखा रेडियो हो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

0: अस्मिता अधिकारीको बेग्लै संसार र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय बिहानको 9 बज्नको लागि अब 5 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्दैछु समृद्धि राईको एउटा मिठो गीतबाट। मैले जानेको कुरा भन्ने गीत छ, यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि हामी 9 बजेको समाचार प्रस्तुत गर्नेछौँ। समाचारपछि कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। तेस्रोमा
1: डान्स सिकाइदियो रे।

0: અને સ્માર્ટ સ્પીકર માં બનહોસ
1: પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
2: कैलालीको धनकडी विमानस्थल स्तरोन्नति गरी सुदूरपश्चिमको हवाई कनेक्टिभिटी विस्तार गर्न सरकारवालाहरूले आग्रह गरेका छन्। नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स नाटा सुदूरपश्चिमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विमानस्थललाई आधुनिक सुरक्षित र दीर्घकालीन क्षमतासहित विकास गर्न माग गरिएको हो। विमानस्थलको स्तरोन्नति नहुँदा सुदूरपश्चिमको पर्यटन व्यापार लगानी र आर्थिक गतिविधिमा असर परेको भन्दै तत्काल स्पष्ट योजना र बजेटसहित काम अघि बढाउन आग्रह गरिएको छ। जवाफमा पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले सुदूरपश्चिमको पर्यटन विकासलाई प्राथमिकतामा राख्दै विमानस्थल स्तर उन्नतिको विषयमा थप छलफल गरी ठोस योजना अघि बढाउने बताउनु भएको छ। क्यानाडा पठाइदिने भन्दै 12,80,000 ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सिराहा सातका 32 वर्षीय सुशान्त सिंहलाई पक्राउ गरिएको हो। वैदेशिक रोजगार सम्बन्धी कसुरमा पक्राउ अनुमति लिएर उनलाई काठमाडौँको संक्रमणबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिंहलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। कर्जा असुलीका लागि धितो लिलामी गरेको विषयमा नेपाल इन्भेस्टमेन्ट ब्याङ्क मेगा ब्याङ्क एनआईएमबीका संचालक र सीईओ विरूद्ध मुद्दा दायर भएपछि बैंकिङ क्षेत्र चिन्तित बनेको छ।
3: स्मार्ट टेलिकमले कर्जाका लागि ब्याङ्कमा राखेको सम्पत्ति लिलामी गरी कर्जा असुल गरेको विषयमा ब्याङ्कका 8 अधिकारी विरूद्ध सरकारी सम्पत्ति हिनामिनाको आरोपमा मुद्दा दायर भएको हो। धितो लिलामी गरेर कर्जा असुल गर्दा पनि मुद्दा खेप्नुपर्ने अवस्था आए ब्याङ्कका अधिकारी निर्णय गर्न डराउने ब्याङ्करहरूले बताएका छन्। यसले कर्जा प्रवाह र खराब कर्जा असुलीमा समेत समस्या आउन सक्ने उनीहरूको भनाइ छ। एनआईएमबीले भने प्रचलित कानून अनुसार नै धितो लिलामी गरी कर्जा असुल गरेको दावी गरेको छ। ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनले कर्जा नतिरेमा धितो लिलाम बिक्री गरी सामा र ब्याज असुल गर्न सक्ने व्यवस्था गरेको ब्याङ्कको भनाइ छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कले एनआईएमबीको वित्तीय अवस्था र तरलता सन्तोषजनक रहेको जनाएको छ। ब्याङ्कको दैनिक कारोबारमा कुनै समस्या नदेखिएको भन्दै राष्ट्र ब्याङ्कले ब्याङ्कको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। एनआईएमबीले पनि मुद्दाका कारण ब्याङ्कको नियमित सेवा र कारोबारमा कुनै असर नपरेको जनाएको छ। ब्याङ्कका सबै सेवा पूर्ववत सञ्चालन भइरहेको भन्दै ग्राहकलाई ढुक्क रहन आग्रह गरेको छ।
2: नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले 70 वर्षीय उमेर हद र कार्यकारी पदमा लगातार 2 कार्यकाल मात्र रहन पाउने व्यवस्था पुनः लागू गर्न सुझाव दिएको छ।
3: महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदन मसुदामा पार्टी पुनर्गठनका लागि 11 महाधिवेशनबाट निर्वाचित सबै कमिटी विघटन गरी सानो र छरितो बनाउनु पर्ने उल्लेख छ। प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने तथा नयाँ पुस्तालाई पार्टीमा आकर्षित गर्न नयाँ नीति र एजेण्डा आवश्यक रहेको आउल्याइएको छ। फागुन 21 गतेको निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएर अध्यक्ष केपी शर्मा ओलीले पद छाड्नुपर्ने सुझाव समेत प्रतिवेदनमा छ। जेएनजी आन्दोलनसम्म मुलुक पुग्नुमा ओली नेतृत्व त्यो सरकारको कमजोरी रहेको पनि उल्लेख छ। पार्टीमा गुटबन्दी विलासी जीवनशैली र सामाजिक सञ्जाल मार्फत असहमति व्यक्त गर्ने प्रवृत्ति बढेको भन्दै त्यसले जनतामा पार्टीप्रतिको विश्वास घटाएको निष्कर्ष प्रतिवेदनमा छ। वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाको समेकत्वमा बनेको 15 सदस्यीय कार्यदलले प्रदेश स्तरमा छलफल गरी सुझाव संकलन गरेको थियो। मस्यौदा थापा र ओलीलाई बुझाइसकेपछि कार्यदलका सदस्यलाई पनि अध्ययनका लागि दिइएको छ। तर कार्यदल सदस्य भानुभक्त ढकालले भने आफूले प्रतिवेदन नपाएको बताउनु भएको छ। प्रतिवेदनका केही विषयप्रति ओली असन्तुष्ट रहेको पनि बताइएको छ।
2: बेलायतमा यस वर्षको 5 तातो लहर शुरू भएको छ। इङ्ल्याण्डका पूर्वी दक्षिणी पूर्वी र मिडल्यान्ड क्षेत्रमा बढ़ी गर्मी हुने अनुमान गरिएको छ। ती क्षेत्रमा मध्यरातसम्म अत्याधिक गर्मीको एम्बर चेतावनी जारी गरिएको छ। अत्याधिक गर्मी र सुखा मौसमका कारण स्वास्थ्य सेवा अग्नि नियन्त्रक र पानी कम्पनीहरू दबावमा छन्। मौसम प्रस्तुत साइमन किङले गर्मीका कारण
4: We're on track for the hottest summer on record across the UK, and only yesterday Wales recorded its hottest August day on record. The temperature in West Wales got to 35.3 degrees Celsius, and with that it now makes it 4 consecutive months where we've had a temperature in excess of 35 degrees Celsius. The records just keep on tumbling.
2: रोयल कलेज अफ नर्सिङले गर्मीका कारण स्वास्थ्यकर्मीले असहज र अमानवीय अवस्थामा काम गर्नु परेको जनाएको छ। युनियनकी प्याट्रिसिया मार्क्विसले कर्मचारीको सुरक्षाका लागि भवनलाई अत्याधिक गर्मीबाट सुरक्षित बनाउन अत्यावश्यक कदम चाल्नुपर्ने बताउनु भएको छ।
5: Members who have got underlying health conditions, who've ended up having seizures at work as a result of the conditions, and regularly members who are feeling really unwell, as it says, nauseous, being sick and having to take time off as a result of the working conditions.
2: BFBS Gorkha Radio.

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको स्टुडियोबाट यो कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ। बहुसंख्यकले हामीलाई बिएफएस रेडियोको एप मार्फत सुन्ने गर्नुहुन्छ। यदि तपाईँले अहिलेसम्म एप डाउनलोड गर्नुभएको छैन भने यो फ्री डाउनलोड हो। तपाईँले आइओएसमा पनि सक्नुहुन्छ, अनि जस जसले स्यामसङ फोन प्रयोग गर्ने गर्नुहुन्छ एन्ड्रोइड अपरेटिङ सिस्टमको, त्यसमा पनि तपाईँले फ्री डाउनलोड गर्न सक्नुहुन्छ। र तपाईँले 24 आवर्स बिएफएस रेडियो सुन्न सक्नुहुन्छ। त्यसका अलावा युकेका विभिन्न स्थानमा एएम फ्रिक्वेन्सी, कतै कतै एफएममा सुन्न सक्नुहुन्छ नेपालमा पनि। अनि यहाँ ब्रुनाईको हकमा भने 89.5 मेगाहर्ज एफएममा अहिले बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र हामी यतिखेर कार्यक्रमको तेस्रो घन्टामा छौँ। भर्खरै सुन्नुभएको गीत 1974 AD ब्यान्डको हो, म तिम्रै हुँ। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सर्वेमा भाग लिएर हामीलाई आवश्यक राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्। त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचरका लागि। हो, बिएफएस रेडियोले हरेक तिन महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 स्टर्लिङ पाउन्डको सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

Budalamaku Madhos. सोमबार 17 अगस्तका दिन नाग पञ्चमी पूजा हुँदैछ। ब्रिटिस फोर्सेस ब्रुनाई वासीका लागि टुकर लाइन्सको मन्दिरमा बिहान 8:30 बजेदेखि 9:15 बजेसम्म यो कार्यक्रम हुँदैछ त्यहाँ। नाग पञ्चमी पूजा सोमबार 17 अगस्तका दिन टुकर लाइन्सको मन्दिरमा बिहान 8:30 बजेदेखि 9:15 बजेसम्म। ब्रिटिस फोर्सेस ब्रुनाई वासी सबैलाई उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ। बिहान 8:30 बजे सुरु हुन्छ 17 तारिक सोमबारको दिन नाग पञ्चमी पूजा। लै लै लै अहिले निकै चर्चा बटुलेको गीत हो यो सन्जु मोक्तानको, अब हामी सुन्छौ।

0: रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

नयाँ सपना कर्म ब्यान्डको गीत सुन्दै हुनुहुन्थ्यो. विदेशीको नेपालीको पीडा पोखिएको गीत भनौँ, र जुन सपना बोकेर नेपाली विदेशीको हुन्छ अनि वास्तविकता उसले चाल पाउँछ विदेश गएपछि, त्यो वास्तविकता यो गीतमा एकदमै झल्केको थियो. किनभने नेपाली अहिले विश्वभरि नै विश्वका कुना कुनामा अहिले कार्यरत रहेका छन् नेपाली, र त्यसमध्ये हामी पनि हौ. र नेपालीको पीडा अब भन्ने नै हो भने एकदमै कहाली लाग्दछ, किनभने नेपालमा आफ्नो परिवारजनको ठुलो सपना बोकेर गएको हुन्छ. सबै अब आफ्नो परिवारलाई ठिक बनाउँछु, एकदमै सम्पन्न बनाउँछु भन्ने सपना हुन्छ, तर विदेश पुगेपछि वास्तविकता बेग्लै हुन्छ. कति दुःख गर्नुपर्छ, दुःख गर्दा पनि भनेको जस्तो हुँदैन. त्यस्तो अवस्थाबाट अहिले थुप्रै नेपाली गुज्रिरहेका छौँ हामी. र त्यस्तै त्यस्तै पीडा बोकेको गीत कर्म ब्यान्डको हामीले सुन्यौँ, नयाँ सपना. आजको दिन सन् 2017 सालमा सियरा लियोनको क्यापिटल फ्री टाउनमा एउटा ठुलो फ्लडिङ भएको रहेछ, मड स्लाइड्स एन्ड फ्लडिङ, र 1141 मानिसहरूको मृत्यु भएको र 300 घरबार विहीन भएका रहेछन् त्यति बेला. ठ्याक्क मैले सियरा लियोनको मलाई अहिले सम्झना पनि भयो. सन् 2002 सालमा हुनुपर्छ म सियरा लियोन जाने मौका पाएको थिएँ. त्यति बेला ब्रिटिस आर्मीको इन्टरभेन्सन थियो सियरा लियोनमा, किनभने सियरा लियोन गृहयुद्धमा फँसेको थियो 10-12 वर्ष. त्यसपछि ब्रिटिस आर्मीको इन्टरभेन्सन भएको थियो त्यहाँ, अनि युएनको डिसआर्ममेन्ट, डिमोबिलाइजेसन र रिइन्टिग्रेसनको एउटा प्रोसेस चलिरहेको थियो. त्यसमा सिभिल वार पछि अब देश पहिलेको अवस्थामा फर्कनको लागि वर्षौँ लाग्छ, त्यो तपाईँ हामीले बुझेकै कुरा हो. हाम्रो नेपालमा पनि माओवादी युद्ध सकिएपछि, 10 वर्षको त्यो जनयुद्ध सकिसकेपछि कस्तो अवस्था थियो नेपालमा, त्यो हामीले सहजै अन्दाज गर्न सक्छौँ. सियरा लियोनमा अझै त्योभन्दा काली लाग्दो अवस्था थियो, र यो डिडिआर, डिसआर्ममेन्ट, डिमोबिलाइजेसन र रिइन्टिग्रेसनको प्रोसेस चलिरहेको थियो. त्यहाँ ब्रिटिस आर्मीले धेरै मद्दत गरिरहेको थियो, र त्यसैको सिलसिलामा 1 RGR पनि पुगेको थियो त्यहाँ सियरा लियोनमा. र मलाई सम्झना छ सियरा लियोनमा त्यहाँको सियरा लियोनियन आर्मीलाई तालिम पनि दिइरहेको थियो त्यति बेलाको 1 RGRको ए कम्पनीले. र त्यति बेला म बिएफबिएसको तर्फबाट कभर गर्न जान मौका मिलेको थियो मलाई सियरा लियोनमा. ठ्याक्क म सम्झन्छु, र त्यति बेला हामी भेट भएको 1 RGRको एकजना सदस्य अझै यहीँ हुनुहुन्छ. उहाँ कोही नभएर ब्रिटिस फोर्सेस बनाएका क्वार्टर मास्टर हुनुहुन्छ, क्याप्टेन भक्त प्रसाद शेरचन्द उहाँ हुनुहुन्थ्यो त्यहाँ. त्यति बेला मैले विभिन्न लोकेसन भिजिट गर्दाखेरि उहाँलाई पनि भेटेको थिएँ, र उहाँसँग कुराकानी गर्ने मौका पनि पाएको थिएँ, अन्तर्वार्ता लिएको थिएँ त्यति बेला. मलाई ठ्याक्क सम्झना भयो अहिले सियरा लियोनको सन् 2002 सालको कुरा हुनुपर्छ त्यो. यदि भक्त साहेबलाई अझै सम्झना छ भने मलाई अझै त्यो स्मरण गराउन सक्नुहुन्छ. हजुर, समय बिहानको 9:30 बजेको छ ब्रुनाईमा, र तपाईँ यतिखेर हुनुहुन्छ प्रभातकालीन आवाज कार्यक्रममा लाल

भाइको साथमा. अब एउटा हङकङको सम्झना पुनर्ताजगी बनाउँदै एउटा गीत सुनौ. हङकङ आइडीले बिमा कुमारी दुरा र मिलन लामाको स्वरमा रहेको यो गीत छ, र मिलन लामाको यो एउटा सिग्नेचर सङ भने पनि फरक पर्दैन. यो गीतले उनलाई चर्चाको शिखरमा पुर्याएको थियो कुनै समय. हङकङ आइडीले.

हङकङ आइडीले बिमा कुमारी द्वारा र मिलन लामाको यो बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। हङकङ आइडीको पृष्ठभूमि अलिकति म यहाँहरूलाई प्रस्तुत गरौँ। हङकङ आइडी किन भनियो, हङकङ आइडीसँग के छ ताल्लुक गोर्खालीहरूको? हजुर, सन् 1983 सालभन्दा अगाडि जन्मेका हाम्रा दाजुभाइ गोर्खालीका छोराछोरीहरू जो हङकङमा जन्मेका थिए, 1983 सालभन्दा अगाडि जो जन्मे उनीहरूको लागि हङकङ आइडी प्राप्त हुन्थ्यो। तर 1983 सालमा एउटा नियम लागू भयो, त्यो नियम लागू भएपछि हङकङमा जो जति जन्मिए कसैले पनि हङकङ आइडी प्राप्त गरेनन्। तर कुरा यहाँ पहिला 83 अगाडि जन्मेका बच्चाहरूको कुरा छ। हङकङमा अब नेपालीलाई अब इम्प्लोइमेन्टको समस्या थियो नेपालमा, त्यही भएर सबै विदेशी नै थालेका थिए र हङकङ आइडी जसले प्राप्त गरेका थिए उनीहरूलाई हङकङमा काम पाउन सजिलो हुन्थ्यो र एक हिसाबले अलिकति आम्दानी पनि थियो। र त्यो कुरालाई मध्यनजर गरेर हङकङ आइडी होल्डरहरू बिस्तारै बिस्तारै हङकङतिर भासिन थाले। तर कुरा कहाँ नेर अलिकति सिरियस हुन गयो भने हङकङ आइडी हङकङमा जन्मेका नभए पनि हङकङ आइडी होल्डरहरूले आइडी कार्ड बेचेर अरू मान्छे एउटाको नाममा अर्को मान्छे थुप्रै जान थालेको हामीले सुनेकै हो देखेकै हो। र त्यो क्रम पछिसम्म पनि चलिरह्यो अनि सरकारले हङकङ सरकारले निकै टाइटन अप पनि गरेको थियो त्यो उसमा इमिग्रेसनमा। तर पनि अब त्यही हो, नेपालीको अब भाग्य भनौँ कि दुर्भाग्य भनौँ, सधैँ एउटा न एउटा यस्ता कुराहरूमा परिरहने झमेलामा परिरहने भइरहन्छ र त्यसैको एउटा उदाहरण हङकङ आइडी पनि हो। र आइडी कार्ड बेचेर कति त्यति बेलाको अब छाक टारे भनौँ न एक हिसाबले परिवारको, र कति भने आफ्नै आइडीमा हङकङ आएका छन् र हङकङमा अहिले थुप्रै नेपाली त्यस तरिकाले आएका छन् अथवा काम गरिराखेका छन् हङकङमा, त्यो हामी बुझ्न सक्छौँ। कति ढाँटेर आएका छन्, कति अब आफ्नै आइडी कार्ड बोकेर आएका छन्। तर पछि पछि सुन्नमा आएको थियो बहुसङ्ख्यक किनेर आएका छन् भन्ने बुझिएको छ र त्यहाँको सरकार पनि छक्क पर्थे, अरे 1983 सालभन्दा अगाडि जन्मेका नेपाली कोही पनि मर्दा रहेनछन्, सब 100% हङकङमा भनेपछि त्यसको पछाडि केही रहस्य अवश्य नै छ। अब गीत सुनौ, उर्गेन दोङ र अनु चौधरीको सैया।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

सम्लिमाको सञ्जाल निकै जोशीले गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ कार्यक्रमको तेस्रो घण्टामा लाल शाहीको साथमा। तपाईँले स्पिड लिमिट कहिले डेसिमलमा देख्नु भएको छ, डेसिमल पोइन्ट्समा, जस्तै 20 को जोन, 30 को जोन, 70 मोटरवेमा, तर तपाईँले 17.3 अथवा 15.5 त्यस्तो कहिले देख्नु भएको छ? मैले त देखेको छैन, तर त्यस्तो हुँदो रहेछ विशेष गरी युएसएमा। त्यसका पछाडि केही कारणहरू रहेछन् त्यो डेसिमल पोइन्टमा राख्नको लागि, किनभने अवश्य पनि इट स्ट्यान्ड्स आउट, सबैले देखिन्छ अरे भनेर आश्चर्यचकित मान्छन् सबैले, र सबैको अटेन्सन त्यहाँ अथवा ध्यान केन्द्रित हुन्छ त्यो डेसिमल पोइन्टको स्पिड लिमिटमा। कतिले त यस्तो के गल्ती गरेका होलान् भन्ने पनि लाग्छ होला, तर त्यो होइन, त्यो जानी त्यस्तो गरिएको रहेछ, अटेन्सन ड्र गर्नको लागि त्यस्तो राखिएको, र एकदमै इम्पोर्टेन्ट कुराहरू मेसेज त्यहाँ दिन चाहेको भन्ने बुझिन्छ अरे त्यो डेसिमल पोइन्टमा यदि स्पिड लिमिट राखियो भने। प्राय युएसएतिर त्यस्तो हुने गर्दो रहेछ ठाउँ ठाउँमा। सँगै बाँचौँ न, सुन्छौँ अब मङ्की टेम्पललाई।

सुन्दै हुनुहुन्थ्यो B8 को मायाको घर र यो गीतको साथसाथमा हामी कार्यक्रमको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 4 मिनट बाँकी रहेको छ। मैले अब बिदा लिने बेला हुनै आँट्यो। जाँदा जाँदै एउटा गीत टक्राउँछु एक्सिक्स ब्यान्डको पाइला र यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि मझेरी कार्यक्रम लिएर आउनुहुनेछ हाम्रा सहकर्मी बिना गुरुङ। म भने बिदा हुन्छु। शुक्रबारको बाँकी पल अनि विकेन्ड एकदमै रमाइलोसँग बितोस्, तपाईँको सुखमय रहोस्। हाम्रो भेट सोमबार बिहान हुनेछ। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाबाई।

0: रोल्पाको थपाङ गाउँपालिका पाँच उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परेर मृत्यु भएका 10 जनाको शव फेला परेको छ। घटनास्थलमा 5 जना र बाढ़ीले बगाएर लगेको स्थलमा प्युठानमा 5 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोमा परेर 3 जना अझै बेपत्ता छन्। 2 जना गम्भीर घाइतेको पुटबलमा उपचार भइरहेको छ। बुधबार राति कोटलबारा गाउँको माथिबाट 81 दोसैतको पहिरोले गाउँका 11 घरबोट पुरिदा ठूलो मानवीय क्षति भएको हो। घटनास्थलमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमलबहादुर पुन मगर, 80 वर्षीय मनरखी पुन मगर, 75 वर्षीय टलबहादुर पुन मगर, 85 वर्षीय हस्तकला रोका मगरको शव फेला परेको थियो। यसै गरी रोल्पाको लुङ्ग्री खोला र प्युठानको माडी नदीको विभिन्न स्थानमा थप 5 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय टोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। बगाएर लगेको अवस्थामा 18 वर्षीय जुन कुमारी पुन मगर, 5 वर्षीय बालक अशोक पुन मगर, 80 वर्षीय बलबहादुर पुन मगर, 66 वर्षीय मणिपुन मगर र 34 वर्षीय महेन्द्र घटीको शव भेटिएको हो। वर्षाका कारण कास्की र पर्वत चोर्नी दुईवटा पुल बगाउँदा अन्नपूर्ण मन्दिर गएका सर्वसाधारण अलपत्र परेका छन्। अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमानामा मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवाजातका लागि बनाइएका दुईवटा मेटलको पुल बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढ़ीले क्षति पुर्याएको छ। गैराती 2 बजेतिर कास्की र पर्वत चोर्ने दुईवटा मेटल पुल बगाएको हो। मन्दिरमा रहेका 1 जना सन्त पुजारी र 2 भक्तजन त्यहाँ फँसेको सशस्त्र प्रहरीले जनाएको छ। उद्धारका लागि सशस्त्रको 24 नम्बर गार्डीका गढ कास्कीबाट 4 जना रोप रेस्क्यू र 3 जना गोताखोर सहितको टोली घटनास्थलमा खटिएको छ। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि शुरू हुँदैछ। सुकेधाराको मेराकोट पार्टी प्यालेसमा 3 दिनसम्म चल्ने भेलाको उद्घाटन देउवा लगायतका शीर्ष नेताहरूले गर्नुहुनेछ। भेलाकै लागि इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किनु भएको हो। राष्ट्रिय भेला संयोजक तथा पूर्व महामन्त्री शशांक कोइरालाले उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुहुनेछ। नेताहरू शेखर कोइराला, पूर्ण बहादुर खड्का, प्रकाश मान सिंह, विमलेन्द्र नेरी, विजय कुमार कक्षदार, कृष्णप्रसाद सिटौलाको आसन विशिष्ट अतिथिका रूपमा हुने बताइएको छ। संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ। पर्सीसम्म चल्ने बन्द सत्रमा 5,000 बढ़ीको उपस्थिति हुने अनुमान गरिएको छ। भेलामा राजनैतिक प्रतिवेदन पनि पेश गरिँदैछ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा हिमपैरोमा परेर ज्यान गुमाएका पूर्व बेलायती सैनिक तथा पर्वतारोही निर्मल पूर्जाको सम्झनामा बेलायतमा श्रद्धाञ्जली सभा गरिएको छ। क्याट्रिकमा तालिम पूरा गरेपछि पूर्जा आबद्ध भएको क्वीन्सकोर्टका इन्जिनियर्सले उहाँको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा गरेको हो। थप जुलियट डारबाट।
1: Serving personnel, retired Gurkhas and close friends and family attended the ceremony for the mountaineer and former special boat service operator at Invicta Park Barracks in Maidstone. Nirmal Purja, known as Nims, had previously featured in a documentary after climbing 14 mountains with peaks above 8,000 metres in record time. Captain Suman Gale, who served alongside him, paid this tribute.
2: He was the fearless mountaineer. He stood on top of the world. A soldier, a Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet Nimstai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
1: Lieutenant Colonel Sean Parr, commanding officer of 36 Engineer Regiment and the Queen's Gurkha Engineers, says his life shows that excellence is a choice.
3: We will celebrate him by rising to that challenge. And in his memory, I ask each and every one of you to push your limits, sharpen your characters, and make your own mark on history, as Nims did. Nims, you will never be forgotten. May your spirit forever stand amongst Nepal's greatest heroes on the highest peaks where courage meets the sky.
1: When his death was first confirmed, Prince William wrote, Nims served with distinction in the British Armed Forces before becoming one of the world's greatest mountaineers.
0: चितवनमा यही साउनमा 2 जनामा डेंगू र 6 जनामा स्कर्प टाइफस संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय 2 जनामा संक्रमण डेंगू संक्रमण पुष्टि भएको छ। कालिका नगरपालिकामा 1 महिला र सिकामा नगरपालिकामा 1 पुरुषमा डेंगू देखिएको हो। यसै गरी जिल्लाका स्थानीय 6 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, सुप्रभात, गुड मर्निङ सम्पूर्ण बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका हाम्रा प्रिय श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट र स्वागत छ बिएफबिएस गोर्खा रेडियोको ब्रेकफास्ट शो पछि चल्ने सदाझै मजेरी कार्यक्रममा। हजुर मझेरी कार्यक्रमको आजको शुक्रबारको बसाइ भने एकदमै मिठो गीतबाट सुरुवात गर्यो। एसटी योगी अनि अन्जु पन्तको आवाजमा यो एकदमै नयाँ गीत रहेको छ, चाँदी जलप भने। अनि यो गीत भने नयाँ आउँदै गरेको चलचित्र जलाकीबाट रहेको छ। हजुर श्रोता, फेरि पनि पुनः स्वागत, हार्दिक स्वागत कार्यक्रम मझेरीको आजको शुक्रबारको बसाईमा। र समय अहिले ब्रुनाईमा भने बिहानको 10:10 गएको छ। हजुर आज भने शुक्रबार 14 अगस्त 2026 साल, तदनुसार साउन महिनाको 29 गते 2083 विक्रम सम्बत। र बिहानीको 10:10 गइसकेको छ ब्रुनाईबाट, र हामी कार्यक्रम मझेरी ब्रुनाईको प्रसारणबाट छौँ। र काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने बिहानको 8 बज्नका लागि 5 मिनट बाँकी रहेको छ। यसै गरी लन्डन, युनाइटेड किङडम, बेलायतमा चाहिँ अहिले बिहानको 3:10 गएको छ, त्यहाँ भने रात्रिकालीन समय छ। हजुर श्रोता, ढिला नगरिकन आजको मौसमी विवरणतर्फ लागौँ। सेरिया ब्रुनाईको मौसम आज पनि घमाइलो छ। अहिलेको तापक्रम बने रहेको छ 31 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 24 डिग्री सेल्सियस। सनी एन्ड अ जेन्टल ब्रिज बनिएको छ, दिन घमाइलो नै छ, अनि युभी इन्डेक्स भने भेरी हाई छ, त्यसकारणले बाहिर जाँदाखेरि भने सनस्क्रिन लगाउन नभुल्नुहोला। अब काठमाडौँ नेपालको मौसम, अहिले तापक्रम रहेको छ 24 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम रहनेछ 20 डिग्री सेल्सियस। लाइट रेन सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ, हल्का वर्षा अनि हल्का हावा बहनेछ। अब लागौँ लन्डन, युनाइटेड किङडम तर्फ। लन्डनको तापक्रम अहिले भने 23 डिग्री सेल्सियस, निकै नै गर्मी रहेछ अहिले, किनभने लन्डन बेलायतमा चाहिँ तपाईँहरूले कतिको न्युज हेर्नुभएको छ, त्यो हिट वेभको कारणले गर्दाखेरि चाहिँ विभिन्न ठाउँहरूमा चाहिँ एकदमै आगो लागेको समाचारहरू हामीले देख्न सक्छौँ। र अहिलेको तापक्रम भने 23 डिग्री सेल्सियस रहेको छ, क्लियर स्काई एन्ड लाइट विन्ड्स भनिएको छ लन्डनको चाहिँ। र अधिकतम तापक्रम भने 33 डिग्री सेल्सियससम्म जाने अनुमान रहेको छ दिनमा भने। र लन्डनमा भने सूर्योदय हुनेछ बिहानको 6 बज्नका लागि 16 मिनट जाँदा। हजुर यो समय अनि मौसम विवरण पछि हामी कार्यक्रम सुरुवात गर्यौँ अनि निरन्तर पनि गर्दैछौँ, र आशा छ सम्पूर्ण श्रोताहरूले हामीलाई जहाँबाट पनि सुन्दै हुनुहुन्छ एकदमै रमाइलो हुँदैछ होला तपाईँको बिहानी। अनि आज शुक्रबार रहेको छ, यानि कि विकेन्डको अन्तिम दिन, अब माफ गर्नुहोस् विकेन्डको सुरुवात हुन लागिरहेको छ, त्यस कारणले तपाईँहरू एकदमै एक्साइटेड हुनुहुन्छ होला विकेन्डको लागि। कार्यक्रम अगाडि बढाउँछु त अब यो अर्को गीतबाट, बृजेश श्रेष्ठ अनि वर्षा कर्मचार्यको ओ मैचा।

अझसुधा यो निकै नै रमाइलो गीत रहेको थियो ओम मैचा विजय श्रेष्ठ अनि वर्षा कर्माचार्यको आवाजमा. हजुर, आज शुक्रबारको दिन मैले अघि पनि भनिहालेँ, तपाईँहरू चाहिँ एकदमै एक्साइटेड हुनुहुन्छ होला. तपाईँहरू जस्तै एक्साइटेड म पनि छु, किनभने विकेन्ड पछि चाहिँ म पनि हलिडे जाने, फाइनली हलिडे जाँदैछु. त्यस कारणले गर्दाखेरि आई कान्ट वेट. अनि तपाईँहरूको पनि त्यस्तै छ होला, विभिन्न प्लानहरू छ होला. अनि विशेष गरी हाम्रो बालबालिकाहरूको स्कुलहरू चाहिँ छिट्टै नै रिओपन हुँदैछ, नयाँ नयाँ स्कुल स्टार्ट हुँदैछ. त्यस कारणले गर्दाखेरि पनि तपाईँहरू चाहिँ अब प्रायः जसो लगभग स्कुलको लागि पनि रेडी गर्दै हुनुहुन्छ होला. र आजको दिन, आज अगस्त 14 तारिक भने दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्यान्ड टापुहरू, जसको चाहिँ आफ्नै सुन्दर प्राकृतिक दृश्य, पेङ्गुइन, समुद्री जीवजन्तु अनि समुद्रको इतिहासका लागि परिचित छन्, यो दिन चाहिँ फकल्यान्डको संस्कृति, इतिहास र समुदायलाई सम्मान गर्दै आज भने फकल्यान्ड दिवस मनाइँदैछ. हजुर, हामी मध्येका धेरै सम्पूर्ण दाजुभाइहरू चाहिँ अब हाम्रो ट्रेनिङको उहाँहरूको ट्रेनिङ सम्बन्धित विभिन्न तालिम अनि अभ्यासका क्रममा भने फकल्यान्ड बारे सुन्ने वा त्यहाँबाट जान्ने अवसर पाउनुहुन्छ. अनि हामीले पनि थाहा पाइराख्छौँ, गइराख्नुहुन्छ. अनि त्यहाँ चाहिँ विशेष गरी चुनौतीपूर्ण मौसम अनि दुर्गम भूगोलका कारण चाहिँ उक्त क्षेत्र चाहिँ सैनिक तालिमका लागि पनि एकदमै महत्त्वपूर्ण मानिँदो रहेछ. हजुर, यसै गरी बेलायतमा भने अहिले एकदमै भीषण गर्मीका बीच चाहिँ विभिन्न ठाउँहरूमा एकदमै आगलागीहरूको समाचारहरू देख्न सक्छौँ. जस्तै हिजो भने वेस्ट मिडल्यान्ड स्टेट चाहिँ अब स्टावर ब्रिजतिर चाहिँ अब गल्फ कोर्स नजिकबाट सुरु भएको घाँसे आगो फैलिँदै जाँदाखेरि चाहिँ केही घरहरू चाहिँ पूर्ण रूपमा जलेर नष्ट भएको दृश्यहरू पनि हामीले विभिन्न न्युजहरूमा देख्न सक्छौँ. अनि देशभर नै बेलायतमा चाहिँ यस वर्ष सबैभन्दा गर्मी दिनको क्रममा चाहिँ यस्ता विभिन्न स्थानमा चाहिँ एकैसाथ आगलागी घटनाहरू पनि भइरहेको रहेछ, जुन सुन्दा चाहिँ अलिकति दुःख लाग्यो. त्यस कारणले तपाईँहरू बेलायतमा हुनुहुन्छ भने चाहिँ गर्मी यस्तो हुन सक्ने सम्भावित आगलागीहरूबाट चाहिँ एकदमै सावधान रहनुहोला भनेर चाहिँ सुझाव दिन चाहन्छु. हजुर, यससँगै यदि तपाईँ हाम्रो बिएफबिएस गोर्खा रेडियोसँग जोडिन चाहनुहुन्छ, केही सन्देश पठाउन चाहनुहुन्छ, आफ्नो सुझाव सल्लाह अनुभव अनि गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई सम्पर्क गर्नुहोला. कन्ट्याक्ट डिटेल्सहरू स्टुडियोमा दुईवटा रहेका छन्, 3224167 3220098. ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 कन्ट्री कोड भने डायल गर्न नभुल्नुहोला. मिलिट्री एक्सटेन्सन 3284. हामीलाई इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com. अनि फेसबुकमा चाहिँ बिएफबिएस गोर्खा पेजमा गई मेसेन्जरको मार्फत हामीसँग जोडिन सक्नुहुन्छ. यति भन्दै अब कार्यक्रम निरन्तर गरौँ यो मिठो गीतबाट, श्रेया सोताङको यो छोरीको.

0: रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ MOD को एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
0: BFBS गोर्खा रेडियो हो।

हजुर, द लेट प्रशान्त तामाङ जो चाहिँ हाम्रो नेपाली मूलका सबैभन्दा फर्स्ट टाइम नेपाल इन्डियन आइडल विजेता हुनुभएका गायक पनि हुनुहुन्थ्यो, अनि उहाँले नेपाली गीत सङ्गीतलाई पनि एकदमै धेरै गीत अनि चलचित्रहरू पनि दिनुभएको थियो, अनि उहाँको यो एकदमै रमाइलो गीत रहेको थियो रातो रानी रिमिक्स भर्जनमा। हजुर श्रोता, हिट वेभ अनि गर्मीको कुरा चर्चा अनि अहिलेको अवस्था चाहिँ एकदमै जोखिमयुक्त भएको कारणले गर्दाखेरि तपाईँहरू चाहिँ गर्मीबाट चाहिँ कसरी सुरक्षित रहने भन्ने विषयमा म थोरै जानकारीहरू दिन्छु। यदि तपाईँ गर्मीमा बेलायतमा सुरक्षित रूपले चाहिँ व्यायाम हिँडुल गर्न चाहनुहुन्छ भने चाहिँ एकदमै बिहानीको कलिलो घाम अथवा ठिकै शीतल हुने बेलातिर हिँडुल गर्ने गर्नुहोस् अथवा बेलुकी गर्नुहोस्, जब चाहिँ घाम चाहिँ एकदमै लागेको हुँदैन। अनि घर प्रायः तपाईँको चिसो राख्नुहोस्, पर्याप्त पानी पिउनुहोस्, अनि यदि तपाईँलाई चाहिँ अब विदेशमा जस्तै बेलायतमा चाहिँ विभिन्न त्यो गर्मीको कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ बाहिर घाममा बसेर चाहिँ बियर खाने चलन छ, तर मदिराले चाहिँ तपाईँहरूलाई याद राख्नुहोस्, मदिराले चाहिँ तपाईँलाई डिहाइड्रेसनको जोखिममा पुर्याउन सक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसो गर्मी अवस्थामा चाहिँ तपाईँले मदिरा कम सेवन गर्नु नै एकदमै बेस्ट हुन्छ। अनि उच्च जोखिमका परिवार साथीभाइ र छिमेकीको ख्याल गर्नुहोस्, जस्तै अलि वृद्ध वृद्ध अनि सानो बालबालिकाहरू, उनीहरूले पनि अब घाममा एक्सपोज भयो भने चाहिँ छिट्टै नै डिहाइड्रेसन हुने चान्सेस बढी हुन्छ। अनि यो 11 बजेदेखि 3 बजेसम्मको कडा घामदेखि चाहिँ एकदमै बचेर बस्नुहोस्। टोपी, सनग्लास अनि सनस्क्रिन प्रयोग गर्नुहोस् बाहिर जाँदाखेरि। अनि विशेष गरी मुटु, फोक्सो, मधुमेह, मृगौला, पार्किन्सन आदि रोग भएका व्यक्तिहरू चाहिँ एकदमै उच्च जोखिमका हुन्छन्, त्यस कारणले उहाँहरूलाई पनि स्पेसल ध्यानमा राख्नुहोस्। गर्भवती महिला अनि विशेष गरी धेरै बाहिर काम गर्ने अथवा व्यायाम गर्ने व्यक्ति हुनुहुन्छ भने यी कुराहरूमा चाहिँ एकदमै ध्यान दिनुहोला, एकदमै स्टे हाइड्रेटेड भनेर सुझाव दिन चाहन्छु। अनि एकदमै हिट एक्जस्टन भएका लक्षणहरू चाहिँ थाहा पाउने बित्तिकै तपाईँहरू चाहिँ एकदमै आफ्नो बडीलाई चाहिँ कुल डाउन गर्नतर्फ जानुहोस्, किनभने थकान हुँदाखेरि, कमजोर हुँदाखेरि चाहिँ तपाईँले बुझ्न सक्नुहुन्छ तपाईँलाई चाहिँ यो गर्मीको कारणले गर्दाखेरि चाहिँ यस्तो भइरहेको छ भनेर। अनि त्यस कारणले छाया अथवा चिसो ठाउँमा बस्नुहोस्, अनावश्यक कपडाहरू हटाउनुहोस्, चिसो पानी, डिहाइड्रेसन, पिय पदार्थहरू खानुहोस्, अनि घाँटी अनि काखीमा चाहिँ चिसो कपडाहरूले चाहिँ आइस प्याक जस्तै गर्न सक्नुहुन्छ, अनि सूर्यबाट त सुरक्षित भएर बस्नु नै पर्ने हुन्छ यो गर्मीमा। अनि घर पनि चिसो राख्ने उपायमा चाहिँ घाम लाग्ने झ्यालमा चाहिँ पर्दा लाउनुहोस्, राति चिसो हुँदा चाहिँ झ्याल खोल्नुहोस्, अनि अनावश्यक बत्ती उपकरणहरू बन्द गर्नुहोस् किनभने तिनीहरूले पनि एक्स्ट्रा हिट जेनेरेट गरिरहेको हुन्छ घरमा। अनि यदि तपाईँ पौडी खेल्न, गर्मी छ पौडी खेल्न जान्छु भन्ने सोचमा हुनुहुन्छ भने चाहिँ लाइफ गार्ड भएको ठाउँमा मात्रै पौडी खेल्नुहोस्, अनि मदिरा सेवनपछि चाहिँ पानीमा नजानुहोस् किनभने डिहाइड्रेटेड भइराखेको हुन्छ। त्यही माथि पौडी खेल्दाखेरि चाहिँ तपाईँको जिउले अझ धेरै चाहिँ एनर्जी वेस्ट गरेको हुन्छ, त्यसले गर्दाखेरि तपाईँलाई छिट्टै थाक्ने त्यस्तो पनि हुनसक्छ। लाइफ ज्याकेटको प्रयोग गर्नुहोस् अनि एक्लै पौडी खेल्न भने नजानुहोस्, खुला पानी चिसो हुनसक्छ, सावधानी पनि अप्नाउनु पर्दैन।

हजुर, यस्ता यो बिट द हिट स्टेइङ सेफ इन हट वेदर भनेर चाहिँ तपाईँले gov.uk पनि यो जानकारी पाउन सक्नुहुन्छ। अब सुन्नतर्फ लागौ क्रिसनपुनको खोका। KTM produced this one.

पुनको खोका सुनिहाल्नुभयो श्रोता कार्यक्रम मझेरीमा। हजुर फेरि पनि स्वागत छ कार्यक्रम मझेरी बीएफपीएस गोर्खा रेडियोको। तपाईँको आफ्नै कार्यक्रम मझेरी सञ्चालन हुने गर्छ सोमबारदेखि शुक्रबार बिहानीको 10 बजेदेखि अब दिउँसो 1 बजेसम्म। हजुर अनि यो 3 घन्टे बसाइमा म कार्यक्रम प्रस्तुता बिना गुरुङ भने विभिन्न विधाका गीत सङ्गीतहरू तपाईँलाई मनपर्न सक्ने मिठा मिठा गीतहरू नयाँ गीतहरू चाहिँ ल्याएर तपाईँलाई भरपूर मनोरञ्जन गर्ने प्रयासमा चाहिँ म सधैँ उपस्थित भइराखेकी नै छु। अनि गत 3 हप्ता चाहिँ मैले यो कार्यक्रम मझेरी सञ्चालन गर्ने मौका पाएँ। युजली चाहिँ हाम्रो धनराज दाईले चाहिँ सञ्चालन गर्नुहुन्छ मझेरी कार्यक्रम, र उहाँ भने अब हलिडेबाट चाहिँ फेरि फर्किने बेला भइसकेको छ। त्यस कारणले गर्दाखेरि अर्को हप्तादेखि चाहिँ तपाईँले हाम्रो सहकर्मी दाई धनराज दाईसँग नै मझेरी कार्यक्रम चाहिँ पाउनुहुनेछ। यसै गरी आज शुक्रबारको विषयवस्तुमा चाहिँ जेनरेसनल इस्युज परेको छ, त्यस कारणले म आजको 2 घन्टे बसाइमा पनि पक्कै पनि यो विषयवस्तुमा आधारित रहेर केही कन्टेन्टहरू तपाईँहरूलाई जानकारी दिने नै छु। त्यतिन्जेलसम्मको लागि हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला र अहिलेलाई भने समृद्धि राई फिचरिङ रोहित जन छेत्रीको प्रयास सुन्नुहोस्।

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् बिल्डिङ हिरोज.org.uk।
1: EFBS गोर्खा रेडियो।

श्रोता यो गीत रहेको थियो नेप्साई डिस्को निकै नै लोकप्रिय गीत माया ओ माया। हजुर कार्यक्रम मझेरीमा फेरि पनि स्वागत छ र अहिले ब्रुनाईमा 11 बज्नका लागि केवल 15 मिनट बाँकी रह्यो। हाम्रा ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि अभिभावकहरूको लागि ब्रिटिस फोर्सेस ब्रुनाई चिल्ड्रेन्स लाइब्रेरीको टेम्पररी क्लोजर नोटिस आएको छ र यो 14 अगस्त आजको दिनदेखि फ्राइडे 4 सेप्टेम्बरसम्म चाहिँ हाम्रो चिच्याट कम्युनिटी सेन्टरमा अवस्थित चिल्ड्रेन लाइब्रेरी भने टेम्पररीली क्लोज भइरहेको छ यो समर हलिडेको कारणले गर्दा। र चिच्याट उहाँको लाइब्रेरी अगाडि चाहिँ एउटा रिटर्न बक्स पनि छ, यदि तपाईँले चाहिँ बुक्सहरू रिटर्न गर्नु पर्यो भने चाहिँ लाइब्रेरी अगाडिको बक्समा चाहिँ ड्रप गर्नु भए पनि हुन्छ। हजुर लाइब्रेरीको कुराकानी गर्ने क्रममा चाहिँ मेरो दिमागमा आएको कुरा चाहिँ एउटा के छ भने श्रोता, हाम्रो नेपाली हाम्रो इतिहासमा नै अब के भन्नु हाम्रो कल्चर वाइज नै विदेशी मुलुकको मानिसहरूको भन्दा चाहिँ हाम्रो चाहिँ रिडिङ कल्चर चाहिँ अलिक कमजोर छ जस्तो लाग्छ। अनि त्यो मैले आफै पनि अनुभव गरेकी हुँ, किनभने हामी नेपालमा हुर्किने क्रममा भने एकदमै पढाइ त हुन्थ्यो तर एकदम एक्जाम ओरिएन्टेड परीक्षाको लागि नै नम्बरको लागि नै भनेर चाहिँ हामीले रट्ने घोक्ने त्यस्तो तरिकाले चाहिँ बढी पढ्ने गर्थ्यौँ भने यता भने त्यो ठ्याक्कै उल्टो छ। उनीहरूले चाहिँ सानै बच्चा न्युबर्नदेखि नै बच्चाहरूलाई चाहिँ प्यारेन्ट्सहरूले चाहिँ पढेर सुनाउने होइन, बेड टाइम स्टोरिजहरू गर्ने त्यस्तो चलनहरू छ। अनि यो चाहिँ बिस्तारै बिस्तारै हाम्रो कल्चर हामीले पनि अप्नाउनु पर्ने एउटा एकदमै महत्त्वपूर्ण कल्चर हो जस्तो लाग्छ। हजुर अनि यसको साथसाथै अब आफ्नो प्यारेन्ट्सहरू नै पढ्नुहुन्छ भने त एउटा रिडिङ रोल मोडलको रूपमा लिन सकिन्छ बालबालिकाहरूले, किनभने उनीहरूले फर्स्ट सिक्ने भनेको नै आफ्नो प्यारेन्ट्सहरूकोबाट हो। त्यस कारणले यदि हामी एज अ प्यारेन्ट्स पनि रिडिङ हेबिट चाहिँ राख्यौँ भने चाहिँ पक्कै पनि यसले हाम्रो बच्चाहरूमा चाहिँ एउटा सकारात्मक असर भने पक्कै पनि ल्याउँछ। यसै गरी हाम्रो समयमा लाइब्रेरीज अनि बुक्सहरूको अभाव नै थियो, किनभने एउटा ठुलो गाउँमा चाहिँ अब एउटा मात्रै लाइब्रेरी हुन्थ्यो भने त्यसमा पनि एकदमै लिमिटेड चोइसेसहरू, जस्तै अब आफ्नो आफ्नो स्कुलहरूमा भएको लाइब्रेरीहरूमा पनि यदि कुनै स्कुलहरू चाहिँ वेल इक्विप्ड छन् भने चाहिँ त्यहाँका विद्यार्थीहरूले चाहिँ पायो, तर पनि अब अन्य सम्पूर्णको हिसाबले हेर्नुपर्दाखेरि चाहिँ अब यो अभावको कारणले गर्दा पनि यस्तो भएको हुनसक्छ। अनि यसको साथसाथै हामीले चाहिँ अब विकसित मुलुक भने चाहिँ इङ्ग्लिसलाई चाहिँ एकदमै बढी महत्त्व दिने कारणले गर्दाखेरि चाहिँ नेपाली रिडिङलाई पनि कमी गरायौँ पनि होला, त्यो म राइट पनि हुनसक्छु रङ पनि हुनसक्छु। अनि रिडिङलाई चाहिँ अब होमवर्क जस्तो चाहिँ महसुस भयो पक्कै पनि। त्यस कारणले गर्दाखेरि चाहिँ अब हाम्रो बालबालिकाहरूमा चाहिँ हामीले यी उपायहरू गर्न सक्छौँ, जस्तै लोककथा कमिक्स अनि एडभेन्चर स्टोरिजहरूबाट सुरु गर्न सक्छौँ उनीहरूलाई चाहिँ इङ्गेज गराउनको लागि। अनि यसै गरी डेली रूपमा चाहिँ हामीले फ्यामिली रिडिङ टाइम राख्न सक्छौँ, थोरैबाट स्टार्ट गर्नुभयो हुन्छ 5 मिनटबाट, अनि त्यसपछि 10-15 मिनट गर्दै बढाउन सक्नुहुन्छ भने त्यो अझ राम्रो हुन्छ। यसै गरी ठुलो आवाजमा पढ्ने बानी गर्नुभयो भने चाहिँ बच्चालाई चाहिँ कथा पढेर चाहिँ ठुलो आवाजमा पढेर सुनाउने बानी गर्नुभयो भने चाहिँ अझ त्यसले गर्दाखेरि बच्चाले विभिन्न नयाँ शब्दहरू पनि सिक्ने मौका पाउँछ। अनि बच्चाहरूलाई चाहिँ आफ्नो रुचिको पुस्तकहरू चाहिँ छान्न दिने गर्नुहोस्। हाम्रो चिल्ड्रेन लाइब्रेरीमा धेरै प्रकारका किताबहरू छन्, एडभेन्चरदेखि लिएर पढ्नको स्टोरी बुक्स कमिक्स होइन, बच्चाहरूलाई जे मनपर्छ त्यही अनुसार त्यसैबाट स्टार्ट गर्नुहोला। अनि घरमा चाहिँ सजिलै देखिन सक्ने गरी चाहिँ जताततै बुक्सहरू चाहिँ देख्ने गरी राख्नुहोला, ताकि उनीहरूले चाहिँ अब बोर लाग्ने बेलामा त उनीहरूको आँखा चाहिँ बुकमा गयो भने पक्कै पनि केही न केही राम्रो बिगिनिङ चाहिँ हुन्छ। अनि यदि हाम्रो अहिले टेक्नोलोजीको जमाना छ, त्यस कारणले गर्दाखेरि हामीले टेक्नोलोजीलाई एकदमै डिस्ट्राक्सन अनि बच्चाहरू चाहिँ बिग्रिए भन्ने हिसाबले पनि भन्दा पनि यसलाई चाहिँ सकारात्मक रूपले चाहिँ अब अडियो बुक्सहरू ई बुक्सहरू प्रयोग गरेर बच्चाहरूलाई चाहिँ जस्ट नर्मल एकदम क्लासिक रूपमा त्यो किताब नै खोलेर पढ्नुपर्छ भन्ने उपाय छैन, अन्य पनि थुप्रै उपायहरू छन् टेक्नोलोजीको मार्फतबाट भनेर पनि यस्तो चोइसेसहरू दिन सक्छौँ। अनि यदि आफ्नो बच्चाले चाहिँ कुनै बुक पढिसकेको छ भने चाहिँ उनीहरूलाई प्रशंसाको रूपमा चाहिँ उनीहरूलाई रिवार्ड दिने गर्नुहोस्, त्यो बुकको बारेमा छलफल गर्नुहोस्। अनि उनीहरूलाई मनपर्ने कुनै रिवार्ड दिनुभयो भने सायद त्यसले पनि उनीहरूलाई अझै पढ्ने चाहिँ प्रेरणा दिन्छ जस्तो लाग्छ।
अनि यसको साथसाथै आफ्नो रुट संस्कृति पनि भुल्नु पर्ने हुँदैन. तपाईँको बालबालिकाले चाहिँ पढाइमा चाहिँ राम्रो गर्दै गयो, पढ्ने बानी बसालिसक्यो भने चाहिँ बिस्तारै हाम्रो नेपाली किताबहरू, रमाइलो किताबहरू पनि स्टार्ट गर्न सक्नुहुन्छ. इङ्ग्लिसले चाहिँ अब हाम्रो बालबालिकाहरूलाई चाहिँ विश्वसँग जोड्न मद्दत गर्छ भने चाहिँ हाम्रो नेपालीले पनि आफ्नो आफ्नो जरासँग चाहिँ जोड्ने चाहिँ मौका दिन्छ. त्यस कारणले गर्दाखेरि हामीले पनि यो स्ट्रङ रिडिङ कल्चर चाहिँ स्कुलमा मात्र नभइकन हाम्रो फ्यामिलीबाट पनि सुरु गर्न सक्छौँ. आशा छ तपाईँहरूलाई यो टिप्स, हल्का फुल्का टिप्सहरू पक्कै पनि युजफुल, उपयोगी भयो होला भन्ने. अब सुन्नतर्फ लागौँ जे अथर अनि एकदेव लिम्बूको फनफनी गीत.

हजुर, सुन्नुभयो फन फनी गीत. यो एकदमै रमाइलो गीत रहेको थियो, जे अथर अनि एकदेव लिम्बुको आवाजमा. हजुर श्रोता, हामी कार्यक्रम मजेरीको पहिलो घन्टे बसाइको पनि अन्त्यमा आइसकेका छौँ. अहिले भने समय भएको छ ब्रुनाईमा 11 बज्नका लागि 7 मिनट बाँकी. त्योभन्दा अगाडि ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि एउटा सूचना. एडब्ल्युएस कम्युनिटी सपोर्टले चाहिँ बिएफबी लोकल ह्यान्डमेड अनि फुड स्टल बजार चाहिँ आयोजना गर्दै हुनुहुन्छ. सेप्टेम्बरको 25 तारिकमा दिउँसो 2 बजेदेखि 5 बजेसम्म हुन गइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा. अनि एडब्ल्युएस कम्युनिटी सपोर्टले चाहिँ कलिङ अल भेन्डर्स भनेर चाहिँ हाम्रो हाइभ इन्टरनेसनल हाइभ डट ब्लक स्पट डट कममा गएर हेर्न सक्नुहुन्छ. त्यहाँनिर चाहिँ क्युआर कोड लगाउनु भएको छ. यो चाहिँ विशेष गरी भेन्डर्सहरूको लागि फुड, यदि तपाईँहरूले खाना कुनै तपाईँहरूको पनि आफ्नो ह्यान्डमेड क्राफ्ट अथवा फुड स्टल राख्न चाहनुहुन्छ भने चाहिँ पक्कै पनि उक्त सूचनामा गएर चाहिँ स्क्यान गर्नुहोला क्युआर कोडमा चाहिँ. यो चाहिँ सेकेन्ड टाइम हो अनि बिएफबी लोकल ह्यान्डमेड अनि फुड स्टल बजार हुन गइरहेको. त्यस कारणले गर्दाखेरि दिदीबहिनीहरू जसको चाहिँ फुड चाहिँ बेच्ने प्लान छ भने चाहिँ पक्कै पनि तपाईँहरूले पनि भाग लिन सक्नुहुन्छ अनि आफ्नो बिजनेसलाई अगाडि बढाउन सक्नुहुन्छ. हजुर, यसपछि अब भने बज्न गइरहेको गीतको बोल भने रहेको छ तिमीले दिएका धोकाहरू. निरा राणा भट सम्भावनाले गाउनु भएको. उहाँ भने हाम्रो काठमाडौँको न्युज टिमबाट हुनुहुन्छ अनि उहाँले बनाउनु गाउनु भएको यो गीत चाहिँ एकदमै राम्रो छ. कृपया सुनेर इन्जोय गर्नुहोला. र म भने कार्यक्रममा मजेरीको दोस्रो घन्टे बसाइमा न्युजपछि फेरि पनि उपस्थित हुने नै छु. अहिलेको लागि भने यो तिमीले दिएका धोका.

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio.
3: लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका नौ तम्सुका दुई घरमा पहिरो खस्दा दुईजना घाइते भएका छन् एकजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिजो बेलुकीदेखि परेको अविरल वर्षाका कारण स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुगेको हो। उद्धारका लागि बिहान 4 बजे प्रहरी चौकी बर्जुगार र अस्थायी प्रहरी बेसगामबाट समेत प्रहरी टोली खटाइएको छ। घटनास्थल प्रहरी चौकी बढीमालिकाबाट करिब 4 किलोमिटर उत्तरमा छ। तारको वर्षा र खोलामा बढेको पानीका कारण उद्धार कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। यता जाजरकोटमा बाढ़ीले 4 घर र एउटा झोलुङ्गे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा तामसुगाड खोलामा आएको बाढ़ीले 4 घर र एउटा झोलुङ्गे पुल बगाएको प्रहरीले जनाएको छ। एउटा ठूलो बाढ़ीका कारण फेरी करिडोर सड़क खण्ड समेत जोखिममा परेको छ। वर्षा निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने हुँदा सजग रहन भनिएको छ। रोल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। लुङरी गाउँपालिका एक खदरका 59 वर्षीय वीरबहादुर खत्रीमाथि हिजो राति खत्री आफै घरमा बसिरहेको समयमा चट्याङ लागेको थियो। उहाँको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। वर्षाकै कारण कास्की र पर्वत जोड्ने दुईटा पुल बगाउँदा अन्नपूर्ण मन्दिर गएका सर्वसाधारण अलपत्र परेका छन्। अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमानामा मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवाजावतका लागि बनाइएका दुईवटा मेटलको पुल बगाएको छ भने मन्दिरको आधा भाग समेत पानीले क्षति पुर्याएको छ। गए राति 2 बजेतिर कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो। मन्दिरमा रहेका एकजना सन्त पुजारी र दुई भक्तजन त्यही फँसेको प्रहरीले जनाएको छ। उद्धारका लागि सशस्त्रको 24 नम्बर कालिका गढ कास्कीबाट 4 जना रोप रेस्क्यू र 3 जना गोताखट सहितको टोली घटनास्थल खटिएको छ। रोल्पाको थपाङ गाउँपालिका 5 उभाकोटल 12 मा बुधबार राति गएको पहिरोमा परेर मृत्यु भएका 10 जनाको शव फेला परेको छ। घटनास्थलमा 5 जना र बाढ़ीले बगाएर लगेको अवस्थामा प्युठानमा 5 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोमा परेर 2 जना अझै बेपत्ता छन्। 2 जना गम्भीर घाइतेको बुटवलमा उपचार भइरहेको छ। बुधबार राति कोटलबारा गाउँको माथिबाट 81 लेदो सहितको पहिरोले गाउँका 11 घर गोठ पुरिँदा ठूलो मानवीय क्षति भएको हो। घटनास्थलमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमलबहादुर पुन मगर, 80 वर्षीय मनरखी पुन मगर, 75 वर्षीय डलबहादुर पुन मगर, 85 वर्षीय हस्तकला रोका मगरको शव फेला परेको थियो। यसै गरी रोल्पाको लुङ्गरी खोला र प्युठानको माडी नदीमा विभिन्न स्थानमा थप 5 जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। बगाएर लगेको अवस्थामा 38 वर्षीय जुन कुमारी पुन मगर, 5 वर्षीय बालक अशोक पुन मगर, 80 वर्षीय बलबहादुर पुन मगर, 66 वर्षीय मणिपुन मगर र 34 वर्षीय महेन्द्र घट्टीको शव भेटिएको हो। कर्जा असुलीका लागि धितो लिलामी गरेको विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबीका संचालक र सीईओ विरूद्ध मुद्दा दायर भएपछि बैंकिङ क्षेत्र चिन्तित बनेको छ।
4: स्मार्ट टेलिकमले कर्जाका लागि ब्याङ्कमा राखेको सम्पत्ति लिलामी गरी कर्जा असुल गरेको विषयमा ब्याङ्कका 8 अधिकारी विरूद्ध सरकारी सम्पत्ति हिनामिनाको आरोपमा मुद्दा दायर भएको हो। धितो लिलामी गरेर कर्जा असुल गर्दा पनि मुद्दा खेप्नुपर्ने अवस्था आए ब्याङ्कका अधिकारी निर्णय गर्न डराउने ब्याङ्करहरूले बताएका छन्। यसले कर्जा प्रवाह र खराब कर्जा असुलीमा समेत समस्या आउन सक्ने उनीहरूको भनाइ छ। एनआईएमबीले भने प्रचलित कानून अनुसार नै धितो लिलामी गरी कर्जा असुल गरेको दावी गरेको छ। ब्याङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐनले कर्जा नतिरेमा धितो लिलाम बिक्री गरी सामा र ब्याज असुल गर्न सक्ने व्यवस्था गरेको ब्याङ्कको भनाइ छ। यसैबीच नेपाल राष्ट्र ब्याङ्कले एनआईएमबीको वित्तीय अवस्था र तरलता सन्तोषजनक रहेको जनाएको छ। ब्याङ्कको दैनिक कारोबारमा कुनै समस्या नदेखिएको भन्दै राष्ट्र ब्याङ्कले ब्याङ्कको सञ्चालन र व्यवस्थापनलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। एनआईएमबीले पनि मुद्दाका कारण ब्याङ्कको नियमित सेवा र कारोबारमा कुनै असर नपरेको जनाएको छ। ब्याङ्कका सबै सेवा पूर्ववत सञ्चालन भइरहेको भन्दै ग्राहकलाई ढुक्क रहन आग्रह गरेको छ।
3: चितवनमा यही साउनमा 2 जनामा डेंगी र 6 जनामा स्कर्प टाइफस संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका स्थानीय 2 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। कालिका नगरपालिकामा 1 महिला र छेकामा नगरपालिकामा 1 पुरूषमा डेंगी संक्रमण देखिएको हो। यसै गरी जिल्लाका स्थानीय 6 जनामा स्कर्प टाइफस संक्रमण पुष्टि भएको छ। भरतपुर महानगरपालिकाका 1 पुरूष र 4 महिला सहित 5 जना रत्नगर नगरपालिकाका 1 पुरूषमा स्कर्प टाइफस संक्रमण देखिएको कार्यालयले जनाएको छ। अन्य जिल्लाबाट उपचारका लागि चितवन आएका 2 जनामा डेंगी र 28 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। यससँगै यो महिनाभरि चितवनमा अभिलेख भएका डेंगी संक्रमितको संख्या 4 र स्क्रब टाइफस संक्रमितको संख्या 34 पुगेको छ। खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो।

हजुर, बिएफएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मझेरीको दोस्रो घण्टा पनि हामीले सुरुवात गर्यौं एकदमै मिठो गीतबाट, कान्छी हे कान्छी भन्ने चाहिँ ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचारीको आवाजमा। र कार्यक्रममा स्वागत छ, म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट। र आज पनि शुक्रबार हामी विभिन्न गीत सङ्गीत अनि तपाईँलाई उपयोगी हुने जानकारी तथा प्रेरक प्रसङ्गहरू लिएर भने पक्कै पनि उपस्थित भइसकेका छौँ। र विशेष गरी दोस्रो घन्टे बसाइमा भने हामी दैनिकको विषयवस्तुमा चर्चा गर्ने गर्छौँ। र आजको विषयवस्तु भने रहेको छ जेनरेसनल इस्युज, कारणले कार्यक्रम सुन्दै गर्नुहोला र हामीलाई विभिन्न माध्यमहरूबाट सुन्न सक्नुहुन्छ। बिएफबिएस रेडियो एपबाट सुन्न सक्नुहुन्छ, यसै गरी स्मार्ट स्पिकर अलेक्साहरूको मार्फतबाट पनि सुन्न सक्नुहुन्छ, वेबसाइटबाट सुन्न सक्नुहुन्छ, अनि विभिन्न एप जस्तै मैले हाम्रो पात्रको एपको रेडियोमा गएर बिएफबिएस गोर्खा सर्च गर्दा पनि तपाईँहरूले बिएफबिएस गोर्खा रेडियो सुन्न सक्नुहुन्छ। र एफएम रेडियोको माध्यमबाट त झन् छँदैछ, त्यस कारणले सम्पूर्ण श्रोता जसले सुन्दै हुनुहुन्छ धेरै धेरै धन्यवाद। कार्यक्रम अझै पनि बाँकी छ, सुन्दै गर्नुहोस् बिएफएस गोर्खा रेडियो। र कार्यक्रम अब फेरि निरन्तर गरे यो नयाँ गीतबाट बिस्ट यानि कि सबिन कार्की र सञ्जु भुक्तानको आवाजमा भेडाको उन जस्तो इन्जोय।

हजुर बिस्ट अनि सन्जु मोक्तानको नयाँ गीत भेडाको उन जस्तो। श्रोता यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ पिएफपिएस गोर्खा रेडियोको तपाईँको आफ्नै कार्यक्रम मजेरी र मजेरीको हामी दोस्रो घन्टे बसाइमा प्रवेश गरिसकेका छौँ र अहिले पनि ब्रुनाईमा बिहानको 11:14 गएको छ। हजुर श्रोता, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि विशेष गरी हाम्रो डिपेन्डेन्ट्सहरूको लागि भने जब भ्याकेन्सी चाहिँ सदा खुल्ला रहेको छ। यो पोस्ट भने लर्निङ सपोर्ट असिस्टेन्ट लेभल 2 क्याजुअल अनि टिचर कभर सुपरभाइजर क्याजुअलको लागि रहेको छ। र हाम्रो हर्नबिल स्कुल एउटा मात्रै स्कुल छ यहाँनिर हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि, बाबु नानीहरूको लागि, अनि यसमा चाहिँ टिचर कभर सुपरभाइजर क्याजुअल अनि अर्को लर्निङ सपोर्ट असिस्टेन्ट लेभल 2 पनि क्याजुअल नयाँ भ्याकेन्सीहरू रहेको छ। अनि यसका लागि तपाईँ internationalhive.blogspot.com जान सक्नुहुन्छ अनि त्यहाँनिर चाहिँ इमेल टु एलपिपिओ भनिएको छ, त्यहाँ चाहिँ तपाईँले इमेल पठाउन सक्नुहुन्छ आफ्नो सिभीको साथ, अनि तपाईँले त्यसपछि त इन्टरभ्यू डेटहरू पाउन सक्नुहुन्छ। हजुर, यसै गरी मन्डे यानि कि आउने मन्डे 17 अगस्तमा चाहिँ नागपञ्चमी पूजा हुन गइरहेको छ। बिहानको 8:30 9:15 ब्रिटिस फोर्सेस ब्रुनाईको टेम्पल। हजुर, यो सूचनापछि हामी कार्यक्रम अझै निरन्तर गरौँ। यो गीतबाट भ्यूमाको झुम्का इन्जोय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कार्य रेडियो हो।

गाउनु भएको यो गुरासी फुल्दा भन्ने गीतको नयाँ संस्करण पनि हामीले सुन्यौँ श्रोता. आशा छ तपाईँलाई यो गीत मन पर्यो होला. मलाई त निकै मन पर्यो. अझ यो गीतको चाहिँ म्युजिक भिडियो पनि एकदम राम्रो छ, तपाईँले हेर्नुभएको छ होला. र आजको विषयवस्तुमा हामी गइहालौँ श्रोता. आज पनि जेनरेसनल इस्युजको बारेमा हामी चर्चा गर्नेछौँ र यस अन्तर्गत चाहिँ मैले पुराना मान्यता, नयाँ जीवन अनि विदेशिएका नेपालीले चाहिँ के जोगाउने, के बदल्ने भन्ने विषयमा चाहिँ छोटो चर्चा गर्नेछु. हजुर, हामी नेपाली समाजमा हुर्किँदाखेरि धेरै कुराहरू चाहिँ यसरी नै गर्नुपर्छ भनेर चाहिँ सिकाउने हुन्छ. बिहान पूजा गर्नेदेखि लिएर कुनै दिन यात्रा गर्ने नगर्ने, होइन, ग्रह दशा हेरेर निर्णय गर्ने, बिरामी पर्दा पनि पहिले चाहिँ ज्योतिष अथवा झाँक्रीको खोज्ने, छोराछोरी चाहिँ ठुलो मान्छेको कुराको प्रश्न चाहिँ नगर्ने आदि इत्यादिहरू चाहिँ यो चाहिँ हाम्रो नर्मल जीवनशैलीसँग चाहिँ एकदमै सम्बन्धित रहेको छ. तर जब हामी नेपालीहरू चाहिँ त्यही संस्कृतिमा हुर्केर विभिन्न बाध्यताका कारणले गर्दाखेरि चाहिँ विदेशहरूमा जाने क्रम चाहिँ बढ्दो छ. बेलायत, ब्रुनाई, हङकङ, अस्ट्रेलिया, क्यानाडा, होइन, अस्ट्रेलिया अनि अन्य थुप्रै विशेष गरी इस्टर्न कन्ट्रिजहरूमा चाहिँ वेस्टर्न कन्ट्रिजहरू, अनि त्यहाँ पुग्दासम्म चाहिँ हाम्रो जीवनको गति नै फरक हुन्छ. हामी काममा लाग्नुपर्छ, 12 घन्टे सिफ्ट हुन्छ, परिवारको जिम्मेवारी पनि त्यस सँगसँगै हुन्छ, अनि जीवनयापन खर्चहरू पनि बढ्दै जान्छ, बालबालिकाको शिक्षा अनि आफ्नो फाइनेन्सियल प्लान्सहरू पनि धेरै पुराना अभ्यासहरूको जस्तो चाहिँ त्यस्तै अपनाउन भने असम्भव हुन्छ. र यस्तो कुराहरूले चाहिँ हाम्रो पहिचान र हाम्रो पहिचानमा चाहिँ अब अलिकति धेरै परिवर्तनहरू चाहिँ धेरै आउँछ पनि. तर यस यो भन्नाले चाहिँ हामीले चाहिँ नयाँ संस्कृतिहरू अपनाउनु चाहिँ

विशेष गरी हाम्रो नेपाली समाजमा चाहिँ अरूले के भन्छन् के भन्लान् भन्ने डर चाहिँ हामी सबैकोमा चाहिँ बसेको हुन्छ। र हाम्रो नयाँ पुस्ताहरूले चाहिँ अब यस्तो पुरानै शैलीले चाहिँ गर्न थाल्यो भने चाहिँ अब के धेरैले चाहिँ अब किन गर्छौँ भन्ने क्वेसनहरू आउन सक्छ र यसको चाहिँ हामीले चाहिँ सठिक जवाब दिन सक्यौँ भने चाहिँ उनीहरूले चाहिँ आफ्नो जीवनशैलीमा चाहिँ ती हाम्रो पुरानो संस्कारहरू पनि अझै कन्टिन्यू गर्न सक्छन्। त्यस कारणले हाम्रो पहिलाको जस्तो समय नभए पनि हाम्रो पुस्ताहरूलाई चाहिँ यस्ता हाम्रो मूल्य मान्यताहरूको बारेमा चाहिँ महत्त्व चाहिँ बताइराख्नु जरुरी नै छ। यदि भ्याएसम्म आफ्नो जीवनशैलीमा ढाल्न सकिन्छ भने चाहिँ ढालेको एकदमै राम्रो, किनभने आजको नेपाली प्राय व्यक्तिहरू चाहिँ माइग्रेसन अनि बहुसांस्कृतिक समाजमा चाहिँ घुलमिल हुनका लागि चाहिँ आफ्नो पुरानो मूल्य मान्यताहरूलाई पनि सँगै लैजानु चाहिँ कति खण्डमा चाहिँ अलिकति गाह्रो नै हुनसक्छ। यसमा चाहिँ व्यस्त आफ्नो व्यस्त लाइफस्टाइल अनि यसै गरी फाइनेन्सियल कन्सर्नहरूको कारणले फाइनेन्सियल प्लानहरू प्रेसरको कारणले अथवा समयको अभावको कारणले गर्दा पनि यस्तो हुनसक्छ। तर यस्तो भन्नाले चाहिँ पुराना मान्यताले नै खराब असर पार्छ भन्न खोजेको त होइन, तर यसको बावजुद पनि हामीले चाहिँ परिवारसँग चाहिँ मजाले समय बितायौँ, चाडपर्व मनायौँ, समुदायसँग जोड्यौँ अथवा पूर्वजप्रति सम्मान राख्यौँ भने चाहिँ हाम्रो जीवनमा पनि त्यो एउटा पूर्णता चाहिँ हामीले पनि हासिल गर्न सक्छौँ यदि हामी विदेशमै भए तापनि। र हामीले चाहिँ आफ्नो संस्कृतिहरूलाई चाहिँ बचाउनुपर्छ, यसलाई चाहिँ बोझको रूपमा चाहिँ ठान्नु भने पक्कै पनि हुँदैन। त्यस कारणले गर्दाखेरि हामीले परिवारप्रतिको सम्मान, समुदाय भावना, चाडपर्व र संस्कृति अनि अनुशासन र जिम्मेवारी भने सधैँ अगाडि लैजानुपर्छ भने अन्धविश्वास अनि आधारित त्यस्ता डरहरू चाहिँ हटाउनुपर्छ अनि आर्थिक रूपमा असम्भव सामाजिक दबावहरूलाई पनि हटाउनुपर्छ। कुनै करले चाहिँ अब तपाईँले चाहिँ अब इरेसनल फाइनेन्सियल प्लानहरू अब यो गर्नै पर्छ, यो यसमा पैसा हाल्नै पर्छ भन्ने किसिमको कुराहरूलाई चाहिँ हटाउनु राम्रो हो। अनि अब प्रश्न सोध्न चाहिँ पाउनुपर्ने संस्कृति चाहिँ हामीले चाहिँ अगाडि बढाउनुपर्छ। हाम्रो बालबालिकाहरूले चाहिँ यो किन गर्छौँ भन्दाखेरि चाहिँ होइन ठुलो मान्छेले भनेको नै सुन्नुपर्छ भन्ने खालको संस्कृति चाहिँ हटाउनुपर्छ जस्तो लाग्छ। र हामी विदेशमा बस्ने नेपालीहरूको लागि चाहिँ सबभन्दा ठुलो चुनौती चाहिँ संस्कृति जोगाउनु होइन, किनभने संस्कृति र व्यावहारिक जीवनबीच चाहिँ सन्तुलन मिलाउन सक्यौँ भने चाहिँ त्यो नै एकदमै उत्तम हुन्छ। र हाम्रो संस्कृति भनेको चाहिँ जीवनसँगै विकसित हुँदै जाने एउटा जीवनशैली हो, त्यस कारणले गर्दाखेरि हाम्रो जीवनशैलीको बदलिँदो जीवनशैलीसँगै हाम्रो संस्कृतिको राम्रो पक्षहरूलाई पनि सँगै लानु चाहिँ एकदमै जरुरी हुन्छ। तपाईँहरूलाई आजको यो जेनेरेसनल इस्युसँग सम्बन्धित यो कन्टेन्ट कस्तो लाग्यो पक्कै पनि प्रतिक्रिया दिनुहोला। अब सुनौ सजन राज वैद्यको जुनकिरी।

हजुर सजन राज वैद्यको जुन कि यो गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर कार्यक्रम मजेरीको दोस्रो घन्टा बसाइमा छौँ हामी र भर्खरै मैले गीतभन्दा अगाडि आजको जेनेरेसनल इस्युको बारेमा चाहिँ थोरै चर्चा गरेँ, आशा छ तपाईँहरूलाई मन पर्यो होला। र अहिले ब्रुनाईमा समय भएको छ 12 बज्नका लागि 28 मिनट बाँकी। अब सुनौ अर्को मिठो गीत एकदेव लिम्बूको आँखा आँखा बिचमा। इन्जोय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

아주 믿기 구름 고요 하와라이 श्रोता अब पालो भएको छ जानकारीको बोर्नियो कन्फ्रन्टेसनको 60औं वर्ष गोर्खा वीरताको गौरव गाथा बेलायत स्थित द गोर्खा म्युजियम ट्रस्टले बोर्नियो 60 अन्तर्गत बोर्नियो कन्फ्रन्टेसनको अन्त्य भएको 60 वर्ष पूरा भएको अवसरमा विशेष स्मृति कार्यक्रम सुरु गरेको छ बोर्नियो कन्फ्रन्टेसनको कुरा गर्नुपर्दाखेरि सन् 1962 1966 सम्म चाहिँ इन्डोनेसिया र नवगठित मलेसिया महासङ्घ बीच भएको द्वन्द्व थियो जसमा बेलायत र राष्ट्रमण्डल यानि कि कमनवेल्थ सेनाले मलेसियालाई समर्थन गरेका थिए यो कोल्ड वारको समयमा भएको यस अभियानमा भने गोर्खा सैनिकहरूले घना वर्षा वनमा असाधारण साहस सहनशीलता र युद्ध कौशल प्रदर्शन पनि गरेका थिए र यही अवसरमा निशुल्क पारिवारिक गतिविधि दिवस हुन गइरहेको छ गोर्खा म्युजियम ट्रस्ट विन्चेस्टरमा अवस्थित ट्रस्टले चाहिँ विश्वभरका पूर्व सैनिक परिवार इतिहास प्रेमी र समर्थकहरूलाई बोर्नियो 60 कार्यक्रममा सहभागी भई गोर्खाहरूको गौरवपूर्ण योगदानलाई सम्झन अनि नयाँ पुस्तासम्म पुर्याउन आग्रह पनि गरेका छन् र उक्त इभेन्ट हुन गइरहेको छ 26 अगस्तमा हुन गइरहेको छ अर्को कार्यक्रम अनि यो चाहिँ बिहानको 10:30 बजेदेखि दिउँसोको 4 बजेसम्म हुन गइरहेको छ र प्रदर्शनीमा हट जङ्गल कोल्ड वारबाट प्रेरित निशुल्क पारिवारिक कार्यक्रमहरूमा चाहिँ बालबालिकाहरू तथा युवाहरूले चाहिँ पुल निर्माण लेगो च्यालेन्जेस सृजनात्मक हस्तकला गतिविधि तथा साहस अनि रोमाञ्चक घटनाका प्रेरणादायी कथाहरूको खोजी गर्ने अवसर पाउनुहुनेछ सबै उमेरका लागि ज्ञान मनोरञ्जन अनि नयाँ अनुभवले भरिएको विशेष दिन रहेको छ त्यसकारणले जान नभुल्नुहोला गोर्खा म्युजियम ट्रस्ट यही 26 अगस्त हजुर यो जानकारी पछि हामी गीत सुन्नतर्फ लागौँ यो गीत भनिरहेको छ सुरेश लामा अनि एलिना चौहानको आवाजमा झ्याम्मै छोपनी

हजुर यावेश फिचरिङ ओसिन कार्कीको यो नयाँ गीत टाढा सुनिहाल्नुभयो, आशा छ तपाईँलाई मन पर्यो होला। यो गीतसँगै हामी कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाएको पनि अन्त्यमा आइसकेका छौँ र समय भने अहिले माफ गर्नुहोस् 12 बज्नका लागि 6 मिनट बाँकी रहेको छ। र कार्यक्रम प्रस्तुत बिना गुरुङको साथमा हुनुहुन्छ मझेरीसँगै, र हामी अब बस्न गइरहेको गीत पछि चाहिँ फेरि पनि उपस्थित हुने नै छौँ मझेरीको तेस्रो अनि अन्तिम घन्टे बसाइमा आज शुक्रबारको लागि। र अब पनि बस्न गइरहेको छ सरुण गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङको आवाजमा नयाँ चलचित्र यो पेन्सन पट्टाबाट जुनी जाला भने यो निकै नै रमाइलो गीत।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मोदी खोलाको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फँसेका तीनजनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ कास्कीबाट खटिएको रोप रेस्क्यू तथा गोताखोर सहितको सुरक्षा टोलीले नेपाल प्रहरीसँगको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरेको हो। मन्दिरमा फँसेका पोखरा महानगरपालिका 18 का 28 वर्षीय प्रदीप ढकाल, सलाहीका 30 वर्षीय रेवन्त प्रसाद सिंह र मन्दिरका 52 वर्षीय पुजारी निर्माण उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। वर्षाका कारण कास्की र पर्वत जोड्ने दुईवटा पुल बगाउँदा उनीहरू मन्दिरमा फँसेका थिए। पहिरोले अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमानामा मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवाजातका लागि बनाइएका दुईवटा मोटर मेटलको पुल बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्याएको छ। लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका 9 तामसुका 2 घरमा पहिरो खस्दा 2 जना घाइते भएका छन्। 1 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घरमा क्षति पुर्याएको हो। उद्धारका लागि प्रहरी चौकी बर्जुगा र अस्थायी प्रहरी बेस क्याम्पबाट थप प्रहरी टोली खटाइएको छ। यता जाजरकोटमा बाढीले 4 वटा घर र 1 झोलुङ्गे पुल बगाएको छ। जाजरकोटको नलगाड नगरपालिका 11 चौखामा ताक्सुगाड खोलामा आएको बाढीले 4 वटा घर र 1 झोलुङ्गे पुल बगाएको प्रहरी जनाएको छ। ठूलो बाढीका कारण भेरी करिडोर सड़क खण्ड समेत जोखिममा परेको छ। वर्षा निरन्तर भइरहेकाले खोलाको भाव बढ्न सक्ने भएको हुँदा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सजग रहन भनिएको छ। यस्तै रोल्पामा चट्याङ लागेर 1 जनाको मृत्यु भएको छ। लुङ्ग्री गाउँपालिका 1 खादरका 59 वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर ज्यान गएको हो। हिजो राति खत्री आफ्नै घरमा बसिरहेका समयमा चट्याङ लागेको थियो। उहाँको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। रोल्पाको थवाङ गाउँपालिका 5 उवा कोटलबारामा बुधबार राति गएको पहिरोमा परेर मृत्यु भएका 10 जनाको शव फेला परेको छ। घटनास्थलमा 5 जना र बाढीले बगाएर लगेको अवस्थामा प्युठानमा 5 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोमा परेर 3 जना चाहिँ बेपत्ता छन्। 2 जना गम्भीर घाइतेको बुटवलमा उपचार भइरहेको छ। बुधबार राति कोटलबारा गाउँको माथिबाट 81 लेदो सहितको पहिरोले गाउँका 11 वटा घरको पुरिदा ठूलो मानवीय क्षति भएको हो। कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि शुरू हुँदैछ। सुकेधाराको मिराकल पार्टी प्यालेसमा 3 दिनसम्म चल्ने भेलाको उद्घाटन देउवा लगायतका शीर्ष नेताहरूले गर्नुहुनेछ। भेलाकै लागि इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किनु भएको हो। राष्ट्रिय भेला संयोजक तथा पूर्व महामन्त्री शशांक कोइरालाले उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुहुनेछ। नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाश मानसिंह, विमलेन्द्र निधि, विजय कुमार कक्षेदार, कृष्ण प्रसाद सेटौलाको आसन विशिष्ट अतिथिका रूपमा हुने बताइएको छ। संस्थापन इतर समूहले देउवालाई जुन देवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ। पर्सीसम्म चल्ने बन्द सत्रमा 5,000 बढ़ीको उपस्थिति हुने अनुमान गरिएको छ। बेलामा राजनैतिक प्रतिवेदन पनि पेश हुनेछ। धरान उपमहानगरपालिकाले 1.5 महिनापछि चालू आर्थिक वर्षका लागि 2,76,19,27,000 बराबरको बजेट पारित गरेको छ। स्थानीय तहले असार 10 भित्र बजेटलाई सक्नुपर्ने कानूनी प्रावधान छ, तर यहाँ आन्तरिक विवादले बजेट पारित हुन नसकेपछि उपमहानगरको बजेट पारित हुन 1.5 महिना लागेको हो। कार्यवाहक मेयर ऐन्द्रविक्रम बेगाले नगर कार्यपालिकातर्फ 2,47,48,00,000 र 20 वटा कार्यालय वडा कार्यालयतर्फ 28,70,94,000 विनियोजन गर्नुभएको छ। आन्तरिक राजस्वबाट 1,40,94,88,000, संघीय अनुदान 86,19,00,000, प्रदेश सरकार अनुदानबाट 9,16,48,000, राजस्व बाँडफाँडबाट 32,88,91,000, सड़क बोर्डबाट 1 करोड़ र गत वर्षको मजदातबाट 7 करोड़ प्राप्त हुने अनुमान गरिएको छ। बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ 79,50,00,000 विनियोजन गरिएको छ। यस्तै स्वास्थ्यतर्फ 12,45,00,000, सशर्त अनुदानबाट 9,33,00,000, धरान अस्पताल सञ्चालनका लागि 2 करोड़ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि 50,00,000 छुटाइएको छ। शिक्षा युवा तथा खेलकुदतर्फ 49,86,82,000 विनियोजन गरिएको छ। यसै गरी सामाजिक विकासमा आन्तरिक स्रोतबाट 10 करोड़ विनियोजन गरिएको छ। सुकुम्बासी व्यवस्थापनमा 50,00,000, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहयोग कोष 20,00,000, सड़क मानव व्यवस्थापन खेलकुद बाँदर नियन्त्रणमा 10,00,000, विपन्न परिवारको सदस्यको दाह संस्कार साझेदारीका लागि 10 लाख, लैंगिक समानता र समावेशीकरण कार्यक्रममा 1.5 करोड़ विनियोजन गरिएको छ। आर्थिक विकासमा 6.80 करोड़ विनियोजन गरिएको छ।

हजुर पीएफएस गोर्खा रेडियोको कार्यक्रम मजेरीको तेस्रो घण्टा हामीले सुरुवात गर्यौं चिटिक्क नामको गीतबाट विश्व नेपाली अनि सुजाता उपाध्यायको आवाजमा। फेरि पनि स्वागत छ कार्यक्रम मझेरीमा, म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट। र अहिले भने समय ब्रुनाईमा दिउँसोको 12:10 गएको छ। हजुर सदा हामीले कार्यक्रम सुरुवात गर्यौँ मिठा मिठा गीत सङ्गीतहरूबाट, त्यसका साथसाथै दैनिकी विषयवस्तुहरूले पनि तपाईँहरूलाई मनोरञ्जन गर्ने पूर्ण प्रयासमा आज पनि उपस्थित भइसकेकी छु। तपाईँहरू जहाँबाट सुन्दै हुनुहुन्छ त्यसको लागि धेरै धेरै धन्यवाद। कार्यक्रम अझै बाँकी छ, सुन्दै गर्नुहोला बिएफपिएस गोर्खा रेडियो। ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूको लागि एउटा सूचना छ, यो चाहिँ योगा अनि मेडिटेसनको विषयमा हो। यदि तपाईँहरू चाहिँ योगा मेडिटेसन गर्न चाहनुहुन्छ भने आयोजना हुँदैछ 3 सेप्टेम्बर चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा। हाम्रो पण्डितजीले सञ्चालन गर्नुहुन्छ यो योगा एन्ड मेडिटेसन बिहानको 9:15 11:00। त्यसकारणले योगा मेडिटेसन गर्न भने नछुटाउनुहोला, यो तपाईँको स्वास्थ्यको लागि र तपाईँको मेन्टल हेल्थको लागि पनि एकदमै आवश्यक अनि लाभदायक हुन्छ। यति भन्दै हामी कार्यक्रम अगाडि बढाउँ मिठो मिठो गीत सङ्गीतबाट नै। अब सुनौ बादलु पारीको देशैमा, यष्टि योगी अनि रेशमा पुनको आवाजमा।

हजुर, एकदमै मिठो गीत बादलु पारीको देशैमा यस योगी अनि रेश्मा पुनको आवाजमा रहेको थियो श्रोता। हजुर, कार्यक्रम हो मजेरी र मजेरीको तेस्रो घन्टे बसाइमा छौँ हामी श्रोता। अहिले ब्रुनाईमा 12:16 गएको छ र शुक्रबारको दिन रहेको छ। तपाईँहरू कतिजना आफ्नो विकेन्डको प्लानको लागि चाहिँ एकदमै लुक फरवर्ड गर्दै हुनुहुन्छ। म त एकदमै लुक फरवर्ड गर्दैछु किनभने म फाइनली हलिडे जाँदैछु र यो एक्साइटमेन्ट पनि एकदमै अब छिट्टै नै पुरा हुँदैछ। त्यस कारणले अब आजको शुक्रबारको बसाइमा पनि हामी गीत सङ्गीतले एकदमै मनोरञ्जन गर्दैछौँ र त्यही क्रममा अब सुनौ तृष्णा गुरुको सुन कान्छा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

अझ जन चामलिङ राईको को छ र भन्ने यो एकदमै मन छुने गीत सुनिहाल्नु भयो श्रोता। हजुर, कार्यक्रम मजेरीको हामी तेस्रो घन्टे बसाइमा छौँ र अहिले ब्रुनाईमा 12:25 गएको छ। श्रोता, तपाईँहरू चाहिँ सेरियाको काइजेन अथवा केबीको काइजेन जाँदाखेरि चाहिँ यो एडामामे भन्ने चाहिँ खानुभएको छ कि छैन? पक्कै पनि खानुभएको छ होला। अनि यो चाहिँ एउटा ग्रिन बिन्समा पर्न जान्छ अनि यसको चाहिँ अब ठ्याक्कै नेपाली नाम नभए पनि यो एउटा सोयाबिनको प्रकार हो, हरियो सोयाबिन। अनि यसलाई चाहिँ उमालेर स्टिम्डमा चाहिँ सल्टेड अर स्पाइसी भर्जनमा चाहिँ त्यहाँनिर हामीले किनेर खान पाइन्छ। अनि यसको चाहिँ न्युट्रियन्ट्सको बारेमा चाहिँ म तपाईँहरूलाई भन्न गइरहेको छु। यो चाहिँ तपाईँको न्युट्रिय

official huncha plus swad pani yesko ekdamai mitho huncha आजु यो जानकारी पछि अब हामी गीत संगीत तर्फ नै लागौं रामकृष्ण रकाल अनि मेलिना राईले गाउनु भएको झ्याम्पारम सुनौं

हजुर रामकृष्ण ढकाल अनि मेलिना राईको आवाजमा सुनिहाल्नुभयो एकदमै रमाइलो गीत छ्याम्पारन। श्रोता मैले चाहिँ अघि एडामामीको कुरा गर्दै थिएँ, त्यसै क्रममा चाहिँ अब हाम्रो शरीरलाई चाहिँ स्वस्थ रहनको लागि चाहिँ विभिन्न भिटामिनहरूको आवश्यक हुन्छ अनि त्यही क्रममा चाहिँ यदि हाम्रो शरीरमा चाहिँ कुनै भिटामिनको कमी भयो भने चाहिँ हाम्रो शरीरमा केही न केही लक्षणहरू चाहिँ देखिन थाल्छन् अनि मानिसहरू चाहिँ प्रायः लक्षणहरू चाहिँ सामान्य मान्न सक्छन्। तर पनि यदि तपाईँलाई चाहिँ बारम्बार थकान अनि कमजोरी महसुस भइरहेको छ भने चाहिँ तपाईँलाई यो भिटामिन बी12, भिटामिन डी वा फोलेटको कमीको चाहिँ सङ्केत हुनसक्छ।

अनि यो भिटामिनको कमीले चाहिँ तपाईँको ऊर्जा स्तर पनि घटाउँदै जान्छ. त्यस कारणले गर्दाखेरि यो भिटामिन बी 12, भिटामिन डी अनि फोलेटका खानाको स्रोतहरूमा चाहिँ विशेष गरी भिटामिन डीमा चाहिँ घाममा बस्नु पनि एकदमै आवश्यक हुन्छ, किनभने घामको किरणले चाहिँ तपाईँको भिटामिन डी चाहिँ बनाउन चाहिँ मद्दत गर्छ. यसै गरी माछा, फोर्टिफाइड दुधहरू खानु एकदमै आवश्यक हुन्छ. यसै गरी भिटामिन बी 12 स्रोतहरू चाहिँ माछा, मासु, दुध अनि अन्डाहरू नै हुन्. यदि तपाईँलाई चाहिँ यस्तो थकान महसुस भइरहेको छ भने कतै तपाईँको डायटमा यी खानेकुराहरूको कमी त भएको छैन, पक्कै पनि ध्यान दिनुहोला यस विषयमा चाहिँ. हजुर, यो जानकारी पछि अब हामी गीत सङ्गीततर्फ नै लागौँ. कन्दरा ब्यान्डले गाएको लेख कि हे माया सुनौ.

हजुर, कन्दरा ब्यान्डले गाएको लेखकी हे माया भने यो निकै नै पुरानो गीत, तर सबैको मनपर्ने गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, फेसबुकमा फेसबुकको मेसेन्जरमा चाहिँ हामीलाई रेगुलर लिसनर टङ्क शेरसनजीले चाहिँ मेसेज पठाउनु भएको छ। उहाँले आज पनि निन्द्राले चाँडै छोड्यो र बेडमै बसेर कार्यक्रम सुन्दैछु, बिना बहिनी नमस्ते भन्नुभएको छ। नमस्ते टङ्क शेरसनजी, हजुर हामीलाई कार्यक्रम सुन्दै गर्नुहोला, यसरी माया गर्दै गर्नुहोला। कार्यक्रममा धेरै नै मिठा मिठा गीत सङ्गीतहरू रहेका छन् र मिठा मिठा गीत सङ्गीत सुन्ने क्रममा अब सुनौ यावेश थापाको गीत। यावेश थापा भन्ने बित्तिकै अहिलेको जेनेरेसनको युवा पुस्ताहरूलाई सबैले मन पराउनु भएको एकदमै गीत हो। सिङ्गर हुनुहुन्छ अनि उहाँ एउटा सिङ्गर मात्र नभइकन सङ राइटर अनि कम्पोजर पनि हुनुहुन्छ। उहाँको गीतहरू चाहिँ प्रायः जसो अहिलेको यङ जेनेरेसनको प्रेम अनि हार्ट ब्रेक अनि नस्टाल्जिया एभ्री इमोसन्सहरू चाहिँ निकै रहेको हुन्छ। अनि उहाँको गीतहरू चाहिँ एकदमै सिम्पल कन्भर्सेसनल लिरिक्स टाइपको हुन्छ, तर निकै नै मन छु नै। तीमध्येमा यो एउटा गीत रहेको छ, यो मुटु मेरो, सुनेर इन्जोय गर्नुहोला।

0: ಸರ್ವಿಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता.
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ. कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
3: यो BFBS गोर्खा रेडियो हो.

हजुर, माइली अङ्किता पुनले यो एकदमै सरल अनि भावनात्मक शैलीमा गाउनु भएको छ। यो एकदमै भावनात्मक गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो। श्रोता, अहिले ब्रुनाईमा दिउँसोको एक बज्नका लागि 14 मिनट बाँकी रहेको छ र हामीलाई सम्पूर्ण ठाउँहरूबाट, अन्य ठाउँ, अन्य ब्रुनाई अनि बाहिरबाट सुनेर साथ दिनुभएको सम्पूर्ण श्रोताहरूलाई धन्यवाद भन्दै कार्यक्रममा अझै 14 मिनट बाँकी छ भनेर सूचना दिन्छु। हजुर, अब गीत सङ्गीत सुन्ने क्रममा सुनौ मेलिना राई अनि विशाल राईको आवाजमा हुकुम बक्सी। हजुर,

हजुर, जन चामिङ राईले निकाल्नु भएको एकदमै नयाँ गीत रहेको छ मायाले, अनि एकदमै मन छुने भावनात्मक गीत। फेरि पनि यो गीतले चाहिँ फेरि पनि जन चामिङ राईले चाहिँ सम्पूर्ण हाम्रो श्रोताहरूको चाहिँ मन जित्न सफल हुनुभएको छ। यो गीतसँगै हामी आजको कार्यक्रम मझेरीको अन्त्यमा आइसकेका छौँ श्रोता। अहिले भने ब्रुनाईमा दिउँसोको एक बज्नका लागि 5 मिनट बाँकी रहेको छ र मलाई मझेरी कार्यक्रममा सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोताहरूलाई चाहिँ हार्दिक धन्यवाद भन्न चाहन्छु। र आउने हप्तादेखि भने हाम्रा रेगुलर कार्यक्रम सञ्चालक सहकर्मी दाई धनराज दाई चाहिँ फेरि पनि मझेरी कार्यक्रममा आउनुहुनेछ र म भने हाम्रो लोकल सो साङ्गीतिक तरङ्ग कार्यक्रम फेरि पनि फर्किनेछु। र नेक्स्ट विक भने म हलिडेमा जाँदैछु, त्यस कारणले गर्दाखेरि साङ्गीतिक कार्यक्रममा भने अर्को हप्तामा चाहिँ फेरि पनि भेट्ने नै छौँ भन्ने बाचाको साथ आजको लागि भने धेरै धेरै धन्यवाद। तपाईँको बाँकी दिन धेरै धेरै शुभ अनि रमाइलो रहोस्। विकेन्ड, ह्याप्पी विकेन्ड भन्न चाहेँ। र समर हलिडेजमा स्टिल हुनुहुने सम्पूर्ण हाम्रा परिवारहरूको लागि पनि इन्जोय गर्नुहोस् अनि राम्रोसँग फर्किनुहोस् हलिडेजहरूबाट। सेफ ट्राभल, सेफ जर्नी भन्न चाहे। यति भन्दै आजको कार्यक्रम म टुङ्ग्याउँछु एकदेव लिम्बूको फिजेको केस नामक गीतबाट। आशा छ तपाईँहरूलाई मनपर्नेछ र उक्त गीतपछि नेपालबाट प्रसारण हुने समाचार सुन्नुहुनेछ। र आजको लागि भने म कार्यक्रम प्रस्तुता बिना गुरुङलाई साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अनि म बिदा चाहन्छु। नमस्ते अनि बाई।

0: वैशाख यता विपदका घटनामा परेर मुलुकभर 215 जनाको मृत्यु भएको छ। वैशाख 1 गतेदेखि साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भएका छन्, जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आग लागेका भएका छन्। 1090 आग लागेका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। सर्पदंशका 892 घटना भएका छन्, जसमा 63 जनाको मृत्यु भएको छ, 837 जना घाइते भएका छन्। यो अवधिमा 862 पहिरो गएका छन्, जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका छन्। 237 बाढी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारण पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क छ। हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको छ, 68 जना घाइते भएका छन्। चट्याङ सम्बन्धी 236 घटना हुँदा 25 जनाको मृत्यु भएको छ भने 132 जना घाइते भएका छन्। जनावर आक्रमणका घटना 257 भएका छन्, जसमा 18 जनाको मृत्यु भएको छ भने 136 जना घाइते भएका छन्। धरान उपमहानगरपालिकाले 1.5 महिनापछि चालू आर्थिक वर्षका लागि 2,76,19,27,000 बजेट पारित गरेको छ। स्थानीय तहले असार 10 बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान छ, तर यहाँ आन्तरिक विवादले बजेट पारित हुन नसकेपछि बजेट पारित हुन 1.5 महिना लागेको हो। कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघाले नगर कार्यपालिकातर्फ 2,47,48,33,000 र 20 वडा कार्यालयतर्फ 28,70,94,000 विनियोजन गर्नुभएको छ। आन्तरिक राजस्वबाट 1,40,94,00,000, संघीय अनुदानबाट 86,19,00,000, प्रदेश सरकार अनुदानबाट 9,16,48,000, राजस्व बाँडफाँडबाट 32,88,00,000, सड़क बोर्डबाट 1 र गत वर्षको मौसदबाट 7 प्राप्त हुने अनुमान गरिएको छ। बजेटमा शहरी योजना तथा पूर्व भौतिक पूर्वाधार विकासतर्फ 79,50,00,000 विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ 12,45,00,000, सशर्त अनुदानबाट 9,33,00,000, धरान अस्पताल सञ्चालनका लागि 2 र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि 50,00,000 छुट्याइएको छ। शिक्षा युवा तथा खेलकुदतर्फ 49,86,00,000, सुकुम्बासी व्यवस्थापनमा 50,00,000, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहयोग कोष 20,00,000, सड़क मानव व्यवस्थापन खेलकुद बाँदर नियन्त्रणमा 10,00,000, विपन्न परिवारका सदस्यको दाह संस्कार साझेदारीका लागि 10,00,000, लैंगिक समानता र समावेशीकरणका कार्यक्रममा 1,05,00,000 विनियोजन गरिएको छ। आर्थिक विकासमा 6,80,00,000 विनियोजन गरिएको छ। यस्तै धरानको खानेपानी चतारा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि 3,11,00,000 आन्तरिक स्रोतबाट विनियोजन गरिएको छ। मध्यपूर्वमा तैनाथ यूएसएस अब्राहम लिंकन नामक अमेरिकी नौसेनाको विमान वाहक जहाजमा रहेका हजारौं सैन्य कर्मचारीहरूले खाद्यान्न अभाव, भत्किएको प्लम्बिङ र चरम थकाएको सामना गरिरहेको खबर आएको छ। यस विषयलाई लिएर डेमोक्रेटिक पार्टीका सांसदहरूले अमेरिकी रक्षा मन्त्रालयसँग जवाफ मागिरहेका छन्। विक्टोरिया लोरेन्सको यो रिपोर्ट।
1: The aircraft carrier hasn't docked at a port for more than 250 days and is home to 5,000 crew members serving the US in the war against Iran. Alison Barth from the Stars and Stripes newspaper says she's spoken to some of the sailors on board.
2: They have been telling me they have had weeks where they have not been able to take a hot shower and they have also not been able to do their laundry. They've said that many of those problems have resolved themselves in recent weeks, but they're exhausted and they need a break.
1: She also says families are worried.
2: They want their sailors home. They want to know that they're safe, that they're well fed, that they have the things that they need.
1: The ship left California in November for the South China Sea and was sent to the Middle East ahead of attacks on Iran in February. The deployment was originally set to end in May but has been repeatedly extended. U.S. Defense Secretary Pete Hegseth is dismissive of the reports.
3: A completely misrepresented. Listen, we make sure at every ship, every crew, every captain has everything we can provide them at every single moment. And so to that crew... It's
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: BFBS Gorkha Radio.

बिया बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज शुक्रबार हो आदरणीय श्रोता। शुक्रबार हामी माता सन्तोषीको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। सन्तुष्टिकी देवीको रूपमा सन्तुष्टि प्राप्तिको लागि सन्तुष्ट भएर निरन्तर रूपमा हामी सन्तोषी माताको उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर माता सन्तोषीले हामी सधैँलाई सन्तुष्टिको आशीर्वाद दिनुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा विविध चर्चाहरू गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा उपनिषद् भनेको के हो, अर्थात् उपनिषद् शब्दले केलाई जनाउँछ र ब्रह्म प्राप्ति भनेको के हो, ब्रह्म प्राप्ति आत्मसाक्षात्कार भनेर जो भनिन्छ, जो आध्यात्मिक उचाइको अन्तिम खुड्किलो हो भनिएको छ, वास्तवमा यसलाई सामान्य रूपमा कसरी बुझ्न सकिन्छ, तैत्तरीय उपनिषद्को आधारमा हामी यस कार्यक्रममा चर्चा गरौँ। उपनिषदिति विद्युच्यते तत्छेलिनाम गर्भ जन्म जरादि निशातनस तदवसाना द्वा ब्रह्मणो भूपनिगम पितृत्वा दुपनिषन्नम भाष्यम परम श्रेय इति, अर्थात् आफ्नो सेवन गर्ने मानिसको गर्भ जन्म र जरा आदिको निशातन अर्थात् उच्छेद गर्ने या तिनीहरूको अवसादन अर्थात् नाश गर्ने हुनाले उपनिषद् शब्दद्वारा विद्यालाई नै जनाउने गरिन्छ, अर्थात् उपनिषद् भनेको विद्या हो। अविद्याबाट प्राप्त अज्ञानको मारले पिल्सिएका जीवहरूको उद्धार गर्ने एउटै मात्र साधन अर्थात् साध्य दुवै हो विद्या, त्यसैलाई उपनिषद्ले जनाएको छ। अथवा ब्रह्मको नजिक लैजाने भएकाले या यसमा परम श्रेय ब्रह्म उपस्थित भएको विद्या भएकाले त्यस विद्यालाई उपनिषद् भनिएको हो। यसको अर्थ उपनिषद् भनेको विद्या हो जसले ब्रह्मसम्म पुर्याउने गर्दछ, अर्थात् जीवलाई आत्मसाक्षात्कार गराउने गर्दछ, किनभने आत्मा भनेकै ब्रह्म हो, स्वयं चात्मा ब्रह्म भनेर तैत्तरीय उपनिषद् भन्छ, अर्थात् स्वयं आत्मा नै ब्रह्म हो, त्यसैले आफ्नो जुन स्वरूप हो त्यसलाई नै ब्रह्म भनिएको छ र जीवले आफ्नो स्वरूपलाई प्राप्त गर्नु नै ब्रह्म प्राप्ति गर्नु हो र ब्रह्म साक्षात्कार गर्नु हो। वास्तवमा यसलाई भगवान प्राप्ति पनि भनिन्छ, परमात्मा प्राप्ति पनि भनिन्छ र अन्तिम भक्ति प्राप्ति, आनन्दको प्राप्ति अथवा आफ्नो उद्देश्यको पूर्ति वास्तवमा शब्द तपाईँले चयन गर्न सक्नुहुन्छ, तर यसको मूल भाव भनेको मनुष्यको अन्तिम गन्तव्य, प्राणीको अन्तिम गन्तव्य त्यो ब्रह्म, त्यसैलाई चिनाउने, त्यसैलाई बताउने र त्यसैमा पुर्याउने भएकोले उपनिषद्हरूलाई, जति पनि उपनिषद छन् तिनीहरूको अर्थात् उपनिषद्लाई विद्या भनिएको छ, विद्याकै अर्थमा उपनिषद्को प्रयोग गरिएको छ। त्यसैले उपनिषद्हरू वेदका अन्तिम भागहरू हुन्, वेदका निचोडहरू हुन् र उपनिषद्का निचोड गीता हो भनिएको छ, त्यसैले गीता संक्षिप्तमा छ, 700 श्लोकले परिपूर्ण रहेको गीता सम्पूर्ण वेदको शिक्षालाई बोकेर मनुष्यका अगाडि उपस्थित छ भनिएको छ, त्यसैले त्यो गीताको सेवन गर्ने मनुष्यको आफ्नो इच्छा हो, त्यसमा ऊ स्वतन्त्र छ, लिन पनि सक्छ नलिन पनि सक्छ, तर वास्तवमा मनुष्य कर्मको अधीनमा भएको हुनाले कर्मबाट जो उसले प्राप्त गरेको फल भोग्छ सुख र दुःख रूपी त्यसलाई उसले भोग्नै पर्दछ र एउटा बिन्दुमा गएर उसले शरीर त्याग गर्नै पर्दछ, शरीर त्याग संसारको भोग गरे पनि गर्नुपर्छ, योग गरे पनि गर्नुपर्छ, चाहे ब्रह्म नै प्राप्ति किन नहोस् शरीर त त्याग गर्नै पर्छ, किनभने यो कर्मद्वारा प्राप्त गरिएको फलको रूपमा प्रारब्ध अनुसार प्राप्त भएको शरीर हो, त्यो त्यतिखेरसम्म मात्रै रहन्छ जतिखेरसम्म प्रारब्धको समय रहन्छ। 5 वर्ष कुनै पनि नियुक्तिहरू अर्थात् सांसद, मन्त्री अथवा प्रधानमन्त्री अथवा राष्ट्रपति जो व्यवस्था छ त्यसमा अथवा जागिरको एउटा निश्चित समयपछि अवश्य पनि रिटायर हुनै पर्दछ, त्यस्तै कुनै पनि समयमा काहीँ न काहीँ गएर यो शरीर पनि हामीले विसर्जन गर्नै पर्दछ, तर सत्मार्गी भएर शरीर विसर्जन गर्दा पुनः दुःखको जालोमा जानु पर्दैन, यदि असत मार्गबाट शरीरलाई राखियो र त्यो शरीर अन्तिममा जान्छ नै,
त्यसपछि फेरि अरू शरीरहरू प्राप्त भइरहन्छन् जुन दुःखका एकमात्र कारण हो भनिएको छ। त्यसैले हाम्रो यो कर्मबाट प्राप्त भएको जो यो दुःखको घर छ दुःखालय असाश्वतम भनेर भगवान्ले शरीरलाई गीतामा उल्लेख गर्नुभएको छ। यो दुःखको एउटा घर हो र यो क्षणिक छ अर्थात् यो नाशवान छ क्षणभङ्गुर छ। त्यसैले शरीरको मोह राख्दा राख्दै पनि भगवान्का बाणीतर्फ हाम्रो दृष्टि यदि जान सक्यो भने अवश्य पनि कर्मबाट हामी अगाडि मुक्त हुन सक्छौँ भन्ने नै यसको उपनिषद्हरूको शिक्षा हो। त्यसमा पनि हामी तैत्तरीय उपनिषद्को चर्चा गर्दैछौँ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोमा छौँ र शुभ जागरण कार्यक्रम अन्तर्गत यो तैत्तरीय उपनिषद्को शिक्षा बल्ली प्रथम अनुभागमा कर्मको जो अवस्थालाई बताइएको छ ब्रह्म विद्यालाई जो चिनाउने काम गरिएको छ त्यसको हामी चर्चा गर्दैछौँ। यो उपनिषद अन्तर्गत हो। कर्मानुष्ठानको कारणको निवृत्तिका लागि ब्रह्म विद्याको आरम्भ गरिन्छ भन्छ तैत्तरीय उपनिषद्ले। वेदको मन्त्रले भनेको कुरालाई यसले व्याख्या गरेको छ अर्थात् वेदकै मन्त्र उपनिषद्को रूपमा हाम्रो अगाडि राखिएको छ र यसमा आद्य जगद्गुरु शङ्कराचार्यले भाष्य गर्नुभएको छ, अरू धेरै आचार्यहरूले भाष्य गर्नुभएको छ। तर हामी त्यो भाष्यका आधारमा कर्मानुष्ठानको कारणको निवृत्तिका लागि ब्रह्म विद्याको आरम्भ गरिन्छ भन्छ। कर्म अनुष्ठानको कारण, कर्म अनुष्ठान गरेपछि अथवा कर्म गरेपछि अथवा कर्म गर्ने कारणले नै मनुष्यको शरीर प्राप्त हुन्छ अथवा जीव विभिन्न शरीरहरूमा जान्छ र कर्मको अनुष्ठान रोकियो भने कर्मको अनुष्ठान गर्ने जुन कर्म गर्ने प्रवृत्ति छ त्यसको कारणलाई नै रोकियो भने त्यसलाई निवृत्त गरियो भने फेरि पनि जन्मनु पर्दैन र त्यो भनेको ब्रह्म विद्याको ज्ञान हो अथवा ब्रह्मको साक्षात्कार हो आफ्ना स्वरूपको प्राप्ति हो। त्यसैले इदानीं कर्मोपादान हेतु परिहाराय ब्रह्म विद्या प्रस्तुयते भनेर त्यस कारणले कर्मको अनुष्ठानलाई रोक्नका लागि कर्मको अनुष्ठानको कारणको निवृत्तिका लागि ब्रह्म विद्याको आरम्भ गरिन्छ भनेर ब्रह्म विद्यालाई कर्म अनुष्ठानको लाई रोक्ने एउटा साधनको रूपमा अर्थात् एउटा साध्यको रूपमा बुझ्न सकिन्छ बुझाइएको छ। त्यसैलाई यहाँ चर्चा गरिएको छ किनभने कामना नै कर्मको कारण हुनसक्छ किनभने त्यही त्यसको प्रवर्तक हो। कर्म हेतु काम स्यात् प्रवर्तकत्वात् भनेर यो तैत्तरीय उपनिषद्ले भन्छ अर्थात् कामना नै कर्मको कारण हुनसक्छ। कर्म किन गरिन्छ भन्दा कुनै पनि कामना कुनै पनि इच्छा पूर्तिको लागि कर्म गरिन्छ। त्यस कारणले इच्छा गरेसम्म कर्म गरिने भयो र कर्म गरेसम्म जन्म मृत्युको चक्करमा अगाडि बढिने भयो विभिन्न शरीरहरूमा जाने भयो। त्यो मनुष्य शरीरमा गरेको कर्मको आधारमा नि अरू 84 लाख योनिहरूमा जानुपर्ने कुरा बताइएको छ। त्यसैले कामना नै कर्मको कारण हुनसक्छ किन हुनसक्छ भनेर यसले अनुमान जस्तो बतायो भन्दा त्यही त्यसको प्रवर्तक हो अर्थात् कर्मको प्रवर्तन कामनाबाट हुन्छ। यदि तपाईँले कामनालाई रोक्न सक्नुभयो भने तपाईँले कर्म गर्नु पर्दैन र कर्म नगरेपछि तपाईँको जन्म मृत्युको चक्करबाट आफूलाई अलग गर्न सक्नुहुन्छ। तर त्यसको लागि तपाईँले ब्रह्म विद्याको सहारा लिनुपर्दछ। ब्रह्म विद्याको माध्यमबाट ब्रह्मसम्म पुगेर तपाईँले कामनालाई नाश गर्न सक्नुहुन्छ र त्यो नाश भएको कामनाले कर्ममा प्रेरित गर्दैन र कर्म नभएपछि दुःख रूपी शरीर प्राप्त हुने कुरै भएन। अतः अविद्याको निवृत्ति भएपछि आफ्नो आत्मामा स्थिति हुनु नै परमात्मा प्राप्ति हो, भगवान प्राप्ति हो, ब्रह्म प्राप्ति हो। यहाँनिर अलिकति हामीले बुझ्न के आवश्यक छ भने अविद्याको निवृत्ति भएपछि थाहा नभएको कुरा नै अविद्या हो, नजानेको कुरा अज्ञान नै अविद्या हो र त्यसको अविद्या हटेपछि आफ्नो आत्मामा स्थिति हुनु, आत्मा त छँदैछ, हामी अविद्याग्रस्त भएर दुःख सुखमा रुवावासी गर्दा अथवा खुसी हुँदा पनि आत्मा स्थित छँदैछ, आत्मा निरन्तर छँदैछ। तर हाम्रो जो स्थिति छ जो सुख दुःखप्रति शरीरप्रति हाम्रो जुन भाव छ कर्मप्रति हाम्रो कामनाको जो एउटा श्रृङ्खला छ त्यसलाई रोकेपछि
त्यो स्वतः त्यो आत्मामा त्यो स्थिति हुन्छ र त्यो आफैमा आफू स्थिति हुनु नै परमात्मा प्राप्ति हो। यो कुनै भगवान् प्राप्ति अथवा ब्रह्म प्राप्ति अर्को कुनै चिज प्राप्त गरेर हामी त्यसमा मिसिने भन्ने कुरो होइन, हामीले आफूलाई नै जान्नु नै वास्तवमा त्यो हो। अतो अविद्या निवृत्तौ स्वात्मन्यवस्थान पर प्राप्ति भनेर स्वयं आत्मा आत्मा नै ब्रह्म हो भनेको छ, स्वयं चात्मा ब्रह्म। यस कारणले यो अलिकति चिन्तनीय विषय, वास्तवमा गम्भीर चिन्तनीय विषय हो, यो भन्न साथ बुझिने र बुझ्न साथ टुङ्गिने विषय होइन। यसमा जिज्ञासा हुनुपर्छ अथ ब्रह्म जिज्ञासा, जिज्ञासा बिना केही हुन सक्दैन। कुनै चिजको जिज्ञासा भएपछि नै त्यसतर्फ त्यसको जानकारीको लागि मनुष्य प्रवृत्त हुने गर्दछ। त्यसैले त्यतातर्फ प्रवृत्त हुने प्रेरणा हामीलाई यो उपनिषद्को प्रसङ्गले देओस्, यही हामी कामना गर्छौँ र पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएस गोर्खा रेडियो अन्तर्गत शुभदागर कार्यक्रममा तैत्तरीय उपनिषद् शिक्षावल्ली प्रथम अनुवादको आधारमा कर्म र जो अविद्या अथवा विद्या अथवा ब्रह्म प्राप्ति जो विषयहरू छन् यसको हामी चर्चा गरिरहेका छौँ। अविद्या, कामना र कर्मको उपादान कारणको निवृत्ति भएपछि अर्थात् तिनीहरूलाई बनाउने जुन कारण छ त्यसैलाई उपादान कारण भनिन्छ। जस्तो घैँटो बनाउनका लागि माटो उपादान कारण हो र जो बिना माटो घैँटो बन्दैन, त्यस्तै अविद्या, कामना र कर्मको उपादान कारणको निवृत्ति, यिनीहरूको उपादान कारण भनेको कच्चा पदार्थ, यी चिजहरूलाई बनाउने प्रादुर्भाव गर्ने जो कच्चा पदार्थको रूपमा रहेको जो आत्मा स्वरूपको स्थिति छ, अविद्या छ, त्यसलाई हटाउने निवृत्ति भएपछि, त्यो हटेपछि आत्मस्वरूपमा स्थित हुनु नै मोक्ष हो। अर्थात् मोक्ष भनेको झुटो चिजलाई साँचो हो भनेर मानिरहेको अवस्थामा साँचो चिजलाई साँचो हो भनेर मान्नु नै वास्तवमा मोक्ष हो, यसैलाई नै स्पष्ट रूपमा बताएको छ यो उपनिषद्ले। स्वयं आत्मा नै ब्रह्म हो, त्यसमा सन्देह छैन भन्दै र त्यसको ज्ञानद्वारा नै अविद्याको निवृत्ति हुने गर्छ भनेर यो उपनिषद्ले भनेको छ। तस्माद् विद्या काम कर्म पादान हेतु निवृत्तौ स्वात्मान्यवस्थानम् मोक्ष इति भनेर स्वयं चात्मा ब्रह्म तद्विज्ञानाद् विद्या निवृत्ति रीति भनेर यो उपनिषद्ले मनुष्यलाई आफ्नो स्थितिको अवलोकन गराएको छ, आफ्नो अवस्थाको जानकारी गराएको छ। र अब यसलाई हामीले कुनै पनि नाममा तिरस्कार गर्ने अवस्था आयो भने त्यो वास्तवमा हाम्रै दुर्भाग्य हो, त्यसमा कसैलाई दोष दिनु पर्ने छैन, किनभने ज्ञान सार्वकालिक चिज हो, सबैको चिज हो र सबैले त्यसलाई ग्रहण गर्ने चेष्टा गर्नुपर्दछ। ज्ञान नै विद्या हो र अज्ञान नै अविद्या हो। अज्ञान नहटेसम्म ज्ञानको प्रादुर्भाव हुँदैन, ज्ञान छँदैछ, अज्ञान छैन, तर मानिएको छ अज्ञानलाई ज्ञान, त्यसैले त्यो अज्ञान मान्ने जो ज्ञान रूपी अज्ञानलाई त्याग्ने एउटा चेष्टा, एउटा जिज्ञासा, एउटा उत्कट अभिलाषा प्राप्त हुँदैन तबसम्म यी सब चिजहरू बेकारकै कुरा हुन्छन् भनिएको छ। त्यसैले बेकारका कुराहरू मानेर यो एउटा आफ्नो मूल स्वरूपलाई तिरस्कार गर्ने मार्गमा अगाडि नबढ्न हामी चाहन्छौँ। त्यसैले यतातर्फ हाम्रो सचेतता प्राप्त होस् भगवान्सँग हामी प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहाँ विश्राम दिन्छौँ। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक देशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। नमस्कार।

हेलो नमस्ते गुड मर्निङ बिहानको समय अहिले बेलायतमा आरम्भ भएको छ नमस्ते युके कार्यक्रम. हामीले आजको कार्यक्रमलाई प्रताप दास अनि रवि ओड एन्जिला रेग्मी साथीहरूले गाउनुभएको देशभक्ति भावनाले भरिएको गीतसँगै आरम्भ गरेका छौँ. नमस्ते यहाँहरू सबै सबैलाई जहाँ हुनुहुन्छ जे गर्दै हुनुहुन्छ समय शुभ रहोस्. समय अनुसारको ग्रिटिङ्स टक्राउन चाहन्छु बेलायतबाट म आशा अर्थात् फुलमाया. यहाँहरूसँगै आज पनि 9 बजीसम्म रहने हो. 6:30 बजीदेखि सुरुवात भएको हाम्रो यात्रा 9 बजीसम्म हुने गर्छ अर्थात् हामी सँगसँगै साथ रहने गर्छौँ. तपाईँका कुराहरू पनि सेयर गर्छौँ, मेरा कुराहरू पनि सेयर गर्छौँ, मिठा मिठा गीत पनि सुन्छौँ. र आज त फ्राइडे शुक्रबारको दिन हो र आज शुक्रबारको दिन चाहिँ तपाईँसँग छुटिनुभन्दा अगाडि यो साताको लकी विनर को हुनुहुन्छ उहाँको नाम एनाउन्स गरेर मात्रै छुटिन्छु, जसले पाउनुहुन्छ बिएफबिएसको चिन्ह भएको पुरस्कार. हजुर, सानो पुरस्कार हामी पठाइदिन्छौँ. तर यसको लागि यहाँहरूले प्रश्न उत्तरमा भने भाग लिनुपर्ने हुन्छ हाम्रो कम्पिटिसनमा. र यो कम्पिटिसनको प्रश्न के छ म एकछिनमा राख्छु. दुईवटा गीतपछि अबको एकै बेरमा अनु चौधरी अनि मनिष चौधरी गाउनुहुनेछ. गर्मी छ, हावा चलेको छैन अझै पनि. हिजोदेखि आज हावा ठप्पै भएर बसिरहेको छ र हावा एकदम नचलेको कारणले पनि यो गर्मी एकदमै. हजुर, हामी कहाँ हिजो 33 डिग्री सेल्सियससम्म रेकर्ड भयो, तपाईँ कहाँ कति भएको नि? लन्डनमा त निकै, लन्डनमा त यहाँभन्दा धेरै नै हो. हामी कहाँ 33 डिग्री साउथ इस्टमा भनेपछि लन्डनमा अझै पनि गर्मी हुन्छ र आज पनि स्टिल गर्मी नै छ. यहाँ लन्डन एरियातिर पनि आज चाहिँ 33 डिग्री वरपर तापक्रम हुनेवाला छ. अलिकति घट्न चाहिँ घट्छ तर पनि स्टिल त्यस्तै नै छ. साउथ इस्ट इलाकामा गर्मी नै हुन्छ आज. जहाँ हामी छौँ त्यहाँनिर चाहिँ यो तापक्रम घट्दैन अनि पानी पनि परेको छैन, एकदमै सुक्खा छ. र यतातिर चाहिँ अलिक गर्मी नै हुन्छ, हावा अलिक कम चल्छ. त्यसैले कम चल्ने बित्तिकै गर्मी हुन्छ, हावा चल्यो भने अलिअलि शीतल हुन्छ होइन. र अब विकेन्डतिर लाग्दै गर्दा, विकेन्डतिर त लाग्यो हामी, भोलि चाहिँ 26 डिग्री सेल्सियसमा तापक्रम झर्नेवाला छ है. र नेक्स्ट विक पनि त्यस्तै अलिक कुलर हुन्छ, 25-26 डिग्री सेल्सियस म्याक्सिमम् भनेको लन्डन एरियाको कुरा गर्नुपर्दाखेरि, किन भन्दा सबभन्दा धेरै तापक्रम नै त्यहाँ हुन्छ. सो नेक्स्ट विक अलिक कुलर हुन्छ, अलिअलि पानी पर्ने चान्सेसहरू पनि छन् विशेष उत्तरी इलाकातिर बढी. र आजको कुरा गर्नुपर्दाखेरि, सनराइजको कुरा गर्नुपर्दाखेरि, बिहानको 5:44 जाँदा लन्डन एरियाबाट सूर्योदय भइसकेको छ. अब गीत मैले सुरु गरेँ अनु चौधरी र मनिष चौधरीले गाउनु भएको

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निःशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

दीपक किराती अनि साथीहरू गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. बिहानको समय अहिले 6:50 गइसक्यो र अब 7 बज्न लागेको छ. 7 बजे समाचार हुन्छ 5 मिनट, त्यस पछाडि पनि हामी साथै रहन्छौँ. नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ आज शुक्रबारको दिनको. हजुर, आज विक्रम सम्बत 2083 साल साउन महिनाको 29 गते हो. आज साउन महिना सकिनै लाग्यो, 2 दिन मात्रै बाँकी छ अब भोलि पर्सि गरिकन साउन महिनाको 29 गते. र अब आउने सोमबारको दिन त भदौ 1 तारिक सुरु भइहाल्छ. 1 तारिक होइन, भदौ 1 गते सुरुवात हुन्छ, जुन दिन चाहिँ नाग पञ्चमी परेको छ. यो आउने सोमबार नाग पञ्चमी, नागको पूजा गर्नुहुनेछ, घरमा नागको तस्बिर लगेर टाँस्नुहुनेछ होइन पक्कै पनि. र यसपछि चाहिँ जनै पूर्णिमा आइहाल्छ. जनै पूर्णिमा आउनको लागि 14 दिन, रक्षाबन्धन, जनै पूर्णिमा, अनि त्यो दिन त क्वाँटी खाने दिन पनि हो होइन. भदौ 12 गते पर्छ र 14 दिन बाँकी छ है त. यता अगस्ट महिनाको हेर्ने हो भने अगस्ट 28 तारिक पर्छ. अनि त्यसको भोलिपल्ट त गाई जात्रा काठमाडौँ उपत्यकामा, अनि त्यसपछि भोलिपल्ट फेरि राई रुपाई जात्रा, गाई जात्राको भोलिपल्ट रुपाई जात्रा, 16 दिन बाँकी रहेको छ होइन. अनि त्यसपछि चाहिँ कृष्ण जन्माष्टमी आइहाल्छ, 21 दिन बाँकी छ. कृष्ण जन्माष्टमी आएपछि चाहिँ बल्ल हाम्रो चाडपर्वहरू बिस्तारै बिस्तारै आउन थाल्छन्. तिज पनि आइहाल्छ, हजुर, एक महिनामा तिज आइहाल्छ. यो क्यालेन्डर हेर्दाखेरिको यो हाम्रो आगामी इभेन्टहरू भयो, इभेन्ट चाडपर्वहरू होइन, हामी व्यस्त रहने दिनहरू. अब तपाईँहरू यसमध्ये सबैमा सबैजना व्यस्त हुनुहुन्छ भन्ने पनि छैन. र आज भनिहाले 29 गते साउन महिनाको, यता अगस्ट महिनाको भने सन् 2026 अगस्ट 14 गते हो. हजुर, आज चाहिँ शुक्रबारको दिन पऱ्यो. फ्राइडे भाइभ लागिसकेको होला कतिजनालाई, तपाईँलाई पनि होइन. अब हलिडे सिजन छ, हलिडे कति लागिसक्नु भएको छ, कति यतै हुनुहुन्छ र यता सिजनल अनि यतातिर लोकल एरियामा पनि हलिडे तपाईँहरू मनाउँदै हुनुहुन्छ. यहाँहरूले पठाइरहनु भएको छ फोटो, कोही वेल्सतिर जानुभएको छ होइन, कोही यता कतै बिचतिर जानुभएको छ, पठाइरहनुहुन्छ यहाँहरूले. किप राइटिङ, अनि पिक्चरहरू सेन्ड गर्दै गर्नुहोला होइन. र मैले चाहिँ यहाँनिर सेन्ड गर्न अलिकति नसक्ने अवस्था, यहाँहरू सबैलाई कि इन्डिभिजुअल सेन्ड गर्नु पऱ्यो होइन. एनिवे, हामी सेयर गरौँ न होइन. अब गीत मैले राखेको छु, यो गीत चाहिँ प्रश्नको रूपमा छ. यो प्रश्नमा यो गीत मैले प्रश्न चाहिँ यो कलाकार को हुनुहुन्छ, यति मिठो स्वरको धनी को हुनुहुन्छ भनेर सोधेको छु. यसपालिको प्रश्न यही नै हो. गीत सुनाऊ एकछिन.

यो गीत गाउने कलाकार को हुनुहुन्छ? यति हो मेरो प्रश्न तपाईँलाई, मेरो सोधाइ यति नै हो। यो एक हप्ताभरिको होमवर्क तपाईँको अलमोस्ट सकिने लागेको छ। आज कति आउनुहुन्छ पक्कै पनि आन्सर लिएर, होइन? अहिलेसम्म कस कसले पर्खिरहनु भएको छ, यहाँहरूले आज 8 बजेसम्म पठाउन सक्नुहुन्छ। र आज 9 बजेभन्दा अगाडि त सिनोफानो भइहाल्छ। एकजना लक्की विनर को हुनुहुन्छ, उहाँले पाउनुहुन्छ BFBS को चिन्ह भएको पुरस्कार पाउनुहुनेछ यहाँहरूले। हजुर, अब यहाँहरू भने तर एकजनाको नाम मात्रै हामी निकाल्छौँ, एकजनाको लागि मात्रै अब वर्षभरिको लागि हामीलाई उपलब्ध भएको हुन्छ, होइन, पुरस्कार। र त्यो भरिमा सबैलाई पुर्याउनु पर्ने हुन्छ विकली यो कम्पिटिसनको लागि। त्यसैले एकजनाको लागि मात्रै पुरस्कार उपलब्ध हामीलाई भएको छ भन्नु पर्यो। अब किप राइटिङ, एन्सर लेख्दै गर्नुहोस्। यहाँहरूको मेसेजहरू पनि के छन् लेख्दै गर्नु होला, म पास गर्ने कोसिस गर्छु तपाईँका आफन्तजनहरूलाई अनि तपाईँका रेडियो साथीहरूलाई। बिहान क्लबमा तपाईँले जोइन गर्नु भएको छैन भने यसो मेसेन्जरमा जोइन गर्न सक्नुहुन्छ। मेसेन्जरमा चाहिँ हामीलाई BFBS गोर्खा रेडियो गर्नुभयो भने भेटिहाल्नुहुन्छ। हाम्रो निलो कलरको ब्याकग्राउन्डमा सेतो रङको त्यहाँ BFBS अनि गोर्खा लेखेको छ, साइडमा चाहिँ खुकुरी क्रस भएको खुकुरी चाहिँ तपाईँले चिनिहाल्नुहुन्छ। र यसो थम्सअप गर्नुभयो भने हाम्रो अटो रिप्लाई तपाईँले पाउनुहुनेछ। फर्स्ट टाइम आउनुभएको छ भने तपाईँलाई हामी पनि थम्सअप पठाइदिन्छौँ, तपाईँलाई वेलकम स्वरूप। अब गीत छ अर्को, श्रेयसी चेम्जोङ लिम्बुले गाउनु भएको यो गीत राखेँ मैले यहाँहरूको लागि। समाचारतिर हामी यो गीत सुन्दै सुन्दै लाग्छौँ, एकछिनमा भेटौँला।

0: Lion Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै श्रेष्ठलाई भदौ 1 गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो। त्यस्तै श्रेष्ठको घरबाट बरामद भएको ल्यापटप र जनआस्था साप्ताहिकको कार्यालयबाट लगेको सीपीयू पनि अदालतमा ल्याउन आदेश दिइएको छ। श्रेष्ठलाई गैर कानूनी थुनामा राखेको भन्दै श्रीमती सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। रिटमाथि प्रारम्भिक सुनवाईपछि सर्वोच्चमा उपस्थित गराउन आदेश भएको हो। रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडालले बहस गर्नुभएको थियो। वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीत कसुर गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको हो। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले मुलुकमा सुशासन कायम गर्न सबै सरकारी सेवाहरू अनलाइन डिजिटल प्रणाली मार्फत प्रदान हुनुपर्ने बताउनु भएको छ। काठमाडौँमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डे,
4: सधैँ नै उठाउँदै आएको यो गुड गभर्नेन्सको बेसिक फन्डामेन्टल भनेको कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस इनिसिएटिभ हुनुपर्छ, अब डिजिटल उसमा जानुपर्छ भनेर हामीले वर्षदेखि नै हामीले भन्दै आएको कुरा थियो र अहिले पनि कुरा भयो। हामीले डिजिटली सबै कुरा गरे पनि त्यो प्रिन्ट गरेर फेरि फाइल लिएर जानुपर्ने एक खालको सिचुएसन थियो हुँदाखेरि त्यसले खासै इम्प्याक्ट नदिइरहेको अवस्थामा अब कम्प्लिटली डिजिटल सिस्टममा जाने भन्दाखेरि त्यो चाहिँ अब हाम्रो लागि पनि एकदमै म्युजिक टु दि इयर भन्छ नि, अब एकदम वेलकम इनिसिएटिभ हो। यसले अब एफिसियन्सी बढाउँछ, समय घटाउँछ, त्यसको धेरै मल्टिपल बेनिफिटहरू छ।
3: वैशाखेता विपदका घटनामा परेर मुलुकभर 215 जनाको ज्यान गएको छ।
5: वैशाख 1 गतेदेखि साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भएका छन्, जसमा 215 जनाको मृत्यु भएको छ भने 15 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 जना बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आग लागेका भएका छन्। 1090 आग लागेका घटना हुँदा 20 जनाको मृत्यु भएको छ भने 146 जना घाइते भएका छन्। सर्पदंशका 892 घटना भएका छन्, जसमा 63 जनाको मृत्यु भएको छ, 837 जना घाइते भएका छन्। यो अवधिमा 862 पहिरो गएका छन्, जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका छन्। 237 बाढी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारण पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क छ। हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको छ, 68 जना घाइते भएका छन्। चट्याङ सम्बन्धी 236 घटना हुँदा 25 जनाको मृत्यु भएको छ भने 132 जना घाइते भएका छन्। जनावर आक्रमणका घटना 257 भएका छन्, जसमा 18 जनाको मृत्यु भएको छ भने 136 जना घाइते भएका छन्।
3: यसैबीच बाजुरामा गएको मध्यराति झरेको पहिरोले घर पुर्दा बेपत्ता भएकी युवतीको शव फेला परेको छ। त्रिवेणी नौ तामसुमा पहिरोमा परी बेपत्ता भएकी 20 वर्षीय प्रतीक्षा थापाको शव आज बिहान फेला परेको जिल्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभएको छ। पहिरोमा परी घाइते भएका 40 वर्षीय धौली देवी राउत र 40 वर्षीय धर्म थापालाई उपचारका लागि प्रहरीले जिल्ला अस्पताल मारतडी पठाएको छ। घाइतेमध्ये राउतको अवस्था गम्भीर छ भने थापाको अवस्था मध्यम छ। घटनास्थलमा प्रहरी टोलीले खोज र उद्धार जारी राखेको छ। होल्डिङ सेन्टरमा मृत्यु भएका हिरालाल हजारा दुसादको शव त्रिवी शिक्षण अस्पताल महाराजगंज लगिएको छ। वैकल्पिक व्यवस्था बिनाई घर टहरा भत्काएर विस्थापित गरिएको हिरालालको मृत्युको घटनाप्रति परिवार तथा अधिकार कर्मीहरूले गम्भीर आपत्ति जनाउँदै सरकार समक्ष 12 बुँदे माग राखेका छन्। राष्ट्रिय मानवाधिकार आयोग तथा सम्बन्धित सरकारी निकायलाई सम्बोधन गर्दै बुझाइएको मागपत्रमा सरकारले वैकल्पिक व्यवस्था नगरी घर टहरा भत्काउँदा प्रभावित परिवारहरू लामो समयदेखि मानसिक दबाव र अनिश्चितताको अवस्थामा बाँच्न बाध्य भएको उल्लेख छ। यस्तै 47 वर्षीय हिरालालले आत्महत्या गर्नुपर्ने कारणबारे निष्पक्ष छानबिनको माग गरिएको छ। मागपत्रमा मृतकको पार्थिव शरीरलाई सम्मानपूर्वक अन्त्येष्टिका लागि राज्यले खर्च बेहोर्नुपर्ने, मृतकका परिवारलाई दीर्घकालीन जीविकोपार्जन सुनिश्चित हुने गरी उचित आर्थिक क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। नेपाली बजारमा आज सुनको भाव तोलामा 4600 घटेको छ। आज सुन तोलाको 3,01,600 कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 500 रुपियाँ घटेर 500 रुपियाँ घटेर 3,06,200 झरेको थियो। त्यसअघि बुधबार पनि सुनको भाउ तोलामा 1,200 रुपियाँ घटेको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS कुलकर्म रेडियो।

महेश मुखिया अनि साथीहरूले भन्दै हुनुहुन्थ्यो, ए आऊ नाचौँ भनेर। फ्राइडे हो, वाइ नट, होइन? कतिको छुट्टी होला, छुट्टी सुरु हुन्छ फ्राइडे तपाईँको इभिनिङ, अनि भोलि शनिबार आइतबार कतै जाने प्लान पनि होला, छुट्टी मिलाउनु पनि भएको होला, काम कतै जानु छ भने तपाईँहरूको कार्यक्रमहरू छन्, हामी कहाँ पनि यहाँ रहेका छौँ, हामी सेयर गर्नेछौँ कहाँ कहाँ के छन् भन्ने कुरा, होइन? तर तपाईँ अलमोस्ट रेडी भइसक्नु भएको छ, यदि कार्यक्रममा कतै जाँदै हुनुहुन्छ भने एउटा खुट्टा उठिसक्यो, अर्थात् आजै गएर बस्ने चलन पनि छ, होइन? बिहानको 7 बजेर अहिले 10 मिनट जाने लागेको छ अहिले बेलायतको समय। गुड मर्निङ, यहाँबाट शुभ बिहानीको कामना गर्छु, शुभ दिन शुभ समयको कामना गर्छु भनौँ यहाँहरू सबैलाई जहाँ जहाँ हामीलाई सुन्दै हुनुहुन्छ। आजको कार्यक्रमको 2 घन्टामा पुनः स्वागत छ। अब वेदर, मौसमको चर्चा गरौँ, बेलायतको मौसमको चर्चा गर्छौँ हामी प्राय जसो यो 7 बजेपछिको समयमा, होइन? र गर्मी नै छ, तर धेरै ठाउँमा चाहिँ शीतल भइसक्छ है। आज चाहिँ उत्तरी इलाकातिर शीतल हुँदै, होइन, अलिकति दक्षिणी इलाकामा मात्रै हो घाम चाहिँ लागिरहने र गर्मी भइरहने। आज फ्राइडेको दिन पनि साउथ इस्ट इलाकामा चाहिँ गर्मी नै भइरहन्छ, अलिअलि रिलिफ चाहिँ हुन्छ, तर पनि साउथ इस्ट इलाकातिर आज घाम लाग्ने, प्राय गर्मी हुने, होइन, र सुक्खा हुने, त्यो नै छ स्थिति। नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड र उत्तर इङ्ल्यान्ड भयो, उत्तरी वेल्स भयो, साउथ वेस्ट इङ्ल्यान्डतिर चाहिँ अलिअलि बादल पनि लाग्छ आज, र इङ्ल्यान्डको प्राय अन्य भूभाग भने सबै घमाइलो नै हो, सुक्खा नै हो। साउथ इस्ट सेन्ट्रल भयो, पूर्वीय भेग, होइन, सबै गर्मी नै हुन्छ। लन्डनमा आज 33 डिग्री सेल्सियसको तापक्रम हुन्छ भने उता नर्वेजतिर 30 डिग्री सेल्सियस, बर्मिङह्याम भयो हल एरियातिर 29 डिग्री सेल्सियस हुन्छ, कार्डिफतिर पनि गर्मी नै हुन्छ तर हिजो जति चाहिँ होइन, आज 28 डिग्री सेल्सियस मात्रै हुन्छ म्याक्सिमम्, र उता बेलफास्टतिर घटिसक्छ 21, स्कटल्यान्डमा पनि घटेर 17 देखि 20 डिग्री सेल्सियस हुन्छ। र अब भोलिको कुरा गरौँ, भोलि शनिबार सुरुमा अब घाम पनि लाग्छ कतिपय ठाउँमा, बादल पनि बढ्दै आउँछ है, स्कटल्यान्ड भयो, वेल्सतिर पूर्वीय र उत्तर पश्चिम इङ्ल्यान्डमा बादल पनि लाग्छ एकछिन, तर पछि फेरि बादल पनि हट्छ कतिपय ठाउँमा, इङ्ल्यान्ड वेल्समा उग्रन्छ, आकाश उग्रिरहन्छ, होइन, सुक्खा नै हुन्छ प्राय, र भोलिको तापक्रम चाहिँ घटेर लन्डन अनि कार्डिफतिर 26 डिग्री सेल्सियस हुन्छ। यो विकेन्डमा चाहिँ निकै कुलर भन्नुपर्छ यसलाई, होइन, अनि बर्मिङह्यामतिर म्याक्सिमम भनेको 24, हामीले यहाँ भनेको तापक्रम चाहिँ अधिकतम तापक्रमको मात्रै कुरा गरिरहेका छौँ, र उता बेलफास्टतिर पनि घटेर 19 डिग्री सेल्सियस म्याक्सिमम्, स्कटल्यान्डतिर पनि 16 देखि 19 म्याक्सिमम् भनेको, त्यहाँ पनि 19 डिग्री सेल्सियस हुन्छ, होइन, झन्डै क्लोज टु एभरेज भनेपछि एभरेज तापक्रमको नजिक आएको हुन्छ कि, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डको तापक्रम हेर्ने हो भने चाहिँ, हुन त यो अहिलेको जुन एभ्री यो सिजनको जुन औसत तापक्रम हुन्छ त्योभन्दा त अलिकति बढी नै हो, तर पनि त्यहाँ चाहिँ स्टिल कुलर छ, तपाईँहरू त्यता जान चाहनुहुन्छ भने अथवा जाने प्लान गर्नुभएको छ भने। त्यसपछि सन्डेको दिनमा पनि प्राय जसो त्यस्तै नै हो, बादल लाग्छ, सुक्खा नै हुन्छ, इङ्ल्यान्डको दक्षिणी भेग भयो, मध्य भूभाग, यो वेल्सको दक्षिणी भेग पुरै घमाइलो नै रहन्छ, अनि वेल्सको उत्तरी इलाका र अलिअलि यो मिडल्यान्डतिर वेस्ट मिडल्यान्डतिर चाहिँ पानी अलिअलि पर्न सक्ने सम्भावना छ, माथि स्कटल्यान्डको उत्तरी इलाकातिर पनि, अन्यथा प्राय मिडल्यान्डमा भयो, इङ्ल्यान्डको उत्तरी भेग भयो, नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर चाहिँ बादल लाग्छ आइतबारको दिनमा, र तापक्रम चाहिँ उही नै हो 26 डिग्री सेल्सियस लन्डनमा मात्रै, तर अरू ठाउँमा घटिसक्छ। 26 डिग्री सेल्सियस म्याक्सिमम् टेम्परेचर आइतबारको दिनमा लन्डनमा, अनि कार्डिफतिर प्लेमाथतिर 24, त्यसपछि अझै माथि जाने हो भने यो बर्मिङह्यामतिर हेर्ने हो भने हल एरियातिर 22 डिग्री पुगिसक्छ, होइन, चिसो भइसक्छ, माथि स्कटल्यान्डतिर 16 देखि 18 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम् भनेको, र त्यहाँनिर त अझै चिसो हुन्छ, र नेक्स्ट विक पनि त्यस्तै नै छ, प्राय लन्डन एरियातिर 26 डिग्री सेल्सियस परपर तापक्रम छ, जे होस् यो हप्ताभन्दा निकै कुलर हुन्छ, शीतल हुन्छ नेक्स्ट विक। अब तिनै गरौँ मौसमको चर्चा, अनि गीत सुनौ, आउनुहोस्, सोल्टिनी टाइटलको गीत छ यो बेलामा, सन्देश लिम्बू, सागर अनि सिद्धान्त, उहाँहरूले गाउनु भएको गीत स्वीकार्नुहोस्।

वाव दामी गीत रहेछ हजुर सन्देश लिम्बू सागर साथीहरूले गाउनुभएको सकियो गीत चाहिँ र यो ऱ्याप हामीले सुन्यौँ यो बिहानीको समयमा. अब चाहिँ एकछिन फेरि पनि पात्र हेरौँ अनि आजको वैदेशिक विनिमय के छ त्यतातिर ध्यान दिनुपर्छ. हुन त मैले अघि नै पनि सेयर गरेको थिएँ पात्र, तर भर्खर भर्खर कति त भर्खर मात्रै हामीलाई साथ दिनुभएको हुन्छ, त्यसैले गर्दाखेरि फेरि रिपिट गरौँ कार्यक्रममा. अब हाम्रो नेपाली पात्रो हुन त तपाईँको हातमा पनि होला क्यालेन्डरहरू, आज पनि भित्तामा झुन्डाउने चलन त्यति छैन, फोनमा हुन्छ. तर फोनले कहिले काम गरेन त भित्ताकै पनि काम लाग्छ नि होइन, सानो पात्रोहरू पनि हुन्छन्, त्यसैले गर्दाखेरि एउटा राखिराख्दाखेरि खासै फरक नपर्ला.

आज विक्रम सम्वत 2083 साल साउन महिनाको 29 गते शुक्रबारको दिन हो। तदनुसार 14 अगस्त सन् 2026 को दिन आज र अब नागपञ्चमी आउनै लाग्यो। भदौ 1 गते छ नागपञ्चमी, भदौ 1 गते चाहिँ सोमबारको दिन हो। अब आउने सोमबारको दिन भदौ 1 गते नागपञ्चमी परेको छ। त्यसपछि जनै पूर्णिमा भदौ 12 गते पर्छ 28 अगस्तमा। आजको वैदेशिक विनिमय दरमा पाउन्ड स्टर्लिङको भाव, एकको खरिद दर 205 रुपियाँ 65 पैसा, बिक्री दर 206 रुपियाँ 46 पैसा, यो चाहिँ बिक्री दर हो। पाउन्ड स्टर्लिङ एकको खरिद दर 205 रुपियाँ 65 पैसा र बिक्री दर 206 रुपियाँ 46 पैसा छ। अनि आजको सुन र चाँदीको मूल्य नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको आज 301,600 रुपियाँ, 301,600 रुपियाँ आज प्रति तोला सुनको मूल्य छ। चाँदी प्रति तोलाको मूल्य 4,660 रुपियाँ, हजुर 4,660 रुपियाँ आज प्रति तोला चाँदीको मूल्य रहेको छ। यो नेपाल सुन चाँदी व्यवसायी महासङ्घको आजको रेट भयो। अब गीत सुन, फेरि अर्को एकछिनमा म राशिफल लिएर उपस्थित हुन्छु। अहिलेको गीत चाहिँ भनन भन्ने टाइटलको छ, याङ्की यल्मो गाउनुहुन्छ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
2: यो BFBS गोर्खा रेडियो हो।

रामजी खान अनि कल्पना दाहालले गाउनु भएको गीत सुनेपछि अब राशिफल तर्फ एकैछिन ध्यान दिउँ। सबभन्दा पहिले मेष राशि। आज कामको मेसो नमिल्दा अलि पछि पर्ने देखिन्छ मेष राशि हुनेहरूको लागि। अरूको लागि बुद्धि खर्चनु पर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। वृष राशि। छातीको समस्याले स्वास्थ्य कमजोर रहने देखिन्छ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूको लागि उपयोग पनि भइनेछ आज। मिथुन राशिलाई आज नयाँ काम प्रारम्भ गर्ने समय छ। मेहनतले दिगो फाइदा दिलाउला। प्रतिस्पर्धीहरूले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय पनि रहेको छ।

कर्कट राशिको भने आज बोलीको प्रभाव बढ्नेछ, चिताएको काम सम्पादन हुनेछन्, आफ्नो क्षेत्रमा राम्रै प्रभुत्व जमाउन सकिनेछ र आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय पनि रहेको छ। सहयोगीहरूले हिम्मत पनि दिलाउनेछन्। सिंह राशि, रमाइलो दिन छ, रचनात्मक काम प्रारम्भ गर्ने समय छ, सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्ला, बिछोडिएका परिवारजनसँग भेटघाट पनि हुनेछ। कन्या राशि, आकस्मिक खर्च बढ्नेछ भने आमदानी अलिक कम हुने देखिन्छ, व्यापारमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ, फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नु पर्ला, टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। कन्या राशिपछि तुला राशिको पालो, दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ, आमदानी बढ्नाले उत्साह पनि जाग्ला, श्रमको उचित मूल्य पाइनेछ, दिगो फाइदा हुने काम प्रारम्भ पनि होला र साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ, व्यापारमा पनि राम्रो नै रहेको छ। वृश्चिक राशिलाई नयाँ कामले नाम र दाम दिलाउनेछ आज, कर्मक्षेत्रमा गरिएको साधना सिद्ध होलान्, मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ, प्रतीक्षित नतिजाले उत्साह पनि जगाउला र विभिन्न अवसरले पछ्याउनेछन्। धनु राशि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ, समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पनि पाइएला, अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्,

आज टाढेका साथीभाइ भने नजिकिने छन्। मकर राशिको आज स्वास्थ्य अलिक कमजोर रहन सक्छ। चिताएको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ र आज मेहनत गर्दा केही काम भन्ने बन्नेछन्। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय भने छ। कुम्भ राशिको आज घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ। परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउला। नयाँ परिवेशमा पुगिएला, नयाँ साथीभाइ भेटिनेछन्। अन्तमा मीन राशि, साहसी काम गरेर अरूको मन जित्न सकिने छ आज। प्रतिपक्षीहरू समेत सहभागी बन्नेछन्, सहयोगी बन्नेछन्। कामको उच्च मूल्याङ्कन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ पनि हुनेछ आज र व्यापारमा प्रशस्त फाइदा पनि होला। राशिफल यति नै आजको लागि। हामीले नेपाली पात्रबाट राशिफल राखिसक्यौँ। अब गीत सुन्नपर्छ फेरि। अहिलेको गीत चाहिँ तामाङ सेलो छ एउटा। शेर्पा नादिङ, गम्बु शेर्पा, डोमा शेर्पा गाउनुहुन्छ प्रस्तुत तामाङ सेलो।

0: BFPS गोरखा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

भक्त ब्यान्डको प्रस्तुति थियो यो गीत निष्ठुरी टाइटलको गीत. अब एकछिनमा फेरि खुट्टै ढोगर टाइटलको गीत हामी सुन्नेछौँ है, सरिता अधिकारीले गाउनु भएको. तर यति बेला चाहिँ म अर्को एउटा गीत राख्छु, जुन गीत मैले यो सोमबारदेखि सुनाइरहेको छु. यो फुल गीत पछि सुनाउने कोसिस गर्छु अहिले नेक्स्ट आवरमा. अब आन्सर पनि भन्नुपर्छ होइन. अहिले चाहिँ क्वेसनकै स्वरूपमा म यो गीत राखिरहेको छु र यो गीत कसले गाउनु भएको हामीलाई तपाईँले उहाँको नाम भन्नुपर्छ.

हजुर, यो मिठ स्वरकी धनी गायिका को हुनुहुन्छ उहाँको नाम मात्रै बताउनुहोस् हामीलाई। अब आज 8 बजेसम्म मात्रै समय छ है, तपाईँहरूले चाहिँ नाम भनिसक्नुपर्छ है। 8 बजेसम्ममा अब 15 मिनट मात्रै बाँकी रहेको छ। हजुर, अब उहाँको नाम 8 बजेसम्म पठाउनुपर्छ यहाँहरूले। 9 बजेभन्दा अगाडि चाहिँ सबैको नाम गइसक्छ होइन, ज जसले उत्तर मिलाउनुहुन्छ है उहाँहरूको नाम जान्छ लक्की ड्रमा, अनि ड्रबाट एकजनाको नाम निकाल्नेछु म र उहाँले पाउनुहुन्छ BFBS को चिन्ह भएको पुरस्कार। को हुनुहुन्छ लक्की विनर, नाम पठाउँदै गर्नुहोला, लेख्दै गर्नुहोला, एन्सर पठाउँदै गर्नुहोला। अब 8 बजेसम्म मात्रै, त्यस पछाडिको भने त्यहाँ जाने चान्सेस एकदमै कम्ती हुन्छ ड्रमा जाने, किन भन्दाखेरि भ्याउनु पनि पऱ्यो तपाईँको त्यहाँनिर हाल्नको लागि होइन, लास्ट मिनट आन्सरहरू। त्यसैले गर्दाखेरि छुट्ने सम्भावना, भ्याउनुभन्दा पनि छुट्ने सम्भावना एकदमै धेरै हुन्छ 8 बजेपछिको यदि तपाईँले पठाउनु भयो भने चाहिँ। ओके, अब चाहिँ फेरि अर्को गीत, अघि मैले भनेको थिएँ सरिता अधिकारी गाउनुहुन्छ भनेर, हजुर उहाँलाई एकछिन हामी सुन्ने हो। प्रश्न त यही नै हो आजको लागि राखिएको प्रश्न, आजको लागि मात्र होइन, एक्चुली यो साताभरकै लागि हो। अब आउनुहोस् सरिता अधिकारीलाई सुनाऊ।

0: prima.
1: गजबको तीजको गीत सुन्यौँ हामीले आज है, एकदम मजाको रहेछ। थरी थरीका तीजका गीतहरू बजारमा आइसकेका छन्, तिनीमध्ये यो अलि अगाडि नै आएको सरिता अधिकारी साथीहरूले गाउनुभएको यो गीत हो। अरे तीजको गीत आज भनेर सोच्दै हुनुहुन्छ होला कतिले है, होइन ठिकै छ, तीजको गीत सुन्दाखेरि पनि कहिलेकाहीँ यो अफ सिजनमा सुन्दाखेरि पनि रमाइलो हुन्छ कि, बरु जुन सिजनमा त्यो सिजनको गीत सुन्दा धेरै गीत सुन्दाखेरि बरु अलि दिक्क दिक्क होइन वाक्क वाक्क पनि हुन्छ होला कतिलाई, तर कहिलेकाहीँ यो अफ सिजनमा, हुन त अफ सिजन छैन अब आउन पनि लाग्यो तीज, त्यसैले गर्दाखेरि लु तीज आउँदैछ है भनेर तीजको भाइब पनि जगाउनु पऱ्यो नि है, यस्तो गीतहरू सुन्दै सुन्दै बिस्तारै बिस्तारै तीजको दर खाने दिन आउनको लागि 30 दिन बाँकी छ है। भदौ 28 गते पर्छ, भदौ 28 गते र यो सोमबारदेखि भदौ 1 सुरु हुन्छ। सेप्टेम्बर महिनाको चाहिँ 13 तारिक पर्छ बाई द वे तीज, तपाईँले सेप्टेम्बरको महिना कति पर्दो, कुन तारिकमा पर्दो रहेछ भनेर तपाईँ यसो क्यालेन्डरमा मार्क गर्न चाहनुहुन्छ भने सेप्टेम्बर 13 तारिक, हजुर सेप्टेम्बर 13 तारिक चाहिँ दर खाने दिन, अनि भोलिपल्ट सेप्टेम्बर 14 तारिकको दिनमा चाहिँ व्रत बस्ने दिन हो। ओके, यो छोटो मिठो तीजको गीत हामीले सुनिरहेका थियौँ। अब अरू गीत पनि छन् यसमा, ग्ल्यामरस द ग्ल्यामरस ब्यान्डको गीत पनि सुन्छु, सुनाउँदै यहाँहरूले म लैजान्छु समाचारतिर एकछिनमा। र आजको यो पत्र पत्रिकाको हेडलाइनहरू आज छँदै नै छन् होइन, तपाईँहरूको कार्यक्रमहरू विभिन्न ठाउँमा छन्, तिनको चर्चा पनि म गर्न चाहन्छु। हाम्रो ओके, हाम्रो हुमा लिम्बू, उहाँले उहाँको कार्यक्रमको बारेमा जानकारी पठाइदिनु भएको छ कि एउटा कार्यक्रम रहेछ, हुन त यो उहाँको कार्यक्रम भन्दाखेरि पनि उहाँले यो पठाइदिनु भएको हो, रुक्साना लिम्बू एकल साङ्गीतिक साँझ भन्ने यो कार्यक्रम, रुक्सानाजीको विभिन्न ठाउँमा कार्यक्रमहरू छन् होइन, यसमध्ये चाहिँ आज शुक्रबार 15 अगस्तमा, माफ गर्नुहोस् भोलि पो त, भोलि 15 अगस्तमा, आज शुक्रबार, भोलि चाहिँ हजुर भोलि 15 अगस्तको दिनमा चाहिँ ठमेल रेस्टुरेन्ट अल्रसटमा चाहिँ यो कार्यक्रम हुन्छ, रुक्साना लिम्बू एकल साँझ कार्यक्रम, बेलुका 8 बजेदेखि हुँदो रहेछ कार्यक्रम होइन, र तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुन्छ, उहाँलाई सपोर्ट पनि गर्न सक्नुहुन्छ। यो भयो यो भोलिको कार्यक्रम होइन, यस्तै यसो त भोलिको कार्यक्रमहरू अरू पनि छन् तपाईँहरूले पठाउनु भएको हेर्दाखेरि चाहिँ, यहाँनिर तपाईँहरूको यो भोलिको कार्यक्रम 15 अगस्तको कार्यक्रम, शङ्खुवा सभा समाज युकेको वार्षिक भेला पनि छ 15 अगस्तमै एम्पायर हल अल्डरसटमा होइन, बिहान 10 बजेदेखि हुन्छ तपाईँहरूको। इलम पोखरी समाज युकेको पनि भेटघाट छ 15 अगस्तमै, भोलि नै तपाईँहरूको चाहिँ एल्डरवुड लेजर सेन्टर अल्डरसटमा हुन्छ। आउटडोर कार्यक्रमहरू इन्डोर कार्यक्रमहरू प्रशस्त छन् त्यहाँनिर, फन एकदमै गेमहरू पनि, स्पोर्ट्सहरू पनि है, फन गेमहरू पनि छन्, सो तपाईँहरू त्यहाँ इन्जोय गर्न सक्नुहुन्छ। आउटडोर कार्यक्रम दिउँसो 12 बजीदेखि 4 बजीसम्म, अनि इन्डोर कार्यक्रम चाहिँ 4:30 बजीदेखि रातिको 10 बजीसम्म। अनि अर्को चाहिँ समर डिजे धमाका पनि हुँदैछ है, भोलि शनिबार 15 अगस्तमा नै हो, र यो चाहिँ द फेस बार रेडिङमा हुन्छ, साँझ रातिको कार्यक्रम है, यो चाहिँ रातभरिको कार्यक्रम हो, राति 9 बजेदेखि भोलिपल्ट बिहान 4 बजीसम्म, 16 तारिक 4 बजी बिहानसम्म चाहिँ कार्यक्रम हुन्छ। डिजे धमाका भनेपछि त्यहाँ डिजेहरूले तपाईँलाई भरपूर मनोरञ्जन गराउनुहुनेछ, पक्का नचाउनुहुनेछ तपाईँहरूलाई, र आज र हिजो आज त्यस जस्तो गर्मी नि हुँदैन होइन, हिजो जस्तो गर्मी नि हुँदैन, अलिक शीतल भइसकेको हुन्छ, त्यसैले गर्दाखेरि नाच्न ठिकै छ, ठिक टाइम छ हजुर। समर डिजे धमाका 15 अगस्तमा हुँदैछ द फेस बारमा, 18 वर्ष प्लसका लागि मात्रै हो है, आइडी लिएर जानु होला, अनि 15 पाउन्ड मात्रै लाग्छ टिकटको चाहिँ, मात्र 15 पाउन्ड, तपाईँहरू मजाले इन्जोय गर्न सक्नुहुन्छ 15 पाउन्डमा। थप जानकारीको लागि टेन्जी पाखरिन अनि लाख मान पाखरिनजीलाई सम्पर्क गर्नु होला। 16 अगस्तमा चाहिँ आइतबारको दिनमा चाहिँ प्रतिभा नक्षत्रले प्रेजेन्ट गर्न लागेको कार्यक्रम छ, एउटा नेपाली कल्चरलाई सेलिब्रेट गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको छ, रग्बी ग्राउन्ड लन्डनमा हो, आइतबार 16 अगस्तमा बिहान 10 बजेदेखि कार्यक्रम हुनेछ, त्यहाँनिर लाइभ पर्फर्मेन्स हुनेछन्, ट्रेडिसनल फुड हुन्छ, आर्ट एन्ड क्राफ्ट हुनेछन्, कल्चरल एक्जिबिसनहरू हुन्छ. हजुर, यो एउटा अर्को दामी कार्यक्रम छ. यो विकेन्डको कार्यक्रम भयो यो. हजुर, यो विकेन्डको कार्यक्रमहरू यिनी उहाँहरूको यस्तै नै छन्. त्यस पछाडिका कार्यक्रमहरू तीसम्मका पनि आइसकेका छन्. अहिलेलाई यति नै गरौँ, आजलाई चाहिँ यति नै गरेँ मैले. अब गीत सुन्नुपर्छ, अगाडि बढ्नुपर्छ. यहाँहरूको निकै मेसेजहरू आइसकेका छन्, अब नेक्स्ट आवरमा मेसेजहरू पनि सेयर गरौँ होइन. अनि तपाईँहरूको के लेख्नु भएको छ हेरौँ. नर्मली उत्तर पठाउनु भएको छ, कतिले उत्तर मिल्यो हजुर भनेर सोध्नु भएको छ. म एकछिनमा भनिहाल्छु है, मिल्यो कि मिलेन भनेर. ल हजुर, अब एकजनालाई मात्रै भनेर साध्यै भएन, त्यसैले गर्दाखेरि म एकमुष्टै रूपमा अहिले आठ बजे होइन 9 बजेभन्दा अगाडि चाहिँ तपाईँहरूको लागि एन्सर राख्ने नै छु. अहिलेसम्म बिहानदेखि आउनुहुने श्रोताहरूको नाम अलिकति लिनु पर्दाखेरि चाहिँ बिहानै नुतन भुषालजी, ताराप्रसाद च्याम्जङजी होइन, सिद्धार्थ थापा, शान्ति मल्ल, गङ्गा थापा, अनि अर्को चाहिँ हजुर किशोर उहाँले के तिलिङहाङ चोङबाङ हजुर, अनि झुमबहादुर गुरुङ, ममता पूर्जा तिलिजा, मनु गुरुङ, धनु गुरुङ बहिनी पनि आउनु भएको छ. हो, साँच्चै हजुरले भन्नुभयो जस्तै रहेछ, आज त पात पनि हल्लिएको छैन दिदी, अब आफै पात हल्लाउँदै बस्ने होला भनेर भन्नुभएको छ. हजुर, गर्मी भयो भने त हल्लाउनु पऱ्यो पङ्खा त होइन. उहाँले चरालाई चारो दिनुभएको छ कि, उहाँको गार्डनमा परेवा खाँदैछन्. अनि वीरबहादुर पुन पनि आउनु भएको छ, तुलपुन पनि, निता कोइ राई, शोभा गुरुङ, सविता वनेम, होमा लिम्बू, धन राई, मेक मल्ल, बमबहादुर गुरुङ होइन, कैलाश लिम्बू, ननितनबाट आइसक्नु भएको छ यहाँहरू प्रश्न उत्तर लिएर. थ्याङ्क यू. अब गीत मैले राखेँ, द ग्ल्यामरस ब्यान्डको यो गीत सुन्दै अब हामी अगाडि बढौँ समाचारतिर.

0: लाइन भरी एप मा अनि स्मार्ट स्पीकर मा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो गोर्खा रेडियो हो सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराजबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ भट्टलाई प्रदेश प्रमुख नजीर मियाले नियुक्त गर्नुभएको हो भट्टले आज बिहान आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत लिएर जानुभएको थियो कांग्रेसका कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो मियाले संविधान बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न आज बिहान 11 बजेसम्मको समय दिएकामा एमालेको समर्थन सहित भट्टले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो भट्टको शपथ आजै दिउँसो 3 बजे हुनेछ 31 असारमा एमाले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आउँदो भदौ 1 गते विश्वासको मत लिनुहुने भएको छ नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाले भदौ 1 गते दिउँसो 1 बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो एमाले गत साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको छ 104 सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि 53 सांसदको आवश्यक पर्छ प्रदेशसभामा नेपाली कांग्रेसका 36 नेकपाका 26 एमालेका 25 राप्रपाका 12 नेकपाका 3 र हाम्रो नेपाल पार्टीका 2 जना सांसद छन् रोल्पामा पहिरोमा परेर 3 जना बेपत्ता भएका छन् सुनछरी 2 फलबाङमा पहिरोले भर पुर्गिरा 3 जना बेपत्ता भएको प्रहरीले जनाएको छ आज बिहान 8:15 बजेतिर स्थानीय वीरबहादुर खर्ती मगरको घर पहिरोले पुर्दा वीरबहादुर खर्ती मगर श्रीमती सनी घर्ती मगर र छिमेकी लली घर्ती मगर हराइरहेको प्रहरीले जनाएको छ रोल्पाकै सुनछरी 2 गिठेमा लादे बुढा मगरको घर समेत पहिरोले पुरिएको छ घटनाको थप जानकारी आउन बाँकी छ हिजो मात्र रोल्पाको थबाङ 5 ओवा कोटल 12 पहिरोमा परेर 10 जनाको मृत्यु भएको थियो पहिरोमा परेका 3 जना अझै बेपत्ता छन् कोशीमा 5 वर्षमै 72,000 किलो गाँजा बरामद भएको छ भने 800 जना भन्दा बढी पक्राउ परेका छन् प्रहरीलाई छक्याउन एम्बुलेन्सदेखि सरकारी गाडीसम्म प्रयोग हुन थाले पनि तस्करको यो नयाँ शैलीले गाँजा तस्करी रोक्न प्रहरीलाई चुनौती देखिएको छ विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट
1: कोशी प्रदेशमा गाँजा तस्करी नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको छ पछिल्ला 5 आर्थिक वर्षमा मात्र 72,000 किलो भन्दा बढी गाँजा बरामद भएको प्रहरी तथ्याङ्कले देखाउँछ यही अवधिमा 863 जना पक्राउ परेका छन् धनकुटा भोजपुर र शङ्खसुवा लगायत पहाड़ी जिल्लामा उत्पादन हुने गाँजा संकलन गरी तराई हुँदै भारतसम्म पुर्याउने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ तस्करले प्रहरीको निगरानी छल्न एम्बुलेन्स मिनी ट्रक निजी तथा सरकारी नम्बर प्लेटका सवारी साधन समेत प्रयोग गर्न थालेका छन् जसका कारण गाँजाको तस्करीको बदलिदो शैली देखाउँछ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा
2: पहिला सानसानो गाडीमा थोरै परिमाणमा मोटरसाइकलमा साइकलमा यो अवैध गाँजाहरू बरामद भएको देखिन्छ र पछि पछिल्लो अवस्था हेर्दै जाँदाखेरि के भन्छ भने सानसानो गाडीहरू भाडाका गाडीहरू प्रयोग गर्ने गरेको पनि देखिएको छ त्यसपछि अनि व्यक्तिगत निजी सवारी साधनहरू पनि यसमा प्रयोग भएको देखिन्छ सँगसँगै अहिलेको यो विगतको 5 वर्षको डाटा हेर्दा तथ्याङ्क हेर्ने हो भन्दाखेरि 8 एम्बुलेन्सहरू हामीले गाँजासहित नियन्त्रणमा लिएको छ यो अवश्य पनि वास्तवमा प्रहरीको लागि एउटा चुनौतीको विषय पनि छ
1: प्रहरीले पहाडी क्षेत्रमा गाँजा खेती फडानी राजमार्ग निगरानी र नाका चेक जाँच बढाए पनि फडानी गरेका स्थानमा पुनः खेती गर्ने क्रम रोकिएको छैन त्यसैले गाँजा नियन्त्रणका लागि खेती फडानी र सवारी पक्राउ मात्र सीमित नभई उत्पादनकर्ता संकलनकर्ता लगानीकर्ता ढुवानीकर्ता र सीमा पार सञ्जालसम्म अनुसन्धान विस्तार गर्नुपर्ने देखिएको छ गाँजाको औषधिजन्य तथा औद्योगिक प्रयोगलाई बाटो खुल्न बहस भइरहे पनि कोशी प्रदेश सरकारले तत्काल गाँजा खेतीलाई वैधानिकता दिने तयारी नरहेको जनाएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली,
3: अब कानून बनाउँदा अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, नेपालको प्रचलित कानून, संविधान, यी सबै कुरालाई हेरेर हामीले कानुन बनाउनु पर्छ र त्यसरी बनाइयो भने मात्रै त्यो कार्यान्वयन हुनसक्छ। त्यो सवाल रहेकोले अब गण्डकी प्रदेशले कानुन बनाउनु भयो, उहाँ कसरी कार्यान्वयनमा जानुहुन्छ त्यो पनि हेरौँला, हामी अध्ययन गरौँला। हाम्रो सन्दर्भमा अब यो गण्डकीले एउटा परीक्षण गरिसकेपछि हाम्रो सन्दर्भमा के गर्ने भन्ने सवालका कुराहरू पनि छन्, हामी त्यसलाई अगाडि बढाउँछौँ।
0: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको 8:10 गइसकेको छ. हामीले अहिले सिमाली छायाले बोलको गीत सुन्दै थियौं. राजु केसी अनि मिलन अमात्य गाउँदै हुनुहुन्थ्यो. अब आजको पत्र पत्रिकाको हेडलाइनतिर एकैछिन ध्यान दिन्छौँ. हामी आजको पत्र पत्रिकामा के विषयवस्तुहरू रहेका छन् भन्ने कुरा हामी सधैँ राख्ने गर्छौँ यो 8:00 समयमा प्राय. र आजको पत्रिकामा भने हामीले एउटा तस्बिर त हुन त थुप्रै छ, ड्रोन तस्बिरहरू पनि हामीले यता टेलिभिजनमा पनि यो देखिरहेका छौँ. हिजो एकदमै गर्मी थियो बेलायतमा, र यो गर्मीमा चाहिँ हिजो रेकर्ड ब्रेकिङ तापक्रम पनि थियो. लास्ट तापक्रम चाहिँ जुन महिनाको अत्यधिक तापक्रम 38 डिग्री सेल्सियस थियो भने हिजो चाहिँ वेस्ट लन्डनको क्यू गार्डनमा 38.1 डिग्री सेल्सियसको तापक्रम भयो. पहिलेको रेकर्ड ब्रेक भयो भनौँ न, यो सालको रेकर्ड नै आफै ब्रेक भयो क्यू गार्डनको 38.1 डिग्री सेल्सियस. र एकदमै अत्यधिक गर्मी भएको बेलामा चाहिँ केही घटनाहरू भए. फायर फाइटरहरू एकदम बिजी छन् अहिले यो बेलामा आग लागि भएको कारणले गर्दाखेरि निभाउनुको लागि विभिन्न ठाउँमा. र अहिले चाहिँ फेरि यो हिजो मात्रै फेरि आग लागि भयो. यो चाहिँ स्टार ब्रिज, वेस्ट मिडल्यान्डमा रहेको यो स्टार ब्रिज भन्ने ठाउँमा, र यो एरियामा चाहिँ 6 घरहरू आगोले जले, र त्यहाँ भएका मानिसहरू अब बाहिर भागे, होइन जे जे लिन सकिन्छ त्यति लिएर भागे. एकदम छिटो छिटो आगो सल्केर एउटा घरबाट अर्को, अर्कोबाट अर्को फैलियो अरे कि. यो चाहिँ घाँसतिरबाट आएको अरे यो आगो चाहिँ, त्यो बुसतिरबाट घाँस अनि त्यसपछि हेजहरूतिर आगो लागेको भनिन्छ सुरुमा, होइन. र प्रत्यक्षदर्शीहरू कहाँ अनुसार चाहिँ, र यो किन कसरी भन्ने कुरा चाहिँ अब यसको अनुसन्धान भइरहेको छ. तर पनि त्यहाँनिर चाहिँ एकदमै डेन्जर भयो, एकदम छिटो छिटो आगो फैलियो. एकदम अब सबै चिज सुकेको छ. यो सुकेको बेलामा अब गर्मी पनि त्यस्तै, हावा पनि चलेको छैन त्यति साह्रो, होइन, र छिटो आगो फैलिन्छ. र अझै अलिअलि हावा चलेको ठाउँमा झन् छिटो फैलिन्छ. यस्तो बेलामा चाहिँ बाहिरतिर बिबिक्यू गर्नेदेखि लिएर अन्य चिज गर्नु राम्रो हुँदैन, ठिक हुँदैन. आगो लगाउने काम चाहिँ गर्नु ठिक हुँदैन. बाहिर अहिले एकदमै सुकेको छ, घाँसहरू सबै, पातहरू, घाँस, त्यो तलको मैदानहरू सबै, होइन, त्यसले गर्दाखेरि फैलिन्छ चाँडो. र यो क्यू गार्डनको घटना, यही घटना नै आज एकदमै धेरै पत्र पत्रिकाले ओगटेका छन्, विभिन्न ड्रोनको तस्बिरहरूदेखि लिएर, होइन. र त्यहाँ चाहिँ हिजो एकजना बच्चा र 3 फायर फाइटरहरू पनि समेतलाई हस्पिटल लगियो कि. आगो निभाउन गएका मानिसहरूलाई समेत हस्पिटल जानुपर्ने अवस्था आयो. र अरू पनि त्यहाँनिर चाहिँ यो घाइतेहरू पनि भएका छन्, होइन, कतिपय मानिसहरू चाहिँ त्यो 6 अझै अरू व्यक्तिहरू चाहिँ त्यो स्मोक, एकदम बाक्लो धुवा चाहिँ इन्हेल गरेको, अर्थात् त्यो धुवा चाहिँ सास लिएको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई गाह्रो भयो. हजुर, यो हिजोको स्थिति थियो. हिजो त्यहाँनिर फायर फाइटरहरू गए निकै नै, होइन, र त्यहाँ निभाउने कोसिस झन्डै 60 जति आगो निभाउने मानिसहरू त्यहाँ स्ट्रब्रिज ब्लेजमा चाहिँ गए र आगो निभाउने प्रयास गरे. र अहिले चाहिँ मानिसहरू आगो निभाउने दमकल एकदम बिजी छ. सब धेरै मानिसहरू मानिसको घरमा भन्दा पनि बाहिरतिर आगो लाग्दाखेरि. र यही हिजो नै गर्मी भएकै दिनमा फेरि अर्को घटना के भयो भने, यो इस्ट एसेक्स लिविसको छेउमा नजिकै चाहिँ एउटा रेल डिरेल भयो, अर्थात् रेलको लिकबाट चाहिँ त्यसले आफै रेल को लिकलाई छोडेर बाहिर गयो त्यो चाहिँ. र यसमा घटना, यो घटना भयो, रेल बाहिर गएपछि, रेलको लिकबाट बाहिर गएपछि त कुदिरहेको रेल, होइन, दुर्घटना भयो नि त, रेल पल्टियो बाहिर र मानिसहरू त्यहाँ इन्जर्ड भए. 2 मानिसहरू चाहिँ एकदमै सिरियसली घाइते भएका छन्, 18 अरू त्यहाँनिर हर्ट भएका छन्. र त्यहाँ रेलमा चाहिँ हिजोको ट्रेनमा झन्डै 150 मानिसहरू चाहिँ अनबोर्ड थिए रे, त्यो रेलमा ट्राभल गरिरहेका थिए, यात्रा गरिरहेका थिए. हिजो बिहिबारको घटना यो, झन्डै 4 घटना हो यो, इस्ट ससेक्सको लिविस नजिकै भएको, हजुर, यो घटना. र त्यहाँका अनुभवीहरूले चाहिँ के, त्यहाँभित्र भएका मानिसहरूले चाहिँ त्यो क्यारेज चाहिँ एकछिन हल्लियो अरे कि, हल्लिएपछि चाहिँ बाहिर जम्प भएर एकैचोटि अनि पल्टिने गयो भनेर उनीहरूले भनेका छन्. र त्यो फ्लोरमा चाहिँ पुरा पल्टेपछि चाहिँ ड्राग हुन्छ नि त अगाडि, त्यो त एकैचोटि रोकिँदैन, बिस्तारै गएर रोकिन्छ, होइन, त्यो भुइँमा ड्राग भएको कुराहरू उनीहरूले सेयर गरेका छन्. र यो कसरी भयो, किन भयो भन्ने कुरा, यो एकदम हटेस्ट डेमा
किन भयो भन्ने कुराहरू चाहिँ यो आइरहेको छ, प्रहरीले इन्भेस्टिगेसन गरिरहेको छ। यो प्रसङ्ग एउटा छ भने अर्को चाहिँ आज हामीले यहाँनिर रिफर्म युके, हजुर रिफर्म युके का लिडर नाइजल फाराज उहाँले चाहिँ जित्नु भएको छ बाई इलेक्सन, यो मध्यावधि चुनाव क्लाटन बाई इलेक्सनमा चाहिँ उहाँले जित्नु भएको छ र एकदमै धेरैले नै अगाडि लिड गर्नुभएर 22,239 मत उहाँले प्राप्त गर्नुभएको थियो र अरू चाहिँ सेकेन्डमा चाहिँ 9,455 भोट एकजनाले लिएका थिए र यसमा चाहिँ अरू मेजर यता वेस्टमिन्स्टरमा भएका पार्टीहरूले चाहिँ बोइकट गरेका थिए, यो इलेक्सनमा भाग लिएनन्, बोइकट गरेका थिए। र यो प्रसङ्ग पनि आजको छ होइन, र यो प्रसङ्ग चाहिँ आज एकदम धेरै पत्रिकामा रहेको छ र आगलागीको अनि त्यो ट्रेल डिरेल भएको र ट्रेल त्यो ट्रेन चाहिँ रेल डिरेल भएको भनौँ न, अनि यस्तै गरिकन नाइजल फाराजको यो प्रसङ्ग चाहिँ आजको पत्रिकाले पनि अब न्युजमा आइरहेको छ होइन। र उहाँले चाहिँ लास्ट मन्थ गएको महिनामा चाहिँ उहाँको 5.5 मिलियन गिफ्टको जुन प्रसङ्ग छ यसलाई लिएर सोधखोज भइरहँदाखेरि चाहिँ मैले कुनै गलत काम गरेको छैन भनेर उहाँले राजीनामा दिनुभएको थियो एमपीबाट, सांसदबाट। त्यसपछि फेरि म उहाँले यो राजीनामा दिएपछि त बाई इलेक्सनमा जानुपर्छ फेरि सबैजना, त्यसैले गर्दाखेरि बाई इलेक्सनमा गए सबैजना, फेरि उहाँ उठ्नुभयो, अरू धेरै मेजर पार्टीहरू उठेका थिएनन्। सो यो प्रसङ्ग छ र अब अर्को प्रसङ्ग चाहिँ फेरि यो रिफर्म उहाँकै पार्टी रिफर्मले के भनेको छ भन्ने कुरा पनि आज आएको छ। रिफर्म युकेले चाहिँ भोडाफोन जुन चाहिँ यो हामीलाई इन्टरनेट उपलब्ध गराउने नेटवर्क भनौँ न, एउटा टेलिकम जायन्ट हो यो भोडाफोन, यसले चाहिँ केही सिम कार्डहरू बाँडेको रहेछ अरे, फ्री सिम कार्डहरू च्यानल माइग्रेन्टहरूलाई बाँडेको रहेछ अरे, यो च्यानल क्रस गरिकन आउने शरणार्थीहरूको लागि दिएको रहेछ अरे। झन्डै 2,500 सिम कार्डहरू चाहिँ 6 महिनाको फ्री डाटासहित लोड गरेर एउटा रेफ्युजी च्यारिटी रेफ्युजीहरूलाई दिएको र यो रेफ्युजी च्यारिटी चाहिँ केयर फर क्यालिस भन्ने यो च्यारिटी संस्था रहेछ, यो संस्थालाई दिएको रहेछ भोडाफोनले। र यो संस्थाले फेरि त्यहाँ साना साना बोटमा क्रस गरेर आउने माइग्रेन्ट शरणार्थीहरूलाई चाहिँ दिँदो रहेछन् यो सिम कार्ड फ्री। र यसले चाहिँ यो केयर फर क्यालिस भन्ने च्यारिटीले चाहिँ यहाँ भएको वेदर्सफिल्ड माइग्रेन्ट क्याम्प जुन चाहिँ एसएक्समा छ, जहाँ चाहिँ शरणार्थीहरूलाई हाउसिङ गरिएको छ, राखिएको छ, हजुर त्यहाँनिरका शरणार्थीहरूलाई सिम कार्ड दिएको रहेछ अरे, हजुर यो प्रसङ्ग पनि आएको छ आज पत्र पत्रिकामा। र रिफर्म युकेले चाहिँ भोडाफोनलाई यसरी ब्रिटेनलाई चाहिँ इन्भेजन गर्नमा अर्थात् सबै चारैतिरबाट आक्रमण गर्नमा अथवा शरणार्थीहरूद्वारा आक्रमण इलिगल माइग्रेन्टहरूबाट आक्रमण गर्नमा चाहिँ मद्दत गरेको भन्ने आरोप लगाएको छ रिफर्म युकेले। र यस्तै अर्को प्रसङ्ग भने जिरो आवरको कन्ट्र्याक्टको कुरा आइरहेको छ र सरकारले चाहिँ जिरो आवर कन्ट्र्याक्टलाई नगरिकन चाहिँ प्रपर काममा लगाउने मानिसहरूलाई भनेर भनेको छ होइन, तर यतातिर फेरि अर्को स्टडी गरिएको छ, यो चाहिँ गभर्मेन्टकै स्टडी हो, सरकारकै तर्फबाट भएको कमिसन बाई गभर्मेन्ट होइन, र यो यसमा चाहिँ जिरो आवर कन्ट्र्याक्ट गर्ने कि फिक्स्ड आवर कन्ट्र्याक्ट गर्ने भन्दाखेरि चाहिँ यहाँ कतिपय मानिसहरूले चाहिँ फिक्स्ड आवर कन्ट्र्याक्टकै सेम रोलमा चाहिँ बरु जिरो आवर कन्ट्र्याक्ट नै हामी गर्न चाहन्छौँ, सेम रोलमा जिरो आवरै बस्न चाहन्छौँ, फ्लेक्सिबल हुन चाहन्छौँ भनेर भनेका रहेछन् रे मानिसहरूले यो स्टडी गर्दाखेरि चाहिँ। र अहिले चाहिँ मानिसहरू काम जब एप्लाई गर्दाखेरि चाहिँ र जब एडभर्टाइज गर्दाखेरि विज्ञापनमा पनि गर्दाखेरि पनि मानिसहरू चाहिँ फ्लेक्सिबल आवरप्रति चाहिँ आकर्षित हुन्छन् रे धेरै, फ्लेक्सिबल आवर कि उनीहरूले आफ्नो टाइममा काम गर्न सक्ने अथवा जिरो आवरमा फ्लेक्सिबल जिरो आवर अथवा फ्लेक्सिबल भन्दाखेरि पनि एकदम उनीहरू सजिलोसँग काम गर्न सक्ने के आफ्नो समयमा हो, त्यस्तोमा चाहिँ आकर्षित धेरै छन् रे भन्ने कुरा चाहिँ आज हामीले सुनेका छौँ। र यस्तै गरिकन अर्को चाहिँ वाटर कम्पनीहरू पानी कम्पनीहरूले चाहिँ बिल यहाँनिर बढाइरहेको प्रसङ्ग पनि आएको छ र पानी कम्पनी झन्डै 13 पानी
यहाँ उपलब्ध गराउने कम्पनीहरूले चाहिँ पानी सप्लाई गर्ने कम्पनीहरूले प्राइस बढाएका रहेछन् रे यहाँ, र उनीहरूले पानीको बिल वाटर बिल र चाहिँ बढाइदिने, तर उतातिर आफ्नो सेवा सुविधामा चाहिँ फेरि पर्फर्मेन्स राम्रो नगर्ने, पुअर पर्फर्मेन्स अर्थात् राम्रो गर्न नसक्दा नसक्दै पनि उनीहरूले चाहिँ पानीको बिल चाहिँ बढाएका छन् रे भन्ने कुरा चाहिँ आएको छ पत्र पत्रिकामा। यो पनि आजको एउटा विशेष खबर भन्नु पर्यो। अब यति नै गरौँ, आउनुहोस् अनि गीत सुनौ। गीत सुन्दै अगाडि बढ्नुपर्छ। अब भद्र ओली गाउनुहुन्छ प्रस्तुत गीत।

0: BFBS Gorkha Radio.
1: कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: समय बिहानको 8:32 गएको छ अहिले. हामीले गीत सुन्दै थियौँ, गीत पनि सकियो होइन, दामी देखिन्छौँ. दामी गीत थियो रामजी खान अनि कृष्ण गुरुङले गाउनु भएको. र यहाँहरूलाई म एउटा दामी मेसेज सुनाउँछु यतिखेर. अब हामी छिनोफानोतिर लाग्छौँ बिस्तारै होइन, बिस्तारै लाग्छौँ. म गीत पनि सुनाउँछु तपाईँलाई. र प्रश्न त हामीले बारम्बार सुनिसकेका छौँ. अहिले एउटा एकदमै दामी मेसेज छ कि यहाँनिर. नारायण सापकोटाजीले फिनल्यान्डबाट हामीलाई एउटा भिडियो पठाइदिनु भएको छ र त्यसमा मेसेज छ. र त्यसमा चाहिँ के छ भने, त्यतातिर त्यस्तो हुँदो रहेछ, मैले यो कहिले पनि सुनेको थिइनँ, र फिनल्यान्डमा त्यस्तो हुँदो रहेछ किन, र त्यसै कारणले गर्दाखेरि त्यहाँ मैला केही हुँदैन सडकमा चाहिँ, यतातिर चाहिँ हुन्छ होइन, तर त्यता हुँदैन रहेछ किन भनेर उहाँले भन्नुभएको छ है. पक्नुहोस्, म तपाईँलाई सुनाउँछु, अलिकति सुनाउ त. उहाँले फिनल्यान्डबाट एकदमै हामीलाई यो नयाँ जानकारी.
1: गुड मर्निङ आशा दिदीज्यू, प्रोग्राम सुन्दैछु है. प्रश्नको उत्तर चाहिँ कुन्ती मुक्तान जस्तो लाग्यो. र नयाँ कुरो मैले हजुरलाई देखाउन खोजेको के भन्दा दिदीज्यू, जस्तो लन्डनतिर जता

0: तपाईँ घर अगाडिपट्टि त्यो फोहोर बोतलहरू फालिएका, अल्कोहलका बोतलहरू फालिएका हुन्छन्, तर चाहिँ यहाँ फालिएको हुँदैन दिजु है। यहाँ चाहिँ के हुन्छ भने यसरी जसले भेट्टाए पनि यसरी यो क्यान क्यानहरू यसरी लिएर हिँडिन्छ क्या। मैले भेट्टाए पनि मैले लिएर हिँड्छु, मयौँ भन्ने अफिसरले पनि लिएर हिँड्छन् है यहाँ। किनकि यसमा के हुन्छ भने प्रत्येकमा यो क्यानमा लगाएर 15 प्यान्ट लेखेछ है, 15 यहाँ पनि लेखेछ, अर्को पनि छ यहाँ, यता पनि देखाउँछु म हजुरलाई। लगाएर प्रत्येकमा यसरी राखिदिएको हुन्छ पैसा। त्यसले गर्दाखेरि दिनभरि कतिले त दिनभरि यही बोतलै मात्रै उठाएर बोकेर हिँड्छन् दिदी है। महिनाको 1000-1500 मिनिमम पनि, 1000 त मिनिमम कमाउँछन् क्या यो क्यान बोकेर है, क्या क्यान। त्यसले गर्दाखेरि फोहोर कतै पनि हुँदैन क्या दिदी यहाँ। त्यसरी यो चाहिँ ल प्रत्येकमा, म बाटोमा आउँदै थिएँ, बाटोमा आउँदा आउँदै यहाँ 15 सेन्ट लेखेछ, यहाँ 15 सेन्ट लेखेछ, यहाँ 15 लेख ल्यान्स बाटोमा। यसरी चाहिँ बोतलमा चाहिँ 10 सेन्ट, यहाँ 15 सेन्ट, अझ कोकको बोतल हुन्छ नि ठुलो खालको, त्यहीमा 40 सेन्ट, जस्तो इनर्जी ड्रिङ्कहरू हुन्छ त्यहीमा फेरि त्यहीमा 20 सेन्ट हुन्छ दिजु। यसरी चाहिँ यसरी चाहिँ सबैजनाले टिप्दै हिँड्छन् यहाँ, सबैजनाले चाहे फिनिस होस्, चाहे काले होस्, चाहे जो होस्, सबैले टिपेर हिँड्ने चलन छ दिजु। त्यसले गर्दाखेरि फोहोर कतै पनि देखिँदैन यहाँ, एकदम क्लियर के। बोतल सोतल बाटोमा कुनै पनि चिजहरू कुनै पनि भेटिँदैन दिजु। कुरो यही हो हजुरलाई भन्न खोजेको। ल ह्याप्पी फ्राइडे भन्दै अहिलेलाई राख्यो दिजु, सी यु मन्डे। र अब प्रोग्राम सुन्दैछु, हस् त दिजु है, हस् त, बाई बाई, ह्याप्पी फ्राइडे।
1: ह्याप्पी फ्राइडे टु यु टु नारायण सापकोटा जीलाई हामी ह्याप्पी फ्राइडे भनौँ, थ्याङ्क यू दिदी भनेर उहाँले लेख्नु पनि भएको छ। कस्तो सफा ठाउँको त्यो पिक्चर कि, उहाँले क्यानहरूको पनि नक्सा देखाएर है, र त्यो क्यानमा लेखेकै हुँदो रहेछ बोतल क्यानहरूमा। वा त्यसैले पो यति सफा रहेछ त है तपाईँहरूको ठाउँ, कहीँ कहीँ केही छैन। ल हेर्नुहोस् त उहाँहरूको, मैले यहाँ हेरिरहेको छु र उहाँले मलाई कहिले ट्र्यामको, हिजो ट्र्यामको मैले त्यो सुनाउन पाएको थिइनँ होइन, उहाँले एकदम नयाँ नयाँ इन्फर्मेसनहरू त्यहाँबाट दिनुहुन्छ कि। र उहाँको चाहिँ फिनल्यान्डको उहाँले खबर ट्र्यामको छेउबाटै होइन पठाउनु भएको, खुसी लाग्यो। धेरै धेरै धन्यवाद छ यो जानकारी पाएपछि होइन। अब यहाँ किन त्यस्तो गरिँदैन है, त्यति राम्रो फिनल्यान्डमा इक्जाम्पल छ, यो विश्वभरि नै गर्नुपर्ने कि यस्तो कुरा चाहिँ। फिनल्यान्डको उदाहरण यो कपी चाहिँ संसारमा सबै ठाउँमा गरिनुपर्ने, यहाँ बेलायतमा पनि त्यस्तो चाहिँ छैन। ओहो, बेलायतमा त यहाँ त के सब फालिएको हुन्छ, तपाईँले देख्नुभएको रहेछ नि, त्यहाँनिर हुन्छ यो भित्रभित्र गल्लीतिर जानुपर्छ अथवा बाहिरतिर होइन, त्यत्तिकै फालिएको हुन्छ भने त्यो चाहिँ त्यत्तिकै उठाएर हिँड्नुपर्ने हुन्छ, हामीले त्यो हिँड्ने मान्छेले नै उठाएर फ्याँकिदिनु पर्ने हुन्छ। हुन त फ्याँक्ने उठाउने मान्छे त आउँछन्, तर त्यो उठाउने मान्छेहरूको त आफ्नो टाइम हुन्छ नि त होइन, त्यो टाइम बाहिर उनीहरूले फालिरहेका हुन्छन्, बिचरा उठाउन त आउँछन्। र यहाँका कतिपय मानिसहरू भोलिन्टियर चाहिँ गर्छन्, यहाँ चाहिँ राम्रो कुरा चाहिँ के छ भने भोलिन्टियर हुन्छ विकेन्डमा प्रायः जसो, फ्यु आवर्स एक दुई घन्टा चाहिँ भोलिन्टियर गर्न मानिसहरू जान जम्मा हुने गर्छन् एक ठाउँमा, र कागज टिप्नको लागि अनि यो मैला फोहोर मैला टिप्नको लागि चाहिँ प्लास्टिक ब्याग अनि त्यो टिप्ने चिज बोक सबैलाई त्यो दिइन्छ, उपलब्ध हुन्छ होइन जम्मा भएर, अनि त्यसपछि एक दुई घन्टा वकिङ पनि हुने होइन, त्यो भेटघाट पनि हुने र सरसफाई पनि हुने, त्यस हिसाबले चाहिँ यहाँ गर्ने चलन चाहिँ छ, तर त्यति मात्र गरेर पुग्दैन रहेछ। फिनल्यान्डमै जस्तो गर्नुपर्ने रहेछ, त्यो सामान ल्याए बापत अवार्ड कि, त्यो पैसा पाउने मोनिटरी भ्याल्यु त्यहाँ जोडिदियो भने त त्यो त त्यहाँ रहन् न मैला त होइन, त्यसो जसले पनि टिप्ने भयो नि त, टिपेर सफा पनि हुने भयो, त्यसको लागि पैसा पनि आउने भयो। सो एकदमै राम्रो कुरा है यो चाहिँ, वा यस्तो चिज त यहाँ पनि गर्नुपर्ने। थ्याङ्क यू तपाईँलाई जानकारी गराइदिनु भएकोमा, र अरू श्रोता पनि आउनु भएको छ। हाम्रो कृष्ण चामलिङ दाजु अघि नै उहाँले त पुरा मुक्तकी शैलीमा लेख्नु भएको छ, हजुर उहाँले लेख्नु भएको छ, के लेख्नु भएको छ भने ओके, उहाँको लेखाइमा के छ भने, कोसिस त गरे दिमागले हजुर भ्याउँदै भ्याएन, के गर्नु, कोसिस त गरे दिमागले हजुर भ्याउँदै भ्याएन के गर्नु माछीलाई जस्तै छेकेर उत्तर ल्याउँदै ल्याएन के गर्नु माछीलाई जस्तो छेकेर वा कस्तो मजाले मिलाउनु भएको है हजुर अनि जापानले जस्तै हात उठाएँ मैले किनकि मै मरी जाउला प्रश्नको उत्तर आउँदै आएन के गर्ने भनेर भन्नुभएको छ उहाँले कृष्ण चामलिङ दाजु स्वयं गीतकार हुनुहुन्छ होइन बडो गजबले लेख्नु भएको छ तपाईँले अनि यस्तै उहाँले त्यसैले मै मरी जाउला प्रश्नको उत्तर आउँदै आएन के गर्ने त्यसैले आजको सुखद यो गुड फ्राइडे मनाऊ है सबैले शुभ रहोस् ह्याप्पी विकेन्ड भनौँ है सबैले त्यसैले हजुर लक्ष्मण गुरुङको एउटा गीत डरलाग्दो गरी सुनौँ है सबैले भन्नुभएको छ उहाँले हजुर कस्तो मजाले लेख्नु भएको के त्यसैले हजुर लक्ष्मण गुरुङको एउटा गीत डरलाग्दो गरी सुनौँ है सबैले भनेर भन्नुभएको छ उहाँले हजुर लक्ष्मण गुरुङ दाजुको गीत डरलाग्दो गरिकन सुनौ पक्कै पनि सुनौ तर एकछिनमा यो एउटा गीतपछि सुनौ है त यो गीत म राख्छु पहिले किनभने यहाँ प्लेलिस्टमा छ यो अहिलेको यो गीत चाहिँ एकछिन सुनेपछि त्यसपछि आउँछ है डरलाग्दो गीत हजुर

0: Radio.
1: के तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

वाउ, डरलाग्दो सुन्यौँ हामीले. हाम्रो लक्ष्मण गुरुङ दाजु क्याम्बर्लीमा बसोबास गर्नुहुन्छ, उहाँले लेख्नु भएको गीत राजेश पाल राई र हजुर राजेश पाल राई साथीहरू गाउँदै हुनुहुन्थ्यो, सरल बग्यो. वा दामी छ है गीत, इन्जोय गर्नुभयो होला पक्कै पनि. र आजको यो कार्यक्रम नमस्ते युकेको पनि अन्त अन्ततिर आइसकेका छौँ हामी. यो बेलामा हामीले गीत सुनिरहेका थियौँ, हाम्रो कृष्ण चामलिङ दाजुले हो अघि मुक्तकसँगै लेखिदिनु तल पछाडि त्यो लेख्नु भएको रहेछ, अनि हामीले गीत पनि सुन्यौँ. र यस्तै गरिकन अब त उत्तर पनि सुन्ने बेला भएन, अब चाहिँ म उत्तरकै गीत सुनाउँछु यहाँहरूलाई. उत्तरको गीत मैले अस्ति अलिअलि मात्र सुनाएको थिएँ बिचतिर अन्तरातिरबाट, होइन. अब चाहिँ यो गीतलाई म पुरै सुनाउँछु, अनि उत्तर त सायद तपाईँले थाहा पाउनुहुन्छ होला. अब छिनोफानो गर्ने बेला पनि भयो. त्यसैले हाम्रो अघि नारायण सापकोटाज्यूले पठाउनु भएको भिडियोको कुरा सुनेर चाहिँ हाम्रा केही श्रोताले हामीलाई के लेख्नु भएको छ भने, यो भिडियो त फेसबुकमा पोस्ट गरिदिनुहोस् न, सबैले हेर्न पाइन्थ्यो भनेर लेख्नु भएको छ कि. हाम्रो फिनल्यान्डको भिडियो चाहिँ मिल्छ भने फेसबुकमा सेयर गरिदिनुहोस् न भनेर तुल तामाङज्यूले फेल्थामबाट लेख्नु भएको छ. हजुर, अब कसरी सेयर गरौँ मैले भनेर यहाँ म सोच्दैछु. अनि यस्तै गरिकन हाम्रो रेशम खड्काजी उहाँमाथि नर्थमा बस्नुहुन्छ, नर्थतिर मिडल्यान्ड मेलाको बारेमा उहाँले अस्ति नै जानकारी पठाइदिनु भएको थियो, होइन. मिडल्यान्ड मेला पक्कै पनि रमाइलो भयो होला तपाईँहरूको. मिडल्यान्डतिर आउने त खुब मन थियो, तर हेर्नुहोस् त कार्यक्रम फेरि कतिवटा जुत्ने, त्यसैले गर्दाखेरि अलिकति सकिएन. मेबी नेक्स्ट टाइम, होइन. अनि हाम्रो उहाँले चाहिँ रेशम खड्काजीले चाहिँ दिदी गर्मीले म त राति गार्डनमै सुतेको आनन्द आयो भनेर भन्नुभएको छ. वा हजुर, त्यस्तै छ, गार्डनमा सुते पनि फरक नपर्ने त छ, होइन. फरक पर्दैन नि त, गर्मी हुन्छ भित्र घरभित्र, अनि गार्डनमा सुत्ने हो नि बाहिर पछाडि टेन्टसम्म टेन्ट टाङ्ने, होइन भने आफूलाई कसरी हुन्छ, पानी पर्दैन क्यारे है. पानी उत्तरी इलाकातिर अलिअलि परे मात्रै, स्कटल्यान्डतिर चाहिँ परिरहेको छ, तर यतातिर पानी पर्दैन क्यारे. त्यसैले ठिक छ, गार्डनमा हामी पनि पहिला त्यस्तै गरेको हो. साथीहरू पनि गार्डनमा सुत्थे, होइन. गर्मीभित्र भएपछि त गार्डनमा सुत्ने, के तल ग्राउन्डमा सुत्नु पऱ्यो, तर ग्राउन्ड फ्लोरमा पनि त्यस्तै भएर गार्डनमा पनि सुतेको पनि छ हाम्रो पनि त्यो. त्यसैले यो एकदमै नर्मल, त्यो गर्दाखेरि पनि शीतलै हुन्छ कि, शरीरको तापक्रम त एक्स्ट्रा बढ्दैन, होइन. एटलिस्ट हाम्रो हुमा पाहिमजीले अघि मलाई एउटा सूचना पठाइदिनु भएको थियो, अनि उहाँले चाहिँ आज शुक्रबार नै हो नि आशा दिदी, आशाजी आशाजी भोलि होइन रुक्सानाको एकल साँझ भनेर भन्नुभएको छ उहाँले. आज शुक्रबार नै हो नि आशाजी, भोलि होइन रुक्सानाको एकल साँझ भनेर भन्नुभएको छ. हजुर, धेरै धेरै धन्यवाद छ है. अघि मैले चाहिँ भोलि भने किनभने यहाँ 15 अगस्त जस्तो लाग्यो, झिलमिली छ, अलि राम्रोसँग देखिएन र फेसबुकको फोटो है, ब्लड छ. त्यसैले गर्दाखेरि अब 6 बजीदेखि कि 8 बजीदेखि भने है. अनि मिति के लेखेको छ भने शुक्रबार 15 अगस्त भनेर लेखेको जस्तो लाग्यो कि यहाँ मलाई. त्यसैले गर्दाखेरि अब शुक्रबार भनेको त आज हो, 15 अगस्त भनेको भोलि हो, कन्फ्युज भयो. अनि होला भोलि नै भनेर मैले भोलि भने, एनिवे आज पो रहेछ. सुधार दिनुभएकोमा धेरै धेरै धन्यवाद. आज शुक्रबार चाहिँ रुक्साना लिम्बूको एकल साँझ हुँदैछ है, लाइभ अल्डरसटको ठमेल रेस्टुरेन्टमा हुन्छ. भरे साँझ जान नभुल्नु होला, टिकटमा मजाले स्वादिष्ट खाना पनि तपाईँहरूको लिन पाइँदो रहेछ. हजुर, 25 पाउन्ड टिकटको मूल्य रहेको छ उहाँको एकल साँझ बेलायतको विभिन्न ठाउँमा हुँदैछ. हजुर, अब उहाँको जानकारीको लागि धेरै धन्यवाद. अर्कोपल्ट मेलामा आउनु होला है दिदी, पक्का भन्नुभएको छ हाम्रो रेशम खड्काजीले मिडल्यान्डबाट. हजुर, हामी कोसिस गर्छौँ. ओके, अब बबिना किरातीको गीत सुनौँ है त. बबिना किराती याद गर्नुहोस्, बबिना किरातीको गीत हो यो, स्वर हो यो, लेख्नु भएको चाहिँ भुवन थुलुङले हो, सङ्गीत पनि भुवन थुलुङकै हो.

थाहा पाउनु भयो होइन एन्सर यहाँहरूले. यही गीत त मैले सुनाएको थिएँ यो हप्ताभरि नै बारम्बार. बबिना किराती हुनुहुन्छ उहाँ, हजुर, यति मिठो स्वरको धनी बबिना किराती. उहाँको गीत नै मैले सुनाएको थिएँ एन्सर. सो एन्सर बबिना किराती, हजुर, एक मिठो गीत गाउने कलाकार बबिना किराती हुनुहुन्छ. अब चाहिँ कसको नाम निस्कन्छ, एन्सर थाहा पाइसक्नुभयो यहाँहरूले होइन. अब तपाईँहरूको तपाईँहरू मध्येबाट चाहिँ एकजनाको नाम निकाल्नुपर्छ आजको ड्रबाट. ओके, अब कता जान्छ है त तपाईँहरूको उत्तर हेरौँ, तपाईँहरूको यो पुरस्कार कता जान्छ हेरौँ. एकजना लक्की विनर यसपालिको पढ्नुभयो, स्विन्डनतिर आयो है, स्विन्डनतिर, हजुर, स्विन्डन निवासी झुमबहादुर गुरुङज्यू यहाँको चाहिँ नाम आयो ल आजको यो ड्रबाट. बधाई छ हाम्रो झुमबहादुर गुरुङज्यूलाई, धेरै धेरै बधाई छ. अनि अन्य श्रोता जो जतिले भाग लिनुभयो यहाँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. आजको यो साताको लक्की विनर हुनुभयो झुमबहादुर गुरुङज्यू, रेडिङ निवासी हुनुहुन्छ, ए स्विन्डन स्विन्डन माफ गर्नु स्विन्डन निवासी हुनुहुन्छ. लौ त अब चाहिँ छुट्टिन्छु यहाँहरू सबैबाट. आजको कार्यक्रम नमस्ते युके सकियो यहीँसम्म आएर. धेरै धन्यवाद छ जो जतिले हामीलाई सम्पर्क गर्नुभयो, लेख्नुभयो, सुन्नुभयो, सुनेर साथ दिनुभयो, तपाईँहरूप्रति आभार व्यक्त गर्छु. अनि हेभ अ नाइस विकेन्ड भन्छु. अब सोमबार होइन, माफ गर्नु सोमबार होइन, म नेक्स्ट सोमबार यो आउने साता चाहिँ म हुँदिनँ, अर्को साता मात्रै आउनेछु यहाँहरूसँग. छुट्टी मनाउनु पऱ्यो नि है. हस् बाबाई, नमस्ते.

0: આપે લાઈન ભરી ઓન એર એપ માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો ગોઠા રેડિયો હો. नेपाली काङ्ग्रेस इतर पक्षको तीन दिने राष्ट्रिय भेला काठमाडौँमा शुरू भएको छ. सुकेधारामा शुरू भएको भेलामा नेपाली काङ्ग्रेसका इतर पक्षका शीर्ष नेताहरू सहभागी छन्. भेलामा पूर्व सभापति शेरबहादुर देउवा प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम छ. भेलाको संयोजक डाक्टर शशाङ्क कोइराला हुनुहुन्छ. नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाश मानसिंह, विमलेन्द्र निधि, विजय कुमार गछेदार, कृष्ण प्रसाद सेटौला लगायत काङ्ग्रेस कार्यकर्ताहरूको भेलामा सहभागिता छ. भेलाका लागि देउवा हिजो हङकङबाट फर्कनु भएको हो. संस्थापन इतर समूहले देउवालाई चुन्देबीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ. पर्सिसम्म चल्ने बन्द सत्रमा 5,000 बढीको उपस्थिति हुने अनुमान छ. भेलामा राजनैतिक प्रतिवेदन पनि पेश गरिँदैछ. रोल्पाको सुनसहरी पहिरोमा बेपत्ता भएका तीनैजनाको शव फेला परेको छ. गैराती घरमाथिबाट झरेको पहिरोका कारण सुनसरी दुई फलबाङका 77 वर्षीय वीरबहादुर घरती मगर, 68 वर्षीय श्रीमती शनि घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला परेको हो. जिल्ला प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले सुनसरी दुईका एकजनाको खोजी भइरहेको जानकारी दिनुभएको छ. गिठेमा स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले पूर्ण रूपमा भत्किएको छ. बुढा मगर अझै फेला नपरेको डीएसपी बाहुले जानकारी दिनुभयो. राति पहिरोले घर पुरेपछि आज बिहान 9 बजे प्रहरी टोली घटनास्थल पुगेर बेपत्ताको खोजी गरिरहेको छ. त्यस्तै फलाबाङ पहिरोबारे स्थानीयले आज बिहान 8 बजेपछि प्रहरी चौकी गाममा सूचना दिएका थिए. प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार प्रहरी टोलीले बिहान 9 बजेतिर घटनास्थल पुगेर खोजी र उद्धारको काम थालेको छ. जिल्लाकै थवाङ 5 कोटल 12 बुधबार बेलुकी पहिरोका कारण एउटा बस्ती नै सखाब भएको छ. त्यो पहिरोमा परि मृत्यु भएका 10 जनाको शव बिहिबार फेला परेको थियो. 5 शव घटनास्थलमै र थप 5 शव प्युठानको माडी खोलाका विभिन्न ठाउँमा फेला परेका थिए. थवाङ पहिरोमा परेका थप 3 अझै फेला परेका छैनन्. डीएसपी बाखुका अनुसार आज बिहानैदेखि इलाका प्रहरी कार्यालय थवाङ उवा लगायतका प्रहरी युनिटले खोजी जारी राखेका छन्. घटनाका 2 घाइतेको बुटवलमा उपचार भइरहेको छ. भोजपुरका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्. अन्य बालीको तुलनामा सुन्तला खेतीबाट राम्रो आमदानीका साथै किसानले सरकारी अनुदान र प्राविधिक सहयोग पाएपछि जिल्लामा व्यावसायिक विस्तारले गति लिएको हो. जिल्लामा सुन्तला जोन अन्तर्गत 5 स्थानीय तहका 26 ओडा समेटिएको छ. अनुदानमा गुणस्तरीय बिरुवा, कृषि औजार र प्राविधिक परामर्श पाएपछि खेती गर्न सजिलो भएको भोजपुर 3 दावाका किसान हरि प्रधानले बताउनु भएको छ.
1: लगभग 500 बिरुवा लगाएको छौँ र यसले 3 वर्ष पुगेर 4 लाग्यो अहिले भर्खरै. गत वर्ष 1 क्विन्टल जस्तो फलेको थियो र अहिले चाहिँ अब लगभग 2-4 क्विन्टलै हुन्थ्यो होला. असिनाले बिरुवा त मरौकी बाँचौँ बनाइदियो. 2-2.5 घन्टा असिना थाम्नु गाह्रो पर्दो रहेछ बोट बिरुवालाई. वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध बढी हुने.
0: जोन प्राविधिक इकाइ भोजपुरका अनुसार आर्थिक वर्ष 2082-83 54 किसानले अनुदान पाएका छन्। यस्तै 11 कृषि फर्मलाई सहयोग गरिएको छ। कार्यक्रम मार्फत पक्की सिंचाई पोखरी निर्माण, बिरुवा तथा पाइप वितरण लगायतका काम भएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभएको छ।
2: सुन्तलाको बिरुवा वितरण सँगै सँगै सिंचाई पनि दिने गरेका छौँ। उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण जस्तै सिकेचर हुन सक्छ, घाँसहरू हटाउनका लागि ब्रस कटर, भर्याङ सुन्तला टिप्नको लागि औजार, सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू, त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसारको हामीले सुन्तला क्षेत्र विस्तार कार्यक्रममा चाहिँ दिने गरेका छौँ।
0: गएको आर्थिक वर्षमा भोजपुरका 109 किसानले अनुदान सहयोग पाएका विष्टले बताउनुभयो. धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि 2,76,19,00,000 बढीको बजेट पारित गरेको छ.
3: स्थानीय तहले असार 10 बजेट ल्याइसक्नु पर्ने कानूनी प्रावधान छ, तर यहाँ आन्तरिक विवादले बजेट पारित हुन नसकेपछि 1.5 महिना लागेको हो. कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघाले नगर कार्यपालिकातर्फ 2,47,48,00,000 र 20 वडा कार्यालयतर्फ 28,70,94,000 विनियोजन गर्नुभएको छ। आन्तरिक राजस्वबाट 1,40,94,00,000, संघीय अनुदानबाट 86,19,00,000, प्रदेश सरकार अनुदानबाट 9,16,00,000, राजस्व बाँडफाँडबाट 32,88,00,000, सड़क बोर्डबाट 1,00,00,000 र गत वर्षको मौसदबाट 7,00,00,000 प्राप्त हुने अनुमान गरिएको छ। बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ 79,50,00,000 विनियोजन गरिएको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

हजुर, एक गीत सुन्नुभयो यहाँले, बडो मिठो र साउन महिनाको गीत थियो र गीत गाउने कलाकार हुनुहुन्छ सुनिल पराजुलीजी, हाल नेपालमै हुनुहुन्छ, इलामतिर हुनुहुन्छ। उहाँले यो गीत हामीलाई पठाइदिनु भयो, पुराना मित्र, पुराना बिरगडा बर्खासका सदस्यबाट यो गीत पाइयो, सबभन्दा पहिला उहाँलाई धेरै धेरै धन्यवाद छ। र अझै पनि गीत सङ्गीतमा उहाँ तल्लीन हुनुहुन्छ, यानि कि क्रिएसनमा उहाँको सृजना अझै पनि कायम रहोस्, राम्रा राम्रा गीत पाऊँ र सुनाऊ। कुनै बेलामा ब्रिगेड अफ गोर्खाजमा हुनुहुन्थ्यो, सहकार्य हामीले हङकङमा गऱ्यौँ र पछि उहाँ सेवानिवृत्त भएर आफ्नो जिन्दगीलाई अगाडि बढाइरहनु भएको छ। जे गर्दै हुनुहुन्छ उहाँलाई सफलता मिलोस्, इलाममा आफ्नै घर परिवारसँग एकदम व्यस्त हुनुहुन्छ भन्दै उहाँको यो गीतको लागि फेरि पनि धन्यवाद छ। विशेष गरी दिदीबहिनीको तर्फबाट साउन महिनाको बडो राम्रो गीत सुनाउनु भयो, शब्द सङ्गीत र क्रिएसन सबै उहाँकै। कुनै दिन स्टुडियो बसेर पुराना गीत उहाँको नयाँ गीतहरू सुन्ने सुनाउने लाइभ सुनाउने अनप्लग्ड भर्सनमा सुनाउने इच्छा छ, हेरौँ उहाँले समय दिन पाउनुहुन्छ कि हुँदैन। एनिवे, यही गीतबाट आजको कार्यक्रम यानि कि शुक्रबारको कार्यक्रम सुरु भयो, काठमाडौँको सौगात। यस सौगात रूपी कार्यक्रममा यहाँलाई स्वागत छ। समयको कुरा गर्दा नेपालको ठिक दिनको 1:54 जाँदैछ। तपाईँहरू विभिन्न स्थानमा बजे सुन्नुहुन्छ, विशेष गरी युके, बेलायतको समय बिहानको 9:09 गयो। आज आशा पुन बहिनीले छिनोफानो गर्नुभयो, यानि कि साप्ताहिक प्रश्न उत्तरीको कार्यक्रममा थुप्रै थुप्रै श्रोताले भाग लिनु भएको थियो, प्रश्न मैले सुन्न पाइनँ, तर विजेता उहाँले भर्खरै घोषणा गर्नुभयो करिब 10 अगाडि। स्विन्डनवासी झुम बहादुर गुरुङ विजय हुनुभयो, उहाँलाई सबभन्दा पहिला बधाई छ र पुरस्कारको लागि छिटोभन्दा छिटो उहाँले बिबिएस युकेको कार्यक्रमका सञ्चालकहरूलाई सम्पर्क गर्नुहुनेछ, इमेल गर्नुहुन्छ, टेलिफोन गर्नुहुन्छ र भन्ने आशा गरौँ। यसै गरी विश्वभरि छरिएर बस्नुभएको हाम्रा आदरणीय श्रोतामा गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु। म विनोद खड्का र ब्रुनाईका श्रोतालाई गुड आफ्टरनुन। 4:10 गयो त्यहाँको स्थानीय समय। यसै गरी बेलायतको कुरा गरिसकेको छु, अमेरिकाका विभिन्न स्थानमा बसेर राम्रो सुन्नुहुन्छ, न्युयोर्क यानि कि इस्टर्न टाइम त्यहाँको बिहानको 4 छ, अर्ली इन द मर्निङ। र अस्ट्रेलियादेखि जापानतिर हुने श्रोतालाई गुड इभिनिङ भनौँ, कहीँ 5 छ, कहीँ 6 छ, जापानमा चाहिँ 5:10 गयो। एनिवे, विभिन्न समाचारहरू हामीले राख्छौँ, अपडेटहरू दिन्छौँ नेपालको, त्यस कारणले काठमाडौँको सौगात भन्छु यहाँलाई। र मौसम सम्बन्धी जानकारी राखिहाल्नु सबभन्दा पहिला, आजको लागि देशभर साधारणतया बादल लाग्ने देखिन्छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान र कोशी बागमती र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराईका भूभागमा धेरै स्थान र मध्य प्रदेशका र साथसाथै कोशी बागमती र गण्डकी प्रदेशका तराईका भूभागमा केही मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव अझै पनि रहिरहेको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जानकारी मेट अफिसले हामीलाई दिन्छ। श्रोताहरू, काठमाडौँ भ्यालीको मौसम आज 28 तापक्रम छ, आंशिक रूपमा घमाइलो भनौँ, पश्चिमी हावा छ, 11 प्रति घण्टाको वेगमा हावा चल्दैछ। र पोखरा धरानतर्फ जाउँ, पोखरामा हामीलाई सुन्न हुने 87.7 मेगाहर्जका श्रोतालाई गुड आफ्टरनुन भन्न चाहन्छु। 32 तापक्रम, अधिकांश दिन आज बदली छ, भोलि हल्का रूपमा शनिबारको दिन एक दुई ठाउँमा वर्षा हुने पनि सम्भावना छ। धरानपुर लागौँ, धरानमा आज 44 तापक्रम छ, अधिकतम भने हाईमा 45, लोमा 32 हुने देखिन्छ। भोलि शनिबार हो, घमाइलो छ पुरा दिन, 44 अधिकतम, न्यूनतम 32 रहने देखिन्छ। यो तपाईँ मौसम सम्बन्धी अपडेटहरू, विभिन्न समाचार पत्रको शीर्षक मध्ये भनौँ, नेपालतिरको सिंहदरबार पुगेर प्रधान सेनापति सिग्देलले गरे प्रधानमन्त्री शाहसँग भेटवार्ता, पहिलो समाचार चौकको शीर्षक नेपाल खबर लेख्दछ भने व्यावसायिक संस्थामा राजनीतिक नगरौं, सभामुख अर्यालको भनाई, देवालय विश्व प्रकाशको आग्रह छ, कंग्रेसको युवा नेतृत्वलाई स्वीकार गर्नुहोस् भनेर उहाँको आग्रह रहेछ। खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएको भर्खरै आएको समाचार हो, यो बारेमा विस्तृत जानकारी हाम्रा चित्रांग थापाजी
बजेपछिले 3 बजे नेपालको समय अनुसार यानि कि अर्को घण्टाको शुरूआतमै हामीले अपडेट दिनुहुन्छ। सायद उहाँ 5 पटक मुख्यमन्त्री नियुक्त हुनुभएको जस्तो लाग्छ मलाई। अन्य खबर के छन्? अनलाइन खबरका टप न्युजहरूमा लेखा समितिमा प्रहरीका आइजिपीमाथि भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि र जुन चाहिँ हाजिरी जवाब भयो द्याट वाज भेरी इन्ट्रेस्टिङ। ओके, आफ्नो प्रतिक्रिया आइरहेको छ, हामी प्रतिक्रिया दिँदैनौँ, खालि जानकारी मात्रै दिन्छौँ समाचारमा के आयो भनेर। अर्को खबर को हेडलाइनमा सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति भने कंग्रेस देवबार समूहको राष्ट्रिय भेलाइले भइरहेको छ। यो बारेमा हाम्रो समाचार पनि खबर आयो भने मंगसिर अघि महाधिवेशन हुन्छ, गगनलाई 71% मतसहित सभापति बनाउँछ, विश्व प्रकाश शर्माको बनाई, सर्वोच्च अदालतले किन बरामद सामग्री समेत पेश गर्न आदेश दिएको हो, आदि आदि खबर छन्। मिटर ब्याजिया अभियोगमा पक्राउ परेका 3 जना कारागार चलान भएको फोटो सहित समाचार छ, तर आँखाको लाइनमा चाहिँ अलिक ब्लक गरिएको छ उहाँको आइडेन्टिटीलाई, कता कता मिटर ब्याजीहरू भएको कारणले हो कि के हो, अहिले छोपिएको छ भनौँ, पनि ब्लकआउट गरिएको छ भनौँ। अब अन्य खबर के छ त्यसतर्फ जाउँ। नेपालतिरका देश विदेशका अन्य खबरहरूमा अन्तर्राष्ट्रियगतको एउटा दुइटा चर्चा राखिहालौँ श्रोताहरू। सबभन्दा पहिला ओके, यसलाई म एकछिनपछि अपडेट गर्छु, अहिलेलाई तपाईँहरूलाई म मिठो एउटा गीत राख्न चाहन्छु, त्यसपछि केही खबरहरू राखौँ। र आजको बसाइमा हामी सुरुमै धनकुटातर्फ जान्छौँ। धनकुटामा निजी स्तरबाट शहीद भीम नारायण श्रेष्ठका छोरा मनोज नारायण श्रेष्ठले संग्रहालय बनाउनु भएको खबर हिजो अस्ति देखियो, त्यो बारेमा हामीले डिटेलमा इन्फर्मेसन लिन चाहिरहेका छौँ। यो संग्रहालयमा 200 भन्दा बढी दुर्लभ सामग्री सुरक्षितरहेका छन्। मनोज नारायणको घरमै संग्रहालयमा गिरिजाप्रसादलाई दिएको बन्दुकको भरपाईदेखि चन्द्र शमशेरकालीन इँटा माटाका पाइपसम्म राखेका छन् भन्ने खबर छ। त्यो हाम्रो पहिलो कुराकानी हुनेछ, यो गीत सुन्नुहोस्।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो BFPS कुल घर रेडियो हो।

0: हजुर झुटो रहेछ हे दैव भन्ने बोलको गीत शिव परिवार गाउँदै हुन्थ्यो. शब्द संगीत आरपी पन्तको श्रोताहरू डिआर सिंहको पनि यसमा साथ रहेछ. एनिवे अब कार्यक्रममा यहाँलाई भनौँ न अब कुराकानीतर्फ लान चाहन्छौँ, धर्मकोटातर्फ जान्छौँ. तर आजको दिन विगतका घटनाक्रम कहाँ कहाँ के भयो त्यो पनि यसो सरसर्दी राखिहाल्नु श्रोताहरू, र नेपालका इभेन्ट्सहरू होला विदेशका होला तपाईँलाई जानकारी राखौँ. आजको दिन विगतमा भएको नेपालको इतिहासमा के पाइयो त 14 अगस्त आयो आजको दिन श्रोताहरू. मल्ल राजा अनन्त मल्लको निधन भएको दिन आज रहेछ. धेरै वर्ष पहिला श्रोताहरू अनन्त मल्लको निधन 1308 ईस्वी सम्बत अगस्त 14, तर आजको दिन उहाँको निधन भएको रूपमा उल्लेख गरेको छ. उहाँ काठमाडौँ उपत्यका मल्ल राजा मध्येमा एक थिए रे श्रोताहरू. 1952 तर्फ ल्याउँ यहाँलाई. 14 अगस्त 1952 नेपालको पहिलो गैर राणा प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको पहिलो मन्त्री परिषद विघटन भएको रहेछ. उहाँले यही दिन प्रधानमन्त्री पदबाट राजीनामा दिनुभयो. त्यसपछि राजा त्रिभुवनले प्रत्यक्ष शासन सञ्चालन गरे भनिएको छ श्रोताहरू. राजाको प्रत्यक्ष सञ्चालन राजसञ्चालन त्यतिखेर पनि भएको छ 1952, तर सायद केही दिनको लागि होला. आजको इतिहासमा नेपालतिरको घटेका घटनाक्रमलाई मैले राख्दै अब फेरि विश्वका घटनाक्रम केही क्षणपछि म राख्नेछु. अहिलेलाई मित्र हुनुहुन्छ गोपाल बरालीजी धनकुटामा, उहाँलाई स्वागत गरिहालौँ. गोपालजी मलाई सुन्नु भएको छ, नमस्ते, स्वागत छ यहाँलाई.
1: दाजु भाइ नमस्कार. भाइ आराम हुनुहुन्छ?
0: म ठिकै छु. तपाईँ?
1: म ठिक छु भाइ, म एकदम ठिक छु. यहाँ मौसम अलिक पानी पर्ला पर्ला जस्तो भएको छ.
0: यो चाहिँ धनकुटाको मौसम है त?
1: घाम लागेको थियो. धनकुटा नगरपालिका वडा नम्बर यो चाहिँ 7 माथिलो कुप्चे भीमनारायण चोक भन्छ नि, म भीमनारायण चोकमा छु भाइ अहिले.
0: ओके, आज भीमनारायणजीको बारेमा, सङ्ग्रहालयको बारेमा, उहाँको छोरा मनोजीले गरेका कामहरूको हाइलाइट हामी गर्दैछौँ. मैले केही दिन अगाडि पत्रिकामा देखेँ, ओहो कति राम्रो काम रहेछ. बुवाको सम्झना मात्र होइन, पुरा योगदानलाई कदर गर्दै र नेपालको त्यस भएको इतिहासलाई पनि जगर्ना गर्ने उद्देश्यले जुन चाहिँ काम उहाँले गर्नुभएको छ, यसलाई हामीले हाइलाइट गर्नुपर्छ भनेर तपाईँले कन्ट्याक्ट गरे, तपाईँले खोज्नुभएको छ. तपाईँ त हिजो अस्ति मात्रै कतै नेपालको पश्चिमी भेगमा हुनुहुन्थ्यो क्या अरे, होइन त गोपालजी?
1: हजुर भाइ, म केही दिन चाहिँ लुम्बिनी प्रदेशको भूभागतिर थिएँ, दाङतिर पनि गएको थिएँ, प्युठानतिर गएको थिएँ. प्युठानतिरबाट म जीविका माथि यहाँ धनकुटा.
0: के कामले, के प्रयोजनको लागि जानुभएको थियो सोध्न मिल्छ, सुनाउन मिल्छ?
1: यो रेडियोहरूकै कामको लागि हो त. म सामुदायिक रेडियोमा पनि भएको हुनाले त्यता रेडियोकै कामले त्यो कामकै सिलसिलामा गएको थिएँ.
0: ओके, के रहेछ त्यहाँको, तपाईँ धनकुटाको रेडियो स्टेसनको पाखरीवास रेडियो स्टेसनको म्यानेजर हुनुहुन्छ, उतातिर गाउँघरतिर पश्चिमतिर के रहेछ रेडियोको हालत अथवा त्यहाँको स्थिति के रहेछ त?
1: रेडियोहरूको अवस्था सबैतिर उस्तै छ भाइ. अब नेपालभरि रेडियोहरूको अवस्था अलिक बिजोकै छ, आय स्रोत छैन, दुःख सुख चलेका छन्. जस्तो छ पूर्वको अवस्था, पश्चिमका रेडियोहरूको पनि उस्तै रहेछ. सामान्यत आय स्रोतकै अभावमा अब दक्ष जनशक्ति छैनन्, दक्ष जनशक्ति नभएपछि दक्ष प्रोग्रामहरू राम्रो प्रोग्राम उत्पादन गर्न नसक्ने, अनि त्यस पछाडि त्यस्तो भइसके पछाडि अब श्रोताहरू अब कम हुने कुरा त स्वाभाविक रूपमा हुँदो नै रहेछ.
0: एकदमै एउटै खालको कुनै बेलामा त देशभरि नै मुस्रुमिङ भएको थियो, होइन त, च्याउसरी उम्रेका थिए र सम्भावना पनि राम्रो थियो, र चारैतिर यति लामो समयसम्म रेडियो थाम्नु भनेको अलिकति फाइनेन्सियल स्थिति पनि राम्रै थियो क्या अरे. अहिले अलिकति संकुचित भएको हो कि क्या हो?
1: अहिले चाहिँ फाइनेन्सियल भन्दा पनि के अरे, अहिले डिजिटल युग आइदियो, अब अलिक परिवर्तन भइदियो. अब फ्रिक्वेन्सी मार्फत भन्दा पनि अहिले अब एफएमको भन्दा अहिले अहिले डिजिटल प्लेटफर्म मार्फत फेसबुक, ट्विटर, अब टिकटक लगायतका सामग्रीहरूबाट बढी त्यसमा मान्छेले ध्यान दिन थाले. फेसबुक भइदियो होइन, अनि पोडकास्टहरूमा बढी ध्यान दिन थाले. त्यसको कारणले गर्दा पनि रेडियो र टेलिभिजन दुवैको अवस्था चाहिँ अलिक दयनीय अवस्था नै छ. त्यो मैले पनि पश्चिमतिरको अवस्था पनि त्यही भेट्थेँ, र सेम सेम नै छ अहिले नेपालको. अब सामुदायिक रेडियोहरूमा 382 सामुदायिक रेडियो छन् अपराधमा आबद्ध. ती रेडियोहरूमध्ये केही एघार जसले पोजिटिभ 13 चलाएका तिनीहरू त राम्रो छ, अरू त त्यस्तै नै हो त, अलिक दयनीय नै छ.
0: अहिलेको स्थितिमा सबैजना निर्देशक, सबैजना एक्टर, सबैजना लेखक, सबैजना गायक गायिका, सबै वान इन अल, होइन त? त्यसले गर्दाखेरि यो टेक्नोलोजीको इन्भेन्सनले
1: यो जुन सङ्गीत रोयल्टी सङ्घको कारणले पनि रेडियोहरूलाई एकदमै अत्याधिक रूपमा अप्ठ्यारो परिरहेको अवस्था छ। अध्ययनबाट त्यही देखिन्छ। अब रेडियोको हो अब अहिले अदालतले चाहिँ अहिले पक्राउ नलिने भनेको छ, र के अरे रेडियो सञ्चालकहरूलाई पक्राउ नगर्ने त भनेको छ, तर त्रास कायम छ किनभने राज्यले एउटा सही खालको नीति दिएको छैन। हामीले चाहिँ रेडियोको पैसा सङ्गीत रोयल्टीको पैसा तिर्नुपर्छ, तर सरकारको खातामा तिर्नु सरकारले कसैलाई माछा

0: हजुर, स्वाभाविक रूपमा मनोज नारायण श्रेष्ठले चाहिँ आफ्नो स्वर्गीय पिता शहीद हुनुहुन्छ भीमनारायण श्रेष्ठ, उहाँको सम्मानमा उहाँको सम्झनामा उहाँकै नामबाट शहीद भीमनारायण स्मृति सङ्ग्रहालय स्थापना गर्नुभएको छ। यो सङ्ग्रहालयमा चाहिँ विभिन्न किसिमको पुरानो धनकुटालाई चिनाउने राजनीतिक आर्थिक सांस्कृतिक रूपमा सबैको पैसा दिलाउने खालका सामग्रीहरू यहाँ सङ्कलन गरिराख्नु भएको छ। यदिसम्म कि अब चन्द्र राणा शासन अन्त्य भएको पनि धेरै भइसक्यो, उहाँको घरमा श्री तिन चन्द्र शमशेरले बनाएको इँटा जुन बेला इँटा बनाइन्थ्यो त्यति बेलाको इँटा समेत सुरक्षित छ भने त्यति बेलाको पाइप त्यो चाहिँ माटोको पाइप हुन्थ्यो त्यति बेलाको माटोको पाइपहरू पनि समेत सुरक्षित राख्नुभएको छ भने यहाँ चाहिँ पुराना पुराना हाम्रो जिजो बाजेहरूले बराजीहरूले प्रयोग गर्नेहरू सामग्री जुन चाहिँ दैनिक जीवनमा प्रयोग गर्ने सामग्री हुन्थ्यो त्यो सामग्रीलाई उहाँले जतन गरेर राख्नुभएको छ। जस्तो कि अब म यहाँ म उहाँकै सङ्ग्रहालयमा छु अहिले, मैले देखिरहेको छु ढिकी ओखल होइन, अब जुन पहिला पहिला धान काट धान कुटेर खाने विभिन्न किसिमको त्यो सामग्रीहरू भयो, त्यस पछाडि भाँडाकुँडाहरूमा पनि पुराना पुराना भाँडाकुँडाहरू यहाँ राख्नुभएको छ। खेती त्यहाँदेखि पुरानो त्यति बेलाको जमानामा पहिले पहिले बत्ती बालनलाई प्रयोग गरे टुकीहरू होइन, त्यस पछाडि पुराना सामग्रीहरूमै छन् यहाँ। जस्तो अब उहाँको घरमा एउटा चाहिँ अझ राम्रो कुरा, उहाँकोमा एउटा कपडा छ जुन कपडा चाहिँ धातुले बनेको छ, हेर्दाखेरि सामान्य हेर्दाखेरि कपडा जस्तै देखिन्छ तर त्यो निहालेर हेर्दाखेरि सुनको धातु हो कि भन्ने पनि देखिन्छ, जुन चाहिँ अहिले नेपालमा काहीँ पनि प्रयोग गरिँदैन छैन। त्यो लोपन्मुख त्यो चाहिँ कपडा उहाँको घरमा सङ्ग्रह गरिराखिएको छ। यहाँ उहाँको यो भित्र पसेर हेर्ने हो भने धेरै ऐतिहासिक कुराहरू मात्रै छ, जस्तो अहिले पहिलाको जस्तो अहिले अहिले जुन सरकारले विभिन्न ठाउँमा सङ्ग्रहालय बनाएको छ, यहाँ धनकुटामै पनि क्षेत्रीय सङ्ग्रहालय छ, क्षेत्रीय सङ्ग्रहालयले लाख अरबौँ रुपियाँ पैसा खर्च गरेर जुन किसिमको अहिलेको जस्तो पुरातन अहिले अहिलेको जस्तो जुन आधुनिकता किसिमले सजाएर राखेर त्यो सङ्ग्रहालय बनाएको छ, भलै त्यो हाम्रो छट्टै हेर्दाखेरि त्यस खालको नदेखिला, यहाँ हेर्दाखेरि अलि अब सानो ठाउँमा छ, एउटा घरको एक तलामा छ हेर, त्यो किसिमको सच्चा आँखाले हेर्दा आमा राम्रो खालको हाम्रो आँखामा नजाला, तर अध्ययन गर्नेहरूको लागि पुरानो पुरानो चिजहरू र जुन चाहिँ हाम्रो पुस्ताले देख्नै पाउँदैन, अब हाम्रो भन्दा पछिले पुस्ताले देख्न नपाउने, तर हामीले समेत त्यो चाहिँ हेर्नको लागि एकाध गाउँघरतिर कतै कतै एउटा एउटा चिज मात्रै हेर्न पाइन्छ, तर यो चाहिँ सिङ्गो जिल्लाभरि सिङ्गो ठाउँमा सिङ्गो मानवले पहिला प्रयोग गर्ने चिजहरू चाहिँ उहाँले राख्नुभएको छ। यहाँ हेर्दा पनि एकदमै शानदार हेर्दाखेरि यहाँ हेर्दाखेरि भित्र हामी त कुन युगमा पुगिसकेछौँ भनेर त्यो खालको हाम्रो मनमा कौतुलता जाग्ने खालको सामग्रीहरू राखिएको छ। जस्तो जस्तो शहीद भीमनारायण श्रेष्ठलाई चाहिँ तत्कालीन गिरिजाप्रसाद कोइरालाले जुन बन्दुक खरिदको बेलाको उहाँले चाहिँ सामग्रीहरूमा त्यति बेला कागज गरेको म चाहिँ मैले सामग्री किनेको हो भनेर लिएको हो भनेर सामग्री सहितको उहाँले जुन कागज छ त्यो कागज पत्रलाई पनि संरक्षण गरेर राख्नुभएको छ भने त्यति बेला शहीद भीमनारायण श्रेष्ठले प्रयोग गर्ने पुरानो उहाँले चाहिँ आफ्नो जीवनकालमा प्रयोग गरिरहेका बाकस, त्यस पछाडि आफ्नो दाढी काट्ने ब्लेडहरू भयो, विभिन्न किसिमका औजारहरू त्यो समेत पनि यहाँ सङ्ग्रह गरेर राखिएको छ। यसलाई यसरी हेर्दा चाहिँ के देखिन्छ भने यो धनकुटाका लागि ऐतिहासिक सङ्ग्रहालय मात्रै होइन, यो जीवन्त एउटा उदाहरण पनि हो, भोलि यहाँ के गर्न सक्नुपर्छ, यस्ता चिजहरू सङ्ग्रह गरेर राखियो भने अध्ययनको सामग्री बन्छन् भन्ने किसिमको पनि हामीलाई तपाईँ हामी आउने जो कसैलाई पनि लाग्न सक्छ। तर दुर्भाग्यका साथ भन्नुपर्छ यो धनकुटा नगरपालिका वडा नम्बर 7 भीमनारायण चोकमा उहाँले आफ्नो निजी घरमा जुन किसिमले यति धेरै मिहिनेत गरेर सङ्कलन गरेर राख्नु भएको छ, यहाँ नजिकै यहाँबाट 500 मिटर मास्त्रीपट्टि धनकुटा नगरपालिका छ, धनकुटा नगरपालिकाका जनप्रतिनिधिहरू यही बाटो ओहोर दोहोर गर्नुहुन्छ यो चोक हो, तर उहाँको नजरमा धनकुटा यो भीमनारायण श्रेष्ठको नाम स्थापना गरिएको यो सङ्ग्रहालयमा प्रति उहाँको ध्यान जान सकेको छैन। किनभने अब यदि उहाँहरूले पनि त्यो किसिमको स्थानीय तहले योलाई संरक्षण गर्न ध्यान दिने हो भने यो सम्पत्ति भनेको मनोज नारायण श्रेष्ठको मात्रै होइन, यो चाहिँ समग्र धनकुटाको सम्पत्ति हुन सक्थ्यो, भोलिका पुस्ताका लागि अध्ययन गरेर सामग्री बन्न सक्थ्यो, तर त्यसतर्फ चाहिँ ध्यान दिएको पाइँदैन। यसले चाहिँ अलिक दुःखको कुरा पनि हो, यसलाई हामीले दुःखको साथ भन्नुपर्छ, स्थानीय सरकारले पनि ध्यान दिन पर्ने लाग्छ है मलाई।
1: सही कुरा गर्नुभयो। अब तपाईँको गेस्ट तपाईँसँग हुनुहुन्छ, उहाँलाई सङ्ग्रहालय बनाउन केले प्रेरित गर्यो? ओके, हाम्रो उहाँले शहीद आफ्नो बुवा शहीदको सम्झना त गर्दै हुनुहुन्छ होइन, उहाँको योगदान पनि अलिकति हाइलाइट गरौँ, तर सुरुमा केले प्रेरित गर्यो, त्यसको पनि कुनै घटनाक्रम छ कि या एउटा इन्सिडेन्ट छ कि, त्यो उहाँलाई सोध्नुहोस् न, उहाँकै आवाजमा सुनौ न त।
0: मनोज दाई अहिले हामीसँग हुनुहुन्छ, मनोज नारायण श्रेष्ठ शहीद भीमनारायण श्रेष्ठका जेठा सुपुत्र पनि हुनुहुन्छ, तपाईँलाई बिएफबिएसमा हार्दिक स्वागत छ।
2: हजुर, धन्यवाद।
0: तपाईँको घरमा यो अहिले सङ्ग्रहालय बनाएर राख्नु भएको छ, मैले अघि पृष्ठभूमि पनि बताइसकेँ, यो सङ्ग्रहालय स्थापना गर्ने जोस यो किसिमको मन

0: मनोज शाह चाहिँ कसरी आयो तपाईँलाई?
1: करिब 2051 सालतिर एउटा जापानिज टिम छौँ हामीले पनि यस्तै खालका कुराहरू कामहरू गर्नु पाएको थियौँ र त्यतिखेर चाहिँ हामी त्यो जापानिजहरूलाई सुरभि होटल भन्छ लाक्टोलमा भएको त्यहाँबाट गाडीमा राखेर हामी 400 उत्तर मासतिर आउँदै थियौँ र अलिकति मासतिर आएपछि हाम्रो जिल्ला प्रहरी कार्यालयको अफिस छ त्यहाँ आएपछि उनीहरूले गाडी रोक्नु लायो गाडी रोकेपछि उनीहरू उत्रियो उत्रिएपछि अनि हामीले बाहिर निस्केर हामीले गर्यौँ किन तपाईँहरू उत्रिनु भएको भन्दाखेरि दोभाषेलाई सोद्धाखेरि दोभाषेले के भन्यो भने अगाडि तिमीहरूको हेर यस्तो राम्रो बजारमा ढुङ्गा छापेको रहेछ तिमीहरूको ढुङ्गा फुट्छ भन्यो म आफै झसङ्ग भएँ धनकुटा हाम्रो ढुङ्गा हाम्रो तर माया चाहिँ जापानिजलाई लाग्यो यो कुराले चाहिँ मलाई एकदम धेरै मनमा गढ्यो धेरै पछि मैले कति सोचेँ कति के गरेँ होइन यस्तो चिज त संरक्षण गरेर राख्नु पर्दो रहेछ भन्ने मेरो मनमा लाग्यो र मैले सुरुमा आफ्नै घरमा भएका कौशी हामी बैगल भन्छौँ बैगलमा भएका सामग्रीहरू मैले सानो राखेको थिएँ र अरू अरू ल्याएर भन्यो हेर तिमीले यो सामान एउटा सामान हरायो भने त तिमीले अर्को नयाँ सामान राख्न सक्छौ तर तिमीले जुन पुरानो सामान राखेछौ त्यसको मूल्य तिमीलाई थाहा हुँदैन त्यस कारणले त्यो काम नगर यसलाई एउटा बन्द कोठामा राख भनेर मेरा अग्रज महानुभावहरूले मलाई चाहिँ हौसला दिनु हो अनि त्यसपछि चाहिँ मैले यसरी कोठामा राख्ने सुरु गरेको चाहिँ हो
0: भनेपछि 2051 सालसम्म धनकुटा बजारमा बाटो थिएन त ढुङ्गाले बिछाइएको थियो
1: त्यो त्यतिखेरसम्म थियो रहेछ भन्नु न अब
0: जस्तो तपाईँले यहाँ सङ्ग्रहालय स्थापना गर्दाखेरि विभिन्न सामग्री जुटाउनु भएको छ यो चाहिँ कसरी अब खर्च गर्नुभयो कि कसैले दाताहरूले दिनुभयो कि यति धेरै सामग्रीहरू चाहिँ कसरी सङ्कलन गर्न सक्नुहुन्छ भयो तपाईँ
1: यहाँ थोरै सामान मात्रै अरूको छ हगि अनि मलाई एकजना कर्ण मान्छे हुनुहुन्थ्यो ललित कला प्रतिष्ठान हुनुहुन्थ्यो उहाँ दाइले चाहिँ लु भाइ तिमी काठमाडौँ आएको छ तिमीलाई म 3-4 कुरा दिन्छु भनेर भन्नु छ उहाँको दिदीले चाहिँ 2000 रुपियाँ कतिमा बेच्नुभएको रहेछ 2-3 करुवा अनि यो चाहिँ दिन्छु भनेर अनि दाइले दिनुभएको थियो मलाई दाई तपाईँले यो दिनुभयो तपाईँको कसको दाताको नाम चाहिँ राखिदिनुहोस् न भनेर मैले त्यसरी पनि लिएको छु 2-4 सामानहरू चाहिँ जसले दिनुहुन्छ मलाई उहाँहरूको दाताको नाम चाहिँ त्यहाँ टाँसिएको हुन्छ लेखिएको हुन्छ
0: तपाईँले यहाँ गिरिजा प्रसाद कोइरालालाई जुन त्यति बेला बुवासँगको हतियार खरिद गरेको कुरा पनि लेख्नु भएको छ खास त्यो चिठी छ त्यसलाई पनि समर्थन गर्नुभएको छ खास त्यो चिठीमा चाहिँ के छ हाम्रो श्रोताहरूलाई बताइदिनुहोस् न
1: धरान जुद्ध नगर बस्ने श्री जयनारायण श्रेष्ठको 5 फास्ट भाजर 40 भोगो नमको बन्दुक थान 1 र त्यसको गोटा टोटा 25 एस जनक्रान्तिको समयमा लडाइँका निम्ति प्राप्त भयो क्रान्तिपछि यो बन्दुक तपाईँलाई फिर्ता दिइनेछ गिरिजा प्रसाद कोइराला पोलिटिकल कमिसनर 2007 साल पुस 25 गते चाहिँ यसरी चाहिँ भरपाई गरेर लिएर जानुभएको छ र 2051 सालमा मध्यावधि निर्वाचन हुँदाखेरि चाहिँ यो भरपाई छ भने मलाई थाहा थिएन अनि गिरिजा प्रसाद कोइराला सहित परिवारको घरमा भेट्नु आउँदाखेरि हाम्रो घरमा भेट्नु आउँदाखेरि चाहिँ मेरो हजुरबुवाले चाहिँ मेरो हजुरबा सूर्यनारायण है सूर्यनारायणले चाहिँ यो कागज निकाल्यो भरपाई निकाल्यो ल गिरिजा बाबु तपाईँले यो मेरो बन्दुक लानुभयो क्रान्तिपछि तपाईँले फिर्ता दिनुभएन ल अब कि त मलाई बन्दुक फिर्ता दिनु पऱ्यो कि त मलाई त्यतिखेर सुनको दाम यति थियो उहाँले सुनमा कन्भर्ट गर्दाखेरि 51 सालमा 7 लाख जति पर्ने रहेछ त्यो बन्दुकको दाम कि तपाईँले मलाई 7 लाख दिनु पऱ्यो कि बन्दुक फर्काइदिनु पऱ्यो भने पनि भन्ने भन्नुभयो मेरो हजुरबाले तर हाँस्नु मात्रै भयो अहिले जस्तो प्रविधिहरू भएको अहिले रेकर्ड राखेर फोटो भिडियो र भएको राम्रै हुन्थ्यो जस्तो लाग्छ मलाई अहिले
0: ती सामग्री पनि तपाईँले सुरक्षित राख्नुभएको छ सँगसँगै यहाँ तपाईँले अन्य के चिज राख्नुभएको छ ताकि अध्ययन गर्नलाई आउनु पनि सजिलो होस् बाहिर अहिले हाम्रो श्रोताहरूले सुन्दै हुनुहुन्छ उहाँहरूले यही भीमनारायण श्रेष्ठको घरमा चाहिँ मनोज नारायण श्रेष्ठले यस्तो चिज राख्नुभएको छ अध्ययन गर्न जहाँ जहाँ लाग्ने चिज भन्ने हुन्छ के छ अन्य चिजहरू के राख्नुभएको छ
1: अहिले करिब 2 वर्ष जस्तो अगाडि 2 वर्ष होला जस्तो अगाडि धरान इन्जिनियरिङ क्याम्पसबाट उहाँ अध्ययन गर्नेको सिलसिलामा आउनुभएको थियो आर्टिटेक इन्जिनियरहरू आउनुभएको थियो र भर्खर 6-7 वर्ष हुन आँट्यो होला 1 वर्ष अगाडि मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीका इन्जिनियरहरू उहाँहरू पनि आर्टिटेक इन्जिनियर हुनुहुँदो रहेछ अनि उहाँहरू आएर हेर्नुभयो अनि हेरेपछि मैले डिटेलमा अहिले पछिल्लो चरणमा चाहिँ मैले के गरेको छु भने जस्तै ठाकुर बराल दाइले लेख्नु धनकुटाको विषयमा राम्रो कुराहरू छ 101 भनेर धनकुटामा जन्मिएर धनकुटामा जन्मिएर केही गरेर नेपाल अधिराज्यभर अथवा नेपालमा चाहिँ धनकुटावासीले गरेको योगदानको विषयमा चाहिँ 101 किताब लेख्नुभएको थियो 101 पुरुष सरी 101 धनकुटावासीको चाहिँ लेख्नुभएको छ त्यो किताबहरू देखाइदिए अनि जस्तै ठाकुर बराल दाइले निशान भगवतीको ढुङ्गाको शिलाको विषयमा उहाँले अध्ययन गरेर लेख्नुभएको छ किताब भीमसिंह थानको ढुङ्गाको विषयमा लेख्नुभएको छ राजकुमार बिकपालजीले धनकुटाको 200 वर्ष नेवारहरूको इतिहास यस्ता किताबहरू सङ्कलन गरेर राखेकोले गर्दाखेरि अलि उहाँलाई देखाइदिएँ र मसँग भएका धनकुटामा पुरानो पुरानो भएका फोटोहरू देखाइदिएँ। उहाँहरूले यति खुसी हुनुभयो, ओहो यहाँ धनकुटा आएर यहाँ नआएको भए त हाम्रो त न हामी धनकुटाको विशेष यस्तो उहाँहरू पेपर डकुमेन्टहरू पाउँथे न फोटो पाउँथे, यो त साह्रै खुसी लाग्यो। उहाँले झन् मलाई हौसला थपिदिनु भयो, त्यसले झन् मेरो म चाहिँ हौसिरहेको छु भन्नु।
0: यहाँ अध्ययन गर्न यो हेर्नको लागि कहाँ कहाँबाट व्यक्तिहरू आउनुहुन्छ, मान्छेहरू कति कहाँ आउनुहुन्छ? यहाँ
1: अलिअलि आउनुहुन्छ, फोन गरेर आउनुहुन्छ, कोही अब घरमा आउने पाहुनाहरू है, विदेशीहरू पनि कहिले काहीँ खा कसैले जानकारी दियो भने आउनुहुन्छ, बाहिरबाट नेपालीहरू पनि बाहिरबाट आउने नेपालीहरू पनि आउनुहुन्छ, हौसला दिनुहुन्छ है, आगन्तुक पुस्ती राखिदिएको छु त्यहाँ दुई चार शब्द लेखिदिनुहुन्छ, हौसला दिनुहुन्छ, त्यो खुसी लाग्छ।
0: मैले यति बिचमा सोध्न चाहिहालेँ, अब अघि मैले पृष्ठभूमि पनि बताएको थिएँ, तपाईँलाई चाहिँ यहाँको स्थानीय सरकार धनकुटा नगरपालिका छ, प्रदेश सरकार छ, सङ्घीय सरकार पनि छ, त्यहाँ त्यसका जनप्रतिनिधिहरू पनि हुनुहुन्छ, उहाँहरूले चाहिँ यसको संरक्षणका लागि यसो गरौँ उसो गरौँ अथवा यसको संरक्षणका लागि केही पहल गर्ने केही प्रतिबद्धताहरू जनाउनु भएको छ कि छैन, सहयोग गर्नुभएको छ कि छैन?
1: त्यस्तो चाहिँ केही पनि छैन, उहाँहरूले यस विषयमा कुनै जनप्रतिनिधि बोल्नुभएको छैन, यस विषयमा योभन्दा बढी केही पनि बोल्नु सक्दैन।
0: त्यस्तो नगर्दा तपाईँलाई आफ्नो मनमा चाहिँ कस्तो लाग्छ?
1: ठिकै छ, म आफ्नो प्रयास गरिरहेको छु होइन, उहाँहरूले भू नगर्नुभयो भने म आफ्नो प्रयासमा म आफ्नो तरिकाले यसलाई संरक्षण गर्ने प्रयासमा छु, प्रचार प्रसार पनि यस पत्रकार मित्रहरूले धेरै वे तरिकाबाट बाटोबाट चाहिँ मेरो सङ्ग्रहालयको प्रचार प्रसार गरिदिनुहुन्छ, यस्तो यस्तो मान्छेले मलाई फोन गराएको, म आफै अचम्मित छु, जबकि जो मसँग त्यति राम्रो परिचित नभएको मान्छेहरूले पनि मलाई एकदम हौसला दिनुहुन्छ, त्यति खुसी लाग्छ।
0: यति धेरै सङ्ग्रह, यति धेरै पुरानो सामग्रीहरू यहाँ राखिएको छ, त्यसलाई अलिक व्यवस्थित गर्ने खालको त्यस्तो योजनाहरू केही छन्? जस्तो अहिले त छैन, जस्तो अब पुरानो दराजहरूमा राखिएको छ होइन, अब यो किसिमले राख्दै गर्दाखेरि भोलि प्राकृतिक विपत्ति जस्तो पनि हुनसक्छ, यो यसलाई संरक्षण गर्नका लागि अन्य केही किसिमले अथवा अलिक राम्रो भव्य तरिकाले राख्नको लागि त्यस्तो योजना के बनाउनु भएको छ कि छैन?
1: खासै त्यस्तो त छैन, तर अलिकति व्यवस्थित गर्नुपर्छ भन्ने चाहिँ मनमा लागेछ।
0: स्वाभाविक रूपमा यहाँको यो जुन सङ्ग्रहालय छ यसलाई संरक्षण गर्ने दायित्व तपाईँको मात्रै होइन, सिङ्गो धनकुटावासीको पनि हो, धनकुटेली जनता पनि लाग्नुपर्छ र स्थानीय यहाँका स्थानीय सरकार पनि लाग्नुपर्छ, त्यता त्यसतर्फ यहाँ त्यसको ध्यान जाओस्, म स्थानीय सरकारको पनि ध्यान आकर्षण गराउन चाहन्छु। र अन्त्यमा अरू केही भन्नु छ हाम्रा श्रोताहरूलाई, यो तपाईँको अहिले हामी जहाँ तपाईँको सङ्ग्रहालयमा बसेर कुराकानी गरिरहेको छौँ, केही भन्नु छ तपाईँलाई अरू बाँकी?
1: सबभन्दा पहिला त तपाईँहरूले यस्तो अवसर दिनुभयो त्यसको लागि यो रेडियो टिमलाई नै धन्यवाद दिन्छु, गोपाल बरालीजीलाई धेरै धेरै धन्यवाद, धन्यवाद।
2: ओके गोपालजी, थ्याङ्क यू भेरी मच। मनोजजीलाई मुरी मुरी धन्यवाद छ, इतिहास जोगाएर राख्नु भएको रहेछ। मेरो एउटा दुइटा प्रश्न राखौँ त हाम्रो मित्र मनोजजीलाई। ओके मनोजजी, तपाईँको कुरा म ध्यानपूर्वक सुन्दैछु। अब मुख्य व्यक्ति जसको सम्झनामा यो सङ्ग्रहालय छ उहाँको बारेमा केही जानकारी मलाई लिने इच्छा भयो, शहीद भीमनारायण तपाईँको बुवा आको बारेमा दुई शब्द बोलिदिनुहोस् न त, कसरी शहीद हुनुभयो, कुन इभेन्टका कहाँ के भयो, उहाँको योगदान के हो, त्यही नै बुझौँ सबभन्दा पहिला।
1: पुनः नमस्कार भाइ, 2094 साल असार 24 गते पिता सूर्यनारायण श्रेष्ठ, माता लक्ष्मी कुमारी श्रेष्ठको ज्येष्ठ सुपुत्रको रूपमा मेरो पिता, तिनजना दाजुभाइ हुनुहुन्थ्यो, तिनजना दाजुमा माइला भाइ चाहिँ अलिक रोगी भएर 24-25 वर्षको उमेरमा बित्नुभयो, र अब घटनाक्रम गर्दाखेरि 2015 सालतिर नेपाली काङ्ग्रेसमा लाग्नुभएको, नगर कमिटीको सभापति हुनुभएको छ मेरो पिता। अनि घटनाक्रम सँगसँगै हुँदै जाँदाखेरि 2030 साल चैत्र 3 गते जुन नेपाली काङ्ग्रेसले चाहिँ सशस्त्र क्रान्तिको निम्ति हतियार उठाएको थियो, त्यही क्रममा 2030 साल चैत्र 3 गते राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमण थियो, भ्रमणको सिलसिलामा उसले पूर्वाञ्चलको 16 जिल्ला भ्रमण गर्थे 1 महिना बसेर, र त्यसै सिलसिलामा मेरो काकाको चाहिँ 2030 साल फागुन 26 गते बिहा भएको थियो, र उहाँ घुम्दै फिर्दै आफ्नो हाम्रो खेती चाहिँ डुम्ब्रामा थियो, डुम्ब्रा पुगेर उहाँ 2-3 गते कति विराटनगर आउनुभएको रहेछ, र 3 गतेको दिन चाहिँ त्यो राजा सवारी हेर्नु जाँदाखेरि चाहिँ त्यो बम विस्फोट हुँदाखेरि चाहिँ उहाँ मेरो बुवा चाहिँ घाइते हुनुभयो, मेरो बुवासँगै हुनुभएको धनकुटाकै रामकृष्ण श्रेष्ठ उहाँ पनि अहिले शीत सहित घोषणा गरिसक्नु भएको रहेछ। नाता त पर्दैन धनकुटाकै हुन्छ। उहाँ चाहिँ घटनास्थलमै उहाँको निधन भयो। मेरो बुवा चाहिँ एकदम अन्तिम अवस्था भएर बाँच्नु भएको हो कि अब यसमा घटनाक्रममा त्यसै गर्दाखेरि मेरो बुवालाई दुई तिन दिनसम्म चाहिँ होस आएन। होस आएपछि पुरा प्रहरी निगरानीमा राखेर अनि दिनभरि हस्पिटलमा राख्ने, राति भएपछि डिआइजी कार्यालय लगेर बाइन्ड लिने, गर्दा गर्दा गरेर पछि साबितीगत बाइन्ड गरिदिउँ, साबित बाइन गर्नु लायो, त्यहाँबाट विशेष अदालत गठन गर्यो सरकारले। सरकारले विशेष अदालत गठन गरेपछि एकतर्फी रूपमा उनीहरूले फैसला गरिदियो मृत्युदण्डको। मृत्युदण्डको फैसला गरेपछि हामीले पुनरावेदन अदालतमा पुनरावेदन गर्ने गर्यौँ र त्यस अवस्थामा मेरो बुवाको पक्षमा, किन यो त राजघात अपराध सम्बन्धी कसुर थियो र त्यतिखेर हामीले चाहिँ अधिवक्ता वकिल राख्नु पनि मान्छे भेटिनौँ। तर अन्तिममा काठमाडौँबाट कृष्ण प्रसाद भण्डारीज्यू र कुसुम श्रेष्ठले चाहिँ ल तपाईँहरूको पक्षमा म बहस गरिदिन्छु भनेर उहाँ निशुल्क रूपमा आएर धनकुटामा बहस गरिदिनु भयो। र त्यसपछि पनि पूर्णावेदन अदालत पूर्वाञ्चल क्षेत्र, त्यतिखेर पूर्वाञ्चल क्षेत्र अदालत धनकुटाले तल्लो अदालतको चाहिँ फैसलालाई सदर गरिदियो, मृत्युदण्डको फैसलालाई सदर गरिदियो। त्यसपछि हामी सर्वोच्च गयौँ, सर्वोच्च फेरि उहाँ कृष्णप्रसाद भण्डारीज्यू र कुसुम श्रेष्ठले वकालत गरिदिनु भयो। त्यसपछि 2033 साल फागुन 6 गते चाहिँ सर्वोच्च अदालतको डिभिजन बेन्चले माननीय न्यायाधीश वासुदेव शर्मा र झपट सिंह रावलको संयुक्त डिभिजन बेन्चले चाहिँ 2033 साल फागुन 6 गते मृत्युदण्डको फैसला गर्यो र त्यो फैसलाको कारण चाहिँ 2035 साल माघ 26 गते कोशी टप्पुमा लगेर मृत्युदण्ड दियो र कोशी नदीको किनारमा चाहिँ चारैतिर चिता बनाएर राखिएको थियो, चितामाथि मेरो बुवाको लास राखिएको रहेछ, तर चारैतिरबाट च्यादरले छोपेको थियो। त्यसमा चाहिँ मेरो काका जानुभएको थियो, दाह संस्कारको लागि बोलाएको थियो, दाह संस्कार भन्दा त बोलाएन, उनीहरूलाई भेट्नु लाने, खास त मेरो बुवालाई राजाको सवारी पोखरामा थियो, पोखरामा दर्शन घट गराएर माफी माग्ने लगाउने भनेर चाहिँ काठमाडौँ केन्द्रीय कार्यालयबाट झिकेर लगेको हो। त्यसपछि दाह संस्कारको लागि च्यादर झिक्यो, च्यादर झिकेर हेर्दाखेरि ल हेर्दा तपाईँको दाई हो कि होइन भनेर भनेपछि हो भने ल तैँले अब बागवती दिनुपर्छ भनेर भन्दाखेरि मेरो काकाले चाहिँ हाम्रो हिन्दू संस्कार अनुसार आमा बुवा भएको छोराले बागवती दिन्न भनेर भन्दाखेरि उनीहरूले दबाब दियो, दबाब दिएपछि मान्नु भएन, तर पनि तेरो दाजुको चिरामा राखिदिन्छु भनेर धम्काउनु भयो मेरो काकालाई। वीरेन्द्रनारायण श्रेष्ठ मेरो काका नाम चाहिँ, अनि त्यति भएपछि नमानेपछि धेरै धेरै विवाद भएपछि त्यहीँ भएका जवान प्रहरी जवान ब्राह्मणले चाहिँ बागवती दिएको भनेर मेरो काकाले भन्नुहुन्थ्यो।
2: ओके, एकदम हृदय विदारक रहेछ। 35 साल माघ महिनामा कोशी टप्पु पुऱ्याएर तपाईँको बुवा भीमनारायणलाई गोली हानी मृत्युदण्ड दिएको एकदमै दुःखदायी कुरा सुनियो। सङ्ग्रहालयको कुराकानी गर्दा गर्दै हामी तपाईँको बुवाको योगदानको कदर गर्नेसम्म अवस्थामा पुग्यौँ। तपाईँसँग मेरो भेटभाट छैन, कुराकानी मात्रै हो। मनोजी, तपाईँले जे गर्दै हुनुहुन्छ असाध्यै राम्रो काम गर्दै हुनुहुन्छ। अघि सुरुमै सङ्ग्रहालय कुरा गर्दाखेरि हाम्रो भाइले भन्नुभयो पुराना लत्ता कपडाको कुरा गर्नुभयो, धातुले भरिएको कपडा भन्दाखेरि सुन चाँदीले भरेको भन्दाखेरि सायद यो नयाँ पिँढीलाई थाहा छैन होला, उहिले सम्रान्त परिवारका सदस्यहरू महिलाले जरीले भरेको कपडा लाउँथे, होइन त? तपाईँले त्यो पनि जगडना गर्नुभएको रहेछ कि कसो? होइन, त्यो चाहिँ घर घरमा गएर व्यापारीहरूले विशेष गरेर गाउँ घरमा आएर त्यस्ता जरीले भरेको कपडाहरू किन्ने गर्थे, त्यो मलाई पनि सम्झना छ। कतिवटा जति त्यो जरीले भरेको कपडा अथवा साडीहरू छ तपाईँसँग संग्रहित?
1: चोलो चाहिँ खासै त्यो अब उस जमानामा अलिअलि हामी नेवारको छोराहरू बच्चा सरी नेवारको छोराहरू व्यापारी भएकोले गर्दा पनि यो चाहिँ कलकत्तामा चाहिँ मेरो बाजेहरूको भनाइअनुसार चाहिँ कलकत्तामा चाहिँ गएर किनेर ल्याएको भन्ने सम्म चाहिँ जानकारी थियो।
2: ओके, ल त आज चिन्जान भयो, तपाईँको योगदान नै भनौँ, तपाईँले चाहिँ निस्वार्थ रूपमा जुन चाहिँ सङ्ग्रहालय बनाउनु भएको रहेछ, सिर्फ एउटा चाहिँ भिजिटर्स बुक राख्नु भएको रहेछ, इन्ट्री फी तपाईँले लिनु भएको छैन होला कि के छ त?
1: छ
2: होइन अब कुनै दिन धनकुटा आए पनि मैले मात्र हेर्न अरूले पनि हेर्ने इच्छा व्यक्त गर्नुहुन्छ होला किनभने तपाईँको एकल प्रयासमा फ्यामिलीको प्रयासमा यो सम्पन्न भएको रहेछ एउटा चाहिँ धनकुटामा जाँदाखेरि कहाँ जाने भन्दा एउटा त्यो पनि एउटा पोइन्ट एउटा डेस्टिनेसन हुने भयो तपाईँलाई सबैको तर्फबाट धन्यवाद भन्दै म बिदा लिन चाहन्छु है अहिलेलाई समयको अलिकति अभाव भयो तर कुराकानी बहुत चिन्जान भयो मनोजी थ्याङ्क यू सो मच तपाईँलाई
1: नमस्कार
2: नमस्कार मनोज नारायण श्रेष्ठजीसँगको कुराकानी अब समयलाई ख्याल गर्दै अगाडि बढिहालौँ श्रोताहरू आज मैले गीत लगाउने पाइनँ मौका त्यति भएन अहिलेलाई यो महत्वपूर्ण छ क्या अरे कुराकानी एक अन्तर्वार्ता हो सुधा श्रेष्ठजीसँग हामीले कुराकानी गरेका छौँ किनभने अहिले ब्याङ्कमा एकाउन्ट खोल्नेहरूले एनआइडी अथवा नेसनल आइडी कार्ड बुझाउनै पर्छ भन्नाले देश विदेशमा भएको हाम्रो नेपालीहरूलाई अलिकति एउटा चाहिँ इस्यु बनेको छ विदेशमा हुनुहुन्छ ब्याङ्क कतै बन्द हुने हो कि भन्ने पनि कुरा परेको छ त्यसले गर्दाखेरि आजको यो कुराकानी म लगाउन चाहन्छु एक्चुली भन्नुपर्दाखेरि समय अहिले त्यतिको मिलेन लामो रहेछ आज हाम्रो हिसाबले जुन चाहिँ कुराकानी थियो 10-12 मिनटको त्यो लम्बी हो र सङ्ग्रहालयको कुरा गर्दाखेरि यो अलिकति काटिन्छ होला महत्त्वपूर्ण छ र बेलायतमा हुनुहुने कृष्ण गुरुङजी जो फर्स्ट सेकेन्डमा हुनुहुँदो रहेछ 21-16-29-37 भन्नुभयो उहाँले मलाई के जानकारी गराउनुभयो भने अहिले नेपालको ब्याङ्किङ प्रणाली अथवा प्रथामा चाहिँ राष्ट्र ब्याङ्कले एउटा चाहिँ नियम लागू गरेको छ सबै ब्याङ्क खाता होल्डरहरूको चाहिँ एनआइडी यानि कि नेसनल आइडी कार्ड हुनुपर्छ र भएकाहरूले बुझायो भने त्यो यथावत रहन्छ नभए असोजसम्म फेरि बन्द हुन्छ आदि आदि भन्ने कन्फ्युजन रहेछ त्यो कन्फ्युजनलाई दूर गर्नको लागि हाम्रो बिएबिएसका मित्र धनजङ गुरुङले नेपाल राष्ट्र ब्याङ्कका कर्मचारी र स्पोक्स पर्सन हुनुहुन्छ उहाँसँग कुराकानी गर्नुभएको छ ब्याङ्कका सह प्रवक्ता सुधा श्रेष्ठसँग कुराकानी गर्नुभएको छ अहिले राख्दाखेरि काटिएला त्यस कारणले म यसलाई अलिकति थाँती राखेँ इन द मेन टाइम तपाईँलाई एउटा खेम सुनसिरको गीत सुनाउन चाहन्छु त्यसपछि अन्य जानकारी यो हाम्रो कार्यक्रममा हुनेछ यसलाई खेम सुनसिरको गीत स्वीकार्नुहोला

0: KFVS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: मनको।
1: ओके अल्मोडा उप्रतिको गीत सँगसँगै हाम्रो यो चरणको अन्तिम समयमा अब हामी समाचार सुनाउँछौँ। समाचार आउन केही क्षण बाँकी छ। समाचारपछि त मलाई मिठो गीत सुनाउँदै आजको बसाइमा सुधा श्रेष्ठजीको कुराकानी हुनेछ। हाम्रा श्रोताहरू जो देश विदेशमा हुनुहुन्छ उहाँलाई ब्याङ्किङ प्रणालीमा अलिकति केही दुःख भएको जस्तो राष्ट्रिय परिचय पत्रले दुःख दिएको जस्तो बुझियो। त्यसले गर्दाखेरि हामीले स्पोक्स पर्सन ल्याएका छौँ, उहाँको कुराकानी क्लियर गर्छ होला भन्ने हाम्रो विश्वास छ। अब लागौ समाचारतर्फ। समाचारपछि हामी फेरि आउनेछौ।
2: सैन्य समुदायमा
3: लाइन भरि
2: अन एयर
3: एपमा
2: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस। यो बीएफबीएस गोर्खा रेडियो हो।
4: पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी हुनु भएको छ। देउबा हिजो मात्रै नेपाल फर्किनु भएको हो। जेएनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परि घाइते भएका पूर्व सभापति देउबा 13 फागुनको राति सिंगापुर जानु भएको थियो। देउबा 2082 चैत 7 सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो। हिजो काठमाडौँ आएका देउबा आज आयोजित इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनु भएको हो। राष्ट्रिय भेला काठमाडौँको सुकेधारामा शुरू भएको हो। भेलामा गत माघमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनको विपक्षमा रहेका देउबा तथा डाक्टर शशांक कोइराला समूहका नेता कार्यकर्ताको उपस्थिति छ। नेपाली कांग्रेसको इतर पक्षले आजदेखि राष्ट्रिय भेला शुरू गरेको छ। हिजो स्वदेश फर्केका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाले राष्ट्रिय भेलाको उद्घाटन गर्नुभएको छ। भेला संयोजक डाक्टर शशांक कोइराला,
5: यो भेलाको किन आयोजना गर्नु पर्यो? किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। नेपाली कांग्रेस एकजुट भएको खण्डमा नेपाली कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो। अब शेरबहादुरजीको बारेमा केही थोरै कुरा म राख्न चाहन्छु। शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नुहुन्थ्यो। शेरबहादुर देउवा यहाँ आउने बित्तिकै मलाई थाहा छ यो पूर्ण सफल हुन्छ। उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखेँ मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो, उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।
4: बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आउँदो भदौ 1 गते विश्वासको मत लिनुहुने भएको छ। नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बानियाले भदौ 1 गते दिउँसो 1 बजे प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो। एमाले गत साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको छ। 104 सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका 36, नेकपाका 26, एमालेका 25, राप्रपाका 12, नेपकीपाका 3 र हाम्रो नेपाली पार्टीका 2 सांसद छन्। हाल कांग्रेसमा आफ्नै 36 र हाम्रो नेपाल पार्टीको 2 गरी 38 मत मात्रै छ। मुख्यमन्त्री बानियालाई सरकार जोगाउन थप 15 सांसदको समर्थन आवश्यक पर्नेछ। सुदूरपश्चिम प्रदेशमा नेकपाका खगराज भट्ट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ। भट्टलाई प्रदेश प्रमुख नजीर मियाले नियुक्त गर्नुभएको हो। भट्टले आजै बिहान आफूलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख मिया समक्ष दावी प्रस्तुत लिएर जानुभएको थियो। कांग्रेसका कमल बहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। मियाले संविधान बमोजिम मुख्यमन्त्रीमा दावी पेश गर्न आज बिहान 11 बजेसम्मको समय दिएकामा एमालेको समर्थन सहित भट्टले मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। भट्टको शपथ आजै दिउँसो हुनेछ। 31 असारमा एमाले बजेटमा असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो। मोदी खोलाको बाढ़ीका कारण अन्नपूर्ण माता मन्दिरमा फँसेका तीनजनाको सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल 14 नम्बर कालिकागढ कास्कीबाट खटिएको रोप रेस्क्यू तथा गोताखोर सहितको सुरक्षा टोलीले नेपाल प्रहरी संघको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरेको हो। मन्दिरमा फँसेका पोखरा महानगरपालिका 18 28 वर्षीय प्रदीप ढकाल, सर्लाहीका 30 वर्षीय रेवन्त प्रसाद सिंह र मन्दिरका 52 वर्षीय पुजारी निर्माण गिरीको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। वर्षाका कारण कास्की र पर्वत जोड्ने दुईवटा पुल बगाउँदा उनीहरू मन्दिरमा फँसेका थिए। पहिरोले अन्नपूर्ण गाउँपालिका 5 र 6 को सिमानामा मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा आवत जावतका लागि बनाइएका दुईवटा मोटरेबल पुल बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढ़ीले क्षति पुर्याएको छ। वैशाख यता विपदका घटनामा परेर मुलुकभर 215 जनाको मृत्यु भएको छ।
0: वैशाख 1 गतेदेखि साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भएका छन्, जसमा 215 जनाको मृत्यु भएको छ।
4: अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: Okay, Supreme Raj Bishwakarma Milind Rai, yes, Gita Gaudaina Thiyo, Gita Alikati Chhutai Chha Chhaju, Adarsha Daru, Aba Hami Aghi Maile Lagauna Chaheko, Tara Ali Samay Ko Abhavma Maile Arko Charanma, Arko Belama Lyae Maile, Arko Aurma Lyae Bhannu Parcha, Nepal Bank, Rashtra Bank Le, Rashtriya Parichay Patra Lai Bank Khata Ko Grahak Pahichan Ko Lagi Anivarya Garaune Parichay Pachi उत्पन्न अन्यलाई कसरी सम्बोधन हुँदैछ भनी नेपाल राष्ट्र बैंकका सहप्रवक्ता हुनुहुन्छ सुदास श्रेष्ठ वहाँसँग धनजङ गुरुङले रेकर्डेड कुराकानी गर्नुभएको छ यो राखौँ किनभने हाम्रो श्रोताले देश विदेशबाट हामीलाई यस्तो नयाँ प्रावधान आउँदैछ त्यसले गर्दाखेरि हामी विदेशमा बसेका नेपाली जनहरूलाई दुःख भयो पल्टका सदस्यहरूले जो विभिन्न बैंकमा खाता खोल्नु भएको छ यदि एनआईडी यानि कि राष्ट्रिय परिचय पत्र प्राप्त भएर पनि के हुन्छ त असोज मशान्तसम्म बन्द हुन्छ कि हुँदैन कि आदि आदि को प्रश्न राख्नु भएको थियो यसको लागि पुराना फर्स्ट सेकेन्ड जेआरमा हुनुहुने 21/29/37 जस्तो लाग्छ कृष्ण गुरुङले मलाई इमेल पठाउनु भयो र उहाँलाई मैले दुई चार दिन अगाडि भनेको थिएँ हामी कि राष्ट्र ब्याङ्क कि फाइनेन्स मिनिस्ट्री अर्थ मन्त्रालयका प्रवक्तासँग कुराकानी गर्छौँ भनेको आज धनजङजीले कुराकानी गर्नुभएको छ यदि यो कुराकानी सुने पश्चात पनि तपाईँलाई अझै कन्फ्युजन छ भने हामीलाई लेख्नुहोला र सुधा श्रेष्ठजीले म त्यहीँ आएर कुराकानी गर्छु अथवा चाहिँ म इन्टरेक्टिभ कुराकानी गर्छु भन्नुभएको छ यो सबैलाई फाइदा हुने कुरा हो त्यसले गर्दाखेरि विषयवस्तुतर्फ यहाँ लगिहालौँ र कृष्णजीलाई धेरै धन्यवाद छ राम्रोसँग सुन्नुहोला अझै पनि कन्फ्युजन छ तपाईँले भनेको प्रश्नको उत्तर आएन भने हामीलाई सम्पर्क गर्नुहोला है त ओके सुधा श्रेष्ठजी र धनजङ गोशी संवाद छ
1: बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तोता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ राष्ट्रिय परिचय पत्रसँग सम्बन्धित त्यो पनि नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार विभिन्न बैंक खाता भएका व्यक्तिहरूले आफ्नो केवाईसीको अपडेट गर्दाखेरि राष्ट्रिय परिचय पत्रको नम्बर समेत उल्लेख गर्नुपर्ने कुराहरू सार्वजनिक सूचना बाहिर आएपछि यतिखेर सर्वसाधारणहरू यो राष्ट्रिय परिचय पत्र बनाउनतर्फ लागिरहेको देखिन्छ भने अर्कोतर्फ सर्वोच्च अदालतमा यो मुद्दा सम्बन्धी अन्तिम फैसलाको तयारीमा रहेको छ यसभन्दा अघि 2082 साल माघमा को पहिलो हप्ता भएको अन्तरिम आदेशमा पनि सर्वसाधारणलाई राष्ट्रिय परिचय पत्र अनिवार्य नगराउनु भनेर परिपत्र चाहिँ थियो तर बैंकहरूमा राष्ट्र बैंकले परिपत्र जारी गरिसकेपछि भने सर्वसाधारणलाई यो सूचना चाहिँ प्राप्त भएपछि अलि अलमलमा परेको जस्तो पनि देखिएको छ यही प्रसंगमा नेपाल राष्ट्र बैंकका सहप्रवक्ता हुनुहुन्छ सुधा श्रेष्ठ उहाँसँग कुराकानी गर्दैछौ म्याम कार्यक्रममा स्वागत छ यहाँलाई अलिकति अस्पष्ट भयो मैले पृष्ठभूमि बताएको छु होइन अब यहाँले पनि जानकारी पाइसक्नु भएको छ सर्वसाधारणलाई अलिकति सहज हुने तरिकाले बताइदिनु होला यहाँले अब यो केवाईसीको कुरा गरेको छ असोजमा शान्तसम्म राष्ट्रिय परिचय पत्र लिइसक्नु पर्ने अथवा चाहिँ केवाईसीमा चाहिँ अपडेट गराउनु पर्ने खालको कुराहरू आएको छ धेरै जस्तो बाहिर बस्ने मान्छेहरू अहिले अलमलमा परेका र यहाँ बस्नेहरू पनि हतार हतार गइरहेको चाहिँ देखिन्छ कतिपय मानिसहरू चाहिँ होइन अलिकति यहाँले यो विषयमा अलिक पर्साइदिनुहोस् न
2: यसमा चाहिँ हामीले तिन चारवटा कुरा बोलेका छौँ होइन जस्तो यहाँ बसिरहनु भएको नेपाली नागरिकहरू जो हुनुहुन्छ उहाँहरूले पहिले ब्याङ्क खाता खोलिसक्नु भएको छ भने उहाँहरूको एनआइडी नम्बर राष्ट्रिय परिचय पत्र त्यसमा अध्यावधिक नभइसकेको छ भने त्यस्तो केसमा चाहिँ ब्याङ्कले आफ्नो कस्टमरहरूलाई उहाँहरूले चाहिँ कम्युनिकेट गरेर आफ्नो एनआइडी असोज मशान्तभित्र अपडेट गर्न हुन भनेर उहाँहरूले आफ्नो सूचना निकाल्नु भएको छ अथवा कल गरेर अथवा कुनै माध्यमबाट कम्युनिकेट गरेर उहाँहरूलाई भनिरहनु भएको छ होइन सो यसको लागि चाहिँ हामीले असोज मशान्तसम्म भनेको छौँ तर पनि ब्याङ्कले कुनै पनि कस्टमरको खातामा एनआइडी नम्बर राष्ट्रिय परिचय पत्र नम्बर अपडेट नभएको खण्डमा त्यसमा उहाँहरूले खाता चाहिँ उहाँहरूले बन्द गर्न सक्नुहुन्न है उहाँले चाहिँ फलोअप गर्न सक्नुहुन्छ असोज मशान्तसम्म चाहिँ तपाईँहरूले एनआइडी लिएर अध्यावधि गर्न हुन्न भनेर चाहिँ भन्न सक्नुहुन्छ तर यसलाई खाता बन्द गर्न सक्नुहुन्न
1: हजुर त्यसभन्दा पछाडिको चाहिँ हकमा चाहिँ के हुन सक्छ अब डेडलाइन असोज मशान्त होइन अब अर्कोतिर चाहिँ अब यो भनौँ न यो भदौको पहिलो हप्तातिर जहाँसम्म लाग्छ यो सर्वोच्चले चाहिँ अन्तिम फैसलाको तयारी गरिरहेको पनि सूचना प्राप्त भएको छ होइन अब यो बिचमा चाहिँ भनौँ न त्यस पछाडिको सिनारियोमा अब यो त तपाईँहरूले डेडलाइन भित्रको भयो त्यस पछाडि चाहिँ त्यसको चाहिँ केही छ म्याम यसमा चाहिँ
2: त्यसपछि अब पहिला त असन्तसम्म कति अंश हेर्नु पर्यो होइन त्यसपछिको फेरि हामी कस्तो त्यसमा कस्तो डिरेक्सन दिनुपर्ने हुन्छ त्यो फेरि त्यति नै बेला निकाल्छौँ र अहिलेको लागि भने चाहिँ हामी असन्तसम्म भित्र नै भन्यो हामीले खाता चाहिँ ब्याङ्कले खाता चाहिँ बन्द गर्न पाइँदैन
1: यसमा. हजुर, भनेपछि यो जुन जो बाहिर बसिरहनु भएको छ होइन, जो गैर आवासीय नेपालीहरू हुनुहुन्छ जसले नेपाली नागरिकता त्यागेको छैन उनीहरूको लागि भयो. अब नेपाली नागरिकता छोडिसकेको तर नेपालमा रहँदाखेरि ब्याङ्क अकाउन्ट अपरेट गरेर गएकाहरूको चाहिँ हकमा चाहिँ के भन्न सक्छ यो चाहिँ?
2: बाहिर बसिरहेको नेपालीहरूले चाहिँ उहाँहरूले खाता अनलाइन माध्यमबाट अरू कुनै डकुमेन्ट बुझाएर उहाँहरूले खाता खोल्न सक्नुहुन्छ, अपरेट गर्न सक्नुहुन्छ होइन. तर नेपालमा ल्यान्ड भएको 35 डेजभित्र चाहिँ 35 दिनभित्र गएर ब्याङ्कमा गएर उहाँहरूले आफ्नो एनआइडी चाहिँ लिएर अपडेट गराउनु पर्ने हुन्छ ब्याङ्कलाई.
1: भनेपछि यो जुन जसरी प्रक्रियाहरू छ त्यो प्रक्रिया अहिले भइरहेको प्रक्रियामा होइन, पछि अब अदालतमा आउने फैसलाले के दिन्छ त्यो अब हेर्न बाँकी नै भयो होइन. तर करेन्ट सिचुएसनमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ तपाईँले भन्नुभयो जस्तै प्रोसेसबाट जानु पर्यो होइन त नि? हजुर, अब गैर आवासीय नेपालीहरू हुनुहुन्छ जो होइन एनआरएन भनेर आफूले भने 6 महिना बसिसकेपछि चाहिँ गैर आवासीय भए होइन, अब अलिकति चाहिँ पजल हुने खालको कुराहरू भनौँ न, अलिकति मान्छेले दुविधात्मक हुने अलि अस्पष्ट अल्मलिने खालको कुराहरू, जसले नागरिकता नेपाली त्यागिसकेको छ विदेशी नागरिकता लिइसकेका
2: यस्तो भनेको छ हाम्रो विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले भनेर भन्नुभएको छ.
1: भनेपछि उसले नेपाली नागरिकता नत्यागेको तर नेपालभन्दा बाहिर बसिरहेकोहरूको हकमा चाहिँ
2: विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसेर अनलाइन मार्फत ब्याङ्कमा खाता खोल्नु पर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य भएन, त्यसबाहेक अन्य कागजात लिएर खाता खोल्न सक्छन् होइन. तर नेपालमा आएको 35 डेजभित्र चाहिँ उहाँहरूले चाहिँ ब्याङ्कमा गएर राष्ट्रिय परिचय पत्र अध्यावधिक चाहिँ गराउनु पर्यो.
1: अब एउटा कुरा चाहिँ नेपालमा अब वैधानिक रूपमा संविधानले व्यवस्था गरेको नागरिकता छ होइन, अब यो राष्ट्रिय परिचय पत्रको चाहिँ प्रवेश चाहिँ पहिला आउँदाखेरि यहाँले पनि थाहा होला होइन, यो सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रोसेसमा चाहिँ सुरु भएको जस्तो देखियो, पछि कालान्तरमा सबै ठाउँमा यो झाँगिँदै गयो होइन. एकातिर चाहिँ अब सरकारले अनिवार्य जस्तो पनि गर्ने, अर्कोतर्फ चाहिँ तपाईँको यो अब मुद्दा मामिला परिरहेको, अब वैधानिक रूपमा संविधानले व्यवस्था गरेको कागजात हुँदाहुँदा पनि वैधानिकभन्दा बाहिर फरक कानुनले व्यवस्था नगरेको कागजको प्रक्रियाबाट जाँदाखेरि यो त दुविधात्मक द्वन्द्व देखियो. यसमा चाहिँ तपाईँहरूले कतिको चाहिँ सचेत हुनुहुन्छ होइन?
2: एनआइडी नम्बर चाहिँ सबै खाताहरूसँग लिङ्क गर्नुको कारण चाहिँ बिस्तारै यसलाई एनआइडी नम्बरलाई नै हामीले चाहिँ एउटा नम्बर लिएर त्यसबाट नै कस्टमरको सबै डिटेल आउने गरी हामीले गर्न खोजिरहेछौँ होइन. त्यसको लागि एनआइडी नम्बर चाहिएको हो. अब सिटिजनसिपको हकमा कुनै फेरि नम्बर नमिलेको अथवा नाम नमिलेको फरक पर्ने के हाम्रो पुरानो सिटिजनसिपको पनि कति धेरै कमजोरीहरू छ नि त, त्यो सबैलाई हटाउनुको लागि चाहिँ एनआइडीसँग लिङ्क गर्यो भने चाहिँ एनआइडी नम्बर राख्ने बित्तिकै सबै अकाउन्ट
1: सर्वसाधारणलाई बुझ्ने तरिकाले भन्नुपर्दाखेरि यो ब्याङ्क अकाउन्ट अपरेटिङको जुन तपाईँले अघि प्रोसेस भन्नुभयो नि त्यसमा फेरि एकचोटि दोहोऱ्याइदिन सक्नुहुन्छ उहाँहरूको लागि नै? हजुर, जस्तै तपाईँले अहिले भनौँ न खाता खोलिसकेको हकमा चाहिँ ब्याङ्क खाता बन्द नहुने भयो, त्यो चाहिँ भिसा चाहिँ प्रोसेस अनुसारले जानुपर्ने भयो, तर जो विदेशमा हुनुहुन्छ उहाँले चाहिँ अनलाइन मार्फत भर्दाखेरि नेसनल आइडी कार्ड नभए पनि हुने भयो, तर जो मान्छेहरू नेपालमा आउनुहुन्छ 30 दिनभित्र चाहिँ उसले
2: 35 दिनभित्र
1: चाहिँ प्रक्रियामा जानु पर्यो होइन त नि?
2: जानु पर्यो. अनि फेरि नयाँ नेपालमै बसिरहेको जुन नागरिक हुनुहुन्छ उहाँले नयाँ खाता ओपन गर्नको लागि फेरि एनआइडी चाहिँ कम्पलसरी नै छ, त्यसको लागि चाहिँ राष्ट्रिय परिचय पत्र त्यसको लागि चाहिँ म्यान्डेटरी नै छ नयाँ खाता खोल्नको लागि चाहिँ.
1: नयाँ चाहिँ खाता खोल्नको लागि म्यान्डेटरी गरिदियो होइन?
2: हजुरको कुनै ब्याङ्कमा खाता छैन तर हजुरले अहिले कुनै ब्याङ्कमा गएर नयाँ खाता खोल्नु पर्यो, त्यसको लागि चाहिँ राष्ट्रिय परिचय पत्र अनिवार्य नै गरिएको छ त्यसको लागि.
1: तर 82 सालको जुन फैसला छ होइन त्यो चाहिँ अन्तरिम आदेश अहिले पनि लागू नै छ, त्यो किन भन्दाखेरि चाहिँ त्यसलाई चाहिँ त्यो हटेको छैन होइन, किनभने फैसला हुने प्रक्रियामै छ होइन. त्यो फैसलाले त अहिले तपाईँले भन्नुभएको कुरालाई त रोकेको छ नि होइन, त्यसलाई अनिवार्य गरिएको छैन नि. तर फेरि एकातिर अनिवार्य यो दुईवटा द्विविधात्मक भनौँ न, एउटा निकायले गरेको कुरा एउटा निकायले फलोअप नगरेको, यो चाहिँ तपाईँहरूले कसलाई कसरी हेर्नु भएको छ यो विषयमा चाहिँ?
2: दुईवटा मात्र कुरा छ यसमा, नयाँ खाता खोल्नलाई केवाईसी,
1: नयाँ खाता खोल्दाखेरि जे गर्दाखेरि पनि नागरिकताकै आधारमा चाहिँ प्रोसेस दिएको छ कि त्यसले चाहिँ?
2: होइन, त्यसमा चाहिँ एनआइडी म्यान्डेटरी नै भयो. तपाईँले कुनै नयाँ खाता खोल्न लागिरहनु भएको छ भने चाहिँ
1: मैले भन्न चाहेको चाहिँ 82 सालको माघको 5-6 गतेको बिचमा भएको फैसलाले यो कुरालाई रोकेको छ भनेको मैले तपाईँहरूलाई, यो विषयमा चाहिँ राष्ट्र ब्याङ्कले हेकर नराखेको जस्तो देखियो.
2: हामीले बोलिदिएको कुरा चाहिँ कस्तो भने, जसको अलरेडी खाता छ एनआइडी नम्बर छैन त्यस्तो मान्छेहरूको चाहिँ खाता ब्लक नहोस् भनेर, खाता चाहिँ अपरेसनल नै होस् भनेर उहाँहरूलाई चाहिँ अपडेट गराउने, तर खाता खाता बन्द नगर्ने निर्देशन दिएको तर नयाँ खाताको लागि चाहिँ तपाईले एनआईडी लिन सक्नुहुन्छ नि त एनआईडी लिएर मात्र जान सक्नुहुन्छ नि त त्यसको लागि त
1: अनि त्यो प्रोसेस त छुट्टै भइहाल्यो हैन तर जुन अहिले होल प्याकेजमा जुन हामीले कुराकानी गरे किनभने यो त अब देशको चाहिँ उच्च भनौं न अब अन्तिम निरूपण गर्ने भनेको झैझडा गर्दाखेरि भनेको त अदालत नै हो अदालत भनेको सर्वोच्च नै हो अन्तिम बिन्दु भनेको हैन त्यो निकायले बोलेको कुरा त एउटा हामीसँग भएको एउटा निकायले त मान्नु पर्ने हो त्यो मानिएन नेपालमा रहेका संचार माध्यमले पनि त्यसलाई चासो दिएन दुःख पाइरहेको छ धेरैजनाले यो भन्न चाहेको मैले चाहिँ
2: होइन यसमा त अब सजिलै छ त किनभने हजुर नयाँ खाता खोल्दै हुनुहुन्छ भने एनआईडी लिएर जान सक्नुहुन्छ नि त हजुरले होइन तर हजुरको जब खाता अलरेडी खुल्ला छ त्यसमा एनआईडी नम्बर अपडेट छैन भने चाहिँ हजुरलाई असोज मसान्त भित्रको टाइम दिएको छ कि एनआईडी चाहिँ हजुर यति भित्र चाहिँ बनाएर यसमा अपडेट गर्नुहोस् भनेर यो चाहिँ भनेको
1: यो चाहिँ क्लियर कट कुरा भयो मान्छेले बुझ्ने भयो जो विदेशमा बसेको हकमा पनि अघि यहाँले भन्नुभयो जस्तै प्रोसेसमा पनि त्यही नै भयो
2: हजुर विदेशमा बस्नेको हकको लागि चाहिँ एनआईडी म्यान्डेटरी छैन अहिलेलाई उहाँहरूले चाहिँ अरू कुनै डकुमेन्ट दिएर पनि खाता खोल्न सक्नुहुन्छ तर नेपालमा ल्यान्ड भएको 35 दिनभित्र चाहिँ उहाँले अद्यावधिक गराउनु पर्यो
1: हजुर धेरै धेरै धन्यवाद छ म्याम तपाईँलाई समय दिनुभयो र जुन अस्पष्ट भएका कुराहरू प्रस्ताइदिनु भयो अब फेरि पनि नयाँ कुराहरू बाहिर आउला त्यसमा केही नबुझेको कुरा छन् भने हामी फेरि सरकारवाला निकाय ब्याङ्कसँग जोडेको तपाईँ नै भएको सर्वोच्च निकाय तपाईँ नै भएको कारणले गर्दाखेरि फेरि हामी सम्पर्क गरौँला आजको लागि चाहिँ धेरै धन्यवाद छ म्याम तपाईँलाई समय दिनुभएकोमा हुनुहुन्थ्यो सुधा श्रेष्ठ उहाँ राष्ट्र ब्याङ्कका उपप्रवक्ता हुनुहुन्छ र आज हामीले कुराकानी गर्यौँ राष्ट्रिय परिचय पत्र ब्याङ्क खाता खोल्दाखेरि अनिवार्य र अर्कोतर्फ असोज मसान्तभित्र अपडेट गराउनु पर्ने विषयमा जसले चाहिँ ब्याङ्क खाता खोलिसकेको छ उहाँहरूको हकमा चाहिँ यो कुरा हो तर जो विदेशमा हुनुहुन्छ उहाँहरूको हकमा भने यो अनिवार्य गरिएको छैन विदेशमा बसेकाले ब्याङ्क खाता खोल्दा राष्ट्रिय परिचय पत्र नचाहिने भनेर केही समय अगाडि नै यो समाचार चाहिँ आइरहेको छ र थप यस विषयमा स्पष्ट हुनको लागि राष्ट्र ब्याङ्कका सम्बन्धित निकायमा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ र यति भन्दै आजको यो बसाईबाट म धनजङ गुरुङलाई पनि बिदा दिनुहोस् तपाईँको बाँकी समय शुभमयसँग बितोस् नमस्कार।

0: আজ রংদেন শেরপা রা সুশান্ত ঘিমিরে হুনেছে গীত কা গায় গায়িকা মানে আবার আমি ইহাবার সুদূর পশ্চিম তরফ যাও মনে হচ্ছে চিত্রাঙ্গ থাপাজি ওখানে স্বাগত করি আলো হালচাল ভাইকো রাজনীতিমা চিত্রাঙ্গজি নমস্তে राजनीतिक एउटा ब्रेक थ्रू भयो जस्तो भयो मुख्यमन्त्री नियुक्त हुनुभयो खगराज भट्टजी उहाँ भन्नुहुन्छ चमत्कार त सम्भव हुँदैन तर जे गर्छु राम्रो गर्छु भनेर भन्नुभएको छ ल कुरा के हो
1: अब कस्तो छ भनेदेखि अब यो त अब केही दिन अगाडि नै भइसक्नु पर्ने हो किनभनेदेखि एमाले र काङ्ग्रेसको गठबन्धनबाट बनेको सरकार कमल बहादुर शाहले नेतृत्व गरिरहनु भएको थियो एमाले त्यो आफ्नो समर्थन फिर्ता लिने बित्तिकै त्यसै बेला चाहिँ उहाँले एउटा नैतिकताको आधारबाट अल्पमतमा परिसकेपछि छोड्नु पर्ने उहाँले छोड्नु भएन लामो तान्नुभयो त्यसले उहाँको एउटा पोलिटिकल उसमा पनि निकै अलिकता एउटा दाग जस्तो देखियो यो विषयमा अब नयाँ समीकरण बन्यो काठमाडौँमा गठबन्धनको एमाले र नेकपा माओवादी बिचको यो समीकरणको अनुसारले आज अब यति बेला ठ्याक्कै अब एकैछिनमा शपथ ग्रहण हुन गइरहेको छ प्रदेश प्रमुख न्यायजी न्यायले चाहिँ उहाँलाई चाहिँ शपथ ग्रहण गराउने तयारी भइरहेछ आजको शपथ ग्रहणमा नेकपा एमाले सुदूरपश्चिमका यो संसदीय दलका नेता खगराज भट्ट उहाँ सुरुदेखि नै अब यो एमाले नेकपाको माओवादीको राजनीतिमा संलग्न भएको र डडेलधुरा जिल्लाबाट उसमा निर्वाचित हुनुभएको प्रदेश सांसदमा निर्वाचित हुनुभएको हो र पहिले नै उहाँले उहाँको हुने कुराहरू फेरि मुख्यमन्त्री हुने कुरा चर्चामा थियो तर यसपटक चाहिँ अब यो फेरि एमाले र नेकपा माओवादी बिचको चाहिँ यो गठबन्धनबाट भएपछि हुँदैछ र उहाँले शपथ ग्रहण गर्ने सम्भवतः एक दुईजना अरू विभागीय मन्त्रीहरूले पनि शपथ ग्रहण गर्ने कुरा छ दुवैको अब यो एमाले र नेकपाको गठबन्धन हुने बित्तिकै बहुमत पनि स्पष्ट बहुमत पुग्ने देखिन्छ अब जम्मा 27 सिट प्राप्त हुने बित्तिकै बहुमत पुग्ने देखिन्छ सुदूरपश्चिम प्रदेश सभामा 53 सिट छ त्यसमध्ये अब यो 20 नेकपाको र त्यसपछि 11 नेकपा एमालेको हुने बित्तिकै 31 सिट हुन्छ 31 सिटको हातमा बहुमत प्राप्त हुन्छ तर अब यो अहिलेसम्म हेर्दाखेरि उहाँ चाहिँ अब यो सुदूरपश्चिम प्रदेशको 5 मुख्यमन्त्रीको रूपमा आउनुभएको छ पहिलो कार्यकाल तत्कालीन अवस्थामा नेकपाका नेता त्रिलोचन भट्ट आफ्नो पूर्ण कार्यकाल 5 बिताएर आउनुभएको र यो 4 पटक यो जुन मुख्यमन्त्री भयो दोस्रो कार्यकालमा 2079 चुनावपछि भएको हो यसमा 2 कमल बहादुर शाह नेपाली काङ्ग्रेस र 1 दीर्घरा सोलाली हुनुभयो यो चौथोमा फेरि चाहिँ आएर बिचमा चाहिँ हाम्रो सुरुवातमा राजेन्द्र रावल जो नेकपा एमाले संसदीय दलको नेता हुनुहुन्थ्यो उहाँ भन्नुभयो र यो 5 चाहिँ खगराज भट्ट हुँदै हुनुहुन्छ अहिलेको चाहिँ यो उसको मुख्यमन्त्री पदमा आउनुभएको छ यो 5 मुख्यमन्त्री हो अब उहाँले अब कस्तो किसिमले आफ्नो काम कुराहरू गर्नुभएको छ यो विवाद चाहिँ विगतमा बजेट प्रस्तुतिबाट नै एमाले र कङ्ग्रेसको बिचमा ठुलो विवाद उत्पन्न भएपछि यो गठबन्धन ब्रेक भएर अब सुदूरपश्चिममा मात्र रहेन त्यो पुरै यो 7 प्रदेशमा फेरि नयाँ गठबन्धन भयो त्यो गठबन्धनको फलस्वरूप बागमती कर्णाली कोशी त्यो हामीले नियमित अब यो सब विभिन्न सञ्चार माध्यमबाट नै भइरहेको कुराहरू थाहा भएका छौँ
0: हेरौँ
1: अब आज नयाँ मुख्यमन्त्री पदको
0: सातै प्रदेशमा
1: यो कुरालाई हामी फेरि पछि क्रमशः राख्नेछौँ एउटा मात्र निश्चित कुरा के हो भने यो गठबन्धन कुनै पनि पार्टीले स्पष्ट बहुमत नपाएको कारणले सुरुदेखि नै गठबन्धनमै चलिरहेको अवस्था छ अब जो भए पनि जसको सरकार बने पनि गठबन्धनमा नै बन्नुपर्ने अवस्था छ त्यसमा चाहिँ अब 7 सदस्य रहेको नेपाल नागरिक उन्मुक्ति पार्टी पनि गएर विलय भइसकेको अवस्था छ नेकपा माओवादीसँग त्यसले गर्दा उनीहरूको अलिकता क्षमता बढेर 20 सिटको पुगेको हो र अब यता काङ्ग्रेसको एक नै काङ्ग्रेसले कुनै गठबन्धन नभएर सरकार बनाउन नसक्ने अवस्था भएकोले अहिलेको यो गठबन्धनको नयाँ सरकार बन्न लागेको कुरा म श्रोताहरूले जानकारी गराउँदैछु.
0: ओके, अब डेमोक्रेसीको एउटा ब्युटी नै भनौँ वा कमजोरी के हो, यो कोलिसनमा गयो भने जहिले पनि यस्तै गठबन्धन एकअर्कामा चाहिँ भनौँ न अब सपोर्ट गर्ने भनेर सुरुमा अङ्कमाल घाँटी जोडा जोड होइन, तर फेरि पछि कहाँ के हुन्छ तुना फुस्किन्छ, फेरि गठबन्धन चाहिँ भत्किएर कता कता पुगेर अर्कोसँग गठबन्धन भएको हामीले चारैतिर देखिरहेका छौँ, राष्ट्रिय स्तरमा देखि लिएर प्रादेशिक स्तरमा. त्यसले गर्दाखेरि अहिलेलाई एमाले नेकपाको गठबन्धन 53 सिटमा 31 देखियो, मिनिमम 27 त्योले पुगेको छ. आशा गरौँ सुदूरपश्चिम प्रदेश चाहिँ मजाले
1: सरकार बन्ने, नयाँ गठबन्धन हुने, फेरि सरकार बन्ने, यो अब यत्रो धनगढीको प्रदेशको राजधानी सहरमा कुनै उत्साह यस्तो किसिमको पनि केही देखिँदैन. यसलाई अब नागरिकहरूले, मतदाताहरूले पनि र आम नागरिकहरूले पनि साधारण हिसाबले बुझिरहेछन्, जो आए पनि उसै आउने हो.
0: गठबन्धन र चाहिँ भनौँ न अब दीप प्रज्वलन भन्ने चाहिँ छैन उसमा,
1: हजुर त्यस्तो खास केही छैन, सुनसान जस्तो किसिमले भएको छ. किनभने लामो अभ्यास भइरहेको थियो, करिब एक महिनादेखि अब सरकार नयाँ बन्ने भन्ने कुराहरू भइरहेको थियो. त्यसै बिचमा यो सरकार बनिसकेपछि पनि त्यति कुनै उत्साह मान्छेहरूलाई,
0: कोही
1: पुरानो सरकार विघटन भएको कुनै पीडा छ, नयाँ भएको कुनै उत्साह छ, अब हेरौँ. किनभनेदेखि
0: पुगेन, तपाईँले अपडेट दिनुभयो त्यसको लागि धन्यवाद छ है त चित्रङजी. थ्याङ्क यू, हस् थ्याङ्क यू, थ्याङ्क यू. चित्रङ थापा अपडेट दिँदै सुदूरपश्चिम प्रदेशको ब्रेक तर्फ लागौँ.
2: बीएफबीएस गोर्खा रेडियो, बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको. तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई

0: नमस्कार, कार्यक्रम शुक्रबारे बहसबाट बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम शुक्रबारे बहस नेपालमा काठमाडौँ पोखरा र धरान स्टेशन सहित ब्रुनाई र बेलायतबाट प्रत्यक्ष प्रसारण हुन्छ। साथै विश्वका विभिन्न 23 स्टेशन मोबाइल एप बीएफबीएस रेडियो अनलाइन डीएबी एफएम र एम फ्रिक्वेन्सीबाट पनि प्रसारण हुन्छ। यो कार्यक्रममा हामी आम चासो र जनसरोकारका विषय समेट्छौं। कार्यक्रममा आज हामी कांग्रेस पूर्व सभापतिको स्वदेश फिर्तीले अब कांग्रेसभित्र पार्ने प्रभावसहित सरकारको काम कार्यवाहीबारे कुरा गर्छौं। लागौं मूल विषयतिर, चुनावको मुखमा मुलुक छाडेका कांग्रेस सभापति शेरबहादुर देउवा 5.5 महिनापछि फर्किनु भएको छ। स्वदेश फर्किए लगत्तै उहाँले सन्देश जारी गर्नु भएको छ। पार्टी लथालिङ्ग भएको बेला उहाँले राष्ट्रिय सहमतिको कुरा पनि उठाउनु भएको छ। के होला अब कांग्रेस राजनीति, एउटा यो कुरा। अर्को कुरा, बालेन्द्र शाह नेतृत्वको सरकार गठन भए लगत्तै पूर्व प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकबाट सुरु भएको पक्राउको श्रृङ्खला हाल जनआस्थाका सम्पादक किशोर श्रेष्ठसम्म आइपुगेको छ। सरकार कस्तो चल्दैछ, के गर्दैछ, हामी आज यिनै विषयको सेरफेरमा कुरा गर्छौँ। हामीसँग विश्लेषक मोमाराम खनाल हुनुहुन्छ। खनालजी, मैले स्वागत गरेँ यहाँलाई शुक्रबारे बहसमा।
1: धन्यवाद।
0: स्वदेश फर्कने बित्तिकै देउवाले एउटा अपिल जारी गर्नुभएको छ। अपिलको सन्देशबारे एकछिनमा कुरा गरौँला खनालजी, अलिकति रुचि लागेमा। उहाँ पक्षको राष्ट्रिय बेला यही बेला छ, उहाँ यही मौका पारेर आउनु भएको छ, यसको सन्देश चाहिँ के हो?
1: पक्कै पनि अहिले चाहिँ पुराना राजनीतिक दलहरू मध्ये काङ्ग्रेस नै सबैभन्दा बढी नेतृत्व परिवर्तन गरेर र एउटा इन्डक्टिभ तरिकाले नै महाधिवेशन प्रतिनिधिहरूलाई एउटा लोकतान्त्रिक अभ्यासद्वारा आफूलाई चाहिँ परिमार्जित गरेको हो। यद्यपि त्यो परिमार्जन पछि समय असाध्यै प्रतिकूल थियो, तैपनि त्यति बेला जुन चाहिँ नयाँ नेतृत्व लिने चाहिँ हिम्मत काङ्ग्रेसले गर्यो त्यो चाहिँ वास्तवमा सराहनीय कदम थियो। तर काङ्ग्रेसको जडता, त्यो साङ्गठनिक जडता, विचारको जडता, उमेर र नेतृत्वको जडता, ती तिनैवटा जडताबाट पार्टीलाई चाहिँ मुक्त गर्ने प्रयास गरे तापनि त्यो ठुलो पङ्क्ति चाहिँ त्यो अगाडि बढ्न चाहनेहरूको खुट्टामा समातेर चाहिँ त्यो ठुलो चाहिँ बोझले गर्दाखेरि त्यो नयाँ नेतृत्वले पनि अपेक्षित गति प्राप्त गर्न सकेन। त्यस कारणले मलाई के लाग्छ भने अब शेरबहादुर देउवाको जुन आगमन भएको छ, यो आगमनसँग 2-3 कुराहरू चाहिँ जोडिएका छन्। एउटा अदालती प्रक्रिया, एकपटक न्यायिक निरूपण भइसकेको कुरालाई फेरि त्यसलाई चाहिँ कोट्याइएको छ मात्रै होइन, त्यसलाई चाहिँ अझ गिजोल्ने र बिथोल्ने प्रयास भएको छ। दोस्रो, काङ्ग्रेसको चाहिँ जुन पुरानो नेतृत्व हो, जो अपदस्थ भएको थियो विशेष महाधिवेशनबाट, त्यो अपदस्थ भएको नेतृत्वले चाहिँ एक ढङ्गको त्राण पाएको छ र त्यसलाई चाहिँ देउबाको आगमन, आफ्नो चाहिँ भेला र सर्वोच्च अदालतको चाहिँ जुन चाहिँ पुनः फैसला गर्ने अथवा चाहिँ सुरुबाटै त्यो मुद्दालाई फेरि हेर्ने जुन प्रकारको चाहिँ निर्णय भएको छ, यी तिनवटै निर्णयले गर्दाखेरि राजनीति चाहिँ नयाँ भनिए पनि त्यो पुरानै राजनीतिको चाहिँ भद्दा स्वरूप अहिलेको सरकारको काहीँ न काहीँबाट चाहिँ अलिकति सकारात्मक चाहिँ सङ्केत बिना चाहिँ देउवाको आगमन भइरहेको छैन। त्यस कारणले यी तिनैवटा कुराहरू चाहिँ मलाई के लाग्छ भने जेएनजी आन्दोलनको जुन स्प्रिट भनेर भनिएको थियो त्यसमा चाहिँ भएको एउटा प्रतिक्रान्ति जस्तो पो देखिएको छ अहिले।
0: यहाँनिर अलिकति जोडिहालौँ, म अदालतको कुरामा एकैछिन पछि आउँछु खनालजी। सरकारले अलिकति सजिलो नबनाइकन देउबा आउने हिम्मत सायद गर्नुहुन्थेन होला, यहाँको आशय सायद त्यही होला। सरकारको स्वार्थ कहाँनिर जोडिन्छ यहाँनिर?
1: यहाँनिर कहाँनिर जोडिन्छ भने अहिले जुन सत्तामा आएको छ त्यो त्यसको चाहिँ एउटा त राष्ट्रिय स्वतन्त्र पार्टीको रूपमा पहिले नै त्यो सत्ताधारी दल हो र त्यसमा पनि 2 चाहिँ कम्युनिस्ट नेताहरूको चाहिँ बैशाखी टेकेर त्यो दलले चाहिँ जसरी चाहिँ आफूलाई गृहमन्त्री चाहिन्छ भनेर दलिल गर्यो र त्यो गृहमन्त्री भयो पनि 2-2। त्यसको चाहिँ आफ्नै खालको एउटा परम्परावादी र पुराना दलहरूको जस्तै सोच हो। तर नयाँ चाहिँ कहाँनिर जोडियो भने जति बेला भदौ 23 र 24 जेएनजी आन्दोलनको आह्वान र भदौ 24 गतिको विध्वंससँग जोडिएर यसले चाहिँ ठुलो शक्ति प्राप्त गर्यो। त्यो शक्तिको स्रोत

0: नै अवैधानिक भएको हुनाले र अलिकति चाहिँ शङ्कास्पद चाहिँ गतिविधिहरू पनि त्यति बेला भए जसमा चाहिँ विभिन्न खालका संस्थाहरू त्यसमा जोडिएका छन्, चाहे त्यो विदेशी होलान्, चाहे चाहिँ स्वदेशी होलान्, चाहे सेनाकै कुरा होला, त्यसमा चाहिँ केही आक्षेपहरू र केही चाहिँ आशंकाहरू चाहिँ दुवै त्यो भदौ 24 चाहिँ त्यो गरेको हो। र ती तपाईँले अहिलेसम्म आउँदा सरकारका डटहरू तपाईँ हेर्नुभयो भने सायद मलाई के लाग्छ भन्दाखेरि नेपालका राजनीतिक दलहरूलाई, जो दलहरूको त्यति धेरै गल्ती थिएन जति गल्ती चाहिँ उनीहरूको शीर्ष नेतृत्व र त्यसको अधिनायकवादी व्यक्तिवादी भ्रष्टाचारी नेतृत्वको थियो, त्यो भ्रष्टाचारी नेतृत्वलाई डिस्क्रेडिट गर्दा गर्दै हामी चाहिँ राजनीतिक पार्टीहरूप्रति नै प्रतिकै एउटा डिस्क्रेडिटको रूपमा चाहिँ नेपाली समाजले बुझ्यो, जबकि त्यति धेरै चाहिँ पार्टीलाई डिस्क्रेडिट गर्ने उद्देश्य भले आलोचकहरू पनि थिएन तर पार्टी र नेतृत्वलाई छुट्याउनै नसक्ने अन्यन्याश्री सम्बन्धको रूपमा त्यसलाई बुझियो, जो चाहिँ नेपालको ऐतिहासिक चाहिँ कालदेखि नै हेर्नुभयो भने नेतृत्व र त्यसको चाहिँ राजनीतिक दलको चाहिँ एउटा चरित्रसँग चाहिँ धेरै नै अन्तर छ। र अहिले हेर्दाखेरि पनि त्यो लाग्छ, किनकि राष्ट्रपालाई जसले भोट हाले त्यसका नेताहरू कस्ता छन् भन्ने कुरा हामीले विभिन्न सञ्चार माध्यमहरूमा सबैमा उनीहरूको बोली र उनीहरूको चाहिँ क्षमताको कुरा हामी देखि नै रहेका छौँ, तर आम उनीहरूको पछाडि जुन मतदाता थिए तिनीहरूले त राष्ट्रपालले राम्रै गर्छ भनेर चाहिँ मत दिएका थिए, अथवा बालेन चाहिँ राष्ट्रपालभन्दा पृथक चरित्रबाट चाहिँ उनी प्राविधिक रूपमा मात्रै राष्ट्रपालसँग जोडिएका थिए जति बेला निर्वाचन भयो। त्यस कारणले मलाई के लाग्छ भन्दाखेरि त्यो चाहिँ नेपालको राजनीतिक दलहरूको त्यो जुन रिक्तता नेतृत्वले चाहिँ पैदा गर्यो त्यसमा अझै बढी चाहिँ अराजकताको लागि चाहिँ राष्ट्रपाललाई के लाग्छ भने जुन नयाँ कम्युनिस्टहरू त त्यसै पनि पुराना चाहिँ नेतृत्व पुराना दलको नेतृत्वमा छन् र उनीहरूमा रूपान्तरणको कुनै पनि गुन्जास देखिँदैन, उनीहरू आफै क्षयीकरणतिर छन् र त्यो साङ्गठनिक रूपमा असाध्यै कमजोर भएर गएका छन् र उनीहरूको अहिले फेरि नेपाली राजनीतिमा आउने र फेरि चाहिँ उनले विन ओभर गर्ने त्यो सम्भावना पनि छैन। मात्रै नेपाली काङ्ग्रेसको एउटा इतिहास लोकतन्त्रसँग जोडिएको र नयाँ नेतृत्व आइसकेपछि त्यसमा केही नेपाली कङ्ग्रेस चाहिँ बाँच्ने र त्यसले चाहिँ आफूलाई चाहिँ अगाडि बढाउने र लोकतान्त्रिक बाटोलाई फराकिलो पार्ने एउटा मात्रै चाहिँ विकल्प त्यही नै हो, अहिले अरू कुनैमा पनि त्यो विकल्प देखिँदैन। त्यस कारणले त्यसलाई नै चाहिँ समाप्त पार्नका लागि काहीँ न काहीँ चाहिँ यो षड्यन्त्र भएको छ भन्ने देखिन्छ।
1: यसको अर्थ मुख्य प्रतिस्पर्धी यदि राष्ट्रपाको भयो भनेदेखि काङ्ग्रेस हुन्थ्यो।
0: एकदमै एकदमै त्यसमा पनि त्यो पनि सुधारिएको काङ्ग्रेस भनौँ न, काङ्ग्रेस त त्यो देउबाको काङ्ग्रेस त हुन्न, त्यो हुँदा पनि हुँदैन, त्यो भेला गरे पनि केही हुँदैन र देउबाले जतिसुकै अब नेपाली राजनीतिमा पैसा र शक्तिको चाहिँ जुन स्रोत उनीहरूले चाहिँ खर्च गर्थे त्यसबाट पनि अब नेपाली राजनीति भदौ 24 गत सालको भदौ 24 नेपाल नितान्त चाहिँ अर्कै ठाउँमा चाहिँ गएको छ र राजनीतिक मनोविज्ञान पनि चाहिँ असाध्यै धेरै चाहिँ स्खलित भएको छ, त्यसको नैतिकता स्खलित भएको छ, राजनीतिक विचारधारा त छँदै छैन, त्यस कारणले अरू दलहरूको चाहिँ त्यो डर त्रास पनि चाहिँ एकदमै बढेर गएको छ, मनोवैज्ञानिक रूपमा नेपाली राजनीति छ्यात विच्छेद भएको छ, त्यस कारणले राजनीति नै छैन, राजनीतिको नाममा अराजनीति जति बेला चाहिँ हाम्रो देशले अभ्यास गर्न थालेको छ र यसको परिणाम चाहिँ मलाई के लाग्छ भने त्यो शेरबहादुर देउवाको नेतृत्वमा अथवा चाहिँ कम्युनिस्ट पार्टीहरूका हिजोका चाहिँ प्राउड नेताहरूको चाहिँ नेतृत्वमा अब यो तङ्ग्रिने सम्भावना म देख्दिनँ।
1: अलिकति यो अदालतको प्रसङ्ग अलिकति छोडेर कुरा गरौँ न खनालजी, काङ्ग्रेसभित्र अब के होला देउवाको आगमनपछि?
0: मलाई लाग्छ देउवा समूहले चाहिँ आफ्नो पार्टी गठन गर्नु अथवा त्यसले चाहिँ मलाई अदालतको पनि के लाग्छ भने अदालतले कुनै पनि हिसाबमा जे जस्ता प्रमाणहरू र जे जस्तो त्यो पार्टीको आन्तरिक चाहिँ कम्पोजिसन छ त्यो कम्पोजिसन र वैधानिकता कम्पोजिसन पार्टीको चाहिँ विधान र हाम्रो चाहिँ दल सम्बन्धी व्यवस्था र त्यो दल सम्बन्धी व्यवस्थालाई चाहिँ व्याख्या गर्नका लागि निर्वाचन आयोग यी सबै कुराहरूलाई चाहिँ हेर्दाखेरि अदालतले अन्यथा फैसला गर्ने स्थिति छैन। तैपनि नेपालमा के छ भन्दाखेरि अदालतबाट हिजो राजनीतिक दलहरूका विभाजनहरूलाई समेत तोकेर प्रधानमन्त्री फलानु हुने भनेर तोकेर गरेका फैसलाहरू पनि छन्। अब त्यसलाई हेर्दाखेरि अब फैसला कता जाला भन्ने त आफ्नै ठाउँमा छँदैछ, तर मलाई लाग्छ त्यो कुनै अदालतको अथवा चाहिँ निर्वाचन आयोगको वैधानिकता भन्दा पनि नेपाली नागरिकको चाहिँ अबको राजनीतिको वैधानिकतालाई चाहिँ हेर्दाखेरि मलाई चाहिँ त्यो लाग्दैन कि काङ्ग्रेसले चाहिँ कदाचित त्यस्तो मलाई लाग्दैन कदाचित त्यो वैधानिकता पाए पनि त्यसले चाहिँ नेपाली राजनीतिको नेतृत्व गर्छ भन्ने कसैलाई पनि विश्वास छैन, काङ्ग्रेसीलाई त झनै विश्वास नहोला।
1: अब सर्वोच्चले पुनरावलोकनको जुन निशा दियो, अब यो विषयमा सुरुदेखि नै फेरि बहस हुने भइहाल्यो। यसमा अदालतको यो जुडिसियल एक्टिभिजम भन्छन् नि, यो देख्नुहुन्छ तपाईँ कतै?
0: होइन, त्यो नेपालमा प्रयोगमा छ र त्यो चाहिँ धेरै प्रयोग चाहिँ खास गरी भन्नुहुन्छ नि, जब राजनीतिले वैधता गुमाउँछ, यो प्रभुसत्ताहरू दुई प्रकारका हुन्छन् होइन, सैद्धान्तिक रूपमा तब एउटा राजनीतिक प्रभुसत्ता हुन्छ र एउटा चाहिँ कानुनी अथवा संवैधानिक प्रभुसत्ता हुन्छ। जब राजनीतिक प्रभुसत्ता कमजोर भएर जान्छ, राजनीतिक प्रभुसत्ताले नेतृत्व गर्न सक्दैन, त्यसपछि चाहिँ त्यो कानुनी प्रभुसत्ता चाहिँ बढी हावी भएर आउँछ र जहिले जहिले राजनीतिक प्रभुसत्ता कमजोर भएर गएको छ, त्यसले आफ्नो वैधानिकता गुमाउँदै गएको छ, उसको लेजिटिमेसीमा जब प्रश्न आउँछ तब चाहिँ त्यो कानुनी प्रभुसत्ता अगाडि आउँछ। त्यस हुनाले मलाई के लाग्छ भने यो बेलामा अहिले त तपाईँ हेर्नुभयो भने त्यो राजनीतिक प्रभुसत्ता एकदमै कमजोर भएर गएको छ। एकातिर हेर्नुहुन्छ भने पुरा चाहिँ एउटा दलको पुरै चाहिँ झन्डै दुई तिहाई बहुमत छ, तर त्यसको राजनीतिक वैधताको कुरा हेर्नुहुन्छ भने त्यो हिजो एकदमै कमजोर सरकार अथवा गठबन्धन सरकार हुँदाखेरि जति पनि वैधता छैन, जताततै सबै आफै आफै लडिरहेछन् र उनीहरूको एकअर्कापट्टि विश्वास पनि छैन, त्यो विश्वास आर्जन गर्ने अनुभव पनि छैन, विश्वास आर्जन गर्ने अध्ययन पनि छैन। त्यस कारणले अहिलेको सरकार त टोटल्ली तपाईँले हेर्नुहुन्छ भने एक प्रकारले लफङ्गाहरूको सरकार देखिन्छ र यस्तो प्रकारको चाहिँ राजनीति कमजोर भएको चाहिँ त्यो प्रभुसत्ता नै कमजोर भएको बेलामा सबै इन्स्टिट्युसनहरूले चाहिँ आफ्नो काम गर्न नसक्ने र एउटा चाहिँ एक ढङ्गले भन्नुहुन्छ भने संविधानले नचिनेको संस्थाले नचिनेको मान्छेहरूबाट भूमिगत रूपमा शासन भइरहेका छ, यस्तो बेलामा त मलाई लाग्छ त्यो कानुनी प्रभुसत्ता अझ बलियो भएर आउँछ र त्यसले गर्ने डिसिजनहरू मलाई लाग्छ न्याय निरूपणको हिसाबले सन्तुलित भएर नआउन सक्छन्। त्यो सैद्धान्तिक कुरा हो संसारभरि।
1: यदि सर्वोच्चले अलिकति कन्डिसन राखेर कुरा गरौँ है, यदि सर्वोच्चले यसैको निर्णय उल्ट्यायो काङ्ग्रेसको सवालमा भने के हुन्छ त्यसपछि?
0: होइन, मैले हामीले अघि पनि कुरा गऱ्यौँ, त्यस्तो हुने सम्भावना जहिले पनि रहिरहन्छ। त्यो कारण चाहिँ हामीले यही एउटा सैद्धान्तिक प्रस्तावनाबाट हामीले त अन्त्य पनि गऱ्यौँ, तर त्यसले चाहिँ एउटा कुरा के हो भने काङ्ग्रेसीहरूको चाहिँ काङ्ग्रेसको नितान्त चाहिँ शेरबहादुर देउवाको समूहलाई मान्ने त्यो त्यसलाई हो त्यसलाई वैधानिकता दिँदाखेरि एउटा सानो पङ्क्तिमा उत्साह छाउला, तर त्यो उत्साहले नेपाली राजनीतिमा के नै गर्छ र? मलाई लाग्छ त्यो उत्साहले केही गर्थ्यो भने त नयाँ नयाँ चाहिँ युवाहरू आएर पार्टी खोलेर किन बहुमत लिए त? त्यस कारणले काङ्ग्रेसले काङ्ग्रेसको नेतृत्वमा सरकार हुँदाखेरि कति 23 यसभन्दा अगाडि कम्युनिस्टहरू एक हुँदाखेरि जम्मा 23 चाहिँ सांसदले प्रत्यक्ष रूपमा जितेका हुन्, तर पनि शेरबहादुर देउवा प्रधानमन्त्री बनाऊ भनेर दुइटै कम्युनिस्टले आह्वान गर्नुपर्ने स्थिति बनाएको थियो नि त। त्यस हुनाले राजनीतिक रूपमा को बाँच्छ भन्ने कुरा चाहिँ अदालतको फैसलाले र त्यो वैधानिकताले हुँदैन, अर्को पक्षले उसको पक्षमा त झन् बहुमतै छ, उसले चाहिँ 40% लिएर पार्टी फुटौला। तर मलाई चाहिँ के लाग्दैन भने यस्ता खालका प्राविधिक कुराहरूले जुन उत्साह जगाउने एउटा चाहिँ राजनीतिको अन्धभक्त हुन्छ, त्यो अन्धभक्तले चाहिँ राजनीतिलाई चाहिँ डोर्याएर गन्तव्यमा लाने होइन, उसले मात्रै चाहिँ उत्साहित हुन्छ, उसले आफ्नो उत्सव मनाउँछ होइन, राति बेलुकी चाहिँ अलिकति हुने खानेहरू र काङ्ग्रेसका चाहिँ लामो समय चाहिँ देउबाबाट लाभान्वित हुनेहरूले मदिरापानहरू गरेर बस्नेछन्, त्यहाँभन्दा बढी त के नै हुनेछ र?
1: अनि विशेष महाधिवेशनको वैधानिकतालाई नै निरन्तरता दियो भने चाहिँ जागरण ल्याउँछ काङ्ग्रेसमा?
0: होइन, त्यसमा चाहिँ अहिले भन्दा किनभने अहिले चाहिँ काङ्ग्रेसको अगाडि जान्छु भन्ने पुस्तालाई पछाडिबाट एउटा ठुलो बोझ एउटा ठुलो ढुङ्गा चाहिँ त्यो उसको खुट्टामा बाँधिया छ र त्यो ढुङ्गालाई चुडाएर चाहिँ अगाडि जान पनि त्यो नयाँ नेतृत्वले पनि सकेका छैन, किनभने उसलाई चाहिँ के लाग्छ भने काङ्ग्रेस भनेको चाहिँ यस्तै चाहिँ यो साङ्गठनिक जडता बोकेर हिँड्ने पार्टी हो, मानसिक जडता बोकेर हिँड्ने पार्टी हो भन्ने चाहिँ उसको चाहिँ उसको पनि त हिजो यति लामो समयसँग सम्म शेरबहादुर जस्तै नेताहरू, त्यो शेरबहादुर मात्रै होइन शेरबहादुरभन्दा अघिल्ला सभापतिहरू पनि उनीहरू जस्तै नेतृत्व र त्यसको काम गर्ने ढङ्गसँग प्रशिक्षित हुँदै आएको हो। गगन थापाको नेतृत्व पनि 81 चाहिँ पुरा चाहिँ कुनै पनि बोझ बिना होइन हिजोको विगतको चाहिँ त्यो विरासत र त्यसको ब्यागेज नबोकिकन त अगाडि बढ्न सक्दैन। त्यस कारणले गर्दाखेरि यो राजनीति भनेको मूलत रियल टाइम इन्टरभेन्सन भन्छ, एकदमै सही समयमा तपाईँले हानिहाल्ने पर्ने कुरा हो। त्यसमा चाहिँ काङ्ग्रेसको नेतृत्व चुकेकै हो, किनभने यो भदौ असोजभित्रै चाहिँ उनीहरूले स्टेप लिएको भए त्यो धेरै अगाडि जान्थ्यो र आज मलाई लाग्छ रासपाको भन्दा धेरै सिट चाहिँ कङ्ग्रेसकै आउँथ्यो होला, तर अब उनीहरूले ढिलो गर्दै गर्दै गर्दै 2 महिनासम्म त केन्द्रीय समितिको बैठक बस्न लगाए, जसले गर्दाखेरि आम मान्छेले जसरी चासो साथ हेरिरहेको हुन्छ र देशको राजनीतिलाई कता ड्राइभ गर्ने भन्ने एउटा चाहिँ बलियो चाहिँ हावा चलेको बेलामा तपाईँ हावाको प्रतिकूल जान कोसिस गर्नुहुन्छ भने तपाईँ सक्नुहुन्न, अथवा एकदमै वर्षाको वर्षा छ अहिले, यो वर्षाको बेलामा कुनै मान्छे भेलमा गयो भने त्यो भेल सँगसँगै भेलसँग लडेर होइन, भेलको सँगसँगै सँगसँगै गएर मात्रै नदी तर्न सक्छ। तर काङ्ग्रेसको यस्तो भइदियो कि ऊ चाहिँ त्यो त्यो भेलको चाहिँ विरुद्धमा अथवा चाहिँ त्यो नदीको चाहिँ बहावको विरुद्धमा गयो, जसले गर्दा त्यो सम्भव थिएन र त्यसले गर्दा उसले क्षति पनि बेहोर्यो। मलाई लाग्छ तैपनि तुलनात्मक रूपले जहिले पनि अब हामीले विषयवस्तुलाई हेर्नुपर्छ, तुलनात्मक रूपमा पुरानो काङ्ग्रेसले अब नेतृत्व गर्ने सम्भावना त्यो चाहिँ जति बेला विशेष महाधिवेशन भयो त्यति बेलै सकियो, त्यो त्यसो हुँदा त्यो सम्भावना छैन। उनीहरूले वैधानिकता पाए भने पनि मलाई लाग्छ त्यो एउटा प्राविधिक जित त होला, त्यहाँभित्रको प्राविधिक जितबाट उत्साहित हुने काङ्ग्रेस पनि होलान्, तर मलाई लाग्छ त्यसले चाहिँ राजनीतिक समाधान चाहिँ दिँदैन।
1: यसरी भन्न मिल्छ कि मिल्दैन, यो काङ्ग्रेसको अदालतले जेसुकै दियोस् योभन्दा पछाडिको निर्णय दिँदाखेरि फैसला दिँदाखेरि काङ्ग्रेसको विभाजन चाहिँ अब अनिवार्य हो भन्ने हाइपोथेसिस ठिक हुन्छ कि गलत हुन्छ खनालजी?
0: होइन, त्यो चाहिँ मलाई के लाग्छ भने त्यो वैधानिकता दियो भने त झनै विभाजनको निकटै जान्छ त्यो, किनभने एउटा चाहिँ राजनीतिक वैधानिक हुन्छ, एउटा कानुनी वैधानिक पार्टी हुन्छन्, ती दुइटै वास्तवमा एकै ठाउँ रहन नसक्लान्। तर त्यो वैधानिकता पाएनन् भने राष्ट्रिय भेला गरे पनि अन्त्यमा जे जे गरे पनि उनीहरूले चाहिँ महाधिवेशनलाई केही समय पछाडि चाहिँ लैजालान्। तर मलाई चाहिँ कुनै पनि व्यक्तिले अब काङ्ग्रेस सहित छुट्टै चलाउँछु भन्ने त्यो हिम्मत चाहिँ नहोला जस्तो लाग्छ मलाई।
1: देउबाले काङ्ग्रेसलाई
0: कुनै न कुनै बिन्दुमा एकता होला,
1: देउबाले काङ्ग्रेसलाई अब युवा नेतृत्वलाई ठाउँ दिनुपर्छ, पुरानालाई पनि अपमान नगर भनेर जुन अपिल गर्नु भएको छ, उहाँ आइसके पछाडि यो अदालती प्रक्रिया छोडेर एक भएर जाउँ भन्ने वातावरण बन्ने सम्भावना चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
0: मलाई चाहिँ त्यो लाग्दैन, देउबा यहाँ नआउँदा पनि अहिले चाहिँ अब जहाँसुकैबाट आफ्नो चाहिँ जुन विश्वास पात्र छ त्यो मार्फत उनले राजनीति घनीभूत रूपमा गरिरहेकै थिए, त्यहाँ उनी आउन बित्तिकै एकदमै ठुलो उथलपुथल हुने सम्भावना पनि छैन। र अर्को कुरो, देउबा त्यति क्षमतावान मान्छे पनि होइनन् नेपाली राजनीतिमा कि उनले चाहिँ त्यो अबको राजनीतिलाई हिजोको जस्तो पैसा र पदले, जुन पदहरू राज्य सत्तामा गएपछि ती पनि पैसामा विनिमय नै हुने हुन्, त्यो पैसा र पदका कारणबाट जुन देउबा बनेका थिए मलाई लाग्छ अबको यो कमजोर स्थितिमा देउबाको त्यो पुरानो सूत्रले काम गर्दैन।
1: 2033 सालको कुरा उठाउनु भएको छ, बिपी कोइराला राष्ट्रिय एकताको नीति लिएर आउनु भएको थियो, अब राष्ट्रिय सहमति गर्नुपर्छ भनेर उहाँले भन्न खोजेको के होला?
0: अनि उहाँले भन्न खोजेको त त्यो उहाँका चाहिँ भ्रष्टाचारहरू सबै मिलौँ, किन नेपाली राजनीति त हेर्नुहोस् पञ्चे र काङ्ग्रेस मिलेर सबैका चाहिँ अपराधहरू रफा दफा गरेकै हो, काङ्ग्रेसमा अनि काङ्ग्रेस अनि काङ्ग्रेस राजावादीहरू र एमाले मिलेर सबैका त्यति बेलै सबै माफहरू भइसकेकै हुन्। अनि 63 सालको आन्दोलनपछि मधेसवादी र माओवादीका सबै अपराधहरू काङ्ग्रेस एमाले मिलेर सकिएका हुन्, त्यसैले अब चाहिँ रासपा र हामीहरू सबै मिलौँ अनि सबैले चाहिँ खाऊँ भन्ने नै हो। त्यहाँभन्दा बढी त्यो बिपी कोइरालाको नाम लिनु त, अहिले शेरबहादुर देउवाले भ्रष्टाचारबाट भागेर आएर जस्तै बिपी कोइराला जस्तै हो, देशका लागि चाहिँ त्यत्रो वर्ष चाहिँ जेलमा बसेर आएर निर्वासनमा बसेर आएर मेलमिलापको कुरा गर्ने, शेरबहादुर देउबा राजनीति कारणले निर्वासित भए हो कि उनी आफै भागेर गएका हुन्, त्यस हुनाले चाहिँ यस्तो प्रकारको जसमा उनको चाहिँ आगजनी भएको छ, व्यक्तिगत रूपमा म त्यो कुरा को एकदमै विरोधी हो, कसैको पनि घरमा आगो लाग्नु त्यो अपराधलाई चाहिँ सजाय गर्नुपर्छ र त्यो अहिलेका जुनसुकै मान्छेहरू हुन् मन्त्रीहरू हुन् उनीहरूले सजाय पाउँछन् र एक दिन उनीहरू पनि जेल जानुपर्छ, त्यो अनिवार्य छ। तर त्यो बाहेक राजनीतिमा चाहिँ शेरबहादुर देउबा, केपी ओली र पुष्पकमल दाहालले गरेको चाहिँ अक्षम्य अपराध त त्यो चाहिँ कुनै पनि हिजो चाहिँ बिपीका कुरालाई बिपीको कुरा र भ्रष्टाचार लागेको कारणले भागेको कुरामा त त्यो फरक छ नि त। त्यो भ्रष्टाचार चाहिँ यद्यपि अदालतले अरूले भनेको छैन तर नेपाली जनताको पर्सेप्सन के हो शेरबहादुरप्रति, नेपाली जनताको पर्सेप्सन चाहिँ केपी ओलीप्रति के छ, त्यसो हुनाले पर्सेप्सनलाई तपाईँ चाहिँ राजनीतिको मेजर बनाउनु मेजर चाहिँ फ्याक्टर हुन्छ भन्ने कुरा त किन, यदि त्यो फ्याक्टरले काम गरिदिन्थ्यो भने आज किन चाहिँ कसैले पनि नचिनेका मान्छेहरू, मतदाताले पनि नचिनेका मान्छेहरू जनावरलाई उठाए पनि चाहिँ जित्ने अवस्था कसरी आयो? त्यसमाले त्यो पब्लिक पर्सेप्सनलाई चाहिँ तपाईँ त्यति धेरै इग्नोर गर्ने राजनीतिज्ञले कहिले पनि नेतृत्व गर्दैन।
1: अब यो प्रसङ्गलाई टुङ्ग्याउनुभन्दा अगाडि एउटा मात्रै प्रश्न सोध्छु, यहाँले अहिले कुरा गरिहाल्नु भयो राजसभाको ग्रिन सिग्नल पक्कै पनि देउबाले पाउनु भएको छ, यसको अर्थ देउबा परिवारमाथिको सम्पत्ति शुद्धिकरण मुद्दा पक्राउ पुर्जी यो सबै रफा दफा हुने देख्नुहुन्छ तपाईँ?
0: मलाई के लाग्छ भन्नुहुन्छ भने यो चाहिँ अहिले एउटा राजनीतिक चाहिँ एक प्रकारको चाहिँ वाहवाही बटुल्नको लागि जुन प्रकारको एउटा प्रोपोगन्डा हुन्छ नेपालमा कि भ्रष्टाचारीहरूलाई चाहिँ हामी थुन्छौँ हामी गर्छौँ, त्यो चाहिँ वास्तवमा नेपालका राजनीतिज्ञहरू कहिल्यै पनि भ्रष्टाचारको काण्डमा कर्मचारीलाई चाहिँ सबै चाहिँ त्यो बोकाएर अनि त्यो कर्मचारीलाई चाहिँ रिटायर हुन बित्तिकै राजदूत दिने हो कि अरू चाहिँ विभिन्न चाहिँ संवैधानिक संस्थाको प्रमुख बनाउने हो कि अख्तियारमा लाने हो कि ती सबै कबुलेर भ्रष्टाचारका मुद्दाहरूमा चाहिँ उनीहरू कहिले पनि आफैले चाहिँ साइन गरेका केही पनि छैनन्। र तपाईँ प्रमाण खोज्नुहुन्छ भने देउवाको पनि कुनै प्रमाण भेटिन्छ भन्ने मलाई लाग्दैन, र अहिलेसम्म समातेका कसैको पनि प्रमाण पुगेन, कसैले पनि त्यो प्रमाण दिन पनि सकेनन्, किनभने सबै चाहिँ थुप्रै ठुला भ्रष्टाचारहरू विदेशमा डिल भएका छन्, उतै पैसा राखिएका छन्, त्यो पैसालाई वैधानिकता बनाउन उनका सन्तानहरू त्यहाँ छन्। त्यस कारणले चाहिँ तपाईँ सरस्वती हेर्दा अब यो विषय अपराधपूर्ण देखिन्छ, तर तपाईँले चाहिँ कानुनी रूपमा हेर्नुहुन्छ भने यी कुराहरू हाम्रो देशको अहिलेको जस्तो चाहिँ झन कमजोर सत्ताले यसभन्दा अगाडि माओवादी त्यत्रो हिंसाबाट आएको थियो, ऊ चाहिँ आफै कसरी भ्रष्टाचारको चाहिँ उसले ऊ त वास्तवमा भन्नुहुन्छ भने त हिजो चाहिँ बन्दुकका गोलीले नमरेको माओवादी 3-4 वर्षमा भ्रष्टाचारको गोलीले सबै मरे, मरेको अर्थ तपाईँले बुझिहाल्नुभयो होइन, मैले भनेको राजनीतिक रूपमा मरे, उनीहरूप्रति पनि त त्यो विश्वास थियो, तर अहिलेका प्रति त त्यो पनि छैन। उनीहरू त अहिले भर्खरै सम्पत्ति सार्वजनिक गर्दा बित्तिकै तपाईँ चाहिँ कुनै पनि स्रोत नभएका सम्पत्तिहरू कति छन् उनीहरूका भन्ने कुरा आफै तपाईँ गृहमन्त्रीकै छानबिनको कुरा हेर्नुहोस्, कसैले पनि पढेको छैन केही पनि गरेको छैन, उसको चाहिँ विगत के हो आगत के हो कसैले चिनेको पनि छैन, विभिन्न खालका चाहिँ स्क्यान्डलहरूमा उसको नाम आउँछ भन्दाखेरि अहिलेको सरकारले चाहिँ त्यो नैतिक धरातल पनि छैन कि कसैलाई छानबिन गर्न सकोस् कसैलाई कारवाही गर्न सकोस्, त्यसमा उसले तर्साउने मात्रै हो। त्यस कारणले देउवाले पनि यति समयसम्म आउँदाखेरि देउवा लगायत अरू पुराना दलहरूले के बुझे भने यिनको औकात र यिनको औचित्य भनेको हाम्रो जति पनि रहेन रहेछ, त्यस कारण ढुक्कसँग आएका छन्। त्यसमा तपाईँ राजसभाको एउटा पङ्क्ति पनि पक्कै पनि त्यसमा सामेल छ, किनकि राजसभाका सभापतिका आफ्नै चाहिँ जुन काण्डहरू छन् ती काण्डहरू चाहिँ आफै आफ्नै सरकारले मात्रै त्यो सफाई दिएको छ, नेपाली जनताले सफाई दिएको छ र नेपाली जनताले त्यो सफाईलाई मानेको छ। यत्र चाहिँ सहकारी ठगका मान्छेहरू चाहिँ आज चाहिँ 10,000-5,000 राख्ने गरिबदेखि लिएर आफ्नो चाहिँ विभिन्न समयको कमाई राखेर चाहिँ बुढेसकालमा चाहिँ सहारा होला भन्ने मान्छेहरू जसरी सडकमा उनका चाहिँ आँसु र आक्रोश छन् त्यो चाहिँ रवि लामी छानेलाई चाहिँ माफी दिएको छ र त्यसले दिएको छैन नि त। त्यसमाले कुनै न कुनै रूपले त्यो त न्यायिक निरूपण हुनु पर्यो। त्यसमाले मलाई लाग्छ यस्ता हो उहाँको चाहिँ लोकतान्त्रिक विशेषता होइन, त्यसमाले उहाँ जहिले पनि एक्लै हुनुहुन्थ्यो एक्लै हुनुहुन्छ र एक्लै हुनुहुनेछ, उहाँले सामूहिकताको आशय गर्नुहुन्न, किनभने सामूहिकता उत्तरदायित्व जवाबदेता भनेको लोकतन्त्रको कुरा हो। उहाँ लोकतान्त्रिक नको उहाँको आचरण लोकतान्त्रिक छ न उहाँले लोकतान्त्रिक तरिकाले कुनै इन्स्टिट्युसन चलाउने चाहिँ त्यो कोसिस गर्नुहुन्छ, उहाँ त एकदम हिरो हो नि त, हिरोले त एक्लै गर्ने हो नि, जहाँ पनि हिरोले एक्लै गर्छ एक्लै टटाउँछ एक्लै हजारौँ मान्छेलाई एक्लै पिटेर एक्लै जित्छ, हेर्नु त्यो फिल्म हो। त्यसमा उनको पनि फिल्मी शैलीमा प्रधानमन्त्री भएका छन् र फिल्मी शैलीमा नै यी कुराहरू आउँछन् र उनी एक्लै नै हुने हो, हिरोइजम एक्लै हुन्छ क्या जहिले पनि संसारमा।
1: सही समय आउनु केही समय लाग्छ नआतिनुहोस् भनेर भन्नुभएको छ, आफै आतिन थाले चाहिँ हो कि होइन उहाँ
0: नआतिनुहोस् भनेको उहाँले आफैले आफैलाई हो, अरू त को आत्या छ र कोही आत्या छैन नि, किन आत्तिन्छन् मान्छेहरू उहाँबाट हुन्न भन्ने कुरा भन्नेहरू चाहिँ प्रष्ट छन्, आत्तिने कुरै भएन, उहाँको आफ्नै मान्छेहरू किन आत्तिनु पर्यो, उहाँ प्रधानमन्त्री हुनुहुन्छ।
1: अनि राजसभा चाहिँ कतिको आत्तिको छ खनालजी? मैले यो सन्दर्भ किन जोडिराखे भने रवि लामी छानेले भने कुरा हाम्रो जगभन्दा घर ठुलो बन्यो भने सुनेको थिएँ मैले एकफेर,
0: हो त्यो उहाँहरूले पाल टाङ्नु भएको, यथार्थमा जग छँदै थिएन उहाँहरूले पाल टाङ्नु भयो। कहिले काहीँ कस्तो हुन्छ भन्नुहुन्छ भने तपाईँ अरूको घरमा जब अलिकति चाहिँ पानी पर्छ सानोतिनो पानी पर्छ तपाईँ पालमा ओत्तिनका लागि काहीँ वाल हुँदैन, पालमा वाल नभएको कारणले गर्दा मान्छेहरू चाहिँ सजिलो गरी पालभित्र पस्छन्, तर घर अब असिना पर्न थाल्यो भने पालले छेक्दैन, त्यसपछि घरभित्र भए पनि पस्नुपर्छ, कसैको घर भए पनि अप्ठ्यारो लागे पनि पस्नुपर्छ, उसले पनि केही भन्दैन बिचरा चाहिँ जोगिन आयो भन्छ। त्यसमा अलिअलि पानी पर्ने बित्तिकै कसैको घरभित्र तपाईँ छिर्नुहुन्न। त्यस कारणले मलाई लाग्छ राष्ट्रपालाई एउटा चाहिँ ठुलो फाइदा के भयो भने थुप्रो मान्छेहरू जो घरभित्र जान हिचकिचाउँथे उनीहरू पालमा लागे, तर पालले चाहिँ पालले ठुलो चाहिँ पानी ठुलो असिना अनि चाहिँ धेरै दिन टिकाउँछ भन्ने कुरा नै होइन, उहाँले भनेको कुरा सही हो, जग होइन, हामीले पाल टाँगेका थियौँ भन्दा अझ राम्रो हुन्थ्यो, तर उहाँलाई चाहिँ त्यो त्यति बेलै त्यो यसरी भन्न आएन होला होइन। तर यथार्थ के हो भने उहाँहरूको जगै होइन, जग हालेकै छैन, साना साना चाहिँ खम्बा बाँसका चाहिँ खम्बा गाडेर उहाँहरूले पाल टाङ्नु भएको थियो, त्यो पालमा धेरै मान्छे ओत्तिन गए, त्यो यो चाहिँ सत्य कुरा हो।
1: अनि प्रधानमन्त्री आत्तिने, राष्ट्रपा आत्तिने, त्यस्तो भएदेखि मतदाता चाहिँ आत्तिन थालेका छन् कि छैनन्, के पाउनु भएको छ तपाईँले?
0: मतदाता पनि चाहिँ सचेत मतदाता हाम्रोमा धेरै कम छ हेर्नुहोस् होइन, एउटा हावाको पछाडि लाग्ने मतदाता हो हाम्रो, किनकि एजुकेसन पनि एकदमै कम छ र राजनीतिक प्रतिक्रियालाई साह्रै मन पराउँछ नेपाली समाजले। प्रतिक्रियाबाट राजनीति गरेपछि तपाईँलाई शक्तिमा त लान्छ त्यो, जस्तै ओलीले माधव नेपाल विरुद्ध प्रतिक्रिया गर्दा गर्दै उनी सत्तामा गए होइन, शेरबहादुरले पनि सबभन्दा बढी प्रतिक्रिया गिरिजासँग गर्दा गर्दै सत्तामा गए। अब कस्तो हुन्छ भन्दाखेरि त्यो प्रतिक्रियाले चाहिँ उसलाई शक्तिमा त लान्छ, तर शक्तिमा गएपछि पनि त्यही प्रतिक्रियाबाट म ठुलो मान्छे हुने रहेछु भनेर त्यो भ्रम हुन्छ कि, सगरमाथाको टुप्पोमा पुगेपछि ओर्लनै पर्छ। तर अब त्यो प्रतिक्रियाबाट गएको मान्छे त जहिले पनि रियाक्टिभ हुन्छ हेर्नुहोस्, प्रोएक्टिभ हुँदैन। त्यसमाले सत्तामा जान बित्तिकै तपाईँले प्रोएक्टिभ कुरा सुरु गर्नुभयो भने त्यसपछि चाहिँ तपाईँप्रति आलोचना पनि कम हुन्छ, तपाईँको आफ्नै कन्फिडेन्ट पनि बढ्छ, अनि तपाईँले चाहिँ परिणाम पनि दिन थाल्नुहुन्छ, किनकि सत्तामा जान बित्तिकै मान्छेले रिजल्ट खोज्छ। अब रिजल्टको ठाउँमा तपाईँले चाहिँ अरूलाई गाली गरेरै त्यो रिजल्टलाई चाहिँ इग्नोर गर्नुभयो भने त्यस्तो सुन्ने मन पराउने मान्छे पनि होला होइन, तर चाहिँ त्यो चाहिँ हो। अब सत्तामा गइसकेपछि रियाक्सन गर्ने काम चाहिँ प्रतिपक्षको, रियाक्सन गर्ने पनि प्रतिपक्षको हो, प्रश्न उठाउने पनि प्रतिपक्षको हो, नागरिकले खबरदारी गर्छ, तर सत्ताको काम चाहिँ रिजल्ट दिने हो, परिणाम ल्याउने हो। तर अहिले चाहिँ तपाईँ सरकारको हेर्नुहुन्छ भने पुरै रियाक्टिभ छ हेर्नुहोस्, ऊ आफैलाई आफै प्रतिपक्ष हो कि जस्तो छ, आफ्नै पार्टीभित्र प्रतिपक्ष र चाहिँ सत्ता पक्ष छ भन्दाखेरि त यसलाई त प्रतिपक्ष पनि चाहिएन, यसलाई सिद्ध समाप्त पार्नको लागि त उनीहरूको आफ्नै लडाइँ काफी भइसक्यो, त्यो पनि 4-5 महिनाभित्र।
1: यो भने कि मुलुक ठिकठाक चलिएछ कि उकालो लाग्दैछ कि ओह्रालो लाग्दैछ खनालजी? सोधे मैले त
0: छोडेको त हेर्नुहोस्, मुलुक ठिकठाक चल्न छोडेको धेरै वर्ष भइसक्यो, त्यो ठिकठाक चल्न छोडेको हुनाले यो परिणाम आयो, यो परिणाम चाहिँ हिजोभन्दा पनि कम ठिकठाक चल्नको लागि आएको हो। त्यसैले हामीले चाहिँ अब यो धेरै राम्रोतिर यो जाने सम्भावना छैन, तर यसले एउटा राम्रो के गर्ला भने यहाँभन्दा अब नराम्रो हुने ठाउँ छैन। त्यसबाट म आशावादी के छु भने अब प्रत्येक मान्छेहरू चाहिँ हामी राजनीतिको पिँधमा पुग्यौँ, हाम्रो चाहिँ दुर्घटना भएर हाम्रो चाहिँ राजनीतिको गाडी चाहिँ एकदमै तल खोजमा छ, अब त्यसलाई निकाल्नका लागि निकाल्ने बाहेक अर्को उपाय हाम्रो छैन, अब त्यहाँभन्दा तल धर्सिने ठाउँ नभए हुनाले सबै हामी खुसी हौ कि अब त हामी उठ्नै पर्छ होइन, नत्र चाहिँ त्यही त्यही त्यही पिँधमा हाम्रो चाहिँ गाडी कसैले नदेखिकन त्यही चकनाचुर भएर त्यही खिया लाएर सकिन्छ।
1: मैले त अझ सोध्न खोजेको थिएँ कहाँ पुगेर रोकिएला यो ओह्रालो यात्रा भने, तपाईँले त पुगिसक्यो जहाँ पुग्नु पर्ने हो भनेर भनिसक्नुभयो।
0: जहाँ पुगिसक्यो त्यो अब यहाँभन्दा तल कहीँ पनि छैन, त्यहाँ अब नेपालको रूपमा एज ए नेपाल एउटा स्वतन्त्र राष्ट्रको रूपमा हामी जति तल जान सक्थ्यौँ राजनीतिक रूपमा त्यति गइसक्यौँ। पिँधमा पुगेपछि त अब माथि नै उक्लिने हो कि सकिन्छ भने, नसके चाहिँ त्यही पिँधमा नै हराउने हो,
1: त्यही बिलाउने, त्यही सिद्धिने,
0: त्यही सिद्धिने, त्यही बिलाउने, त्यही सिद्धिने।
1: खनालजी समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: विश्लेषक मुमारामा खनाल यिनै कुराकानी सँगै आजका लागि शुक्रबारे बहसको समय सकिएको छ। समयका लागि विश्लेषक खनाल सँगै सुनेर साथ दिनुभयो, तपाईँ प्रति पनि आभार, मलाई पनि बिदा दिनुहोस्, नमस्कार।
2: हजुर, समय पनि सकियो, अब हामी आजको शुक्रबार बस पछि बिदा लिउँ। जहाँ जाँदै एउटा गीत एकैछिनको लागि राखिहालौँ, नेपथ्य सङ्गीत दलको गीत यहाँलाई सुनाउँदै म सञ्चालक विनोद बिदाको आज्ञा चाहन्छु। तपाईँहरूको सप्ताहन्त एकदम राम्रो सबित होस्। सोमबार भेटौँ। नमस्ते, शुभ दिन, बाबा।

0: नेपाली कांग्रेस इतर पक्षका भेला संयोजक डाक्टर शशांक कोइरालाले पार्टी नेतृत्वका लागि शेरबहादुर देउवाको विकल्प नहुने अडान राख्नु भएको छ। आजदेखि काठमाडौँमा शुरू भएको भेलालाई सम्बोधन गर्दै संयोजक कोइरालाले पार्टी एक बनाउने जिम्मा भने आफूले लिने बताउनु भएको छ।
1: नेपाली कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो। नेपाली कांग्रेस एकजुट भएको खण्डमा नेपाली कांग्रेसलाई कसैले पनि पराजय गर्न सक्दैन। त्यसैले यसको मुख्य उद्देश्य यही हो। अब शेरबाजीको बारेमा केही थोरै कुरा म राख्न चाहन्छु। शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बिपी कोइराला भन्नुहुन्थ्यो। शेरबहादुर देउवा यहाँ आउने बित्तिकै मलाई थाहा छ यो पूर्ण सफल हुन्छ। उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ।
0: यसैबीच कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गगन थापालाई सभापति स्वीकार्न इतर पक्षलाई सुझाव दिनुभएको छ। पार्टी मिलाउन दुवै पक्ष लचिलो हुनुपर्ने कोइरालाको भनाइ छ। सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेत्री कोइराला,
2: हामी डराउनु पर्ने पास हुनु पर्ने म त केही पनि देख्दिनँ। म त के देख्छु भने यो पार्टीले एउटा गति हिँड्दैछ, यो पार्टी राम्रो बाटोतिर जाँदैछ। मैले बुझेको अनुमान अनुसार पार्टीमा युवाहरू आकर्षित हुँदै गइरहेको छ। यो पार्टी 5 वर्षपछि यसले अहिले जुन गति लिएको छ त्यसले पार्टी फेरि माथि यसले हाइट लिन पनि सक्छ, जितेर आउन पनि सक्छ, प्रथम पार्टी पनि हुन सक्छ, यसरी नै गइरहेको हुने। त्यसले गर्दाखेरि हामी एक हुनु पर्यो। इतर पक्षले पनि अब जिद्दी अहङ्कार गरेर बस्नु भएन, स्वीकार्नुपर्छ, सभापतिलाई स्वीकार्नुपर्छ र एकजुट भएर यो पार्टीलाई बचाउने दायित्व हाम्रो सबैको छ, इतर पक्षको पनि त्यो दायित्व छ।
0: गृहमन्त्री सुदन गुरुङले उजुरीको भरमा कसैलाई दोषी करार गर्न नमिल्ने बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा रासोपा सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै उहाँले न्यायाधीश बनेर कसैलाई दोषी करार गर्न नमिल्ने बताउनु भएको हो।
3: मेरो गैर उपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो प्रहरी प्रमुखज्यूहरूलाई जसरी जुन व्यवहारले एउटा समितिले प्रस्तुत गर्नुभयो त्यसमा चाहिँ गृहमन्त्रीको ध्यान आकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड। कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन र आरोप हो त्यो आरोप जो कोहीले लाउनु सक्यो भन्दैमा कसैको चरित्र हत्या चाहिँ गर्न पाइन्छ। त्यो चाहिँ मेरो विचारमा गृह मन्त्रालयकै ध्यान आकर्षण भएको छ। यसमा चाहिँ वी आर नट ह्याप्पी अबाउट इट। जसरी आइजी साहबहरू काम गर्नुभएको छ म प्रत्यक्ष दर्शी छु, उहाँहरू हाम्रो स्पिरिटमा स्पेसली यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नु भएको छ। दुई मत छैन, आरोप भन्ने लगाउने जोसोकैले पनि सक्यो तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फतमा चाहिँ यस्तो गर्नु चाहिँ राम्रो होइन जस्तो चाहिँ मलाई लाग्छ।
0: पाकिस्तानको ब्रोडपिक हिमालमा मृत्यु भएका पूर्व गोर्खा सैनिक पर्वतारोही निर्मल पूर्जालाई क्वीन्स गोर्खा इन्जिनियर्सले श्रद्धाञ्जली अर्पण गरेको छ। उहाँ बेलायती सेनामा भर्ती हुँदा क्याट्रिकमा कसम खाने परेडपछि द क्वीन्स गोर्खा इन्जिनियर्समा आबद्ध हुनुभएको थियो। श्रद्धाञ्जली समारोहमा गोर्खा सैनिक परिवारका सदस्य लगायत सहभागी थिए। थप जुलियट ड्वायरबाट,
4: सर्भिङ पर्सनल, रिटायर्ड गोर्खास एन्ड क्लोज फ्रेन्ड्स एन्ड फ्यामिली अटेन्डेड द सेरेमनी फर द माउन्टेनियर एन्ड फॉर्मर स्पेशल बोट सर्भिस अपरेटर at Invicta Park Barracks in Maidstone. Nirmal Purja, known as Nims, had previously featured in a documentary after climbing 14 mountains with peaks above 8,000 metres in record time. Captain Suman Gale, who served alongside him, paid this tribute.
5: He was the fearless mountaineer. He stood on top of the world, a soldier, a Gurkha, a special boat service operator who looked at the highest peaks on earth and showed us that with discipline, heart and determination, nothing is impossible. Yet, Nimstai never forget where he came from. He remained immensely proud of being a Gurkha and lived like the timeless ethos of a Gurkha.
4: Lieutenant Colonel Sean Parr, commanding officer of 36 Engineer Regiment and the Queen's Gurkha Engineers, says his life shows that excellence is a choice.
6: We will celebrate him by rising to that challenge. And in his memory, I ask each and every one of you to push your limits, sharpen your characters, and make your own mark on history, as Nims did. Nims, you will never be forgotten. May your spirit forever stand amongst Nepal's greatest heroes on the highest peaks where courage meets the sky.
4: When his death was first confirmed, Prince William wrote, Nims served with distinction in the British Armed Forces before becoming one of the world's greatest mountaineers.
0: सरकारले काठमाडौँका विभिन्न ठाउँबाट 24 घण्टा ग्यास बिक्रीको तयारी गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोतामा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, काठमाडौँमा चाहिँ यहाँहरूले यो प्रस्तुति एफएम 105.7 मेगाहर्जमा श्रवण गर्न सक्नुहुनेछ भने पोखरेली श्रोताहरूले 87.7 मेगाहर्ज ट्युन गरेर हामीलाई सुन्न सक्नुहुनेछ र सुनसरी धारणका श्रोताहरूले चाहिँ एफएम 107.5 मेगाहर्ज ट्युन गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ र इन्टरनेटको माध्यमबाट र प्रविधिका विभिन्न माध्यमबाट संसारभरिका श्रोताहरूले पनि हामीलाई सुन्न सक्नुहुन्छ र सबै श्रोताहरूमा पनि व्यवसायको क्रममा सबैलाई स्वागत गर्न चाहन्छु, सबैलाई नमन पनि भन्न चाहन्छु। आदरणीय श्रोता, कार्यक्रम स्वर्णिम संगमको व्यवसायको उछान मैले गम्बु शेर्पाको स्वरमा रहेको एउटा गीत राखे। सन्तोष श्रेष्ठले संगीतबद्ध गर्नुभयो। गीत थियो, उता गाउँमा झरी पर्दा यता मनमा पहिरो गयो। यो गीत मैले यसकारण पनि राखे श्रोताहरू, यो नेपालमा असार लागेसँगसँगै साउन भदौ र कहिलेकाहीँ असोजमा समेत झरीले ठुलो क्षति पुर्याउने गर्दछ र झरी सँगसँगै पहिरो पनि जाने भएको हुनाले धेरै जनधनको क्षति हुने भएको हुनाले पनि मैले यो गाउँ सम्झेको, झरी पर्दा गाउँलाई सम्झेको गीत राखेँ गम्बु शेर्पाको स्वरमा। यो गीत राख्दै गर्दा रोल्पा लगायत देशका विभिन्न ठाउँमा आएको झरीसँगै गएको पहिरोमा पनि धेरै जनधनको पनि क्षति पुगेको छ र सम्पूर्ण मृत आत्माको चिर शान्तिको पनि कामना गर्न चाहन्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र चाँडोभन्दा चाँडो उद्धार पनि होस् भन्ने चाहना राख्दछु। र आज मैले गम्बु शेर्पाको स्वरमा रहेको यो गीत राख्दै गर्दा उहाँ यति बेला भने ओखलढुङ्गा जिल्लाको एउटा पालिका खिजीदेम्बा गाउँपालिकाको प्रमुख पनि हुनुहुन्छ। अब लाग्यो सतर आजको तिथिमिति कुरा गर्नुपर्दा, आज मिति विक्रम सम्बत 2083 साल साउन 29 गते साउन शुक्ल द्वितीय तिथि शुक्रबार, नेपाल सम्बत 1146 तदनुसार आज अगस्त महिनाको 14 तारिक सन 2026 र शुक्रबार भन्ने साथ श्रोताहरू सप्ताहन्त अर्थात् विकेन्डको तयारीमा जुट्ने दिन भएको हुनाले कामना गर्छु यो सप्ताहन्त यहाँको सुखद र रमाइलो साथ बित्नेछ भन्ने। र यता नेपालमा मौसम कुरा गर्नुपर्दा, आज पनि कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमानमा आशाखाले जनाएको छ भने नेपालमा सूर्योदय बिहान 5:33 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 6:42 जाँदा हुँदैछ।

गीतकार धनवीर पुनको गीत रचना रहेको यो गीत राखे राजकुमार बगतको संगीतमा स्वर रहेको थियो श्री एससी च्यामजिङको। र श्रोताहरू, आज मैले हाम्रो अफिसियल फेसबुक पेजमा चाहिँ धनवीर पुनज्यूले केही वर्ष अगाडि नेपाल आएको बखत आफ्नै गृह जिल्ला म्याग्दीको पुन हिलमा खिच्नु भएको एउटा तस्विर पठाउनु भएको थियो, आज मैले त्यही सुन्दर तस्विर पनि राखेको छु। र धनवीर पुनज्यूलाई धन्यवाद दिन चाहन्छु, बेजिङ स्टोक युकेमा बस्नुहुन्छ, उहाँकै रचना रहेको यो गीत राखे। र अब नै श्रोताहरू, आजको बसाइको बारेमा जानकारी दिनुपर्दा बिएबिएस गोर्खा रेडियोको शुक्रबारको यो बसाइमा म सधैँ अतिथिको साथमा उपस्थित हुने गर्दथे, तर आज भने म अतिथिको साथमा छुइनँ। आजको लागि मैले बोलाएको अतिथि स्वास्थ्यको कारणले गर्दाखेरि उहाँ अस्वस्थ हुनुभएर आउन सक्नु भएन, यद्यपि उहाँ नआए तापनि हामी यो बसाइमा सुमधुर गीत सङ्गीत राख्नेछौँ। आज भने म कार्यक्रमको पहिलो चरणमा भने हाम्रा अमर अजर श्रष्टा जो नेपाली गीत सङ्गीतको क्षेत्रमा निकै धेरै योगदान दिएर बितिसक्नु भएको छ, उहाँहरूका गीतहरू राख्नेछु यो बसाइको पहिलो चरणमा भने। अनि अलिकति उहाँहरूसँग सम्बन्धित रोचक प्रसङ्गहरू पनि यहाँहरू माझमा जोड्दै जानेछु कार्यक्रमको पहिलो चरणमा भने। दोस्रो खण्डमा भने चाहिँ म केही लोकगीत अनि तपाईँहरूका प्रतिक्रिया अनि तपाईँले कुनै गीत सुन्न चाहनुभयो भने ती गीतहरूलाई पनि कार्यक्रममा हटाउनेछु। र आजको यो बसाइको पहिलो खण्डमा भने चाहिँ म अमर अजर ती कालजयी स्रष्टा जसले नेपाली गीत सङ्गीतमा निकै ठुलो योगदान दिएर अहिले भने भौतिक रूपमा हुनुहुन्न, उहाँहरूले गाउनुभएका गीत राख्नेछु र उहाँहरूसँग जोडेका केही रोचक प्रसङ्गहरू पनि यहाँहरू माझमा सेयर गर्नेछु। तर यति बेला भन्छ म एउटा गीत राख्न चाहन्छु, गीतकार सीता शेरचन्दले लेख्नुभएको गीत हो, यो गीतमा स्वर रहेको छ रजिना रिमालको, सङ्गीत यसमा ताराप्रकाश लिम्बूको रहेको छ।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: BFBS गोर्खा रेडियो।
4: हजुर, आदरणीय श्रोताहरू, BFBS गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो BFBS गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज शुक्रबार, पक्कै पनि यहाँहरू सप्ताहन्त विकेन्डको तयारीमा पनि जुटिसक्नु भएको छ होला र रमाइलो गर्ने मोडमा हुनुहुन्छ होला। र आज भने मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा अतिथिहरूलाई निम्तो दिएको छुइनँ, दिनु त दिएको थिएँ तर एकजना अतिथि उहाँ अलिकति अस्वस्थ हुनुभएको छ र त्यही भएर मैले उहाँलाई कार्यक्रममा समेट्न सकिनँ। यद्यपि आजको बसाइमा भने सुमधुर गीत सङ्गीत राख्नेछु। कार्यक्रमको पहिलो खण्डमा मैले अघि पनि बोलिसकेँ, नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो योगदान दिएर अस्थायी सकेका ती अमर श्रष्टाहरूलाई म आज सम्झनेछु कार्यक्रमको पहिलो चरणमा र उहाँहरूसँग जोडेका केही रोचक प्रसङ्गहरू पनि राख्नेछु। र अमर श्रष्टाहरूको नाम लिनुपर्दा स्वर सम्राट नारायण गोपाललाई सम्झेँ मैले, र यति बेला भने म नारायण गोपालले गाउनुभएको एउटा गीत राख्न चाहन्छु र यो गीत लेख्नु भएको छ हरिभक्त कटुवालले, सङ्गीत नारायण गोपालकै रहेको छ, पोखिएर घामको झुल्का। अहिलेलाई भने यो गीत यहाँहरू माझमा राखिहाल्छु।

हजुर आदरण श्रोताहरू, हरिभक्त कटुवालले लेख्नुभएको यो गीत राखे पोखे र घामको झुल्को भारी सङ्गारमा नारायण गोपालको स्वर सङ्गीत रहेको थियो र एउटी सुन्दर महिलाको रूप रङ र उनको आनी बानी देखेर गीतकार हरिभक्त कटुवालले लेखे जस्तो गीत थियो र स्वर सम्राट नारायण गोपालका गीतहरू सुन्नुभएको छ यहाँहरूले। तर स्वर सम्राट नारायण गोपालका केही रोचक पक्ष पनि छन् श्रोताहरू। नारायण गोपाल गायनमा आउनुभन्दा पहिला श्रोताहरू उनी तबला बजाउने गर्दथे। उनले धेरैजसो प्रेमदोष प्रधानका गीतहरूमा तबला बजाउने गर्दथे। पछि प्रेमदोष प्रधान र माणिक रत्नले उनलाई रेडियो नेपालसम्म पुर्याएर स्वर परीक्षा दिन लगाएका थिए। नारायण गोपालले डाक्टर राममान त्रिसितको रचना रहेको जीवनको पङ्खाको स्वाद गीत गाएर रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका थिए। नारायण गोपालको प्रेम कथा पनि रोचक छ श्रोताहरू। उनका कान्छा भाइ लक्ष्मण गोपाल गुरुभाचार्यले प्रकाशित गरेको संस्मरणमा नारायण गोपालको प्रेम उनकी श्रीमती पेमला लामा भन्दा अगाडि अरू कसैसित भएको र उनीलाई भेट्न दार्जिलिङ जाँदाखेरि पेमला लामासित भेट भएको र उनीबाट प्रभावित भएपछि उनीलाई जीवनसङ्गिनी बनाएका थिए। उनी गायनभन्दा सुरुवाती दिनमा नाटकमा पनि रुचि राख्दथे स्वर सम्राट नारायण गोपाल र उनले त्याग नाम

रघु भट्टराईजीले चाहिँ नर्थ बोस्टनबाट लेख्नुहुन्छ, युएसएको बोस्टनबाट। नमस्ते तुलसीजी, अनि उता हाम्रा एनसी अर्थात् नर्थ क्यारोलिनामा रहनुहुने एनपीजीले पनि पक्कै रेडियो सुन्दै हुनुहुन्छ, उहाँलाई पनि मैले बोस्टनबाटै नमस्ते भने है गुड मर्निङ भने। आज काठमाडौँको कार्यक्रम स्वर्णिम सङ्गममा पाहुना रहेनछ, यता आफू पनि एकजना नयाँ कामदारलाई अलिअलि तालिम दिनुपर्ने भएको हुनाले सुरुवाती केही छिन सुन्नेछु, त्यसपछि सुन्न असमर्थ हुन्छु होला कि भन्ने लेख्नु भएको छ। जे होस् तपाईँ ट्रेनर हुनुहुँदैछ, खुसी लाग्यो रघु भट्टराईजी, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम चाहिँ सुनिराख्नु होला, एनपिजीले पनि कार्यक्रम सुनिरहनु भएको छ। गुड इभिनिङ है भन्ने लेख्नु भएको छ। यता नेपालको चाहिँ अब साँझ साँझ पर्न लाग्यो, उता त बिहान हुँदैछ, पृथ्वीको अर्को गोलार्ध भएको छ, हामीलाई सुनिरहनु भएको छ। अनि होमा पाइम लिम्बुले बेलायतबाट चाहिँ सेवारो तुलसीज्यू आहा कति राम्रो फक्तालुङको तस्विर जस्तो, युकेमा एकदमै गर्मी बढिरहेको छ, युरोप जस्तै लाग्न थालेको छ है, म सबैको मङ्गल होस् नगेन भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु होमा पाइम लिम्बुलाई, र उहाँले यो तस्विर मन पराइदिनु भएको छ, पुन हिल म्याग्दीको तस्विर हो। यो तस्विर चाहिँ मलाई बेजिङ स्टोक युकेमै रहनुहुने गीतकार पनि हुन्छ धनवीर पुन, उहाँले पठाउनु भएको हो। धनवीर पुनजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु, र मैले उक्त के तस्विर चाहिँ मैले यहाँहरू माझमा राखि नै सकेको छु। धेरै धेरै धन्यवाद दिन चाहन्छु म धनवीर पुनजीलाई। र अब भने चाहिँ म अर्को एउटा पुरानो गीत राख्न चाहन्छु, कालजय गीत राख्न चाहन्छु, र यति बेला भने सुर किन्नेरी तारा देवीले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, चाँदनी शाहको गीत रचना अनि नातिकाजीको सङ्गीत रहेको छ। अहिलेलाई पनि गीत, अनि त्यस पश्चात चाँदनी माफ गर्नु तारा देवीसँग जोडिएका केही संक्षिप्त रोचक जानकारी पनि यहाँहरूलाई दिने नै छु।

0: हजुर आदरणीय श्रोताहरू, स्वर किन्नरी तारा देवीको स्वरमा रहेको यो गीत राखे, चाँदनी शाहको गीत रचना अनि नातिकाजीको सङ्गीत रहेको छ। नातिकाजीसँग तारा देवीका थुप्रै गीतहरू रहेका छन्। सम्भवतः उहाँले सबैभन्दा धेरै सङ्गीत मा गीत नातिकाजीकै गाउनु भएको छ। र मैले आज अतिथि नभएको हुनाले कार्यक्रमको यो पहिलो खण्डमा नेपाली गीत सङ्गीतका तिनै कालजयी नामहरूलाई सम्झिरहेको छु। र मैले सुरुमा स्वर सम्राट नारायण गोपाललाई सम्झे र उहाँको केही रोचक पक्ष पनि यहाँलाई जानकारी गराए। तारा देवीको बारेमा भन्नुपर्दा चाहिँ श्रोताहरू, नेपाली साङ्गीतिक क्षेत्रकी स्वर किन्नरी तारा देवी सानै उमेरदेखि रेडियो नेपालमा गाउने गर्थिन्। उनले 5 वर्षकी उमेरमा रेडियो नेपालको लाइभ कार्यक्रममा गाएकी थिइन्। त्यहीबाट उनमा सङ्गीतप्रतिको दरिलो सम्भावना देखिएको जानकारहरू बताउने गर्छन्। र उनको गायन यात्राको पहिलो पारिश्रमिकको कुरा गर्नुपर्दा जम्मा ₹5 उहाँले प्राप्त गर्नुभएको थियो। स्वर सम्राट नारायण गोपालसँग पहिलो डुएट गर्ने गायिका समेत तारा देवी नै थिइन्। पछि चलचित्र सिन्दुरमा समेत उहाँले गाउनु भएको थियो। चलचित्र सिन्दुरको गीत गर्न 2 महिनाको छोरा छोडेर कलकत्ता गएको प्रसङ्गबाट पनि सङ्गीतप्रतिको उनको लगाव स्पष्ट हुन्छ। श्रोताहरू, नेपाली चलचित्रमा गाउने पहिलो गायिकाको रूपमा समेत तारा देवीलाई हामी लिन सक्दछौँ। उहाँले नेपाली चलचित्र जुन आमामा पहिलोपल्ट पार्श्व गायिकाको रूपमा गीत गाएकी थिइन् र पहिलोपल्ट नेपाली चलचित्रमा फिमेल आवाज भर्ने नेपाली गायिकाको रूपमा पनि हामी तारा देवीलाई लिने गर्दछौँ। र तारा देवीका अन्य थुप्रै छन् यस्ता रोचक पक्षहरू, मैले आज यति मात्रै जानकारी गराए। र अब भने म अर्को एउटा सुमधुर गीत राख्न चाहन्छु। नेपाली साङ्गीतिक क्षेत्रमा गोल्डन भोइस भनेर हामी चिन्दछौँ प्रेमदोष प्रधानलाई। प्रेमदोष प्रधानको भौतिक शरीर त हामीमा छैन, तर अत्यन्तै शालीन सार मिजासिला व्यक्तित्व हुनुहुन्थ्यो प्रेमदोष प्रधान दाई। र उहाँसँग धेरै भेटघाट हुने गर्दथ्यो, धेरै कुराकानी हुने गर्दथ्यो, तर यति बेला भने हामी माझमा हुनुहुन्न। यद्यपि प्रेमदोष प्रधानका तिनै कालजयी गीतहरूले उहाँलाई बचाइराख्नेछन्। थुप्रै गीतहरू मध्येको एउटा गीत म यहाँहरू माझमा राख्न चाहन्छु। यति बेला भने चाहिँ म गगन विरहीको गीत रचना रहेको एउटा गीत राख्न चाहन्छु। राम थापाको सङ्गीत रहेको गीत प्रेमदोष प्रधानको स्वर रहेको छ, तिमीलाई अचेल कहाँ भेटौँ। निकै मिठो गीत छ अहिले भने यही गीत, तर त्यसभन्दा अगाडि छोटो विश्राम।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध, यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334। र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

तिमीलाई अचेल कहाँ भेट्छौ, कसैको खोजीमा भौतारिरहेको मनको गीत थियो। गगन बिरैले लेख्नुभएको गीत थियो, स्वर रहेको थियो प्रेमदोष प्रधानको, सङ्गीत राम थापाको रहेको छ र नेपाली साङ्गीतिक क्षेत्रमा गोल्डन भोइसको उपनामले चिन्ने गर्दछौँ हामी प्रेमदोष प्रधानलाई। र प्रेमदोष प्रधानको श्रोताहरू वास्तविक नाम चाहिँ प्रेमदोष प्रधान नभएर गणेश दोष प्रधान थियो र पछि विद्यालयको प्रधान अध्यापकले उहाँको नाम परिवर्तन गरेर प्रेमदोष प्रधान राखेका थिए र रेडियो नेपालमा हिन्दी गीत गाएर स्वर परीक्षा पास गरेका थिए प्रेमदोष प्रधानले। नेपाली सङ्गीतमा गिटारलाई आधुनिक गायनसँग जोड्ने अग्रणी कलाकार थिए प्रेमदोष प्रधान। नेपालमा आफ्नो पैसाले गीत रेकर्ड गर्ने कलाकार समेत थिए प्रेमदोष प्रधान। त्यो समय उनले प्रायोजक नपाउँदा 16 डिस्क रेकर्ड मध्ये 11 आफैले त्यो समयमा खर्च गरेर गीत रेकर्ड गराएका थिए। भारतीय गायिका उषा मङ्गेशकरसँग गाउने पहिलो नेपाली गायक समेत प्रेमदोष प्रधान नै थिए र उहाँलाई बलिउडमा पनि अत्यन्तै रुचाइएको थियो। पछि आशा भोसलेसँग पनि गीत गाउनु भएको छ उहाँले र नेपाली साङ्गीतिक फाँटमा उनलाई हामी प्रेमदोष प्रधान मात्र नभएर गोल्डन भोइस भनका भनौँ गायक भनेर, अर्थात् उहाँको स्वर एउटा प्रमिल एउटा एकदम तन्नेरीहरूले रुचाउने भएको हुनाले पनि हामी यसरी पनि प्रेमदोष प्रधानलाई चिन्ने गर्दछौँ र प्रेमदोष प्रधानको रोचक पक्ष यिनै हुन् र अन्य पनि छन्। जीवनमा उतार चढाव धेरै आउँछन्, विभिन्न उतार चढाव त उहाँको जीवन पनि रहेको छ, तर पनि मैले आज केही राम्रो पक्ष रोचक पक्षहरूलाई नै यहाँहरू माझमा राखेँ र अब भने गीतको पालो पनि भइसकेछ। आज मैले कार्यक्रमको यो चरणमा अर्थात् अघिल्लो चरणमा चाहिँ म अतिथि नभएको मौका छोपेर नेपाली गीत सङ्गीत क्षेत्रमा भनौँ जीवनका सबै वसन्तहरू खर्चेर अहिले हामी माझमा नरहेका तिनै अमर अजर श्रष्टाहरूमध्ये केहीलाई सम्झन्छु भनेको थिएँ। मैले यसबीचमा स्वर सम्राट नारायण गोपाललाई सम्झेँ, यसै गरी तारादेवीलाई सम्झेँ, प्रेमदोष प्रधानलाई पनि सम्झेँ। अब भने सम्झने क्रममा म अरुणा लामालाई सम्झन चाहन्छु र त्यसभन्दा अगाडि म अरुणा लामाले नै गाउनुभएको एउटा सुमधुर गीत राख्न चाहन्छु, गोपाल योञ्जनको शब्द सङ्गीत रहेको छ।

अर्ण लामाको स्वर बनाएको यो गीत राखेको छ तारु यहाँहरू माझमा, र अर्ण लामा कारुणिक स्वरकी धनी अर्थात् उहाँका स्वरमा एक किसिमको मिठास त थिँदै थियो तर दर्द अर्थात् त्यो पीडा पनि हामी पाउने गर्दछौँ। कारुणिक स्वरकी धनी गायिका अर्ण लामाले 7 वर्षको उमेरमा काका सिबी लामाले उनलाई यो सङ्गीत क्षेत्रमा गाउन प्रेरित गरेका थिए। 11 वर्षको उमेरमा त दार्जिलिङमा गोर्खा निवारक सम्मेलनले आयोजना गरेको सङ्गीत प्रतियोगितामा गायनमा प्रथम भएकी थिइन् अर्ण लामा। सङ्गीतकार अमर गुरुङको शिष्य समेत थिइन् अर्ण लामा। उनको पहिलो गीत भूपी शेरचनको गीत रचना र अमर गुरुङको सङ्गीत रहेको गीत किन यो मन उदास मेरो हो जुन कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा रेकर्ड भएको गीत थियो। र श्रोताहरू अर्ण लामालाई दार्जिलिङ र काठमाडौँलाई सङ्गीतको माध्यमबाट जोड्ने मुख्य भूमिका खेल्ने गायकको रूपमा पनि लिने गरिन्छ किनकि उनले नारायण गोपालसँग मात्र गीत गाएन, अन्य धेरै सङ्गीतकारहरूलाई दार्जिलिङबाट नेपालसम्म ल्याउनको लागि जोड्ने काम गरे। सङ्गीतमा अमर गुरुङ, गोपाल युञ्जन, कर्मयुञ्जन, शान्ति चठालसँग उनका सहकार्य रहेकाले पनि यो प्रष्ट हुन्छ र हामीले अर्ण लामालाई पनि सम्झ्यौँ र कार्यक्रमको यो खण्डको हामी पुछारतिर आइसकेछौँ। र अब म भक्तराज आचार्यले गाउनुभएको एउटा गीत राख्न चाहन्छु, हजार सपनाहरूको माया लागेर आउँछ। ईश्वर बल्लभले लेख्नुभएको गीत हो, भक्तराज आचार्यको सङ्गीत हो र भक्तराज आचार्य पनि हामी मास यति बेला हुनुहुन्न। यद्यपि उहाँका दुई छोराहरूले नेपाली गीत सङ्गीतमा बुबाको बिडो थामिरहेको छ। भक्तराज आचार्यको बारेमा भन्नुपर्दा उहाँको जन्म धनकुटामा भए पनि उहाँ डुवर्सतिर बस्नुहुन्थ्यो र एकपटक एउटा कार्यक्रममा भक्तराज आचार्यले माया मेरी साँझ बनी गाउँदै गर्दा डुवर्समा रहेकी आफ्नी आमाको निधन भएको खबर पाउनुभएको थियो र कार्यक्रम तर उहाँले रोक्नु भएन। गीत गाइरहँदा उहाँको आँखाबाट आँसु झरिरह्यो र आफूले बजाइरहेको हार्मोनियममा आँसु खसेको संस्मरण पनि रहेको छ। जीवन भन्नु त घात, गीतको कथा पनि अनौठो छ। श्रोताहरू, गीतकार दिनेश अधिकारी र भक्तराज आचार्यको भेट संयोगले भएको थियो। त्यस भेटपछि अधिकारीले जीवन भन्नु त घात छ, मृत्यु भन्नु त सास छ गीत लेखेर हुलाक मार्फत पठाउनु भएको थियो र भक्तराजले गीत मन पराएर पत्र मार्फत आफू वा दिव्य खालिङबाट सङ्गीतबद्ध गरेर रेकर्ड गराउने इच्छा व्यक्त गरेका थिए। तर पछि त्यो गीत नर्वो छिरिङको सङ्गीतमा उहाँले रेड नेपालमा रेकर्ड गराउनु भएको थियो र उहाँ अरूको सङ्गीतमा निकै कम गीत गाउने गायकको रूपमा पनि हामी चिन्दछौँ र आफै पनि उहाँ गीत गाउनुहुन्थ्यो। पछि विक्रमसम्म 2046 साल मङ्सिर 19 गतेको दुर्घटनापछि उहाँको जीवनमा ठूलो परिवर्तन आयो। पछि जिब्रोमा क्यान्सर भएपछि उहाँले आफ्नो स्वर गुमाउनु भएको थियो। यद्यपि हार्मोनी बजाउने र सङ्गीत गर्ने क्रमलाई भने उहाँले निरन्तरता दिइरहनु भएको थियो र उहाँ खानामा पनि निकै अनुशासित हुनुहुन्थ्यो, जथाभावी खानु हुन्थ्यो, अलिकति विशेष गरी झोल पदार्थ खानुहुन्थ्यो र सङ्गीतलाई चाहिँ उहाँले साँच्चै पूजा नै गर्नुहुन्थ्यो। एकताका रेडियो नेपालमा मसँग त प्रत्यक्ष कुराकानी भन् तर उहाँलाई देखेको थिएँ र रेडियो नेपालको लाइभ गीत रेकर्ड गर्ने क्रममा एकजना म्युजिसियन चाहिँ भनौँ वासरूम पुगेर फर्केर आउँदा गर्दा भक्तराज आचार्यले रेडियो नेपालको प्राङ्गणमा रहेको पातीले हात छोएर मात्र गीत गर्नु किनकि साधना गर्ने ती साधनहरू बाजाहरूलाई चाहिँ एकदम पवित्र राख्नुपर्छ भन्ने उद्देश्य उहाँको रहेको थियो। भक्तराज आचार्यलाई पनि सम्झे, अब नि म हजार सपनाहरूको माया लागेर आउँछ यो गीत राख्नेछु। त्यस पश्चात पनि हामी समाचार सुन्नेछौँ र समाचार पछि पनि कार्यक्रमको दोस्रो खण्डमा तपाईँको अन्तरको गीत भए ती गीतहरूलाई राख्नेछु, नत्र आज शुक्रबार श्रोताहरू रमाइला गीतहरू पनि राख्नेछु, विशेष गरी लोक सङ्गीत राख्नेछु।

0: नेपालका कंग्रेसको देउबा पक्षका नेताहरूले अब राष्ट्रिय शक्तिहरूबीच वृहत एकताको आह्वान गरेका छन्। कांग्रेस संस्थापक बीपी कोइराला राजासँगको मेलमिलापका लागि 2033 भारतबाट फर्किएको प्रसंग कोट्याउँदै उनीहरूले वृहत एकताको कुरा झिकेका हुन्। देउबा पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता गुरु बराल,
1: त्यो विशेष महाधिवेशनले पार्टीलाई मात्र धराशायी बनाएको छैन, यो देशको लोकतन्त्र र राष्ट्रियतामाथि पनि कालो बादल मडारिने अवस्था निर्माण गरेको छ। त्यसो भएर सम्मान्य सर्वोच्च अदालतले यसलाई रिभ्यू गरेको छ। साथीहरू, आत्मआलोचना गर्नुहोस्, पश्चाताप गर्नुहोस् र पार्टी, लोकतन्त्र र मुलुकका लागि यो छाताभित्र आउनुहोस्। कांग्रेस र कांग्रेसभित्रको एकताले मात्र पुग्ने अवस्था छैन राष्ट्रिय राजनीतिमा। दल र दलभित्रको एकताले मात्र राष्ट्रिय राजनीति लिगमा आउने अवस्था म देखिरहेको छैन। आज राष्ट्रले मागेको छ सम्पूर्ण खालको एकता मागेको छ, त्यो बीपीवादलाई पार्टीभित्र पुनः स्थापित गर्ने आवश्यकता मागेको छ। यो भेलाले त्यो आवश्यकतालाई लिपिबद्ध गरेर जानका लागि सम्पूर्ण साथीहरूलाई म अपील गर्न चाहन्छु।
0: कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गगन थापालाई सभापति स्वीकार्न इतर पक्षलाई सुझाव दिनुभएको छ। पार्टी मिलाउन दुवै पक्ष लचिलो हुनुपर्ने कोइरालाको भनाइ छ। सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेत्री कोइराला,
2: हामी डराउनु पर्ने, तास्नु पर्ने, म त के पनि देख्दिनँ। म त के देख्छु भने यो पार्टीले एउटा गति हिँड्दैछ, यो पार्टी राम्रो गतितिर जाँदैछ। मैले बुझेको अनुसार पार्टीमा युवाहरू आकर्षित हुँदै गइरहेको छ। यो पार्टी 5 वर्षपछि यसले अहिले जुन गति लिएको छ, यसले पार्टी फेरि माथि यसले हाइट लिन पनि सक्छ, जितेर आउन पनि सक्छ, प्रथम पार्टी पनि हुन सक्छ, यसरी नै गइरहेको हुने। त्यसले गर्दाखेरि हामी एक हुनु पर्यो। इतर पक्षले पनि अब जिद्दी अहङ्कार गरेर बस्नु भएन, स्वीकार्नुपर्छ, सभापतिलाई स्वीकार्नुपर्छ र एकजुट भएर यो पार्टीलाई बचाउने दायित्व हाम्रो सबैको छ, इतर पक्षको पनि त्यो दायित्व छ।
0: केही अहंकारी नेताले मिल्न नदिएको भन्दै कोइरालाले आक्रोश पनि पोख्नु भएको छ। गृहमन्त्री सोदन गुरुङले उजुरीको भरमा कसैलाई दोषी करार गर्न नमिल्ने बताउनु भएको छ। आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा रासोपा सांसद खगेन्द्र सुनारलाई लक्षित गर्दै उहाँले कसैलाई न्यायाधीश नबनेर दोषी करार गर्न नमिल्ने बताउनु भएको हो।
3: मेरो गैर उपस्थितिमा जसरी हाम्रो सचिवज्यू र हाम्रो प्रहरी प्रमुखज्यूहरूलाई जसरी जुन व्यवहारले एउटा समितिले प्रस्तुत गर्नुभयो त्यसमा चाहिँ गृहमन्त्रीको ध्यान आकर्षण भएको छ। दिस इज नट राइट, दिस इज नट गुड। कसैलाई एउटा उजुरीको भरमा हामी न्यायाधीश बन्न चाहिँ मिल्दैन र आरोप हो त्यो आरोप जो कोहीले लाउनु सक्यो भन्दैमा कसैको चरित्र हत्या चाहिँ गर्न पाइन्छ। त्यो चाहिँ मेरो विचारमा गृह मन्त्रालयकै ध्यान आकर्षण भएको छ। यसमा चाहिँ वी आर नट ह्याप्पी अबाउट इट। जसरी आइजी साहबहरू काम गर्नुभएको छ म प्रत्यक्ष दर्शी छु, उहाँहरू हाम्रो स्पिरिटमा, स्पेसली यो सरकारको स्पिरिटमा काम गर्नलाई उहाँहरू दिनरात खट्नु भएको छ। दुई मत छैन, आरोप भन्ने लगाउने जोसोकैले नि सक्यो, तर त्यो पुष्टि नभएसम्म चाहिँ कसैलाई चाहिँ दोषी करार गरेर चाहिँ एउटा समिति मार्फतमा चाहिँ यस्तो गर्नु चाहिँ राम्रो होइन जस्तो चाहिँ मलाई लाग्छ।
0: सांसद सुनारले लेखा समितिको बैठकमा प्रहरीको पोसाक खरिद प्रकरणमा अनियमितता भएको भन्दै आईजीपीमाथि छानबिनको माग गर्नुभएको थियो। सरकारले काठमाडौँका विभिन्न ठाउँबाट 24 घण्टा ग्यास बिक्रीको तयारी गरेको छ। आज उद्योग मन्त्रालयमा भएको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले काठमाडौँमा 24 घण्टा ग्यास बिक्री गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो। इंग्ल्याण्डभर गर्मी सम्बन्धी चेतावनी अझै जारी छ। इंग्ल्याण्डमा हिजो यो वर्षकै सबैभन्दा गर्मी दिन थियो। लन्डनको तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यसैबीच वेस्ट मिडल्याण्ड्समा लागेको ठूलो डडेलो निभाउन अग्नि नियन्त्रकहरूले प्रगति गरिरहेका छन्। स्टोर ब्रिजको एक ठाउँमा मात्रै 100 भन्दा बढी अग्नि नियन्त्रक खटिएका थिए। यहाँ धेरै घर जलेका छन्।
4: The smell is horrendous at the moment. It's really a choking smell in the air still, unfortunately. The house on the corner, just literally 200 yards away from us, we could see the flames from our bedroom window. They were well above the rooftops of all the houses. It was spreading so fast and going in quite a few different directions across the fields.
0: आगो आफ्नो घरतिर आउन थालेपछि स्थानीय कोलिन पेगले पनि आगो निभाउने प्रयास गर्नु भएको थियो।
5: But it didn't make any difference, it was just so quick. And it was 10 foot, 12 foot high, it was way above me. I tried to stay there as long as I could, but it overpowered me in the end, so I had to come in.
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।
6: BFBS Gorkha Radio.

जमुनाको फेदैमा मनोकामना खेमराज गुरुङको स्वर शब्द सङ्गीत रहेको बहुचर्चित राखे श्रोताहरू, मैले खेमराज गुरुङको भौतिक शरीर त हामीमा छैन, विक्रम सम्म 2073 साल भदौ 9 गते उहाँको निधन भएको थियो र तिथिले भने चाहिँ उहाँको चाहिँ स्मृति दिवस चाहिँ यही भदौ 19 गते शुक्रबार कृष्ण जन्माष्टमीको दिन परेको छ। 10 स्मृति दिवस शङ्कर सभाको खाँदबारी जिल्लामा जन्मेका खेमराज गुरुङका चर्चित गीतहरूमध्ये वारी जमुना, पारी जमुना, भन्छन् बुढा पाकाले, आलु तामाले, झुम्के फुली लाएर, चरीले गाउने, काले दाई, गोरे भाइ लगायत थुप्रै छन् उहाँका गीतहरू। जीवन भाग 2, जीवन भाग 1, अनमोल, धरान, पोखरा, सोल्टी, आलु तामा, ढाक्रे, गम्भीर लगायत एक दर्जन उहाँका सृजनाहरू सार्वजनिक भइसकेका छन् र हामीले उहाँलाई गुमाएको पनि 10 वर्ष भएछ र आज मैले उहाँलाई सम्झे। अभिन्न मित्र खेमराज गुरुङलाई उहाँकै बहुचर्चित गीतबाट वारी जमुना पारी जमुना र खेमराज गुरुङ प्रतिष्ठानले हरेक वर्ष उहाँको स्मृति दिवसको दिन एकजना अग्रज कलाकारलाई र अनि नव कलाकारहरूलाई सम्मान र पुरस्कार दिँदै आइरहेको छ। 50,000 धनराशि र 25,000 धनराशिको पुरस्कार र सम्मान रहेको छ र यस वर्ष पनि 2 जनालाई पक्कै पनि उहाँहरूले दिने यसको औपचारिक घोषणा त भइसकेको छैन, तर भदौ 19 गते कार्यक्रम करिब करिब तयारी भइसकेको छ भनेर मलाई पत्रकार अनि मित्र मणि गुरुङले जानकारी गराउनु भएको छ र मैले यसै गीत मार्फत फेरि एकपल्ट सम्झे सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वर्णिम सङ्गमको बसाइको दोस्रो खण्डमा पुनः स्वागत गर्न चाहन्छु। यहाँ मिनी कालीकोटी राईजी चाहिँ बेलायतबाट लेख्नुहुन्छ, नमस्ते तुलजा, सुरुबाट नै रेडियो सुनेर बसिरहेछ, साह्रै सुन्दर गीत बजिरहेछ दाई, कति सुन्दर पिक्चर, धन्यवाद दाई भन्नुभएको छ। आज मैले फुनिलको तस्विर राख्छु, धनवीर पुनजीले दिनुभएको उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। धनवीर पुन जो अहिले बेजिङ स्टोक युकेमा हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ एनपी परदेशजीले चाहिँ लहै पुन हिलको तस्विर आएपछि एउटा गीतको सम्झना आयो, पुन हिलैमा फुल जस्तै सोल्टिनी बस्छु दिलैमा भनेर गीत लेख्नु भएको छ। विशालजित पालिखेलले लेख्नुभयो गीत हो यो, एस ठाकुरको सङ्गीत अनि यसमा स्वर चाहिँ तिलक बम मल्लको रहेको छ, सायद उहाँले यो गीत सुन्न चाहनुभएको होला, केही छिनपछि राख्नेछ है, त्यहाँलाई धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजी लेख्नुहुन्छ, बस्टन युएसएबाट हुन्छ, नमस्ते तुलसीजी, आहा सुन्दर हिमाल दृश्य, धनवीरजीलाई धन्यवाद भनेर लेख्नु भएको छ रघु भट्टराईजीले। रघु भट्टराईजी त पुग्नु पनि भएको छ होला पुनेलतिर, अब तनहुँको मान्छे पुनेल नपुग्ने त कुरै भएन कि कसो, रघुजी अझै सुन्दै हुनुहुन्छ कि नयाँ कामदारलाई ट्रेनिङ दिँदै हुनुहुन्छ, जे होस् तपाईँले सुनिरहनु भएको छ कि जस्तो लागिरहेको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। नूतन भूषालजीले आहा अद्भुत नमस्कार सर सुनिरहेको छु भन्नुभएको छ, अद्भुत नमस्कार सर सुनिरहेको छु भन्नुभएको छ, पक्कै पनि यो अद्भुत भनेर उहाँले चाहिँ सायद यो हाम्रा धनवीरजीले पठाउनु भएको यो पुनहिलको तस्विरलाई मन पराइदिनु भएको होला। धनवीरजीलाई म धन्यवाद दिन चाहन्छु, उहाँले मलाई फोटो पठाउनु भएको थियो र मैले चाहिँ सामाजिक सञ्जाल अथवा अन्य विभिन्न ठाउँबाट साबर गरेको भने चाहिँ नपठाउनु होला, कहिलेकाहीँ प्रतिलिपिको कुरा उठ्ने गर्छ, तपाईँको आफ्नै क्यामेराले कैद गर्नुभएको भने चाहिँ पठाउनुहोस् है भनेर भनेको थिएँ, त्यही भएर उहाँले पठाउनु यो चाहिँ मैले 2019 सन् 2019 खिचेको है भनेपछि यो तस्विर 7 वर्ष पुरानो तस्विर उहाँले पठाउनु भएको रहेछ, तर सुन्दर तस्विर मैले राखेछु पुन हिलको। धनवीर पुन जो गीतकार पनि हुनुहुन्छ, बेजिङ स्टोक युकेमा बस्नुहुन्छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कैलाश अन्ता लिम्बू लेख्नुहुन्छ, ननिटन युकेबाट हुनुहुन्छ, नमस्ते तुलसीदाई, शुक्रबारको लभली कार्यक्रम स्वर्णिम सङ्गम सुनेर इन्जोय लिइरहेछु, तुलसीदाई हजुरकै रोजाइमा कुनै एउटा गीत राखिदिनु पर्यो आफ्नै अभिरुचिमा, त्यो गीत चाहिँ मेरो आफन्तजनहरूलाई अनि फेसबुकका साथीहरूलाई र स्वर्णिमसँग कार्यक्रम सुनेर बस्ने सबै सबैलाई सुनाउन चाहन्छु भनेर कैलाश अन्त लिम्बूले नान्टन युकेबाट लेख्नु भएको छ। कैलाशजीलाई धन्यवाद दिन चाहन्छु र अब भने चाहिँ म कैलाश अन्त लिम्बूको लागि अनि एनपिजी लगायत सम्पूर्ण श्रोताहरूको लागि एउटा गीत राख्न चाहन्छु, तिलक बम मल्लले गाउनु भएको गीत हो, शब्द रहेको छ विशालजित पालिखे पोखरेली गीतकार हुनुहुन्छ, सङ्गीत एस ठाकुरको रहेको छ र तिलक बम मल्ल त सायद यतिखेर युएसतिरै हुनुहुन्छ होला, सायद अब हाम्रो रघु भट्टराईजीको छिमेकी हुनुहुन्छ कि शर्मिला अधिकारीजीको छिमेकी बन्नुभयो कि उता हाम्रा रोशन गुरुङ या एनपी परदेशजी कसको छिमेकी भएर बस्नु भएको छ, तर उहाँ युएसतिरै हुनुहुन्छ। अहिलेलाई भन्छु म तिलक
बम मल्लले गाउनुभएको यही गीत राख्न चाहन्छु, मुटु छुने लुम्लेको हावाले। यो गीतमा पनि यो पुनहिलको प्रसङ्ग आएको छ। कैलाश अनिताजी लगायत सम्पूर्ण श्रोताहरूको लागि यही गीत अबको क्रममा।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

मिन गुरुङको शब्द सङ्गीत रहेको यो कौडा गीत राखेँ श्रोताहरू यहाँहरू माझमा। मैले गायिका पुनम गुरुङको स्वरमा र कौडा गीत पनि भनिन्छ, कसै कहिले यसलाई कौडा गीत पनि भन्ने गरिन्छ। र नेपालको यो मौली साङ्गीतिक लोक परम्परामा आधारित अत्यन्तै महत्त्वपूर्ण विधाको गीत पनि हो। विशेष गरी श्रोताहरू, कौडा गीत चाहिँ मगर समुदायमा लोकप्रिय गीत पनि हो र यो चाहिँ पुरुष र महिला दुवै समूहमा सहभागी भएर गाउने र नाच्ने चलन छ र कौडा नृत्यसँग जोडिएको अत्यन्तै पुरानो हाम्रो मौलिक परम्परा हो। र यो गीत मैले राखेँ यहाँहरू माझमा बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा। फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज शुक्रबारको बसाइ हो कार्यक्रम स्वर्णिम सङ्गम र आज अतिथि नभएको कारणले गर्दा कार्यक्रमको अघिल्लो खण्डमा मैले नेपाली गीत सङ्गीत क्षेत्रमा अजर अमर गीत छाडेर अस्ताएका तिनै अग्रज अमर स्रष्टाहरूलाई सम्झे, सर्जकहरूलाई कालजय नामहरूलाई सम्झे, विशेष गरी मैले स्वर सम्राट नारायण गोपाललाई सम्झे, तारादेवीलाई सम्झे, अरुणा लामालाई सम्झे, प्रेमदोष प्रधानलाई सम्झे अनि भक्तराज आचार्यलाई सम्झे। र दोस्रो खण्डमा चाहिँ म केही लोकगीत राख्नेछु र तपाईँको अनुरोध आयो भने म ती गीतहरूलाई पनि राख्दै जानेछु भनेर जानकारी गराएको थिएँ। र यहाँ लेख्नुहुन्छ हाम्रो हरि राईजीले, फेल तपाईँलाई धन्यवाद तुल्छ, नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु है। अनि सर, आज मिल्छ भने हाम्रा वरिष्ठ गीतकार आदरणीय दिदी नूतन भूषालजीले रच्नु भएको, उहाँले नै लेख्नुभएको गीत, साथै विश्व नेपालीले गाउनु भएको गीत तिमी आउने खुसीमा भन्ने यो गीत चाहिँ आफ्नै अभिरुचिमा सुन्न चाहे तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुनाउन पनि चाहन्छु, सबैलाई शुभ दिन भनेर हरिराईजीले फेल्तम लन्डनबाट लेख्नु भएको छ। हरिराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुनिल मास्केको सङ्गीत अनि विश्व नेपालीको स्वर र नूतन भूषाल लेख्नुभएको गीत माग्नु भएको छ, त्यो गीत एकैछिन पछि राख्नेछु। कार्यक्रम सुन्दै जानुहोला, यहाँ अन्य प्रतिक्रियाहरू पढिहाल्छु। छवि थापा मगरजू लेख्नुहुन्छ, उहाँ चाहिँ बेलायतबाट हुनुहुन्छ, फक्सटन क्यान युकेबाट हुन्छ। अहो, आजको तस्विर त युकेको एट ह्याभलाई पनि शीतल प्रदान गर्यो नि भनेर लेख्नु भएको छ, वेबलाई भन्नुभएको छ, यो एकदम तातो उसलाई पनि शीतल बनाउने भनेर लेख्नु भएको छ। अनि तुलसीजी नमस्कार छ, म पनि सुनेर साथ दिइरहेछु, धनवीर दाई अनि हजुरलाई धन्यवाद, सबैलाई सप्ताहन्त शुभ रहोस् भन्न चाहन्छु, धन्यवाद दिन चाहन्छु म हाम्रो छवि थापाजीलाई। अनि यसै गरी कैलाश अन्त लिम्बूले धेरै धेरै धन्यवाद तुलसी दाई, सिङ्गर तिलक बम मल्लको एकदमै मिठो गीत राखिदिनु भयो भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु म कैलाश अन्त लिम्बूलाई। अघि मैले तिलक बम मल्ल युएसतिरै हुनुहुन्छ भनेर यहाँलाई जानकारी गराएको थिएँ र उहाँ चाहिँ न्युयोर्कतिर बस्नु हुँदो रहेछ। यहाँ धेरै श्रोताहरूले लेख्नु भएको छ, हाम्रा रघु भट्टराईजीले पनि लेख्नु भएको छ भेट भएको भनेर, म त आज कानमा अहिलेको आधुनिक खेडी लगाएर सुस्त सुस्त सुन्दैछु है, पुनिलमा त पुग्यो नि धेरै पटक, तर त्यस्तो खुलेको मौसम भने कहिले जुरेन, हाम्रो धनवीरजीलाई चाहिँ जुरेछ, उहाँको त थाकथलो नै हो। अनि न्युयोर्कमा बस्न नै केही वर्ष पहिला भेट भएको थियो तिलक बम मल्लसित भन्नुभएको छ, र हाम्रा एनपी परदेशीले मेरो पनि भेट भएको थियो है केही साल पहिले भनेर लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु उहाँहरू दुवैजनालाई। अनि यहाँ यस तस्विरका भनौँ फोटोग्राफर हाम्रा धनवीर

गीत सुनिल मास्केले संगीत बद्ध गर्नुभयो गीत भनेर अनुरोध गर्नुभएको छ फेल्थम लन्डनबाट हरि राईजीले जुन गीतमा स्वर रहेको छ विश्व नेपालीको अहिलेलाई भने यही गीत तिहार माझमा

आफैलाई भुले। विश्व नेपालीको स्वरमा रहेको यो गीत राखी नूतन भूषालले लेख्नुभएको थियो, सुनिल मास्केको संगीत र हरिराईजीले फेल्थम लन्डनबाट यो गीत अनुरोध गर्नुभएको थियो। बेबेस गोर्खा रेडियोको शुक्रबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गममा यहाँ खेलमती लिम्बू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ उहाँ। नमस्ते सेवा र तुलसी जाँदा पनि शुक्रबारको मिठो कार्यक्रम सुन्दैछ भन्नुभएको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नोगेन भन्न चाहन्छु नन्टन युकेबाट तारा प्रसाद च्यामजुङजीले पनि सेवा र तुलसीजी सुन्दैछु भनेर लेख्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु तारप्रसाद च्यामजङजीलाई। र अब नि म उहाँले पनि एउटा गीत माग्नु भएको छ, परदेशीले बनायो कोमल बोलको गीत, त्यो गीत म केही दिनपछि राख्ने कोसिस गर्नेछु है त। तर यति बेला भने चाहिँ म एउटा टप्पा गीत राख्न चाहन्छु श्रोताहरू। नेपालको मध्यपश्चिम क्षेत्रमा विशेष गरी गाइने एउटा भाका हो टप्पाको विशेषता भनेकै श्रोताहरू, छोटो शब्द गहिरो भाव टप्पामा हुने गर्दछ र छिटो वा चला या मान लय यसको प्रमुख विशेषता हो। प्रेम विरह भावना विषय धेरै पाइन्छ टप्पा गीतहरूमा, अनि स्वरको तार चढाव पनि उस्तै मिठो हुनेछ र यसमा मादल बाँसुरी सारङ्गी आदि लोकबाजकै प्रयोग गरिन्छ र यसमा विशेष रूपमा मादलको भूमिका चाहिँ महत्त्वपूर्ण हुने गर्दछ। अहिलेलाई भने एउटा टप्पा गीत राखिहाल्छु यहाँहरू माझमा, जया देवकोटा र सुनिता मल्ल ठकुरीको स्वरमा टप्पा गीत भन्ने साथ गोविन्द ब्राथोकी भाइ पनि अब काम छोडेर अलिअलि नाच्ने तर्खरमा हुनुहुन्छ होला।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ.

सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईं फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईंले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईं

0: Coastguard. BFBS Gorkha Radio.
1: हजुर आदरणीय श्रोता बीएफएस गोर्खा रेडियोको शुक्रबारको प्रस्तुति कार्यक्रम सडिमसँग म फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. यहाँहरूले अनुरोध गर्नुभयो र लिङ्क पठाउनु भयो गीतहरू चाहिँ इन्टरनेटको समस्याको कारणले गर्दा खुलिरहेको छैन. यहाँ नानीटन युकेबाट तारप्रसाद ज्यामजङजीले एउटा गीत अनुरोध गर्नुभएको थियो. त्यो गीत मैले यो विश्राम लगत्तै राख्न खोजेको थिएँ तर लिङ्क नखुलेको जानकारी गराउन चाहन्छु. र मैले अघि एउटा टप्पा गीत राखेँ यो मध्यपश्चिमको एउटा मौलिक गीत भने मध्यपश्चिम भन्ने श्रोताहरू. हामी सुर्खेतबाट यसो उक्नेपछि विशेष गरी राप्ती अञ्चललाई नै हामी मध्यपश्चिम भन्ने गर्दछौँ. रोल्पा, रुकुम, यता दैलेख, सल्यान होइन यो भेगमा अत्यन्तै चल्ने भाका गीत राखेँ मैले एउटा टप्पा गीत. र अब सँगसँगै अलिक परतिर आछाम, बाजुरा, पजाङ, डोटी, बडरेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर र कतै कतै यता बाँके र बर्दियातिर पनि देउडा गीतको प्रभाव रहेको छ. एउटा देउडा गीत पनि राख्न मन लाग्यो मलाई यति बेला. देउडा गीत पनि श्रोताहरू सामूहिक रूपमा नि गोलो खेरा बनाएर गाइने र नाचिने पुरानो लोक परम्परा हो. पुरुष र महिला दुवै सहभागी भएर एक अर्काको हात समाउँदै पाइला मिलाउँदै गीत गाउने र नाच्ने गरिन्छ देउडामा. र देउडाको आफ्नै मौलिकता रहेको छ. यो सामूहिक प्रस्तुति पनि हो, यसमा सवाल जवाब पनि हुन्छ. तत्काल यो दोहोरी जस्तै भनौँ, पूर्वतिर दोहोरीलाई चाहिँ अब जुवारी भन्छ, त्यस्तै सवाल जवाब पनि चल्ने गर्दछ देउडामा. र मलाई एउटा देउडाको पनि स्वाद आज यहाँहरू माझमा त्यो यहाँहरूको कानलाई कर्णप्रिय बनाउनको लागि देउडा गीत राख्न मन लाग्यो. थुप्रै देउडा गीतहरू रहेका छन् तर आज भने चाहिँ म रेस बिसी र रेखा जोशीले गाउनुभएको एउटा देउडा गीत राखिहाल्छु.

रेखा जोशी र रेस बेसीको स्वरमा रहेको एउटा गीत राखेको छु तारु मैले यो व्यवसाय कार्यक्रम सडेन सङ्गमको आजको व्यवसायको पनि दोस्रो खण्डको पनि हामी करिबको पनि करिब करिब अन्त्यन्त्यतिर पनि पुग्न लागिसकेका छौँ। यहाँ लेख्नुहुन्छ ललित गुरुङ दाई र सती गुरुङ भाउजू बेलायतबाट हुनुहुन्छ। डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको मिठो प्रस्तुति सुनिरहेका छौँ। आजको कार्यक्रम नेपाली गीत सङ्गीतका अग्रज तथा पुराना श्रष्टाहरूलाई समर्पित गरेर प्रस्तुत गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद। उहाँहरूको योगदान र साधनाले नेपाली गीत सङ्गीत जगत आजको उचाइसम्म आइपुगेको हो भन्नुमा सायद भूल नहोला। हामीले आफ्नै गाउँठाउँका लुम्ले र सेरोफेरोमा समेटिएर बनेको सुन्दर गीत मुटु छुने लुम्लेका हावाले सुन्दा त हामी झनै आफ्नै गाउँघरमा पुगे जस्तै अनुभूति भयो। हजुरको यो मिठो प्रस्तुति र नेपाली गीत सङ्गीतप्रतिको सम्मान सधैँ यसरी नै कायम रहिरहोस्। हजुर लगायत सम्पूर्णमा सप्ताहन्त सुखमय रहोस्। धन्यवाद ललित गुरुङ सती गुरुङ भनेर बेलायतबाट लेख्नु भएको छ, उहाँहरू दुवैजनालाई धन्यवाद दिन चाहन्छु। कार्यक्रम मन पराइदिनु भयो, सुनिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। होमा पाहिम लिम्बू लेख्नुहुन्छ बेलायतबाट, उहाँ लेख्नुहुन्छ आज गीत माग्न पाइने कुरा सुनियो है, त्यसैले गर्दा एउटा गीत अनुरोध गर्ने जमर्को गरे। भोलिको दिनको कार्यक्रम सफल रहोस् भन्दै तेन्जी पाखरिनज्यूको कुनै पनि एउटा गीत राखिदिनु होला है तुलसीजी भन्ने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु होमा पाहिम लिम्बूलाई, उहाँ अहिले बेलायतबाट हुनुहुन्छ, जो आफै पनि गीतकार हुनुहुन्छ। उहाँले तेन्जी पाखरिनले लेख्नु भएको कुनै पनि गीत भन्नुभएको छ र भोलिको कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु तेन्जी पाखरिनजीलाई। के कार्यक्रम हो त्यो चाहिँ खुलाउनु भएको छैन, सर्वजनी राख्नु भएको छ, तर यतिखेर भने म तेन्जी पाखरिनले लेख्नुभएको एउटा गीत राखिहालु यहाँहरू माझमा। यो गीतमा स्वर रहेको छ दिपा तामाङको, सङ्गीत पनि दिपा तामाङकै रहेको छ र गीत लेख्नु भएको छ तेन्जी पाखरिनजीले र नरिटन युकेबाट पठाएको गीतको लिङ्क चाहिँ आज हाम्रोमा इन्टरनेटको अलिकति समस्याको कारणले गर्दा खुल्न सकिरहेको छैन है, मैले जानकारी गराए। अहिलेलाई भने गीत तेन्जी पाखरिनको रचना भन्नुभएको छ हाम्रो होमा पाइम लिम्बूले यही गीतहरू माझमा।

गीत कार्तेन्जी बाख्नेको गीत रचना दिपा तामाङको स्वर सङ्गीत रहेको यो गीत चाहिँ होमा पाइम लिम्बुले माग्नु भएको थियो बेलायतबाट। यो गीत पछि श्रोताहरू कार्यक्रम स्वर्णिम संगमको आजको व्यवसायको निर्धारित समयले पनि नेटो काटिसकेको छ र शुक्रबारको व्यवसायबाट म पनि ओझेल पर्ने बेला भइसकेको छ। आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु अनि सुनेर हामीसित प्रत्यक्ष रूपमा जोडिने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धेरै धन्यवाद दिँदै कार्यक्रम स्वर्णिम संगमको व्यवसायको बिसाउनीमा पुछारमा विक्रम गुरुङको शब्द अनि अरुण थापाको स्वर संगीत एउटा गीत यहाँहरू माझमा सार्दै म भने बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस् र यो सप्ताहन्त पनि सुखद र रमाइलो साथ बित्यस् भन्दै अब तपाईँ हाम्रो भेट सोमबार हुनेछ र आइतबारको संगीत गंगा पनि सुन्नुहोला है त।

0: सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीभित्र भएको भनिएको खरिद अनियमितताको विषय उठाउँदै प्रहरी महानिरीक्षकलाई जिम्मेवारीबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेपछि बैठक तनावपूर्ण बनेको छ। प्रहरीका लागि जुत्ता, मोजा, कपडा लगायतका सामग्री खरिदमा अनियमितता भएको भन्दै तत्काल छानबिन समिति गठन गर्नुपर्ने सांसद सुनारको माग थियो। आफ्नो भनाइको विरोध भएपछि सुनार थप आक्रामक रूपमा प्रस्तुत हुनुभएको थियो। भ्रष्टाचारको विषय उठाएकै कारण आफूलाई समितिबाट हटाउन चुनौती दिँदै अमर्यादित हरकत गर्दै बैठकबाट बाहिरिनु भएको थियो। यो घटनाले सार्वजनिक लेखा समितिमा संसदीय छानबिनको प्रक्रिया, आरोपित व्यक्तिको अधिकार र सांसदहरूको अभिव्यक्ति तथा व्यवहारको सीमाबारे नयाँ बहस समेत सिर्जना गरेको छ। विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियमसङ्गत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन र गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्ने सम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो। सुशासन र पारदर्शिताको नीति कार्यान्वयन गर्न र विदेशी नागरिकको बसाई नियमसङ्गत बनाउन परराष्ट्र गृह मन्त्रालयसँगै अध्यागमन विभागले एकीकृत अवधारणामा काम गरिरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार पछिल्लो समय पश्चिम एसियाको द्वन्द्वबीच इरान सहित विभिन्न 13 मुलुकका नागरिकलाई अनअराइभल भिसामा रोक लगाउने नीति सरकारले लिएको छ। सही उद्देश्यका लागि आउने विदेशीको सम्मानजनक बसाइका लागि अध्यागमन विभागले विदेशी नागरिकको आवागमन व्यवस्थापन सूचना प्रणाली प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैँसी पार्टीको मन्त्री आवासको 38 करोड खर्चेर पुननिर्माण शुरू भएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेन्डेन्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुननिर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भए आगामी असोज महिनापछि दशैं तिहारको आसपासमा मन्त्रीहरू भैँसी पार्टीको नयाँ सरकारी आवासमा सर्न पाउने भएका छन्। उहाँका अनुसार पुननिर्माणमा करिब 38 करोड रुपियाँ लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ। आवासलाई नयाँ र बस्न योग्य बनाउन हामीले 3 छुट्टा छुट्टै प्याकेजमा ठेक्का सम्झौता गरी समानान्तर रूपमा निर्माण कार्य अघि बढाएका छौँ, कण्ठले भन्नुभएको छ। उहाँका अनुसार पहिलो प्याकेज अन्तर्गत 11 ब्लकका भवनहरूको सिभिल, सेनिटरी र इन्टेरियर बाहेकको पुननिर्माणका कामहरू भइरहेका छन्। यसको ठेक्का सम्झौता गत चैत 3 हप्तातिर भएको थियो र लागत 5,60,00,000 रुपियाँ तोकिएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माले सम्पत्ति छानबिन आयोगको मुद्दालाई संवैधानिक इजलासमा पठाउनु भएको छ। असार 26 गते न्यायाधीश टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको इजलासले सम्पत्ति विवरण पेश गर्न कसैलाई बाध्य नपार्न आदेश दिनुभएको थियो। यो आदेशसँगै कानुनी व्याख्याको प्रश्न भएको बताउँदै इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो। पूर्ण इजलासमा पठाउन आदेश भइसकेको मुद्दालाई प्रधान न्यायाधीश शर्माले सर्वोच्च प्रशासनलाई टिप्पणी आदेश पठाउन लगाएर संवैधानिक इजलासमा पठाउने निर्णय गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन प्रसाद कोरेलाले यसको निर्णय केही दिन अघि नै भएको जानकारी दिनुभएको छ। प्रधान न्यायाधीश शर्माले संविधानको अधिकार प्रयोग गरेर यो निर्णय गरेको उहाँको भनाइ छ। संविधानको धारा 137 उपधारा 3 सर्वोच्चमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा संवैधानिक इजलासमा पठाउन सकिने उल्लेख छ। यही अधिकारलाई प्रयोग गर्दै यो मुद्दालाई संवैधानिक इजलासमा पठाएको प्रवक्ता कोरेलाले बताउनु भएको छ। यसरी विचाराधीन मुद्दालाई संवैधानिक इजलासमा पठाएपछि नेपाल बार एसोसिएसनले भने आश्चर्यजनक रहेको बताएको छ। खुला इजलास समक्ष विचाराधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुन इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएकोमा टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्त्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। त्यस्तै परम्परा विपरीत संवैधानिक इजलासमा पठाउने र इजलासमा स्वयंका आधारमा मुद्दा तोक्ने न्यायपालिकाको मूल्य मान्यता प्रतिकूल भएको एसोसिएसनले बताएको छ। न्यायपालिका संविधानवादको रक्षक हो, यो नियन्त्रित र निर्देशित हुन सक्दैन। संवैधानिक इजलासले छनौटपूर्ण गठन र तोक आदेशद्वारा विचाराधीन मुद्दा तोक्ने कार्यले नियन्त्रित न्यायपालिकाको खतरा महसुस भएको नेपाल बारको भनाइ छ। अवस्था खबर यति नै, नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: Dilayan Bhari
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio Ho
1: Gorkha Radio Ho
3: कांग्रेस नेता कृष्ण सिटौलाले गल्ती सच्याएर आउन सभापति गगन थापालाई सुझाव दिनुभएको छ। नेवा पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा थापालाई सभापति स्वीकार्न नसक्ने भन्दै सिटौलाले गल्ती सच्याउने मौका खेर नफाल्न भन्नुभएको हो। नेता सिटौला निर्वाचन आयोगका दुईजना आयुक्तमाथि समेत खनिनु भएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देवाललाई आफूहरूलाई विरोधीका रूपमा नसोच्न आग्रह गर्नुभएको छ। पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न शर्माको आग्रह छ। आफूहरूले पठाएको सात बुँदे प्रस्तावमाथि भेलामा छलफल गर्न शर्माले आग्रह गर्नुभयो। शर्माले विधानको व्यवस्था अनुसार मंगसिरमा पार्टीको 15 महाधिवेशन गरेरै छाड्ने पनि बताउनु भएको छ। राप्रपा महामन्त्री परित्याग गरेका पूर्व सांसद धवल शमशेर राणाले नयाँ पार्टी दर्ताका लागि निवेदन दिनुभएको छ। आज दिउँसो केही नेताहरूसहित निर्वाचन आयोग पुगेर राणाले आफ्नो नेतृत्वमा पार्टी दर्ता गर्न निवेदन दिनुभएको हो। नयाँ पार्टीको नाम जय नेपाल पार्टी राखिएको छ। पार्टीको चुनाव चिन्ह त्रिभुज राखिएको छ। पार्टीको झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिनेछ। पार्टीमा तत्कालका लागि 79 जना केन्द्रीय सदस्य रहने केन्द्रीय सदस्य सगुन सुन्दर लावतीले जानकारी दिनुभएको छ। निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र भने केही दिनमा दिनेछ। पूर्व महामन्त्री राणा सहित 183 जना नेताले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीमा असन्तुष्टि जनाउँदै राप्रपा छाडेका थिए। त्यसपछि उहाँले दुर्गा प्रसाईसँग मिलेर एउटै पार्टी खोल्ने सहमति गर्नुभएको थियो। तर नेतृत्वको विषयमा मतभेद भएपछि प्रसाई भने आज दल दर्ता गर्न जानु भएन। सुदूरपश्चिम प्रदेशमा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्। आज प्रदेश प्रमुख नजीर मियाले एमाले संसदीय दलका उपनेता सन्तोष शर्मालाई, सामाजिक विकास मन्त्री प्रमुख सचेतक र चक्र मल्ललाई आर्थिक मामिला मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा शपथ खुवाउनु भएको हो। जानकी ऐरबमले आर्थिक मामिला राज्यमन्त्रीमा शपथ लिनु भएको छ। एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो। कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गगन थापालाई सभापति स्वीकार र इतर पक्षलाई सुझाव दिनुभएको छ। पार्टी मिलाउन दुवै पक्ष लचिलो हुनुपर्ने कोइरालाको भनाई छ। सानेपामा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै नेत्री कोइराला, केही अहंकारी नेताले मिल्न नदिएको भन्दै उहाँले आक्रोश पनि पोख्नु भएको छ। सरकारले काठमाडौँका विभिन्न ठाउँबाट 24 घण्टा ग्यास बिक्रीको तयारी गरेको छ। आज उद्योग मन्त्रालयमा भएको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले 24 घण्टा ग्यास बिक्री गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। रौतहटको गरूडा पोठियाईबाट भारतको झारखण्डमा रहेको बाबा वैद्यनाथ र वासुकीनाथ दर्शन गर्न गएका यात्रु चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा एक बालक सहित 3 जनाको ज्यान गएको छ। 45 जना भन्दा धेरै यात्रु घाइते भएका छन्। दुर्घटनामा परि रौतहट गरूडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महतका 14 वर्षीय छोरा शिवम महतोको ज्यान गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। बस दुर्घटनामा 3 नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। पहिरोका कारण बागलुङको निसीखोलाका 8 परिवार विस्थापित भएका छन्। निसीखोला 2 धाराटोलमा ब्रेङ्गी हारिसारको सड़कबाट ढुङ्गासहित आएको पहिरोले घर गोठमा क्षति पुर्याएपछि 8 घर स्थानीय विस्थापित भएका हुन्। पहिरोले धाराटोलका धनबहादुर खत्री, राजन परियार, नारायण कुँवर, तारा घरती, दीपक परियार, हरिकला घरती, देवीराम घरती र कुबेर बिकको घर गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वरले जानकारी दिनुभएको छ। घरगोठ बस्नै नमिल्ने गरी क्षति भएपछि पीड़ितलाई छिमेकीको घर र नजिकैको विद्यालयमा सारिएको छ। आज नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ। नेप्से परिसूचक आज 7.37 अङ्कले घटेर 2643.83 झरेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार आज विभिन्न कम्पनीका 97,54,400 सेयर 4,27,56,00,000 खरिद बिक्री भएको हो। 13 उपसमूहमध्ये 4 उपसमूहको सेयर मूल्य बढ्दा 9 उपसमूह घटेका छन्। आज 101 कम्पनीको सेयर बढेको छ भने 164 कम्पनीको मूल्य घट्नुका साथै 12 कम्पनीको मूल्य स्थिर छ। भरतपुर महानगरले यो वर्ष दूध उत्पादक किसानलाई 7,55,00,000 अनुदान वितरण गरेको छ। 64 दुग्ध उत्पादक सहकारी र 6 निजी फार्मले अनुदान पाएका छन्। प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीका अनुसार 2,50,00,000 बागमती प्रदेश सरकारको र अरू बाँकी रकम महानगरले दिए।

राख्दाखेरि यही त हो नि, त्यो स्न्याप टु गर्दाखेरि अफिस भन्ने छ हजुर, स्न्याप थ्रीमा गेस्ट गेस्ट वान छ कि, स्न्याप थ्री गर्दाखेरि चाहिँ गेस्ट वान जान्छ।

0: Pe Live Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले जिन्जी विद्रोहका बेला तोडफोड र आगजनीमा संलग्न भन्दै पक्राउ परेका र थुनामा राखिएकाहरूको मुद्दा फिर्ता लिने तयारी गरेको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा बोल्दै गृहमन्त्री सुदन गुरूङले जिन्जी विद्रोहका घटनामा सरकार बाधी भएर चलाइएका फौजदारी मुद्दा फिर्ता लिन समिति गठन भएको जानकारी दिनुभएको हो। फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका 2063 दफा 8 अनुसार काम भइरहेको मन्त्री गुरूङको भनाइ थियो। जघन्य अपराधका विषय बाहेक अरू मुद्दामा छुट दिने तयारी भइरहेको पनि मन्त्री गुरूङको भनाइ छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले जेएनजी युवा र सरकार बीच 2082 साल मक्सिर 25 गते भएको सहमतिका आधारमा मुद्दा फिर्ता लिने जानकारी दिनुभएको छ। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दर्ता गराएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठ सहित उहाँको घरबाट प्रहरीले बरामद गरेको सामग्री सहित अदालतमा हाजिर गराउन भनेको हो। भदौ 1 गते बिहान 10 बजेभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत बन्दी पक्राउको कारण समेत पेश गर्न सर्वोच्चले भनेको छ। श्रेष्ठको घर तथा कार्यालयबाट बरामद गरिएका सीपीयू, ल्यापटप, आइप्याड र मोबाइल समेत अदालत समक्ष लिई उपस्थित हुन आदेशमा उल्लेख गरिएको छ। प्रधान न्यायाधीशको मासिक तलब 1,12,522 रुपियाँ पुर्याउँदै सरकारले न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले राजपत्र मार्फत नयाँ तलबमान तोकेको हो। नयाँ तलबमान 1 साउन 2083 नै लागू हुनेछ। अब न्यायाधीश, न्याय परिषद र महान्यायाधिवक्ताको तलब 93,547 रुपियाँ हुनेछ। प्रधान न्यायाधीश र सर्वोच्चका न्यायाधीशको पारिश्रमिक सहित अरू सुविधा पनि हुनेछ। प्रधान न्यायाधीशका लागि बालुवाटारमा सरकारी निवासको सुविधा छ भने अरू न्यायाधीश पोल्सोको क्वार्टरमा बस्ने गर्छन्। निवासको सुविधा नपाएका न्यायाधीशले निवास भत्ता उनीहरूले बिजुली धारा र टेलिफोन सवारी र इन्धन दैनिक तथा भ्रमण खर्च लुगा भत्ता र भत्ता समेत पाउने गरेका छन्। त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशको तलब 90,000 र न्यायाधीशले मासिक 84,590 रुपियाँ पाउनेछन्। जिल्ला न्यायाधीशहरूको तलब 77,110 रुपियाँ पुगेको छ। अस्पतालमा हुने मृत्युको कारण अब डिजिटल प्रणालीमा राख्नुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि जारी गर्दै मृत्युको कारण डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ नियम लगाएको हो। अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यो प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम कारण खुलाउनुपर्ने अनिवार्य नियम बनाएको छ। अब अस्पतालमा भर्ना भएको अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा राख्नुपर्नेछ। नयाँ प्रणाली सहज बनाउन मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याइने र यसको कार्यान्वयनका लागि तीनै तहमा कार्यान्वयन र अनुगमनका लागि सहजीकरण समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सम्पत्ति जाँचबुझ आयोगसँग सम्बन्धित रिट निवेदन टिप्पणी आदेशका आधारमा संवैधानिक इजलासमा राखिएपछि नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। बारले विज्ञप्ति जारी गर्दै मुद्दाको पेशीका दिन बहस छलफलबाट नै इजलास टुङ्गो लगाउने परम्परा तोड्दै टिप्पणी आदेशको आधारमा राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा राखिएको भन्दै आपत्ति जनाएको हो। बारले प्रधान न्यायाधीशको यो कदमलाई न्यायपालिकाको स्थापित मूल्य मान्यताको प्रतिकूल भनेको छ। न्यायपालिका नियन्त्रित र निर्देशित बन्नै नसक्ने भन्दै बारले संवैधानिक इजलासको छनौटपूर्ण गठन र विचाराधीन मुद्दा तोक आदेशबाट तोक्ने कामले नियन्त्रित न्यायपालिकाको खतरा महसुस भएको टिप्पणी समेत गरेको छ। सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणलाई कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ। वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नयाँ व्यवस्था लागू गरेको छ। साथै यसको कार्यान्वयनमा समेत कडा नीति अप्नाइएको हो। प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय आयोग तथा निकायहरूलाई परिपत्र जारी गर्दै अबदेखि कुनै पनि वैदेशिक भ्रमणका लागि कर्मचारी मनोनयन गर्नुभन्दा अगावै अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने कडा निर्देशन दिएको प्रवक्ता हेमराज अरियालले बताउनुभयो। पूर्व स्वीकृति बिना गरिने वैदेशिक भ्रमण र मनोनयनलाई पूर्ण रूपमा रोक्ने गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वैदेशिक अध्ययन, भ्रमण, तालिम, बैठक, गोष्ठी, सेमिनार, कार्यशाला वा सम्मेलनमा सहभागी भएर फर्किएका कर्मचारीहरूले आफूले हासिल गरेको ज्ञान, सीप र असल अभ्यास अन्य कर्मचारीहरूमाझ अनिवार्य रूपमा सेयर गर्नुपर्ने नियम बनाइएको छ। नयाँ मापदण्ड अनुसार वैदेशिक भ्रमण सकेर कार्यालयमा हाजिर भएको 5 दिनभित्र सम्बन्धित कर्मचारीले आफू कार्यरत निकायका सहकर्मीहरूबीच सिकाइ तथा अनुभव आदान प्रदान गरिसक्नुपर्नेछ। यो व्यवस्थालाई कडाईका साथ पालना गराउन प्रधानमन्त्री कार्यालयले सबै सरकारी निकायहरूलाई स्पष्ट परिपत्र गर्दै निगरानी बढाएको छ। वैदेशिक भ्रमणलाई पूर्व स्वीकृतिको अनिवार्य दायरामा ल्याउने र फर्किएपछि प्राप्त ज्ञानको अनिवार्य आदान प्रदान गराउने सरकारको यो नयाँ मापदण्ड र कडा कार्यान्वयनले अनावश्यक वैदेशिक भ्रमण रोक्नुका साथै भ्रमणको उद्देश्य र प्रतिफललाई पारदर्शी बनाउने दावी प्रधानमन्त्रीको सचिवालयको छ। सरकारले काठमाडौँका विभिन्न ठाउँबाट 24 घण्टा ग्यास बिक्रीको तयारी गरेको छ। आज उद्योग मन्त्रालयमा भएको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले काठमाडौँमा 24 घण्टा ग्यास बिक्री गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो। रौतहटको गरुडा पोठियाईबाट भारतको झारखण्डमा रहेको बाबा बैद्यनाथ र वासुकीनाथ दर्शन गर्न गएका यात्रु चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा एक बालक सहित 3 जनाको ज्यान गएको छ। 45 जना भन्दा धेरै यात्रु घाइते भएका छन्। रौतहट गरुडाका नवल चौधरी र उहाँकी श्रीमती तथा राजेश महत्तुका 14 वर्षीय छोरा शिव महत्तुको ज्यान गएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। बस दुर्घटनामा 3 नेपाली तीर्थालुको ज्यान गएको भारतीय संचार माध्यमले जनाएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। पहिरोका कारण बागलुङको निसी खोलाका 8 परिवार विस्थापित भएका छन्। निसी खोला 2 धारा टोलमा बेग्री हाडीचाडको सडकबाट ढुङ्गा सहित आएको पहिरोले घर गोठमा क्षति पुर्याएपछि 8 घर स्थानीय विस्थापित भएका हुन्। पहिरोले धारा टोलका धनबहादुर खत्री, राजन परियार, नारायण कुवर, तारा घरती, दीपक परियार, हरिकला खर्ती, देवीराम खर्ती र कुबेर विकको घर गोठमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रामेश्वर स्वातिले जानकारी दिनुभयो। घरगोठ बस्नै नमिल्ने गरी क्षति भएपछि पीडितहरूलाई छिमेकीको घर र नजिकैको विद्यालयमा सारिएको छ। सुदूरपश्चिम प्रदेशमा एमालेका 3 मन्त्री र 1 राज्य मन्त्रीले शपथ लिएका छन्। आज प्रदेश प्रमुख नजिर मियाले एमाले संसदीय दलका उपनेता सन्तोष शर्मालाई, सामाजिक विकास मन्त्री प्रमुख सचेतक चक्र मल्ललाई आर्थिक मामिला मन्त्री र दमन भण्डारीलाई भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा शपथ खुवाउनु भएको हो। जानकी एयरबमले आर्थिक मामिला राज्य मन्त्रीमा शपथ लिनु भएको छ। एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाको नेतृत्वमा प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको थियो। आज नै नेकपाका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। नेकपाबाट भने तत्काल कुनै मन्त्री नियुक्त गरिएको छैन। पहाड़ी जिल्लाहरूमा निरन्तरको वर्षासँगै महाकाली नदीमा पानीको बहाव बढेको छ। जलस्तर बढेसँगै शारदा ब्यारेजमा बनबासा पुलमा 4 पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेक बहादुर रावतका अनुसार साँझ 5 बजेको मापन अनुसार महाकालीमा पानीको बहाव 1,1,392 क्युसेक पुगेको छ। 100 वर्ष पुरानो जेडा पुलमा जोखिम हुन सक्ने भन्दै पानीको बहाव 1,00,000 क्युसेक नाग्ने बित्तिकै 4 पाङ्ग्रे सवारी साधन आवागमनमा रोक लगाइदै आएको छ। काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर विवेक बराल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई आज विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्नुभएको हो. शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले केयुको मेकानिकल इन्जिनियर विभागका प्राध्यापक बरालको नाम सिफारिस गरेको थियो. उपकुलपति सिफारिस समितिले प्राध्यापक डाक्टर बरालसहित प्राध्यापक डाक्टर बालचन्द्र लुइटेल र प्राध्यापक डाक्टर राजेन्द्र जोशीको नाम सिफारिस गरेको थियो. भरतपुर महानगरले यो वर्ष दूध उत्पादक किसानलाई 7,55,00,000 अनुदान वितरण गरेको छ. हवस् त, अहिलेसम्मका खबर यति नै. नमस्कार.

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पार्टी एकतामा जोड दिँदै आएका नेपाली काङ्ग्रेसका दुई पक्षको एकै दिन छुट्टा छुट्टै बैठक,
1: सानेपाको कार्यालयमा मिटिङ बसिरहेका उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्छ।
2: शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो।
0: कर्णालीमा बाल विवाहबाट जन्मिने बच्चाहरूको जन्म दर्ता नबन्दा सरकारी सुविधाबाट वञ्चित हुनु परेको गुनासो,
3: जन्म दर्ताहरू पनि नबनाउने, पोषण भत्ताहरू पनि नपाउने, तिनी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो जे भए पनि।
0: र जापानमा भारी वर्षाका कारण कम्तीमा 8 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। जाम्बियाको निर्वाचन आयोगले बिहिबार भएको आम निर्वाचनपछि मतगणना स्थगित गरेको छ। मतदान केन्द्रका कर्मचारीमाथि हिंसा भएको विवरण आएपछि यस्तो निर्णय गरिएको आयोगकी अध्यक्ष मङ्गाला जलुमिसले बताउँदै 24 घण्टाभित्र पुनरावलोकन गरिने निर्णयबारे जानकारी दिइन्। उनले भनिन्, सुरक्षा अवस्था र हिंसाको निरन्तर खतरालाई ध्यानमा राख्दै आयोगले तत्काल लागू हुने गरी मतगणना स्थगित गरेको छ। निर्वाचन आयोगकी अध्यक्ष मुङ्गाला जलुमिसको भनाए। विपक्षी राष्ट्रपति उम्मेद्वार ब्रायन मुन्डुबिलेले यसअघि नै आफू विजयी भएको दावी गरेका थिए। उनले नतिजा घोषणा गर्न ढिलाइ भएमा हेरफेर गर्ने अवसर सिर्जना हुन सक्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए। वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा दोस्रो कार्यकालका लागि उम्मेद्वार बनेका छन्। निर्वाचन आयोगले यसअघि मतदान समाप्त भएको 72 घण्टाभित्र राष्ट्रपतीय निर्वाचनको नतिजा घोषणा गर्ने प्रतिबद्धता जनाएको थियो। जापानको राजधानी टोकियोको पूर्वी क्षेत्रमा परेको कीर्तिमान स्तरको वर्षाका कारण आएको बाढीमा कम्तीमा 8 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार पछिल्लो मृत्यु हुनेमा डुबेको कारभित्र फँसेकी एक महिला समेत रहेकी छन्। धेरै क्षेत्रहरू जलमग्न भएका छन् र घरहरूमा व्यापक क्षति पुगेको छ। जापानको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय विमानस्थल मध्ये एक नारिता विमानस्थलको सेवा प्रभावित हुँदा करिब 7,000 यात्रु अलपत्र परेका छन्। युरोपका विभिन्न देशहरूमा डढेलोको नयाँ लहर फैलिएको छ। क्रोएसियामा लागेको डढेलोका कारण कम्तीमा 10 जना सघन उपचार कक्षमा उपचाररत छन्। अग्नि नियन्त्रकहरूले यसलाई देशको इतिहासकै सबैभन्दा भयानक डढेलो मध्ये एक भएको बताएका छन्। बेल्जियमको सिमाना नजिकै रहेको जर्मनीको एउटा गाउँमा डढेलो फैलिएका कारण करिब 2,000 मानिसलाई गाउँ छोड्न भनिएको छ। युरोपका धेरै क्षेत्रमा रहेको अत्यधिक गर्मी र सुक्खा मौसमले डढेलो फैलिन थप अनुकूल परिस्थिति सिर्जना गरेको छ। चाडका राष्ट्रपति महामत डेवीले पूर्व प्रधानमन्त्री तथा विपक्षी नेता सुक्से मास्रालाई माफी दिएका छन्। मास्रालाई गत वर्ष 20 वर्षको जेल सजाय सुनाइएको थियो। उनीमाथि प्रतिबन्धित प्रदर्शन आयोजना गरेको लगायतका थुप्रै आरोप लगाइएको थियो। सन् 2024 राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बन्नुभन्दा 5 महिना अघि मास्रा प्रधानमन्त्री नियुक्त भएका थिए। र इजरायली बसोबास बसाल्न पुगेकाहरूले झण्डै 1 सातादेखि घरमै थुनेका प्यालेस्टिनीहरूलाई राहत सामग्री पुर्याउन अभियान कर्मीहरूले प्रयास गरेका छन्। ती अभियान कर्मीहरूले 2 प्यालेस्टिनी परिवार घेराबन्दीमा परेको कुस्रा गाउँस्थित एउटा घरको ढोका नजिक पानी र खाजा राखेर आएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। आपसी एकताको खाँचो औल्याउँदै आएका नेपाली काङ्ग्रेसका दुवै पक्षले आज काठमाडौँ उपत्यकामा छुट्टा छुट्टै बैठक गरेका छन्। संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अभिभावकीय भूमिका निर्वाह गर्न पूर्व सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ भने इतर पक्षले देउवा नै आफूहरूका नेता रहेको बताएका छन्। गत वर्षको जेन्जी आन्दोलन पश्चात हङकङको लामो बसाइपछि स्वदेश फर्केका देउवा पनि संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा सहभागी भएका छन्। सुनौ एक रिपोर्ट। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले पार्टी एकतामा जोड दिए। उनले वैधानिकताको विवादबारे सर्वोच्च अदालतबाट उनकै शब्दमा न्याय पाउने विश्वास पनि व्यक्त गरे। देउवाले आफ्नो दल र अन्य दल तथा व्यक्तिसँगको एकताको निम्ति आफूले जुनसुकै भूमिका निर्वाह गर्न तयार रहेको बताए।
5: मुलुक अहिले राजनीतिक, आर्थिक र सामाजिक, धार्मिक, सामाजिक रूपले कठिन परिस्थितिबाट गुज्रिरहेको छ। राष्ट्रिय र लोकतान्त्रिक शक्तिको बीच संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्नु संकल्पित छु। मुलुकको यो विभिन्न परिस्थितिमा राष्ट्रियता, लोकतन्त्र, जनताको हितका लागि जुनसुकै भूमिका निर्वाह गर्न आफूलाई तयार राखेको छु। साझा उद्देश्य संकल्प भएको सबै राष्ट्रिय राजनीतिक शक्ति
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने नेताहरूले देउवा नै पार्टीका नेता भएको दावी गरे। राष्ट्रिय भेलामा टाङ्गिएको ब्यानरमा देउवालाई सभापति भनेर लेखिएको थियो। भेलालाई सम्बोधन गर्ने क्रममा भेलाका संयोजक शशाङ्क कुइरालाले देउवाको मुक्त कण्ठले प्रशंसा गरे।
2: उहाँको स्वागतको लागि जुन हिजो जुन उत्साह देखे मलाई त अचम्म लाग्यो। यस्तो मान्छेमा यति धेरै उत्साह र शेरबाजी नै हाम्रो नेता हो, हाम्रो सभापति शेरबाजी हो र उहाँको नेतृत्वमा नेपाली कङ्ग्रेस हिँड्छ।
0: अर्कोतर्फ ललितपुरको सानेपा स्थित नेपाली काङ्ग्रेसको मुख्यालयमा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै उपसभापति विश्व प्रकाश शर्माले पटक पटक प्रधानमन्त्री बनिसकेका देउवाले राजनीतिबाट अब विश्राम लिनुपर्नेमा जोड दिए। देउवा स्वदेश फर्केकामा औपचारिक रूपमै पार्टीले स्वागत गरिसकेको भन्दै शर्माले आफूहरूलाई विरोधीका रूपमा नलिन आग्रह गरे।
1: आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाली गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नु हुन्। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सूची राखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि
0: संस्थापन इतर पक्षको राष्ट्रिय भेलाले गर्ने निर्णय र आधिकारिकताबारे सर्वोच्च अदालतले दिने अन्तिम निर्णयले काङ्ग्रेसको आगामी बाटो निर्धारण गर्ने ठानिएको छ। अब एकाध विषय संक्षेपमा। खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका सर्वसाधारण उपभोक्तालाई ध्यानमा राखी भोलि शनिबार काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर उपलब्ध गराउने भएका हुन्। निगमले अघि साँझ जारी गरेको एउटा विज्ञप्तिमा उल्लेख गरिए अनुसार आयल निगमको टेकु परिसर, यातायात कार्यालय परिसर चाभेल, राधास्वामी किर्तिपुर परिसर, राधास्वामी वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट खाना पकाउने ग्यास उपलब्ध गराइनेछ। तोकिएका स्थानहरूबाट नेपाल ग्यासदेखि विभिन्न उद्योग ब्रान्डका ग्यास सिलिन्डर उपलब्ध गराइने निगमले जनाएको छ। उसले अति आवश्यक भएका व्यक्तिहरूले नागरिकता अथवा राष्ट्रिय परिचय पत्र सहित बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ती स्थानबाट ग्यास खरिद गर्न सक्ने उल्लेख गरेको छ। अर्को विषय संक्षेपमा। सरकारले जेनजी सम्झौता तथा एकीकृत प्याकेज कार्यान्वयन समन्वय एवं सहजीकरण समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव हेमराज अर्यालको संयोजकत्वमा गठित समितिले गत वर्षको 23 र 24 गते भएको जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारका मागहरूलाई सम्बोधन गर्ने गरी समन्वयकारी काम गर्ने अधिकारीहरूले बताएका छन्। समितिले वर्तमान सरकारले अघि सारेको जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूका लागि समन्वित पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गर्ने मुख्य जिम्मेवारी पाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसक्रममा उसले विभिन्न मन्त्रालयहरूबीच आपसी समन्वय कायम गराउने बताइएको छ। सचिवालयका अनुसार समिति आन्दोलनका घाइते तथा शहीद परिवारका लागि प्रत्यक्ष सम्पर्क बिन्दुका रूपमा रहनेछ। बाल विवाहले निम्त्याएको जटिलता सम्बन्धी एउटा विषय। कर्णालीमा बाल विवाह नरोकिँदा कम उमेरका आमाबाट जन्मिने बच्चाहरू जन्मदर्ताबाट वञ्चित भइरहेका छन्। जन्मदर्ता नबन्दा त्यहाँ बालबालिकाले पाउने पोषण भत्ताबाट समेत उनीहरू वञ्चित भइरहेका अभिभावकहरू बताउँछन्। जुम्लाबाट कृष्णमाया उपाध्यायले पठाएको यो रिपोर्ट सुनौ।
6: जुम्लाको चन्दनाथ नगरपालिका 10 की संगीता नेपालीले उमेर नपुग्दै विवाह गरिन्, तर उनबाट जन्मेको छोराको अहिलेसम्म जन्मदर्ता भएको छैन। आमा र बाबाको नागरिकता नबनेका कारण उनको छोराको जन्मदर्ता नभएको हुनाले उनको छोराले सामाजिक सुरक्षा लगायतका राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन परेको छ।
7: उमेर पुगेन, जन्माए त वैद्यले डडामा हेरेपछि हुन्न भुन्न हुनुहुन्छ। मेरो बच्चाले सेवा सुविधा पाउनुहुन्छ कि? आजकल त फजिलान परेको छ, बच्चा मात्रै हल्का कमजोर छ। बच्चाको जन्माए त वैद्यले बच्चा पैसा पाउनु भन्ने लैरहेछ।
6: गाउँघरमा हुने बाल विवाहलाई रोक्नको लागि बाल क्लब मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि बाल विवाह भइरहेको हुनाले यसलाई अन्त्य गर्न चुनौती झेल्न परेको बताउँछिन् जुम्लाको तिला गाउँपालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष सुषमा हमाल।
3: चुनौती चाहिँ छ। अब व्यक्तिगत गएर भनौँ भनेपछि व्यक्तिगत रेसिपी हुन्छ, अब सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्छौँ, अब नगर बाल विवाह तिमीहरू भन्छौँ, सबैले सचेत गराउँछौँ, तर गर्दा गर्दै पहिलाको भन्दा चाहिँ अहिले धेरै बाल विवाह घटेको छ, तर चाहिँ हटाउन चाहिँ सकेका छैनौँ। जन्मदर्ताहरू पनि नबनाउने, पोषण भत्राहरू पनि नपाउने, तिनी बच्चा बच्चीले त सेवा सुविधा पाउनु पर्यो त अब जे भए पनि।
6: बाल विवाहलाई रोक्नको लागि पालिका स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको भए पनि आमा बाबा सानै उमेरमा विवाह गरेका कारण त्यसको सजाय बाल बालिकाले भोग्न परेको बताउँछिन्। जुम्लाको तिला गाउँपालिकाको महिला तथा बाल बालिका शाखामा कार्यरत महिला विकास अधिकृत गौरी थापा,
8: आमा बाबुको उमेर पुगे हुँदैन, उनीहरूको नागरिकता हुँदैन। कर्णालीकै कुरा गर्दाखेरि कर्णाली प्रदेशले अब बैङ्क खाता छोरीको सुरक्षा जीवन भरिको भन्ने एउटा कार्यक्रम ल्याएको छ। त्यो कार्यक्रममा आबद्ध हुनलाई के गर्नुपर्छ भने आमा बाबु दुइटैको नागरिकता हुनुपर्छ, त्यसपछि मात्र अब त्यो सुविधा लिन पाइन्छ। आमाको नागरिकता हुँदैन, बाबाको पनि हुँदैन, अब त्यो कसरी त्यो छोरी खातामा आबद्ध कसरी गराउने, त्यस्ता केसहरू पनि एकदमै सेवाबाट वञ्चित भएको अवस्था पनि छ।
6: आमा बुवाले बाल विवाह गरेको भए पनि बच्चाले पाउनु पर्ने जन्मदर्ता उसको नैसर्गिक अधिकार भएको हुनाले बच्चा जन्मेको 35 दिनभित्र अनिवार्य रूपमा घटना दर्ता गर्नुपर्ने बताउँछन् जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
9: बुबा आमाको उमेर नपुगेकै कारणले गर्दा घटना दर्ता गरिदिनु हुँदैन भन्ने विषय चाहिँ होइन, अहिले घटना दर्ता गराइदिनु पर्छ। अन्य त्यो दर्ता रजिस्ट्रेसनको आधारले सुविधा पाउने कि नपाउने, कस्तो कन्डिसन भएमा पाउने भन्ने सरकारले निर्णय गरे अनुसार हुन्छ, दर्ता गरी पाउने अधिकार हो, त्यसलाई हनन गर्न मिल्दैन।
6: पढाइमा असफलता, सानै उमेरमा बाबा आमा गुमाएका र अर्काको देखा सिखीमा लागेर बाल बालिकाहरूले प्राय जसो उमेर नपुग्दै विवाह गरेको देखिन्छ। यसलाई कम गर्दै लैजानको लागि स्थानीय सरकारले त्यस्ता बाल बालिकाको पहिचान गरेर सचेतनामूलक कार्यक्रमको साथसाथै उनीहरूको पढाइ लेखाइमा समेत सहयोग गर्न आवश्यक रहेको जानकारहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। कीर्तिमान स्तरमा परेको वर्षाका कारण जापानको पूर्वी क्षेत्रमा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने हजारौं मानिस टोकियोको नारिता विमानस्थलमा अलपत्र परेका छन्। अधिकारीहरूले अभूतपूर्व भनी व्याख्या गरेको वर्षाका कारण चिबा क्षेत्रका 20,000 भन्दा बढी घर परिवारको घरमा विद्युत आपूर्ति अवरुद्ध बनेको छ। स्थानीय अधिकारीहरूले बिहिबार उच्चतम स्तरको आपतकालीन चेतावनी जारी गरेका थिए। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ।
4: आपतकालीन रूपमा जारी गरिएको चेतावनीको स्तर शुक्रबार बिहान भने अघिल्लो दिनको तुलनामा घटाइएको थियो, तर पहिरो र बाढीको जोखिम सम्बन्धी चेतावनी भने जारी नै छ। यसै साता जापान र छिमेकी देशहरूमा आँधीको श्रृङ्खला आएको थियो। यही कारण मौसमविदहरूले यो वर्ष मौसम असामान्य रूपमा सक्रिय हुने अनुमान गरेका छन्। जापानको मौसम विज्ञान सम्बन्धी निकायका अनुसार पछिल्लो भारी वर्षा देशको पूर्वी भागतर्फ बगेको तातो हावाका कारण भएको हो। उक्त हावा माथिल्लो वायुमण्डलमा रहेको चिसो हावासँग मिसिएपछि वायुमण्डलीय अवस्था अत्यन्त अस्थिर बनेको थियो। चिवा क्षेत्रका गभर्नर तोसिहितो कुमागाईले शुक्रबार बिहान पत्रकारहरूसँग जापानको विगतको मौसमको मापदण्डबाट हेर्दा पनि यो अत्यन्त असामान्य अवस्था भएको बताएका छन्। टोकियोसँगै जोडिएको चिवामा बिहिबार दिउँसोदेखि प्रति घण्टा 100 मिलिमिटर भन्दा बढी वर्षा भएको अधिकारीहरूले बताएका छन्। गभर्नर कुमागाईले अधिकारीहरूले मानिसहरूको ज्यान बचाउन प्राथमिकता दिने र उद्धार प्रयासलाई निरन्तरता दिने बताए। सार्वजनिक प्रसारक एनएचके क्योदो समाचार एजेन्सीका रिपोर्ट अनुसार कम्तीमा 8 जनाको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म धेरै रेल सेवाहरू बन्द छन् भने केही प्रमुख राजमार्गहरू पनि बन्द गरिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर बीएबीएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ, आदरणीय श्रोता राणामै हुनुहुन्छ होला होइन। एकदमै गर्मी छ, त्यसले गर्दा आफूलाई टेक केयर पनि गर्नुहोला भन्न चाहन्छु। 4:26 गइसकेको छ। आज चाहिँ अगस्त महिनाको 14 फ्राइडेको कार्यक्रम हो। विकेन्ड सुरु भएको छ, विकेन्डतिर थुप्रै तपाईँको कार्यक्रमतिर जानुपर्ने होला। अब विकेन्डमा समर टाइममा धेरै प्रोग्रामहरू हुने गर्छन्, कहिले काहीँ त अब भ्याइ नभ्याइ पनि हुन्छ होइन। जस म पनि भोलि प्रोग्रामतिर जानुपर्ने गर्दा जस एक्साइटेड पनि छु। जो आउनुहुन्छ संखुवा सभा समाज सेवाको चाहिँ कार्यक्रम हो, त्यहाँ हाम्रो संखुवा सभाका चाहिँ जस दाजुभाइ तथा दिदीबहिनीहरू भान्जा भान्जीलाई भेट्ने चाहिँ जस एक्साइटमेन्ट पनि छ, गर्दा तपाईँहरूको पनि त्यो एक्साइटमेन्ट होला। हजुर यहाँहरू सबै सबैलाई वेलकम गर्न चाहिँ चाहन्छु। एकदमै गर्मी छ, गर्मीले गर्दा यो चाहिँ अब आगो पनि लागिरहेको छ, तपाईँहरूलाई थाहा होला। यो मिडल्यान्डको चाहिँ जस हिजो त्यहाँ चाहिँ आगो लागि भयो र त्यहाँ चाहिँ 19 चाहिँ फुल्ली डिस्ट्रोयड भएको कुरा पनि तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। यहाँको प्रधानमन्त्री आन्ड्री बर्नामले चाहिँ संज्ञा दिनुभएको छ, उहाँको शब्द ठक्कै यहाँ कहाँ गयो मैले यहाँ देख्न सकिने टिन्डर बक्स भनेर उहाँले चाहिँ संज्ञा दिनुभएको छ। अहिले त्यस्तै छ होइन, पहिला पहिलाको समर चाहिँ एकदमै त्यो झारहार पात पनि फुलेर त्यो कन्ट्री साइडतिर इभन हाइवेतिर अब ड्युल क्यारिज वे अथवा एयरपोर्टतिर ड्राइभिङ गर्दा त्यो भएर हाइवेतिर ड्राइभिङ गर्दा पनि त्यो फुलहरू एकदमै होइन फुलभन्दा पनि त्यो झारपातहरू फुलेको एकदमै रमाइलो हुन्थ्यो। त्यो वातावरण एकदमै भएन। यो चाहिँ फर्स्ट टाइम हो मैले युकेमा चाहिँ यस्तो खालको वेदर देखेको, झारहरू कम्प्लिटली त्यो डेजर्ट जस्तै भएको छ। र हिजो चाहिँ 38 समथिङ भएको थियो र हिजो चाहिँ हटेस्ट डे अफ द इयर पनि तपाईँले फिल गर्नुभयो होला। आज चाहिँ 36-37 त्यस्तै नै होला, आज पनि गर्मी नै छ। हजुर आफ्नो याद राख्नु होला, प्लेन्टी अब वाटर पिउने प्रयास गर्नु होला। मैले पनि यहाँ पिइरहेको छु र कहिले काहीँ यो कामको व्यस्तताले गर्दा पानी पिउन पनि भ्याइँदो नरहेछ, त्यसले गर्दा टोयलेट जाँदा चाहिँ अलिकति थाहा हुन्छ। तपाईँले पिसाबको कलर पनि चेक गर्दै गर्नु होला, त्यो पनि भन्न चाहिँ चाहन्छु है त। हजुर आज 5:28 जाँदा चाहिँ नेपाली मेला यो वर्षको 2026 उहाँले चाहिँ अगस्तको जहिले पनि ब्याङ्क हलिडेमा गर्ने गर्नुहुन्छ यो नेपाली मेला, अनि यता गोर्खाका अब चाहिँ मेको लास्ट ब्याङ्क हलिडेमा गर्ने गर्नुहुन्छ। यसपटक चाहिँ 30 परेको छ, 30 अगस्तमा। त्यस तपाईँहरू नेपाली मेला चाहिँ आउनुभयो भने त्यहाँ भेटौँला। र जुन चाहिँ केम्पटन पार्क रेस कोर्समा हुने गर्छ, TW16-5AQ हुँदैछ है त। बिहान 10-8 कार्यक्रम हुन्छ। कति तपाईँहरूले चाहिँ झाँकीतिर जस भाग पनि लिँदै हुनुहुन्छ होला कम्पिटिसनमा, कति तपाईँहरूले आफ्नो संस्कार संस्कृति जस प्रस्तुत पनि गर्नुहुन्छ होला झाँकी मार्फत, अनि कति तपाईँहरूले चाहिँ अब यो नृत्यमा पनि भाग लिनुहुन्छ, कसैले दुइटामै भाग लिनुहुन्छ। गर्दा यस सम्बन्धी गरेको कुराकानी चाहिँ भाइस प्रेसिडेन्ट तमुदी युकेको हुनुहुन्छ, अनि कोअर्डिनेटर हुनुहुन्छ हाम्रो कमल गुरुङ, उहाँ चाहिँ रेडिङवासी हुनुहुन्छ। उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास चाहिँ गर्नु होला है त, दुईटा पार्ट्समा। र अहिले अब अन्तर्वार्ता अलिक छोटो छोटो हुने गर्छन् र जस नलामो अन्तर्वार्ता तपाईँलाई पनि अलिकति ज्या हुन्छ, अलिकति जस धेरै कुराकानीमा यो हुन्छ, त्यसले गर्दा इन्टरनेटेनमेन्ट अलिक कम्ती हुन्छ भनेर जस हामीले यो पनि गरेका हौँ। यिनै छन् आदरणीय श्रोता। अनि आज एउटा नयाँ गीतको प्रिमियर पनि गर्दैछु। हाम्रो चण्डिका राई बहिनी हुनुहुन्छ, उहाँ चाहिँ बुलफोर्टतिर बसोबास गर्नुहुन्छ र उहाँले लेख्नु भएको गीत पठाइदिनु भएको छ। उहाँले थुप्रै थुप्रै गीत लेखिसक्नु भएको छ। मनोज राई हुनुहुन्छ, स्याङसन, यो चाहिँ राईको जीवले प्रनाउन्स गर्नु अलिकति साह्रो पर्छ। उहाँले कम्पोज गर्नुभएको, सरिफराज आचार्यले चाहिँ जस गाउनुभएको गीत चाहिँ म सुनाउँछु, तर त्योभन्दा अगाडि चाहिँ सबिन राई र साथीहरूले गाउनुभएको गीत म सुनाउनेछु। त्यो भर्खरै उहाँले नयाँ गीत रेकर्ड गर्नुभएको रहेछ, आज कहाँ उहाँको एउटा कन्सर्ट भएको रहेछ, त्यहाँ हेर्दै थिएँ, त्यहाँ यो गीतको कुराकानी गर्नुभयो, सट्टै भिजिट गर्दा चाहिँ यो गीत भेटेँ। यो नयाँ गीत उहाँको म सुनाउनेछु, अनि त्यसपछि बहिनीको गीत पनि हामी सुन्नेछौँ है त। अनि तपाईँहरू पनि गीतहरू सुन्न अनि सुनाउन चाहनुहुन्छ भने प्लिज मलाई जानकारी गराउनु होला है त। अब त्यो गीत सुनाऊ है त।

सबिन राई हुनुहुन्छ र उहाँले गाउनुभएको यो नयाँ गीत मैले सुने तपाईँले इन्जोय पनि गर्नुभयो होला. अब भने बिल्कुलै नयाँ गीत हाम्रो चन्डिका राईजी हुनुहुन्छ बहिनी र उहाँले चाहिँ लेख्नुभएको यो चाहिँ यो स्वदेश गान रहेछ र यो गीत म सुनाउन चाहिँ चाहन्छु. स्वरूपराज आचार्य हुनुहुन्छ उहाँले गाउनुभएको गीत हो हाम्रो मनोज राईज्यूको कम्पोजमा यो गीत सुन्दैछौँ र बहिनीलाई धेरै धेरै बधाई पनि यस्तै गीतहरू चाहिँ लेख्ने प्रेरणा मिलेरहोस् यही नै भन्न चाहिँ चाहन्छु. र तपाईँले भिजुअल पनि बनाउनु भएको छ तर त्यो जो फोटोहरू राखेर मात्रै बनाउनु भएको रहेछ. भिजुअल बनाउनु पनि अलिकति जस टाइमको कुरा पनि आयो कसको कुरा पनि आयो होइन. अब तपाईँले यो देशभक्तिले उत्प्रोत गीत र देश अब विकास हुँदैछ भन्ने भावमा लेख्नु भएको गीत रहेछ. तपाईँलाई बधाई छ भन्दै हामी यो गीततर्फ लागौँ है त.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org।

हजुर कपवे प्रसाथीहरूको प्रस्तुतिमा यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. 4:45 गइसकेको छ. गोधुली कार्यक्रम आज फ्राइडे अगस्त महिनाको 14 तारिकको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ. बेलायत एकदमै गर्मी अनि पानी परेको छैन. पानी पऱ्यो भने अलिकति यो बिरुवा र झारपातलाई चाहिँ राहत मिल्थ्यो कि भन्ने चाहिँ हाम्रो चाहना पनि हो. तर प्रकृतिको विरुद्ध अब हामीले केही गर्न चाहिँ सकिँदैन अनि विजय प्राप्त गर्न सकिँदैन. जे छ त्यो मौसम त्यही भोग्नुपर्ने हुन्छ. यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट. गुड आफ्टरनुन योगराज भाइ, मिठासपूर्ण सङ्गीत मनोरञ्जन लिइरहेको छु भन्नुभएको छ. दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. सम्बन्धित नेपाली मेला सोही विषयमा 2:50 जानकारी भोइस म्यासेज पठाएको छु. समय मिलाए मिले सुनाइदिनु होला भनेर भन्नुभएको रहेछ. हुन्छ, अब नेपाली मेलामा सबै जाने गरिन्छ. बोथ सर्भिङ रिटर्न सबै नेपालीहरू जाने गरिन्छ. एउटा इन्फर्मेसन पनि हुन्छ, हुन त हामीले यहाँबाट पनि भनिरहेका छौँ. आज कमल गुरुङज्यू हुनुहुन्छ भाइस प्रेसिडेन्ट अनि नेपाली मेला 2026 कोअर्डिनेटर पनि हुनुहुँदो रहेछ. उहाँसँग कुराकानी पनि तपाईँले यही विषयमा सुन्न चाहिँ सक्नुहुनेछ. है त तेन्जिन पाक्रिङ भाइले एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि सुन्नेछौँ. कैलाश भाइले पनि गीत मगाउनु भएको छ. हाम्रो तारप्रसाद चेमजोङ दाजुको पनि यहाँ टेक्स्ट देख्दैछु र त्यो पनि म पढेर सुनाउनेछु. त अघि हाम्रो अमर थापाज्यू हुनुहुन्छ, उहाँले फोन गर्नुभएको थियो. एकछिन लाइनमै बस्दै गर्नु होला है, म यहाँ चाहिँ भोइस लिङ्क गर्छु भनेर भने तर उहाँले फोन राखिहाल्नु भएको छ. हाम्रो निता थापा बहिनी हुनुहुन्छ, द भोइस सिजन 7 चाहिँ विजेता, उहाँले बेलायतमा हुनुहुन्छ. अस्ति त हामीले त्यो नेपाली ओपन कन्सर्टमा छोटो इन्टरभ्यू त रूपादीले गर्नुभएको थियो र त्यसपछि इन्टरभ्यू अलि लामो चाहिँ भएको छैन, त्यही कुराकानी गर्दै हुनुहुन्थ्यो. ल यदि सुन्दै हुनुहुन्छ भने र फोन नम्बरको कुराकानी गर्दै हुनुहुन्थ्यो, फेरि मलाई फोन गर्नु होला है हजुर. त्यसपछि हामी बाँकी कुराकानी गराउँला र उहाँ जस्तो व्यक्तिको चाहिँ अब स्टोरीहरू जान्न पाउँदा, सुनाउन पाउँदा, इन्टरभ्यू लिन पाउँदा त हामीलाई खुसी नै लाग्छ र यसो उहाँको नम्बर पनि उपलब्ध गराइदिनु होला त्यो पनि भन्न चाहन्छु. भन्दै अब यशोदा दिदीको यो म्यासेज है त, अलिक कम्प्युटर यो स्लो छ, अलिकति यो घुमेकै छ, आशा छ यो प्ले हुन्छ होला. दिदी थ्याङ्क यू भेरी मच है त. यो हाम्रो अब बेलायतको इन्टरनेट यस्तै छ. यो कस्तो छ भने इन्टरनेट चाहिँ यहाँबाट फेरि चाल फोनमा जानुपर्छ. अब चाहिँ आउँछ होला.

0: प्रवासमा नेपालीको एकता विदेशी भूमिमा रहेर पनि आफ्नो कला संस्कृति वेशभूषालाई संरक्षण तथा सम्वर्धन गर्नुपर्छ भन्ने अभिप्रायले तमोथी युके र नेपाली राजदूतावासको सहकार्यमा हुन गइरहेको 17 नेपाली मेला यही आउँदो अगस्त 30 तारिक केम्पटन पार्कमा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक निमन्त्रणा गर्दछौँ।
1: संस्कृति जोगाउने यो हो नेपाली मेला।
0: हजुर, सो दिनमा नेपालभरिका विभिन्न जनजातिका संस्कृति झल्किने झाँकी, मौलिक एवं आधुनिक गीत, नाचगान, ज्ञानवर्धक विभिन्न आर्ट एन्ड क्राफ्टका स्टलहरू, सुपथ मूल्यका सामग्रीका विभिन्न व्यापारिक स्टलहरू, स्वादिष्ट नेपाली खानाका स्टलहरू रहनेछ। आफ्नो साथीभाइ इष्ट मित्रहरूलाई भेट्ने यो एउटा सुनौलो अवसर रहनेछ। हाम्रो अमूल्य सम्पदालाई संरक्षण र सम्वर्धन गरी भावी पुस्तासम्म सुरक्षित होस् भन्ने अभिप्रायले प्रायोजन गरिएको यो साझा चौतारी नेपाली मेला यही आउँदो अगस्त 30 तारिक यहाँहरू सम्पूर्णलाई कार्यक्रममा आइदिनु भए कार्यक्रमको शोभा बढाइदिनु हुनलाई हामी हार्दिक अनुरोध गर्दछौँ। संस्कृति पर्यटन प्रबन्धनको विकास गरौँ, सबै मिली नेपाली मेलालाई भव्य र सभ्य बनाऊ। यही आउँदो 30 तारिक आइतबार TW16 5AQ केम्पटन पार्कमा यहाँहरू सम्पूर्णलाई हामी हार्दिक स्वागत गर्दछौँ। टिकट दर केवल 5 पाउन्ड रहेको छ 12 वर्ष माथिका व्यक्तित्वहरूलाई मात्र, र सिनियर सिटिजनसिप र डिजेबल भिजिटरहरूको लागि टिकट फ्री रहेको पनि यहाँहरूलाई जानकारी गराउँदछु। आउनुहोस्, यहाँहरू सम्पूर्णलाई हामी नेपाली मेलामा भेट्नेछौँ। यहाँहरू सम्पूर्णलाई हामी हार्दिक स्वागत गर्दछौँ। धन्यवाद।
2: हजुर, नेपाली मेला 2026 यसपटक 30 तारिक, अब 31 तारिक चाहिँ ब्याङ्क हलिडे पर्छ, जहिले पनि उहाँले ब्याङ्क हलिडे अगस्तको पाएर गर्नुहुन्छ, यसपटक 30 तारिक परेको छ। केम्पटन पार्कमा तपाईँहरू आउनुहोला, एकदमै रमाइलो हुन्छ, विभिन्न झाँकीहरू प्रस्तुत हुन्छ, नृत्यहरू अनि जस कलाकारहरूको पनि, तर थोरै कलाकारले एक दुईवटा गीत मात्रै गाउनुहुन्छ भने हाम्रो कमलजी हुनुहुन्छ, उहाँले भन्दै हुनुहुन्थ्यो, उहाँ चाहिँ कोअर्डिनेटर हुनुहुन्छ। त्यहाँको पोस्ट कोड चाहिँ TW16 5AQ तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है त। र भोलिको कुराकानी गरौँ, भोलि 15 अगस्त हो, भोलि चाहिँ इलम समाज युकेको चाहिँ वार्षिक भेटघाट कार्यक्रम हुँदैछ, र उहाँहरूको थुप्रै थुप्रै प्रोग्रामहरू छ, आउटडोर स्पोर्ट्स, फुटबल, भलिबल, लेडिज फन एम्स, आउटडोर म्युजिकल इन्टरटेनमेन्टहरू पनि हुँदैछ, इन्टरनल प्रोग्राम र चाहिँ अरू सम्मान कार्यक्रमहरू, थुप्रै थुप्रै कार्यक्रम छ। अल्डर वुड लेजर सेन्टरमा तपाईँहरू जान सक्नुहुन्छ, टोङहाम रोड अल्डर्सटमा GU12 4AS तपाईँहरू जान सक्नुहुन्छ। यो कार्यक्रम चाहिँ 12 बजेबाट सुरु हुन्छ, आउटडोरको 4 बजेसम्म, इन्डोर चाहिँ 4:30 बजेबाट चाहिँ 10-15 बजेसम्म रहेको छ। अनि समर डिजे धमका हुँदैछ भोलि नै हो, र 9 बजेबाट बिहान 4 बजेसम्म कार्यक्रम राख्नु भएको छ। द फेस बार रेडिङमा RG17JEमा तपाईँहरू जान सक्नुहुन्छ। टिकट चाहिँ 15 पाउन्ड हो, र यो चाहिँ 18 वर्ष अनि माथिको लागि माथि यानि कि एडल्टलाई भनौँ। तेन्जी पाक्रिङ भाइ हुनुहुन्छ, उहाँले एउटा गीत पनि मगाउनु भएको छ, त्यो गीत पनि अहिले सुनाउँला। र उहाँले प्रत्येक वर्षै गर्नुहुन्छ यो कार्यक्रम, 07480 5171 06 कन्ट्याक्ट गर्न सक्नुहुन्छ, अथवा लाकमान पाक्रिमजी हुनुहुन्छ, उहाँलाई 07403732865 कन्ट्याक्ट गर्न सक्नुहुन्छ यो भोलिको कार्यक्रमको बारेमा है त। अनि भोलि नै प्रतिभा नशक्त कार्यक्रम हुँदैछ, र यो चाहिँ हुने कार्यक्रम हो कहाँ हुँदैछ, हजुर, नेपाली कल्चरलाई प्रमोट गर्नको लागि गर्ने गर्नुहुन्छ, रग्बी ग्राउन्ड लन्डनमा हुँदैछ, SE18 1QJ तपाईँहरू जान चाहिँ सक्नुहुन्छ। अनि अर्को संखुवा सभा समाज युकेको पनि भोलि नै वार्षिक भेटघाट कार्यक्रम हुँदैछ, एम्पायर हल अर्डसटमा 10 बजेबाट राति 10 बजेसम्मको कार्यक्रम राख्नु भएको छ, र यस सम्बन्धी हाम्रो चाहिँ दाजु हुनुहुन्छ उत्तर सुन्दास, उहाँसँग गरेको कुराकानी तपाईँले 2 पटक सुनिसक्नु भएको छ, र भोलि तपाईँहरू जानको लागि पक्का पनि रेडी हुनुहुन्छ होला। त्यहाँ कार पार्क चाहिँ उतापट्टि त्यो छ त्यहाँ एकदमै राम्रो छ बाहिर भन्दा पनि त्यो उभित्र अनि त्यहाँ एकदमै त्यो सस्तो पनि छ त्यहाँ पार्क गर्नु होला टिकट दर पार्क पनि तपाईँले बुक गरिसक्नु भयो होला टिकट एडल्टहरूको लागि 25 pounds अनि 6 to 12 years हुनुहुन्छ भने 13 pounds अनि अर्को 75 अथवा एबभको हुनुहुन्छ भने 13 pounds छ है त र त्यसमा चाहिँ थुप्रै थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरू उहाँले आयोजना गर्नुहुन्छ लाखेको पनि त्यहाँ प्रस्तुति हुन्छ अस्ति सम्बन्धीमा अलिकति छोटो कुराकानी गऱ्यौँ हजुर यति भन्दै र एउटा शङ्ख सभाकै गीतको याद आयो र हाम्रो सेमन्त भाइ हुनुहुन्छ क्युजीको सदस्य भोलि उहाँहरू पनि आउनुहुन्छ भन्दै हुनु त सिधाइले र शङ्ख सभाको भेटघाटमा र फेरि हाम्रो सेमन्त भाइको नम्बरी पार्टी पनि छ भन्दै हुनुहुन्थ्यो गर्दा दुईवटै कार्यक्रममा उहाँले भेट्ने कार्यक्रम रहेछ रीता राई बहिनीले गाउनु भएको गीत हो उहाँको श्रीमतीको नाम पनि रीता जस्तो लाग्छ उहाँले गाउनु भएको हो कि होइन यो अलिकति म कन्फ्युजन भयो भोलि कन्फर्म गर्नु पर्ला डिबी कुलुङले लेख्नु भएको भन्दा पनि उहाँले सङ्गीतबद्ध गर्नुभएको यो गीत सम्पूर्ण शङ्खुवा सवाली दाजुभाइ तथा दिदीबहिनीहरूको लागि म राख्दैछु है त ल त सेमन्त भाइ सुन्दै हुनुहुन्छ भने सी टुमर है त तपाईँको बाँसुरी मुक्तकहरू पनि सुन्न पाइन्छ कि भोलि अनि त्यस्तै गरेर मेरो नम्बरी हुनुहुन्छ भरत नम्बरी पनि आउनुहुन्छ होला स्विन्डनबाट

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: कांग्रेस नेता कृष्ण सिटौलाले गल्ती सच्याएर आउन सभापति गगन थापालाई सुझाव दिनुभएको छ। देउवा पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा थापालाई सभापति स्वीकार्न नसक्ने भन्दै सिटौलाले गल्ती सच्याउने मौका खेर नफाल्न भन्नुभएको हो।
4: हाम्रो युवा नेता हुन् गगन भाइ, भाइ भन्दा अन्यथा नहोला। सभापति भन्ने मलाई मन पटकै लागेको छैन। विषय महाधिवेशनले मान्यता दिनै सकिएको छैन, अवैधानिक छ, अराजक ढङ्गले गरिएको छ। हाम्रो मान्यता हो, तर उहाँलाई मेरो सुझाव छ, सच्याउने ढोका खोल्दै गएछ सर्वोच्च अदालतले। अहिले सच्याउने बाटो खोज्नुहोस् तपाईँ आफैले। हटले अहङ्कारले गन्तव्य तय गर्न सकिँदैन। कम्तीमा आफ्नो गल्ती सच्याउने अवसर तपाईँलाई छ, गल्ती सच्याउनुहोस् तपाईँ आफैले। जिम्मेदारी तपाईँ आफ्नै हो। अहिले सर्वोच्च अदालतले खोलेको ढोका भन् के गर्नुपर्छ आफै बुझ्नुहोस्।
3: नेता सिटौला निर्वाचन आयोगका दुईजना आयुक्तमाथि समेत खनिनु भएको छ।
4: निर्वाचन आयोगका तीनजना मध्ये दुईजना जसले विशेष महाधिवेशनलाई मान्यता दिनु, उहाँहरूसँग त्यो प्रश्न छ। गगनजीहरू जानुभयो, म सभापति भए भन्नुभयो, उहाँहरूले बनाएको दस्तावेज लानुभयो, हामी पदाधिकारी भयौँ भन्ने थपक्कन त्यसको आधारमा उहाँलाई भयो है भनेर प्रमाणपत्र दिन मिल्छ। सभापति शेरबहादुर देउवालाई सोध्नु पर्दैन? कस्तो निर्णय गर्ने क्षमता हो तपाईँहरू दुईजना आयुक्तहरूको? यही तपाईँको क्षमता हो भने तपाईँ यो देशको संविधानले निर्धारण गरेको दल सम्बन्धी च्याप्टर त्यसतन्त्रको बनेका कानुनहरूको परिपालना तपाईँहरू कसरी गराउँदै हुनुहुन्छ? कसैको बहकाउमा, कसैको लहरमा?
3: नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवालाई आफूहरूलाई विरोधीका रूपमा नसोच्न आग्रह गर्नुभएको छ। पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न शर्माको आग्रह छ। सानेपामा केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै शर्मा,
5: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौँ, अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को त्यही उमेर हाराहारीको केही अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौँ। आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाने गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन्। हामीले फेरि उहाँलाई प्रधानमन्त्री बन्नतिर प्रस्ताव गरिराखेर प्रधानमन्त्रीको रूपमा उहाँलाई उभ्याइ राख्दै गर्दा के उहाँको व्यक्तित्व उचाइमा गयो? गएन। ठिक त्यसरी नै आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाने गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोणबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सोचिराखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि।
3: आफूहरूले पठाएको 7 बुद्धि प्रस्तावमाथि भेलामा छलफल भएको थियो। मधेश प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन थालिएको छ।
6: सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम उपचार केन्द्रमा पठाउन थालिएको मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवले जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो। उहाँले सिरहा चोहरुवाको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा 30 र वीरगंजको नारायणी अस्पतालमा 100 भायल एन्टी स्नेक भेनम पठाइएको जानकारी दिनुभयो। अन्य उपचार केन्द्रमा पनि माग अनुसार औषधि पठाउन थालिएको छ। डाक्टर यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल 900 भायल एन्टी स्नेक भेनम मौजदात छ भने थप औषधि आउने प्रक्रियामा छ। पछिल्ला केही दिन यता अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सा लगायत जिल्लामा सर्पदंशका घटना बढेको पाइएको छ।
3: अब खबर फटाफट।
6: दैलेख अस्पतालमा महिलाको उपचारमा विशेषज्ञ सेवा। अस्पतालमा पाठेघरको शल्यक्रिया, स्तन क्यान्सर तथा आङ खस्ने समस्याको विशेष सेवा थपियो। चितवन भरतपुरको बस्ती वरपर बच्चा सहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास। चितुवा नियन्त्रणका लागि ड्रोन, सीसी क्यामेरा, खोर ट्र्यापिङ र खुट्टा ट्र्यापिङको प्रयोग। नेप्से परिसूचक 7 अङ्कले घट्यो। परिसूचक घटेर 2643.83 बिन्दुमा आज 4,27,56,75,000 सेयर किनबेच। नेपाल प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने, आउँदो मङ्सिरभित्र सुदूरपश्चिम प्रदेश स्तरीय साहित्य महोत्सव आयोजना गर्ने प्राज्ञा परिषद बैठकको निर्णय। पहिरो खसेर पुष्पलाल राजमार्गका ठाउँ ठाउँमा सड़क अवरुद्ध। आज बेलुकी 7 बजेदेखि भोलि बिहान 7 बजेसम्म राजमार्ग भएर सवारी साधन चलाउन रोक। दिउँसोको समयमा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको आग्रह। र झापामा किसानलाई मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको भनाई, हाल युरिया 130 मेट्रिक टन र डिएपी 54 मेट्रिक टन।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

ब्युटिफुल गीत उर्गेन्दोङ र चाहिँ भेनिसा पौडेलले गाउनुभएको गीत हामीले सुन्दै सेकेन्ड हाफमा प्रवेश गऱ्यौँ. 5:09 गइसकेको छ. योभन्दा अगाडि तपाईँहरूले 5 मिनटको समाचार काठमाडौँबाट लाइभ सुन्दै हुनुहुन्थ्यो. ध्यानमै हुनुहुन्छ होला. आज फ्राइडे हो. आज अगस्त महिनाको 14 तारिकको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ. म योगराज राई तपाईँहरूको सेवामा छु. र आज 5:28 जाँदा चाहिँ नेपाली मेला यसपटक 30 तारिक हुँदैछ क्याम्पटन पार्कमा. र हाम्रो कमल गुरुङज्यू हुनुहुन्छ यसपटकको कोअर्डिनेटर. उहाँ चाहिँ संस्थाको भाइस प्रेसिडेन्ट पनि हुनुहुन्छ. उहाँसँग गरेको कुराकानी दुईवटा पार्ट्समा सुन्ने प्रयास गर्नुहोला है त. र यहाँ गीत चाहिँ अब केही बेरमा हाम्रो कैलाश भाइ हुनुहुन्छ, उहाँले मगाउनु भएको गीत सुन्नेछौँ. त्यस्तै गरेर हाम्रो चाहिँ पाखरिन भाइ हुनुहुन्छ, हाम्रो तेन्जी पाखरिन भाइ, उहाँले पनि एउटा गीत मगाउनु भएको छ, त्यो गीत पनि सुन्नेछौँ. अनि हाम्रो धनु गुरुङ बहिनी हुनुहुन्छ फानबाट, उहाँले एउटा हिन्दी गीत पनि मगाउनु भएको छ, त्यो गीत पनि हामी सुन्नेछौँ. तारप्रसाद चेम्जोङ दाजुले पनि कार्यक्रम सुन्दैछु है भनेर भन्नुभएको छ. इन्जोय गर्नुहोला दाई. अनि हाम्रो नीता कोही राई बहिनीले पनि एउटा गीत, यहाँ शम्भु राईले गाउनुभएको गीत अनुरोध गर्नुभएको रहेछ, यो गीत हामी सुन्नेछौँ. र अर्को आडमा कुनै पनि जो अन्तर्वार्ताहरू छैन, त्यसले गर्दा तपाईँले गीतहरू रिक्वेस्ट गर्न सक्नुहुन्छ. तपाईँहरूको रिक्वेस्टको गीतहरू आज फ्राइडे पनि हो, तपाईँहरूलाई गीत सुनाउँदै म तपाईँलाई इन्टरटेनमेन्ट चाहिँ दिनेछु है त. थकाली वेलफेयर सोसाइटी युकेको चाहिँ फालो अनि समर बिबिक्यू हुँदैछ 30 अगस्तको दिन हो, सन्डेको दिन 11 बजेबाट राति 8 बजेसम्मको कार्यक्रम हुन्छ यहीँ केन्टमा, यहाँ क्यान्टरबरीको छेउमा गर्दै हुँदो रहेछ. र गोट्स मेयर सम भिलेज हलमा है त. अलिकति अप्ठ्यारो टाइपको रहेछ, अलिकति बिगारी पनि दिए होला. क्यान्टरबरी रोडमा CT 47DR तपाईँहरू जान चाहिँ सक्नुहुन्छ. जो जो तपाईँहरू यस कार्यक्रममा जानुहुन्छ, तपाईँहरूले 23 अगस्तभित्र चाहिँ तपाईँहरू जाने कि नजाने आफ्नो नेम, आफ्नो नाम अलि दिइसक्नु होला त नाम, किनकि अर्गनाइजर्सहरूलाई कति आउनुहुन्छ त्यही अनुसारले चाहिँ उहाँले पर्टिकुलरली खानाको एस्टिमेट गर्नुपर्ने हुन्छ, त्यही अनुसारले उहाँले खाना मगाउनु पर्ने हुन्छ. अर्को चाहिँ आउँदो 22 अगस्त शनिबारको दिन चाहिँ साउथ रेडिङ कम्युनिटीको हलमा चाहिँ 5:00 बजेदेखि रेडिङ म्युजिकल नाइट कार्यक्रम हुँदैछ. र तनहु समाजिकको मौलिक कौडा, वरिष्ठ लोकाई प्रेम राजा महतज्यू र चाहिँ कौडा किङ दुर्गा गुरुङज्यूको, अनि भोइस अफ नेपाल सिजन 7 विजेता हुनुहुन्छ विजेता नीता थापा मगरज्यूको पनि त्यहाँ प्रस्तुति हुनेछ. र जो जो जानुहुन्छ तपाईँहरूले पक्कै पनि इन्जोय गर्न चाहिँ सक्नुहुन्छ है त. अनि अर्को यो खोटाङ समाज, खोटाङ सेवा समाजिकको वार्षिक भेटघाट 29 अगस्तमा हुँदैछ, र जुन चाहिँ किरात राई हाउस ग्याम्बल ल्यान्डमा तपाईँहरू जान चाहिँ सक्नुहुन्छ, GU 23 6HSmा है त. तपाईँले किरात राई हाउस लेख्नुभयो भने गुगलले तपाईँलाई पुरा एड्रेसहरू दिइहाल्छ है त. महासचिव जयचन्द्र जयपाल ज्यू हुनुहुन्छ, उहाँलाई कन्ट्याक्ट गर्न चाहनुहुन्छ भने 07588132702 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ यस कार्यक्रम सम्बन्धी. अझ त्यहाँ चाहिँ थुप्रै थुप्रै अब कार्यक्रम हुनेछन् र थुप्रै थुप्रै अब प्रस्तुतिहरू त्यहाँ हुनेछ है त. हजुर. अनि तपाईँको नानीहरूले राम्रो गर्नुभएको छ भने र उहाँहरूले चाहिँ नामहरू पनि खोजिराख्नु भएको छ, उहाँहरूले के लेख्नु भएको छ भने खोटाङ सेवा समाजले प्रत्येक वर्ष गर्दै आएको नव प्रतिभा पुरस्कार प्रदान गरिने भएकोले निम्न योग्यता भएको हाम्रो नानीहरूको नामहरू कुन विधामा योग्यता हासिल गर्नुभएको सर्टिफिकेटको फोटो खिचेर म्यासेज गर्नुभएमा राम्रो हुन्छ भनेर अघि हाम्रो चाहिँ महासचिवज्यूको नम्बर दिए, गर्दा तपाईँहरूले पठाउन सक्नुहुन्छ है त. 11 बजेबाट राति 7 बजेसम्मको कार्यक्रम तपाईँहरूले राख्नु भएको छ, उहाँले राख्नु भएको छ. र चाहिँ भोइस अफ नेपालको चाहिँ सिजन 6 जस्तो लाग्छ, दोस्रो विजेता रोशन राई, गायिका पार्वती राईज्यू पनि अहिले यहीँ हुनुहुन्छ. अनि खोटाङ्गे स्थानीय कलाकारहरू लीला गोमदेन, सलोनी राई, सुषमा राई, सुरक्षा राई लेख्नु भएको होला. अनि 2-3 नाच ग्रुपको पनि बेजोड प्रस्तुति रहनेछ है त. जो जो आउनुहुन्छ त्यो दिन हामी भेटघाट गर्नेछौँ. भन्दै कैलाश भाइको गीत सुनाऊ. त्यसपछि भने हाम्रो भाइ हुनुहुन्छ तेन्जी पाखरिङ भाइ, उहाँले नै लेख्नु भएको गीत म सुनाउँछु, तर कुन गीत हो म उहाँकै लिस्टबाट सेलेक्ट गरेर राख्छु है त. खेम सेन्चुरी र पुनम गुरुङ गाउँदै हुनुहुन्छ यो गीतलाई.

हजुर, एकदमै भाइरल गीत, अलिकति छोटा अलिकति लामो गीत हो, खेमसेन चोइज पुनम गुरुङले गाउनु भएको गीत हो। पुनम गुरुङ चाहिँ द भोइस अफ नेपाल सिजन सेभेन्थ कि चाहिँ सेकेन्ड रनर हुनुहुन्छ, अहिले बेलायतमै हुनुहुन्छ होला। उहाँ त यतै अब श्रीमान हाम्रो यतै हुनुहुन्छ, मोहन भाइ आउने जाने गरिराख्नुहुन्छ होला। र अस्ति नेपाली ओपन कन्सर्टमा पनि यो गीत त उहाँले गाउनु भएन, तर सानो टुक्रा यो नाच्नु भयो जस्तो मलाई लाग्यो यो गीतमा है। उहाँ नाच्नु पनि त्यत्तिकै माहिर हुनुहुँदो रहेछ, गर्दा यो गीत चाहिँ हाम्रो कैलाश भाइ हुनुहुन्छ उहाँको लागि राखिदिएको थियो, पकाउने उहाँले इन्जोय गर्नुभयो होला। 19 मिनट गएको छ होइन। र जस यो गीत पछि भने अब हाम्रो भाइ हुनुहुन्छ तेन्जी पाक्रिङ भाइ, र उहाँको गीत चाहिँ राख्न चाहन्छु। उहाँले एउटै मेरो एक्जाम गीत भन्नुभएको थियो, साईराज खातीले गाउनु भएको गीत राख्न चाहन्छु। अफकोर्स हाम्रो तेन्जी भाइले लेख्नु भएको, शङ्कर थापा इस्मालको चाहिँ यो कम्पोज रहेछ, यो गीत सुनाऊ, त्यसपछि एउटा प्रमोभक एउटा गीत, अनि हामी चाहिँ नेपाली मेलाको कुराकानी गर्नेछौँ कमल गुरुङज्यूसँग है। त नट फर्गेटिङ हाम्रो धनु बहिनी र नीता बहिनीको गीत स्टिल मेरो लिस्टमा छ, आई विल डेफिनेटली प्ले

0: SBS ගුවන්කරු රේඩියෝ.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS कुलकर्म रेडियो हो।

0: BFBS Gorkha Radio。
1: हजुर नमस्ते बीएबीएस संवादबाट म योगराज राईको बीएबीएस संवादमा आज कमल गुरुङज्यू हुनुहुन्छ उहाँसँग म कुराकानी गर्दैछु उहाँ चाहिँ तमुदी युकेको भाइस प्रेसिडेन्ट हुनुहुन्छ र तमुदी युकेले यो वर्षको नेपाली मेला चाहिँ 30 तारिक अगस्तमा आइतबारको दिन पर्दछ केम्पटन पार्क रेस कोर्समा गर्दैछ त्यहाँको पोस्टकोड पनि भनिहालौँ TW16 5AQ उहाँले गर्दै हुनुहुन्छ प्रत्येक वर्ष तमुदी युकेले गर्ने गर्छ यो नेपाली एम्बासीसँग कोलाबोरेसन गरेर र उहाँ भाइस प्रेसिडेन्टज्यूसँग म कुराकानी गर्दैछु उहाँ चाहिँ यो नेपाली मेला संयोजक यानि कि कोअर्डिनेटर पनि हुनुहुन्छ र कस्तो तयारी गर्दै हुनुहुन्छ कति टिमले भाग लिँदै हुनुहुन्छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ कमलज्यू यहाँलाई बिएबीएसमा वेलकम छ
2: ल एकदम नमस्ते नमस्ते योगेश सर
1: अनि आराम हुनुहुन्छ
2: एकदम आराम छु
1: ए ओके भाइस प्रेसिडेन्ट गरिराख्नु भएको छ संस्थासँग अब त भएर काम गर्नुभएको त धेरै भयो होला तमुदीसँग
2: निकै भयो अहिलेसम्म म युके आएदेखिकै म यसमा आबद्ध छु
1: हजुर
2: अहिलेसम्मै छु यसमा
1: ए कति भयो त युके आउनु भएको चाहिँ
2: म अहिले युके म 2009 आएको
1: ए त्योभन्दा अगाडि चाहिँ हङकङतिर हुनुहुन्थ्यो कता
2: हजुर हङकङमा थिएँ अनि हङकङबाट यतातिर
1: हङकङ रमाइलो होला नि त होइन
2: ए हङकङ बेसरी रमाइलो अलिकति जवानी छँदा हङकङ रमाइलो अलिकति एज गसी चाहिँ अब युके रमाइलो भन्नु पर्यो पारिवारिक सम्बन्धमा बाँधिने अनि आफ्नो इष्टमित्र छोराछोरीहरू सबै यहाँ हुन्छन् प्राय त्यसले गर्दा यहाँ चाहिँ अलिकति बुढेसकाल लासी बुढेउले लासी यहाँ रमाइलो
1: ए कुन ठाउँमा बस्नुहुन्छ यहाँ तपाईँ
2: म रेडिङमा बस्छु
1: ए रेडिङ त्यहाँ पनि नेपाली थुप्रै हुनुहुन्छ रमाइलो ठाउँ छ नि है
2: हजुर
1: हुन्छ अब यो नेपाली मेला 17 नेपाली मेलाको चाहिँ तपाईँ कोअर्डिनेटर हुनुहुँदो रहेछ तयारी कस्तो जाँदैछ 30 तारिकको लागि हजुर
2: तयारी चाहिँ अब हुँदैछ भन्नु पर्यो गत वर्ष जस्तै यो वर्ष पनि तयारी छ हामीले धेरै संस्थाहरूलाई पत्रचार गर्ने काम सकिसकेको छ र उहाँबाट हामीलाई सहभागी हुने वा नहुने भन्ने कुरा जनाउँछ इमेलबाट वा प्रत्यक्ष फोनबाट हामीलाई आइराखेको छ को कसले झाँकीमा भाग लिने को कसले कम्पिटिसनमा भाग लिने वा दुइटै विधामा नाच र झाँकीमा पनि भाग लिने भनेर उहाँहरू कतिले हामीलाई भनिसक्नु भएको छ कसैले चाहिँ झाँकी मात्र प्रस्तुत गर्छौँ हामी भनेर भनिसक्नु भएको छ निकै भइसकेको छ भन्नु पर्यो
1: अनि यसपटक चाहिँ झाँकीतर्फ कति हुनुहुन्छ अनि नृत्यतर्फ कति हुनुहुन्छ अनि कम्पिटिसनमा कतिले भाग लिँदै हुनुहुन्छ कम्पिटिसनमा भाग नलिएर कति हुनुहुन्छ
2: गत वर्ष हामीले 74 सङ्घ संस्थालाई निमन्त्रणा गरेको थियौँ र 74 चाहिँ सबैले एक्सेप्ट गर्यो तर चाहिँ हामीसँग त्यो दिनमा चाहिँ 46 सङ्घ संस्थाले सहभागी जनाउनु भएको थियो त्यसमा चाहिँ 8 झाँकीमा र नाच दुइटैमा कम्पिटिसन गर्नुभएको थियो अनि झाँकीमा मात्रै कम्पिटिसन गर्ने चाहिँ 15 जति थियो अनि त्यस्तै नाचमा मात्रै कम्पिटिसन गर्ने 18-19 थियो यो वर्ष पनि करिब करिब त्यस्तै छ अनि पूर्ण रूपले उहाँहरू सबैले चाहिँ अहिलेसम्म दिनुभएको छैन अहिलेसम्म धन्दा धन्दै 30 जति सङ्घ संस्थाले चाहिँ हामी आउँछौँ हामी यसमा सहभागी हुन्छौँ र कम्पिटिसन दुइटैमा लिने भनेर चाहिँ 6-7 सङ्घ संस्थाले हामीलाई सूचना दिइसक्नु भएको छ र यो आउने क्रम जारी छ एक हप्तापछि बल्ल थाहा पाउँछ होला अब फेरि यो नियम कानुन पनि हामीले फेरि पठाउनु पर्ने छ म चाहिँ आज र भोलिमा फेरि सबै सङ्घ संस्थाहरूलाई त्यहाँ बाँधिनु पर्ने नियमहरू अनि नयाँ नयाँ नियमहरू भनौँ अनि अब जस्तै अस्ति हामी क्याम्पटन पार्क गयौँ अनि उहाँले फेरि नयाँ नयाँ नियमहरू भनौँ अनि यस्तो छ भनेर रुल्सहरू बताउनु भएको छ त्यसलाई फेरि हामीले सबैलाई चाहिँ सम्प्रेषण गर्नुपर्ने हुन्छ त्यो काम हामी गर्दैछौँ
1: कट अफ डेट चाहिँ छ कि यो टाइमभित्र दर्ता गरिसक्नु पर्ने छैन
2: छ 23 भनेको छौँ
1: ए अघि रुल्सको कुरा तपाईँले गरिहाल्नुभयो के रुलहरू चाहिँ उहाँले फलो गर्नुपर्छ जो जो चाहिँ कम्पिटिसनमा भाग लिनुहुन्छ
2: उहाँले चाहिँ त्यस्तै अब कम्तीमा पनि 30 झाँकीमा सहभागी हुनुपर्ने कम्पिटिसनमा भाग लिने हो भने
1: 30
2: अनि हजुर 30 अनि उहाँले चाहिँ आफ्नो जात जातिको भेषभूषा लगाएर चाहिँ आउनुपर्ने कम्पिटिसनमा भाग लिने हो भने होइन अनि गीत नाचहरू गर्दाखेरि वा चाहिँ कुनै एउटा उहाँहरूको एउटा चाहिँ लिडर तोकेको हुन्छ उहाँले चाहिँ 3 समय पाउनुहुन्छ बोल्नको लागि उहाँले त्यसरी बोल्दाखेरि कसै व्यक्ति वा कुनै संस्थालाई आक्षेप लगाएर भन्न नपाउने के खालि आफ्नो के छ त्यो मात्र सर र भन्ने अनि कसैलाई पनि सम्बोधन नगरिकन किनकि समयको पाबन्दीले गर्दाखेरि सम्बोधन चाहिँ कसैलाई नगरिकन ट्वाक्राक्कै टु द पोइन्ट आफ्नो संस्थाको बारेमा भन्ने
1: राइट यो त कम्पिटिसनमा भाग लिनेहरूको लागि मात्रै जो जो कम्पिटिसनमा भाग लिनुहुन्न उहाँहरूको लागि यही रुल लागू हुन्छ कि कस्तो हुन्छ
2: उहाँहरूको लागि त्यही छ उहाँहरूले पनि अब आफ्नो सङ्घ संस्थाको बारेमा केही कुरा बोल्छु भन्नुभयो भने हामीले 3 समय दिएको छौँ किनकि युकेमा अहिले धेरै सङ्घ संस्थाहरू छन् अनि कोही एकदम विकसित रूपले अगाडि आएको छन् कोही चाहिँ फेरि खुम्चेर गइरहेको छन् होइन तर पनि आफ्नो सङ्घ संस्थाको के छ कसो छ भन्ने कुरो उहाँले चाहिँ हाम्रो नेपाली मेलामा आएर स्टेजबाट उहाँले चाहिँ सम्बोधन गर्न सक्नुहुन्छ
1: 17 नेपाली मेला खेला सम्बन्धी कुराकानी गरिरहेको छ। यो वर्ष चाहिँ 30 तारिक आइतबार केम्पटन पार्क रेस कोर्समा हुँदैछ। प्रत्येक वर्षै त्यहाँ गर्नुहुन्छ नेपाल एम्बासीसँग कोलेबरेसन गरेर। मसँग कमल गुरुङज्यू हुनुहुन्छ, तमिदिगेको भाइस प्रेसिडेन्ट अनि नेपाली मेलाको चाहिँ कोअर्डिनेटर हुनुहुन्छ। अनि त्यो मेलामा चाहिँ कसले चाहिँ प्रदर्शन गर्न सक्नुहुन्छ? अब झाँकीहरू त भइहाल्यो, नृत्य त भइहाल्यो, त्यसको अलावा कति पत्रकारहरू पनि थियो, कति अरू संस्थाहरू पनि थियो, कसले चाहिँ त्यहाँ चाहिँ हामी पनि छौँ है भनेर प्रस्तुत गर्न सक्नुहुन्छ?
2: यहाँ थुप्रै सङ्घ संस्थाहरू छ भन्नाले, अब अहिले चाहिँ नयाँ नयाँ चाहिँ हाम्रो शेर्पाहरू भयो, अनि यो ग्याल्बो भन्नेहरू भयो, उहाँहरूले चाहिँ आउँछु भन्नुभएको छ नयाँ। त्यस्तै थकालीहरू छ, आउँछु भन्नुभएको छ। त्यस्तै थकाली समाज चाहिँ धेरै वर्षपछि अहिले आउने कुरा जनाउनु भएको छ। त्यस्तै हामीसँग यो थारू समुदायको अहिलेसम्म उपस्थिति थिएन, यो वर्ष उहाँहरूको उपस्थिति छ। त्यस्तै राई लिम्बू गुरुङ मगर होइन, यिनीहरूको त सधैँ भइराखेको छ, उहाँहरूले चाहिँ सधैँ साथ दिनुभएको छ।

0: ओर्डर अफ के भन्छ मार्च चाहिँ कसरी छुट्याउनुहुन्छ? पहिला आउनेलाई पहिल्यै ठाउँ गर्न दिनुहुन्छ कि कस्तो हो खास?
1: यसको यस्तो छ, हामीले आफ्नो तरिकाले राखेको हुन्छौँ, तर पनि कति संघ संस्थाहरूले हामी छिटो आउँछौँ, हामीलाई अगाडि राखिदिनुहोस्, हामी अलिक ढिलो आउँछौँ, हामीलाई पछाडि राखिदिनुहोस् भनेर उहाँले हामीलाई भन्नुहुन्छ, अनि हामीले त्यही अनुसार उहाँहरूको समय हामीले चाहिँ त्यसरी राख्छौँ। अनि कति चाहिँ फेरि के हुन्छ भने कोही चाहिँ अब एउटा संस्थामा भाग लिँदा लिँदा फेरि अर्को संस्थामा पनि भाग लिनुपर्ने हुन्छ, अनि उहाँहरूले चाहिँ यो बिचको ग्यापमा चाहिँ अब जस्तै मलाई 2 नम्बरमा राख्नु भएको छ भने म अर्को संस्थामा सहभागी हुने हिसाबले मलाई चाहिँ 6 नम्बरमा राखिदिनुहोस् भनेर भनेको हुन्छ, हामीले त्यो हिसाबले राख्छौँ।
0: अघि स्टेजमा चाहिँ 3 मिनटको टाइम दिनुभयो, त्यो होल जज पनि गर्नु पर्यो, जो कम्पिटिसन हुनुहुन्छ त्यो जजिङ टाइम पनि 3 मिनटभित्रै गर्नुपर्ने हो,
1: सम्बोधन गर्ने आफ्नो संघ संस्थाको बारेमा
0: 3 मिनट भयो स्टेजमा गर्नुहुन्छ,
1: त्यसपछि उहाँहरू चाहिँ नाच प्रस्तुत गर्नुहुन्छ, नाच पनि अब त्यही 5 मिनटको समय हुन्छ होइन, त्यस्तै उहाँले झाँकीको प्रस्तुति अगाडि देखाउनुहुन्छ, त्यो नै हामीले 5 मिनटको समय राखेको छौँ होइन, त्यो भित्र उहाँहरूले सघाउनु पर्छ, त्योभन्दा बढी गर्नुभयो भने चाहिँ फेरि उहाँहरूको जुन मार्क छ नि त्यसमा केही मात्रामा डिडक्ट हुन्छ भनौँ न।
0: राइट, यसपटक चाहिँ जजेसहरू कतिजना राख्नुहुन्छ? नर्मल्ली 4 जना देखिन्छ,
1: 4 जना छ योपालि नै, 4 जना छ।
0: ओके, अनि एन्ट्रेन्स फीहरू चाहिँ कति लिनुहुन्छ जस्तै गाडीको अनि गेटमा?
1: गत वर्ष जस्तै यो वर्ष पनि बसको 10 पाउन्ड, कारको 5 पाउन्ड, अनि प्रति व्यक्ति 5 पाउन्ड, 12 वर्षभन्दा मुनिका बालबच्चालाई फ्री, त्यस्तै 75 वर्षभन्दा माथिका वृद्धहरूलाई फ्री, अनि असहायहरू भनौँ न डिसेबल फ्री गरेको छौँ।
0: राइट, ओके, अनि टाइमिङ त 10 बजेदेखि 8 बजे नै होला होइन तपाईँहरूको?
1: हजुर, 10 बजेदेखि 8 बजे छ।
0: कमल गुरुङजीसँग कुराकानी गरिरहेको छ, नेपाली मेला 30 तारिकमा हुँदैछ आदरणीय श्रोता, आइतबारको दिन क्याम्पटन पार्कमा तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय गर्न सक्नुहुन्छ। अब यो बीचमा 2 गीत सुनौ र त्यसपछि सेकेन्ड पार्टमा बाँकी कुराकानी उहाँसँग म गर्नेछु।
2: यो BFBS गोर्खा रेडियो हो।
3: हजुर, श्रोताले BFBS गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। 5 बजेर अहिले 37 मिनट करिब करिब जानै आँटेको छ र हामी 6 बजेको समाचारपछि एउटा गीत सुन्छौँ र त्यसपछि हामी दिव्य महर्जनज्यू हुनुहुन्छ, रेडिङमा हुनुहुन्छ र यो पासा पुसा गुठी रेडिङले चाहिँ यो आउँदो अगस्त महिनाको 23 तारिक आइतबारको दिन चाहिँ ब्राग नेलमा चाहिँ यो ठुलो नेवा भए कार्यक्रमको आयोजना गर्दै हुँदो रहेछ। यस सम्बन्धी म कुराकानी गर्नेछु, प्रत्यक्ष कुराकानी हुने 6 बजेर करिब 8 मिनट जाँदा स्टेच्युन भन्न चाहन्छु। उहाँले यो जानकारी पनि यहाँ पठाउनु भयो, थ्याङ्क यू भेरी मच। थुप्रै यो नेवारी खानाको परिकार पनि यहाँ पठाउनु भएको रहेछ, हजुरलाई धेरै धेरै धन्यवाद भन्दै अब हाम्रो धनु गुरुङ बहिनी हुनुहुन्छ फानबाटबाट, उहाँले खुद र चलचित्रबाट यो गीत मगाउनु भएको छ, किशोर कुमारले गाउनु भएको यो गीत सुनाऊ र त्यसपछि भने एउटा प्रोमो ब्रेक अनि आलुदम चना बोलको गीत हामी सुनेछ, जुन गीतलाई चाहिँ अल द वे ग्रेटर लन्डनबाट हाम्रो निता बहिनीले अनुरोध गर्नुभएको छ। धनु बहिनी सुन्दै हुनुहुन्छ।
4: हमें तुमसे कितना प्यार है पारो, ये तो हम नहीं जानते।

0: TFBS गोरखा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि बेबेस संवादमा पुनः वेलकम गर्न चाहन्छु। नेपाली मेला, 17 नेपाली मेला चाहिँ यस पटक 30 तारिक आइतबारको दिन क्याम्पटन पार्क रेस कोर्समा हुँदैछ। कोअर्डिनेटर अनि संस्थाको भाइस प्रेसिडेन्ट हुनुहुन्छ कमल गुरुङजी, उहाँसँग म कुराकानी गरेको छु। कमलजी, फेरि वेलकम छ हजुरलाई।
1: हजुर।
0: अनि अरू चाहिँ एट्र्याक्सनहरू के छन्? अरू कुनै कलाकारहरूले स्टेजमा पर्फर्मेन्स पनि गर्नुहुन्छ कि के छ अरू चाहिँ कार्यक्रमहरू?
1: यसमा हामीसँग थुप्रै अहिलेको उसमा नेपालबाट धन्दा धन्दै तपाईँले सुनिसक्नु भएको छ, कति फेसबुकतिर आएको छ, 60-70 नेपालका प्रमुख प्रमुख कलाकारहरू यहाँ आइसक्नु भएको छ। धेरैजनाले हामीलाई ल मैले गाउनु पर्यो, मैले नाच्नु पर्यो भनेर आएको छ, तर हामीसँग समय अभाव, थुप्रै सङ्घ संस्थाले भाग लिएको हिसाबले समय हुँदै हुँदैन हामीसँग। त्यो बिचमा 12:30 1:30 हाम्रो लन्च ब्रेक हुन्छ, त्यो बेलामा चाहिँ हामीले गीतको प्रस्तुति दिने नेपालबाट आएका कलाकारहरू, यहाँको स्थानीय कलाकारहरू, उहाँले हामीले प्रायोरिटी दिएको छौँ। यसमा हाम्रो कल्चर सेक्रेटरी गुड्डु गुरुङ हुनुहुन्छ, उहाँले चाहिँ कुन कुन व्यक्तिलाई दिँदा राम्रो हुन्छ भनेर ती 3 वा 2 गीत र नाच प्रस्तुति हुन्छ त्यहाँ हाम्रो।
0: अनि त्यो दिन चाहिँ अब स्टलहरू पनि छ होला, कति जति स्टलहरू छ अनि के स्टलहरू चाहिँ तपाईँले राख्न दिनुभएको छ?
1: स्टल हामीसँग 6 खानाको स्टल छ
0: हजुर,
1: अनि 70 अरू विभिन्न विधाका, जस्तै अब आफ्नो एडभर्टाइज गराउने लुगाका होइन, अब मोर्गेजको, एकाउन्टेन्टको, अनि सुन पसलहरूको गरेर 70 छ। यो सबै बुक्ड भइसकेको छ र अहिले त्यो ठाउँ अलि सानो भएको हिसाबले हामीले कति व्यापारीहरूलाई, कति जुन व्यक्तिहरूले म रेस्टुरेन्ट थाप्छु भन्नेहरूलाई, जुन व्यक्तिले मेरो एडभर्टाइज गर्नु गर्छु भन्ने व्यक्तिहरूलाई हामीले दिन सकेनौँ। त्यसको लागि अहिले नै यस बिएफबिएसबाट म उहाँहरू सबैलाई क्षमा माग्छु। आइन्दा दिनमा हामी सकेको अटाउने प्रयास गर्छौँ सम्पूर्ण व्यावसायिक टोलीहरूलाई।
0: एउटा स्टल राख्दा कति जति चार्ज दिनुपर्छ उहाँहरूले?
1: साधारणतया एउटा स्टलको भनाले उहाँहरूको एडभर्टाइज गर्नको लागि हुन्छ, त्यसको चाहिँ 300 हामीले चार्ज गर्छौँ। अनि लुगा फाटाको लागि चाहिँ हामीले क्लोथको स्टल हुन्छ, त्यसको चाहिँ 600 हामीले चार्ज गर्छौँ, र खानाको लागि हामीले 1100 चार्ज गर्छौँ।
0: अब त्यो दिनको पक्का त्यो कम्पिटिसन झाँकीहरू नृत्यहरू चाहिँ अब कति बजी सुरु हुन्छ, कति बजीदेखि थाल्नुहुन्छ?
1: हामीले 11:30 हामी झाँकी सुरु गर्छौँ
0: हजुर,
1: अनि हामीले झाँकीको चाहिँ लगभग हामीले चाहिँ 11:30-2 हामीले सकाउने प्रयास गर्छौँ, 2:30
0: त्यसपछि नृत्य हुन्छ,
1: अनि त्यसपछि नृत्य हुन्छ, अनि 2:30 चाहिँ डान्सको हुन्छ, डान्सको चाहिँ हामीले त्यही अब 4 हामीले सकाउने प्रयास गर्छौँ।
0: स्पोन्सरहरू आउनुहुन्छ कि तपाईँहरूले आफ्नै मतलब आफ्नै उल्लेख गर्नुहुन्छ फन्डबाट यो कार्यक्रम?
1: यो हाम्रो एउटा गजबको प्रश्न गर्नुभयो। हाम्रो यो तमुदीको कार्यक्रम चाहिँ हामीले विशेष त अब गोर्खा कप हामीले गराउँछौँ, तपाईँहरूलाई धेरै जानकारी छ, नेपाली मेला गर्छौँ, यसमा चाहिँ धेरै यो व्यवसायी टोलीहरूले स्पोन्सरको लागि हामीलाई चाहिँ ल म स्पोन्सर गर्छु यसो गर्छु भन्न आउँछन्, त्यो नै हामी त्यसमा चाहिँ एकदम खुसीसँग गर्व छौँ। र हामीले स्पोन्सरको लागि चाहिँ साह्रै दुःख गर्नुपर्ने छैन, धेरै स्पोन्सर टोलीले हामीलाई धेरै जहिले पनि सहयोग गरेको हुन्छ यस हाम्रो कार्यक्रमलाई गर्दाखेरि। यस तपाईँकै यो रेडियो मार्फत उहाँहरू सबैलाई म धन्यवाद दिन्छु। हरेक वर्ष स्पोन्सरको लागि हामीले एकदम खोज्नु पर्ने, ल स्पोन्सर पाएन भन्ने झन्झटले केही भएको छैन।
0: राइट, उहाँहरू स्वतः रूपमा म गर्छु भनेर आउनुहुन्छ?
1: यस हजुर, त्यो छ।
0: पहिला पहिलाको हाम्रो प्रेसिडेन्टज्यूहरूले भन्दै हुनुहुन्थ्यो अब हाम्रो नेपाली मेलामा त्यति साह्रो फाइदा हुँदैन, तर यता गोर्खा कपको फाइदा अलि हुन्छ, त्यसले नै हामी चलाउँछौँ भन्नुहुन्थ्यो, अवस्था त्यही हो?
1: त्यही छ। गत वर्ष अलिक पहिला चाहिँ हाम्रो नेपाली मेला जति गरौँ त्यसमा घाटा थियो, गत वर्ष केही मात्रामा हामीलाई ब्रेक इभेन भयो, अब यो पालि के हुन्छ हेरौँ। मान्छे त अब गत वर्ष चाहिँ एकदम धेरै मान्छे आयो, लगभग 7,000 मान्छे आयो, यो वर्ष मान्छेको चाप कस्तो हुन्छ, र यो वर्ष हामीले स्थानीय यो लोकल भनौँ न यहाँको स्वदेशी गोराहरूलाई तान्ने हिसाबले हामीले त्यो एरियाको बोरो काउन्सिलमा निवेदन दिएर उहाँहरूले पनि उहाँहरूको फेसबुकमा र उहाँहरूको यो एडभर्टाइजमा नेपाली मेला 17 नेपाली मेला 30 क्याम्पेटमा हुँदैछ भनेर उहाँले आफ्नो आफ्नो भनौँ न एरियातिर चाहिँ पत्रचार गरिदिनु भएको छ, त्यो हाम्रो लागि एउटा राम्रो कुरा। र त्यस्तै हामीले धन्दा धन्दै 500 पम्पलेट छापेर हामीले हरेक घर घर हामीले फालेको छौँ, किनकि नेपालीको वेशभूषा, नेपालीको चालचलन, नेपाली खानेकुराहरू उहाँहरूलाई पनि देखाम भनेर त्यो गरेछौँ, गरेर हेरौँ यो वर्ष कतिका आउनुहुन्छ विदेशीहरू।
0: अब मेनली त नेपाली मेलाको उद्देश्य नेपाली कला संस्कृति नै झल्काउने हो, त्यसको अलावा यहाँ पनि अब यहाँको समाज पनि एकदमै डाइभर्स छ, अरू भनौँ जात जातिको अरू देशको पनि झाँकीहरू ल्याए राम्रो हुन्थ्यो होला भन्ने, त्यतिर कतिको सोचे छ तमुदीले?
1: गत वर्ष हामीलाई कोरियाको थियो होइन, अब यो वर्ष नै हामीले ट्राई गरेको छौँ, यो वर्ष बर्माको आउने कुरा छ
0: हजुर,
1: बर्मा देशले हामी झाँकी लिएर आउँछौँ भन्नुभएको छ, अब कतिको सफल हुन्छ उहाँहरू चाहिँ।
0: ए राइट, ओके। अब अरू त मेरो प्रश्न यति नै भए, तपाईँले कुनै अब छुटाउनु नहुने कुराहरू छ कि हजुर?
1: यो बेस सुनेर बसिराख्नु भएको सम्पूर्ण महानुभावहरूमा 30 तारिक क्याम्पेन पार्कमा यो 17 नेपाली मेला हुँदैछ, त्यहाँ तपाईँ सबैजना आइदिनु हुन म यसै रेडियो मार्फत हार्दिक अनुरोध गर्दछु। र योगेशजीलाई धेरै धेरै धन्यवाद, यसरी हामीले यसमा हाम्रो तमुदीले गरेका कार्यक्रमहरू सधैँ यसरी प्रचार गर्न पाइरहेको छौँ, त्यसको लागि एकदम धन्यवाद दिन चाहन्छु तपाईँलाई।
0: ए प्राइजेसहरू सोध्न मन लाग्यो, क्विकली यहाँ आइहाल्यो, फर्स्ट प्राइज सेकेन्ड प्राइजहरू चाहिँ के छ, क्यास प्राइज नै छ होला नि, कसैले स्पोन्सर गर्नु भएको छ कि?
1: छ, जस्तै हामीसँग एम्बेसडर कप छ, एम्बेसडर कप चाहिँ हर्क गुरुङ, उहाँ चाहिँ यो बिसिसी लन्डन भनौँ न उहाँको पूर्व अध्यक्षजी हुनुहुन्छ, उहाँले गर्नुभएको छ फर्स्ट प्राइज चाहिँ। त्यस्तै हामीलाई यो ट्याप ट्याप भन्ने यो पैसा पठाउने उस छन्, उहाँले पनि हामीलाई योपालि ठुलो स्पोन्सर गर्नुभएको छ, पैसा त तोकेको छैन, यो हामीले 5,000 अफर गरेको छौँ, सायद त्यति दिनुहुन्छ होला। थुप्रै छ स्पोन्सर टोलीहरू, स्पोन्सरको लागि चाहिँ हामीले हाम्रो आफ्नै एउटा भिन्दै छुट्टाएको हुन्छ कि, उहाँले चाहिँ सबै उठिसकेको हामीलाई जानकारी दिनुभएको छ।
0: ए यो एम्बेसडर कप र एनआरएन कपको अलिकति डिफरेन्ट भनिदिनुहोस् न।
1: एम्बेसडर कप चाहिँ हाम्रो रातु दबासबाट हामीलाई यो नेपाली मेला सञ्चालनको लागि हामीलाई केही रकम छुट्टाएको हुन्छ, अनि उहाँले त्यो सिल पनि हामीलाई दिएको हुन्छ, जुन सिल चाहिँ सायद हुनसक्छ यो हाम्रो पूर्व अध्यक्ष कमल गुरुङको पारीमा एम्बेसडर डाक्टर सुरेश चन्द्र सालिसे होला उहाँले दिनुभएको, सायद यो 2009 होला, उहाँले त्यो बेलामा 1,100 पाउन्ड र एम्बेसडर कप उहाँले तमुदेलाई हस्तान्तरण गर्नुभएको भन्ने मैले जानकारी पाएको थिएँ, त्यही हुनसक्छ। अनि त्यहाँबाट हामीले क्रमबद्ध तरिकाले गर्दै आएका छौँ र अहिले यो समय आउँदाखेरि नेपाल एम्बेसीले हामीलाई 2,500 पाउन्ड दिनुभएको छ। त्यस्तै एनआरएन कप पनि पहिला 300 पाउन्ड दिनुहुन्थ्यो, अनि यहाँ युकेको एनआरएन युकेले हामीलाई कप दिएको थियो, अनि अहिले चाहिँ हामीले 300 त साह्रै थोरै भयो भनेर 700 अफर गरेको छौँ।
0: अनि तपाईँ यो संस्थामा आबद्ध भएर काम गर्नुभएको धेरै भएछ, नेपाली मेलामा जुन चाहिँ एउटा कल्चर देखाइन्छ नेपालको, यसले पर्टिकुलरली नयाँ जेनेरेसनहरूलाई चाहिँ कला र संस्कृतिप्रति कतिको सजग गराएको पाउनु भएको छ हजुरले?
1: यसमा चाहिँ के छ भने हामी नेपालीहरू चाहिँ आपसी सद्भाव गर्ने, भाइचारा सांस्कृतिकलाई एक ठाउँमा राख्ने होइन, अनि नयाँ पुस्तालाई पनि यो नेपाली संस्कृति र परम्परालाई चाहिँ नजिक ल्याउने काम हामीले गर्ने भनेर यो हेतुले गरेको नेपाली मेला। यसमा चाहिँ गत वर्ष हाम्रो चाहिँ 5 ग्रुप थियो, जुन हामीले एउटा टिम खडाएको हुन्छौँ, जसले चाहिँ त्यहाँ युवा पिँढी कतिको आयो त भन्ने कुरा एउटा अवलोकन गर्ने हुन्छ, उहाँहरूले भन्दाखेरि निकै धेरै युवाहरू यसमा आकर्षित भएको छ भन्ने कुरा आएको छ, हेर्दै जाउँ होइन। अनि हामीले अलिकति बढी मात्रामा यो वर्ष पनि हाम्रो तमुदीका युवा टोलीहरूलाई केही मात्रामा विशेष स्थान दिएर तपाईँहरूको काम चाहिँ अलिक बढी युवा ल्याउने काम भनेका छौँ। अब हामी बुढा टोलीको र उहाँहरूको कुरा अलिक मिल्दैन गरे, त्यसलाई हामीले सहज तरिकाले मिलाउँदै मिलाउँदै लाने, एकैचोटि नमिलाइकन आस्ते आस्ते लाने काम हामीले प्रयास गर्दैछौँ। आसो छ 2-4 नेपाली मेलाहरू चाहिँ युवाहरूलाई आकर्षित गर्ने तरिकाले अझ हामीले गर्छौँ होला जस्तो लाग्छ।
0: हजुर, यो धेरै प्रोग्राममा म गइरहन्छु, हाम्रो फुटबल र गोर्खा कप र नेपाली मेलामा धेरै युवाहरू देख्छु है, त्यो चाहिँ पक्कै नै हो।
1: हजुर,
0: तपाईँले धेरै सक्षम हुनुभएको छ तपाईँहरूले नयाँ पिँढीहरूलाई एट्र्याक्ट गर्नको लागि।
1: हजुर
0: हुन्छ हजुर, त्यो दिन भेटौँला, अब तपाईँ कोअर्डिनेटर भएको कारणले गर्दा निकै कुराहरू बन्दोबस्त मिलाउनु पर्ने हुन्छ होइन, अलिकति त्यो कार्यक्रम नसकेसम्म गर्दा, थ्याङ्क यू भेरी मच, त्यो दिन भेटौँला हजुर।
1: थ्याङ्क यू, ल सकेको प्रचार गरिदिनुहोस् तपाईँको
0: है। हुन्छ, अब जस तपाईँको त अब सबैलाई डायरीमा याद नै हुन्छ के अरे। हुन्छ, थ्याङ्क यू हजुर।
1: थ्याङ्क यू सर।
0: हजुर, कोमल गुरुङज्यू हुनुहुन्छ, तमुदी युकेको भाइस प्रेसिडेन्ट, अनि नेपाली मेला जुन चाहिँ 30 आइतबारको दिन क्याम्पटन पार्क लन्डनमा हुँदैछ, कोअर्डिनेटर हुनुहुन्छ। TW16 5AQ तपाईँहरू जान सक्नुहुन्छ अनि इन्जोय गर्न चाहिँ सक्नुहुन्छ। कति तपाईँले झाँकीतिर नृत्यतिर कम्पिटिसनमा पक्का भाग लिँदै हुनुहुन्छ भने तपाईँहरूलाई गुड लक, अहिले धमाधम तपाईँहरूले रिहर्सल पनि गर्दै हुनुहुन्छ होला। हस्त, उहाँलाई धन्यवाद दिँदै मैले बिदा मागे, नमस्ते। हजुर, 30 क्याम्पटन पार्कमा आउनुहोला, नेपाली मेलामा भेटघाट गराउँला। हाम्रो रेशम खड्काज्यू हुनुहुन्छ र जस नेपाली मेलाको जानकारी पाइयो, थ्याङ्क यू भन्नुभएको छ, हजुरलाई धन्यवाद। म पनि जाने प्लानमा छु, सानो नेपाली मेला मिडल्यान्डमा पनि गरौँ भनेर यहाँ लेख्नु भएको रहेछ, जस गऱ्यौँ भनेर लेख्नु भएको होला, अस्ति भइसक्यो जस्तो मलाई लाग्छ, गर्दा थ्याङ्क यू हजुर, त्यहाँ आउनुभयो भने भेटाउँला है त। हजुर, अब एउटा गीत सुनौ, गीत सुन्दै समाचारतिर लागौ, समाचारपछि एउटा क्विकली गीत सुन्नेछौ, र त्यसपछि हाम्रो दिव्या निभाज्यू हुनुहुन्छ, उहाँ चाहिँ रेडिङ बासी हुनुहुन्छ, र उहाँहरूले चाहिँ यो आउँदो आइतबार 23 दिन चाहिँ जस यो पासापुसा गुठी रेडिङको नेतृत्वमा चाहिँ यो ठुलो नेवा भेको आयोजना गर्दै हुँदो रहेछ, यस सम्बन्धी हाम्रो दिव्या महर्जनज्यू हुनुहुन्छ, उहाँसँग कुराकानी गर्नेछौँ, प्रत्यक्ष कुराकानी, जस रेडियो सुन्दै गर्नुहोला। गीततर्फ लाग अलमडा जान उपतिले गाउनु भएको गीत सुन्दै समाचारतर्फ लाग अलिक स्लो स्टार्ट रहेछ यो गीतको

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवालाई आफूहरूलाई विरोधीका रूपमा नसोच्न आग्रह गर्नु भएको छ। पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न शर्माको आग्रह छ। सानेपामा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्मा
4: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौँ अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को त्यही उमेर हाराहारीको केही अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौँ। आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाने गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन्। हामीले फेरि उहाँलाई प्रधानमन्त्री बन्नतिर प्रस्ताव गरिराखेर प्रधानमन्त्रीको रूपमा उहाँलाई उभ्याइ राख्दै गर्दा के उहाँको व्यक्तित्व उचाइमा गएन? ठिक त्यसरी नै आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गाने गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने मोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सोचिराखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि।
3: नेपाली काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने र विधि पद्धति मिच्ने काम भएको बताउनु भएको छ। काङ्ग्रेसको इतर पक्षको भेलालाई सम्बोधन गर्दै देउवाले काङ्ग्रेसमा भावनात्मक एकता र मेलमिलापको आवश्यकता रहेको औल्याउनु भएको छ। देउवाले काङ्ग्रेसमा विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता कमजोर हुने बताउनु भएको हो। नेता कृष्ण सिटौलाले गल्ती सच्याएर आउन सभापति गगन थापालाई सुझाव दिनुभएको छ। देउवा पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा थापालाई सभापति स्वीकार्न नसक्ने भन्दै सिटौलाले गल्ती सच्याउने मौका खेर नफाल्न भन्नुभएको हो।
5: हाम्रो युवा नेता हुन् गगन भाइ, भाइ भन्दा अन्यथा नहोला। सभापति भन्ने मलाई मन पटकै लागेको छैन। विषय महाधिवेशनले मान्यता दिनै सकिएको छैन, अवैधानिक छ, अराजक ढङ्गले गरिएको छ, हाम्रो मान्यता हो। तर उहाँलाई मेरो सुझाव छ, सच्याउने ढोका खोलिएको छ सर्वोच्च अदालतले। अहिले सच्याउने बाटो खोज्नुहोस् तपाईँ आफैले। हटले अहङ्कारले गन्तव्य तय गर्न सकिँदैन। कम्तीमा आफ्नो गल्ती सच्याउने अवसर तपाईँलाई छ, गल्ती सच्याउनुहोस् तपाईँ आफैले। जिम्मेदारी तपाईँ आफ्नै हो। अहिले सर्वोच्च अदालतले खोलेको ढोका बन्द के गर्नुपर्छ आफै बुझ्नुहोस्।
3: नेता सिटौला निर्वाचन आयोगका दुईजना आयुक्तमाथि समेत खनिनु भएको छ।
5: निर्वाचन आयोगका तीनजना मध्ये दुईजना जसले विशेष महाधिवेशनलाई मान्यता दिनु उहाँहरूसँग त्यो प्रश्न छ। गगनजीहरू जानुभयो, म सभापति भए भन्नुभयो, उहाँहरूले बनाएको दस्तावेज लानुभयो, हामी पदाधिकारी भयौँ भन्ने थपक्क न त्यसको आधारमा उहाँलाई भयो है भनेर प्रमाणपत्र दिन मिल्छ? सभापति शेरबहादुर देउवालाई सोध्नु पर्दैन? कस्तो निर्णय गर्ने क्षमता हो तपाईँहरू दुईजना आयुक्तहरूको? यही तपाईँको क्षमता हो भने तपाईँ यो देशको संविधानले निर्धारण गरेको दल सम्बन्धी च्याप्टर त्यस तन्त्रको बनेका कानुनहरूको परिपालन तपाईँहरू कसरी गराउँदै हुनुहुन्छ? कसैको बहकाउमा, कसैको लहरमा?
3: अब खबर फटाफट।
6: दैलेख अस्पतालमा महिलाको उपचारमा विशेषज्ञ सेवा, अस्पतालमा पाठेघरको शल्यक्रिया, स्तन क्यान्सर तथा आङ खस्ने समस्याको विशेष सेवा थपियो। चितवन भरतपुरको बस्ती वरपर बच्चा सहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास। चितुवा नियन्त्रणका लागि ड्रोन, सीसी क्यामेरा, खोर ट्र्यापिङ र खुट्टा ट्र्यापिङको प्रयोग। नेप्से परिसूचक 7 अङ्कले घट्यो। परिसूचक घटेर 2643.83 बिन्दुमा आज 4,27,56,75,000 सेयर किनबेच। नेपाल प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने, आउँदो मङ्सिरभित्र सुदूरपश्चिम प्रदेश स्तरीय साहित्य महोत्सव आयोजना गर्ने प्राज्ञ परिषद बैठकको निर्णय। पहिरो खसेर पुष्पलाल राजमार्गका ठाउँ ठाउँमा सड़क अवरुद्ध, आज बेलुकी 7 बजेदेखि भोलि बिहान 7 बजेसम्म राजमार्ग भएर सवारी साधन चलाउन रोक। दिउँसोको समयमा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको आग्रह। र झापामा किसानलाई मलको अभाव नहुने, कृषि सामग्री कम्पनी लिमिटेडको भनाई, हाल युरिया 130 मेट्रिक टन र डीएपी 54 मेट्रिक टन।
3: सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार एनसेलको 80% शेयर बिक्रीसँग जोड़िएको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न भनेको हो। एनसेल आजियाटा लिमिटेडका तर्फबाट कम्पनी सचिव निशिका शर्माले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो। अदालतले यो विषयमा सरकारसँग सरकारसँग 15 दिनभित्र लिखित जवाब समेत मागेको छ। अदालतले प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीको व्यावसायिक गोपनीयता भङ्ग हुन सक्ने र लगानीकर्तामा जोखिम उत्पन्न हुन सक्ने उल्लेख गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS कुल खबर रेडियो हो।

0: हजुर, इन्टेक बिचको प्रस्तुतिमा मिठो गीत सुन्दै हुनुहुन्थ्यो। 6:08 गइसकेको छ भने म तपाईँलाई रेडिङतिर लान चाहिँ चाहन्छु। र हाम्रो चाहिँ दिव्य महर्जिनज्यू हुनुहुन्छ र यो पासा फुसी गुठी रेडिङले चाहिँ यो आउँदो आइतबार 23 तारिकको दिन चाहिँ ठुलो नेवाभ्याको आयोजना गर्दै रहेछ। यसोभन्दा अलिकति कुराकानी गर्न मन लागेर मैले उहाँलाई आग्रह गरेको छु, उहाँसँग कुराकानी गरौँ। दिव्यजी नमस्ते।
1: हजुर नमस्ते। जजलोपा।
0: ए जजलोपा, आराम हुनुहुन्छ?
1: हजुर हजुर।
0: ए ल भन्नुहोस्, आज के छ तपाईँको काम? छ घरमा आइसक्नु भयो, के गर्दै हुनुहुन्छ त रेडिङमा?
1: ए म काम आज 1 आवर अर्ली छुट्टी हुन्छ हाम्रो, त्यही भएर साथीकोमा यहाँ काभ्रे स्वाममा यसो भेटघाट।
0: राइट, हाम्रो भेटघाट त भएको छ कि छैन हो? म पनि अलिकति भएको जस्तो लाग्यो।
1: भेटेको हामी फोटो पनि एकपल्ट हाम्रो के मगर ज्योति मगर हाम्रो फानब्रोमा प्रोग्राममा भेट भयो।
0: ए राइट,
1: टिचर पनि छ हाम्रो आशा दिदी र तपाईँ।
0: आइसी ओके। अनि यो नेवा भे म अलिकति प्रोनाउन्स पनि बिगारे होला, यो भनेको चाहिँ के अलिकति त्यस सम्बन्धी भनिदिनुहोस् न।
1: ए यो त नेवा भए हुन्छ, हुन त हाम्रो सबै ब्रान्चमा गुठी भयो भनेर एभ्री इयरको समरमा आयोजना गर्छ, अनि यो चाहिँ हाम्रो 2 वर्ष या 3 वर्षमा एकपल्ट रेडिङले आयोजना गर्छ कि ठुलो भन्नाले सबै हामी हाम्रो 4 वटै ब्रान्चको मेम्बरहरू आउनुहुन्छ ठुलो। अरू बेला चाहिँ आफ्नो आफ्नो गर्नुहुन्छ, अनि अहिले चाहिँ यो रेडिङको मेरो नेतृत्वमा यो गर्दैछु। लास्ट 3 वर्ष पहिला नि जब म फर्स्ट टाइम प्रेसिडेन्ट भएको बेला मैले गराएको थिएँ, त्यही यसमा चाहिँ अब हामीले पप्पर नेपालमा कसरी भोए खान्छ होइन, त्यो भोएमा कुन कुन ठाउँ
0: भोए भनेको चाहिँ भोज हो?
1: भोए भोए भनेको भोज। हजुर, त भनेको ठुलो, नेवार भनेको नेवार भइहाल्यो, भोए भनेको भोज, ठुलो नेवारी भोज।
0: नेवारी भाषा पुरै बुझ्नुहुन्छ?
1: म नेवारी भएपछि नेवारी बोले
0: होइन, अलिकति नयाँ पिँढीहरूले अलिक नबुझ्न सक्छन्, जस्तै हाम्रो हाम्रो भाषा पनि हामीले अलिकति पुरानोहरूले बुझ्छौँ, नयाँहरूले त्यति बुझ्नु हुन्न अझ, तपाईँको त्यो रहेन रहेछ होइन।
1: ए हामी अब काठमाडौँको पाटनको हो म,
0: ए
1: त्यही भएर हामी अब बच्चैदेखि यही घरमै हामी नेवारी बोल्छौँ, बुढी म दुईवटा छोरी नेवारी।
0: यहाँ आउनु भएको छ कति भयो त बेलायतमा?
1: म त्यो 10-12 वर्ष भयो होला।
0: ए यहाँ नानीहरू पनि बोल्छन् तपाईँको अहिले नयाँ यङस्टरहरू के छ नेवारीको नानी?
1: हजुर हजुर बोल्छ।
0: ए अनि यो 23 तारिक चाहिँ कसरी मनाउँदै हुनुहुन्छ त?
1: 23 तारिक हाम्रो चाहिँ एउटा चाहिँ हामीले यहाँ बाजाको पनि बच्चाहरूलाई हामीले सिकाइरहेछौँ, बाँसुरी ढार ढिमे, अनि त्यसको पनि ग्रेजुएसन त्यो कार्यक्रम पनि छ हाम्रोमा। अनि भयो भन्नाले अब पहिला आउन साथ अनि टिकट टालो हुन्छ होइन, टिकट टालो भएपछि अनि त्यहाँदेखि अनि समय बजी भनेर हाम्रो इङ्ग्लिसमा चाहिँ स्टार्टर भनौँ न होइन, नेवारीमा चाहिँ समय बजी भन्छ।
0: त्यो टिका लाउनुको अर्थ चाहिँ के हो? सबैले टिका लगाइदिनु हुँदो रहेछ?
1: एउटा अब पूजा, अब एउटा ब्लेसिङ, अनि रातो पहेँलो रातो लगाउँछ हामीले, अनि त्यसमा ढजा भन्ने हुन्छ, एउटा सेतो र रातोको कपडाको माला, त्यसलाई ढजा भन्छ हामीले, कोखा पनि भनिन्छ, अन्त काठमाडौँमा कोखा भन्छ, बाहिरतिर ढजा, पोखरातिर ढजा भन्ने रहेछ, काठमाडौँमा चाहिँ कोखा भन्छ त्यसलाई।
0: त्यसको सिग्निफिकेन्स चाहिँ के हो, किन लगाइदिनुहुन्छ?
1: त्यो चाहिँ हामीले चाहिँ मेन धेरै ठुलो पूजामा जस्तै व्रतबन्धमा अनि दसैँमा यो चाहिँ पूजा देउता यो मन्दिरमा बलि चढाउने ठाउँमा यो पूजा गरेर अनि त्यसको प्रसाद जस्तै हो। यसको चाहिँ अब सेतो चाहिँ अब त्यही पिसकै होला, अनि रातो चाहिँ अब जित्ने यो एउटा अब उसको होला नि त, त्यसको सङ्केत होला जहाँसम्म लाग्छ। काठमाडौँमा चाहिँ सेतो र रातो लाउँछ, बाहिर चाहिँ रातो मात्र लाउने रहेछ।
0: राइट ओके, अनि त्यो दिनको बाँसुरीको भन्दै हुनुहुन्थ्यो, अरू चाहिँ के छन् कार्यक्रमहरू?
1: होइन हाम्रो मेन चाहिँ ग्रेजुएसन भन्नाले हाम्रो अब दीक्षान्त समारोह, हाम्रो नेवारीमा चाहिँ पिडनिङ्गु भन्छ, किनभने बच्चाहरूले सिकेको 6-7 महिना त्यस्तै भयो भइसकेर अब उनीहरू 1 वर्षै भनौँ न प्र्याक्टिस गर्दै, यहाँ त गाह्रो छ, टाइम हप्ता 2 हप्तामा एकपल्ट प्र्याक्टिस गर्नु पाउँछ, अनि उनीहरूले जानिसक्यो अब यो चाहिँ अब ग्रेजुएसन भन्नाले उहाँहरूलाई चाहिँ अब बेताली लाएर अब प्रमाणपत्र दिनु भनौँ न, उहाँहरू अब गुरुबाट चाहिँ दीक्षित भइसक्यो उनीहरू आफै बजाउन सकिन्छ त्यसको कार्यक्रम छ। अनि त्यो पछि अब टिका लाउन साथ हाम्रो पहिला त्यो ग्रेजुएसन कार्यक्रम हुन्छ त्यो सकिन साथ अनि समय बजीको त्यो उसकै सालको पाठको टपरीमा त्यसमा छोएला वो बाह्र भयो वो त्यसमा चाहिँ मिनिमम पाँचवटा आइटम तेत घाँस भन्छ हाम्रो नेवारीमा त्यो समय बजीमा चाहिँ त्यो हुनै पर्छ माछा मासु अन्डा अनि छोएला होइन चिउरा त्यो राखेर त्यो फर्स्ट त्यो दिन्छ अनि त्यसको बिचमा हाम्रो सांस्कृतिक कार्यक्रम हुन्छ धिमे ढाहरूको बाँसुरी अनि त्यसको एक दुई घन्टापछि अनि हामीले चाहिँ सबै त्यो चेयरहरू उठाएर अनि त्यहाँ पुरै कार्पेट हुन्छ मैले तपाईँलाई फोटो पठाइदिएको
0: छु
1: त्यो चाहिँ लास्ट टाइमको हो 3 वर्ष पहिलाको अनि त्यो कार्पेट बिछाएपछि अनि त्यसमा हामीले सेफ्टी त्यो एउटा सेतो व्हाइट पेपर राख्छौँ त्यो माथि अनि सालको पातको तपडी ठुलो त्यो थाल नेपालको थालको साइजको हुन्छ नि त्यो राखेर त्यसमा चाहिँ अनि झनै झनै 15-16 आइटम चाहिँ हामीले त्यो त्यसमा राखिन्छौँ कि
0: त्यसमा
1: चिउरा होइन अब अदुवा कालो भटमास त्यो आफ्नो ठाउँ त्यो सबै खानेकुराको आफ्नो आफ्नै महत्त्व छ कि त्यो चाहिँ एउटा खानेकुराको एउटा देउताको प्रतीक हो कि त्यो चाहिँ प्रत्येक खानाको एउटा देउताको प्रतीक छ कि कालो भटमास अनि अदुवा अनि साग यो बारा छोएला होइन कम घाँसा त्यो थुप्रै छ कि त्यहाँ
0: अनि यो यहाँ त खाना त प्रोग्राम गर्दा त रेस्टुरेन्टबाट मगाइन्छ तपाईँहरूले चाहिँ कहाँ रेस्टुरेन्टबाट मगाउनु भएको कि कसरी खाना उपलब्ध गराउनु
1: होइन यो चाहिँ रेस्टुरेन्टमा बनाउनै सकिन्न
0: त्यही त
1: तर यो मेरै घरकै गार्डनमा हामी स्याटरडे त्यही भएर सन्डे परेको स्याटरडे दिनभरि हामी बिजी हुन्छौँ प्रिपरेसनको लागि अनि सन्डेको दिनमा दुईटा करी मात्रै त्यही स्पटमै हामीले बनाउने प्लान छ मटन करी र चिकन करी
0: अनि कतिजनाले चाहिँ बनाउनु पर्छ त दिनभरि
1: हामीले चाहिँ हाम्रो टार्गेट चाहिँ 250 जना हो अनि यसमा अब नेवारी मात्र होइन कि सबै गैर नेवारीहरू को नेवारी खाना इच्छुक हुनुहुन्छ
0: होइन
1: सबैलाई इन्भिटेसन छ अनि नेवारी ड्रिङ्कहरू पनि अब व्यवस्था छ अब
0: नेवारी अब रक्सी भनौँ न होइन कि के भन्नु छ तपाईँहरूले हाम्रो रक्सी भन्छ के अरे यो अनि तपाईँहरूले यो खाना चाहिँ कस्तो फ्री दिने हो कि कस्तो हुन्छ
1: होइन हामीले तपाईँले त्यहाँ हेर्नु भएन होला है त्यसमा चाहिँ अब यो हाम्रो च्यारिटी हो खास फन्डराइजको लागि हामी चाहिँ अब ठुलो 500-500 गुठी त ठुलो छ नि त युकेमा अनि सबै ब्रान्चको आउनुहुन्छ अनि अब यो पर्फर्मरहरू र अब त्यहाँ तपाईँले त्यहाँ अब आयो भने देख्नुहुन्छ त्यो चाहिँ पलेटी मारेर बस्नु पर्यो यो त बफेट होइन नि होइन अनि सबै त्यहाँ पलेटी मारेर बस्छ अनि सबै खाना चाहिँ हामीले सर्भ गर्छ कि त्यो चाहिँ सब हाम्रो गुठीको मेम्बरहरूको बालबच्चाहरू छोराछोरीहरू भोलिन्टियर हुन्छ उनीहरूले सबै लाइन बाई लाइन गरेर सबै खानेकुराहरू सर्भ गरिदिन्छ
0: ए अनि त्यो खानाको चाहिँ तिर्नु पर्यो होइन
1: त्यसको चाहिँ हामीले अहिले 30 पाउन्ड गरेछु होइन उसमा अनलाइनमा गऱ्यो भने अहिले अनलाइनमा अब सबै कुरा छ अनि अब उतै आयो भने चाहिँ 5 पाउन्ड एक्स्ट्रा भनेर राखेको
0: त्यो चाहिँ एन्ट्रेन्स फीको एन्ट्रेन्स फी पनि त्यही भित्र भयो खाना पनि त्यही भित्र भयो
1: हजुर सबै यो त्यसमा चाहिँ अब स्टार्टर मेन कोर्स डिजर्ट भनौँ न होइन दही अब दहीदेखि लिएर अब हाम्रो लास्टसम्म बसेरै खानुपर्छ कि त्यो हाम्रो नियम छुट्टै छ
0: त्यहीँ बस्ने त्यहीँ ल्याउँछ आफै खाने
1: दही नराखेसम्म दही राख्न नल्याएसम्म उठ्नुहुन्न दही राखिसकेपछि अनि सबैलाई भन्छु क्या ल सबैलाई भरिपूर्ण भएको हो कसैलाई केही अझै खानेकुरा छ भने ल्याउँछु नत्र अब पुग्यो भने पनि अनि बल्ल दही ल्याएपछि चाहिँ अनि सक्यो
0: खाना चाहिँ सक्नु पर्ने रहेछ होइन
1: हजुर
0: खाना चाहिँ सक्नुपर्ने रहेछ
1: खाना अब सकेसम्म सबै खानु पर्यो फाल्नु पर्यो होइन
0: यो सालको पातको टपरी चाहिँ नेपालबाट ल्याउनुहुन्छ कि अब यहाँ त पाउँदैन होला
1: हजुर हजुर हजुर नेपालबाटै हो
0: राइट यो त बडो मजाको रहेछ
1: नेपालबाट सालको पातको टपरी यो कोखा यो ढजा भनिन्न ढजा अनि अचारको त्यो सानो केराउ यहाँ पाउँदैन अनि हाम्रो क्वा पनि हुन्छ क्वा भनेको चाहिँ सुप के नेवार इङ्ग्लिसमा सुप भन्छ नेवारीमा क्वा भन्छ अब एउटा पाउ क्वा भन्छ पाउ भनेको चाहिँ अमिलो क्या लौसी हुन्छ नि लौसी हाम्रो तितौरा लौसी लौसीको चाहिँ नेपालबाटै आएको हुन्छ, लौसीको सुप हुन्छ एउटा, अनि एउटा निक्वा भनेको चाहिँ मेथीको सुप। लास्टमा खाना खाना आदि खाना खाइसकेपछि अनि त्यो सर्भ हुन्छ, त्यसले चाहिँ अनि डाइजेस्टको काम गर्छ। निक्वा र पाउक्वा भनेको चाहिँ अब त्यो मेथीको सुप र त्यो अमिलोको सुप अलिअलि खा।
0: ए भने चाहिँ शनिबार चाहिँ दिनभरि खाना पकाउने, अब आइतबारको लागि दुःख पनि रहेछ नि त धेरै, होइन?
1: दुःख छ नि धेरै, दुःख धेरै मान्छे छ, मेन चाहिँ अब छोएलाको लागि नि दुःख छ।
0: अनि त्यो दिनको कार्यक्रम चाहिँ कस्तो छ, कति बजीबाट सुरु हुन्छ त यो ब्राकनेलमा?
1: हामी त चाहे एक बजेबाट सुरु गर्ने हामीले टार्गेट ऊ स्केड्युलमा राखेको छ, एक बजेबाट भरे साँझ सात आठ बजे सात बजेसम्म हुन्छ, अनि नौ बजे त हामीले हल छोड्नुपर्छ, सात बजेसम्म भनेर कार्यक्रम राखेको।
0: अब तपाईँहरू त अब अलिकति थाहा भइहाल्यो, नयाँ पिँढीहरूलाई चाहिँ संस्कार संस्कृति सम्बन्धी अवेरनेस ल्याउनको लागि चाहिँ अरू बेला चाहिँ के कस्तो प्रोग्राम गर्नुहुन्छ तपाईँहरूको गुठीले?
1: ए हाम्रो त त्यही मैले भने थिएँ, हाम्रो अब यङ्स्टर बच्चाहरूलाई हामीले युथ युथ ग्रुप भनेर उनीहरूलाई छुट्टै छुट्याइरहेको छौँ, यस्तै अब चाडपर्वमा उनीहरूले नै हो सबै यो सब गरिदिने, अनि हामी अब हामीले चाहिँ सिकाइदिने हो, ल यो पछि यो पछि यो भनेर सबै सिकाइदिने, अनि उनीहरूले सबै राखिदिन्छ, इन्जोय गर्छ उनीहरूले, अनि अब उनीहरूको आफ्नै ग्रुप हुन्छ होइन, अनि हामी प्यारेन्ट्सको छुट्टै आमा बाउको छुट्टै ग्रुप उनीहरूको छुट्टै ग्रुप, अनि पहिला त्यस्तै नै, अनि पछि जब म भएपछि मैले त्यस्तो बनाएको छु, अनि उनीहरू पनि सबै प्रोग्राममा एटेन्ड भयो क्या, अनि उनीहरूको नि ग्रुप भयो, अनि त्यो सकेपछि उनीहरूलाई ल तिमीहरू जानु अब भनेर अलिअलि बजेट दिन्छौँ, अनि उनीहरू ग्रुप उनीहरूको युथ मात्रै, अनि एक ठाउँमा अब रेस्टुरेन्टमा गएर उनीहरू ट्रिट भनेर हामीले दिन्छौँ, ल तिमीहरू दुःख गऱ्यो ल जाऊ भनेर युथ युथै जान्छ ग्रुप बनाएर,
0: राइट?
1: त्यस्तो गरेछ।
0: ओके, नेपाली मेला पनि हुँदैछ, लास्ट इयरको विनर होइन तपाईँहरू त?
1: हामीले दुई वर्ष कन्टिन्यू विन, यसपालि पनि हामीले ट्राई गर्दैछु क्या, कस्तो हुन्छ
0: यसपटक पनि जाँदै हुनुहुन्छ?
1: यसपालि लास्ट इयरको भन्दा अझ नयाँ अर्कै नयाँ एउटा डान्स छ।
0: ए राइट राइट, ओके,
1: त्यही हुन्छ,
0: राइट, त्यही त लास्ट इयर म पनि त्यहाँ जस थिएँ कि, तपाईँको बबालै थियो कि?
1: ए हजुर, मैले देखेको तपाईँलाई स्टेजमा थिएँ।
0: हुन्छ, ल त तपाईँहरूको प्रोग्राम राम्रो होस् है,
1: तपाईँलाई निमन्त्रणा छ होइन, अब अब को नेवारी भोज खान अब एकदम इच्छा हुन्छ नि त होइन, इच्छा हुनेहरू ब्याकनलमा आउनुहोस्, सबै तपाईँको अब स्टार्टर मेन कोर्स डिजर्ट सबै गरेर तपाईँले दुई तिन घन्टा भोजमा इन्जोय गर्न सक्नुहुन्छ।
0: बिहान मजाले एक्सर्साइज गरेर आउनु पर्ने रहेछ, जानु पर्ने रहेछ है?
1: हजुर हजुर,
0: अलिकति कम्ती खाना खाएर कि होइन,
1: अहिले वेबसाइटमा पनि छ हाम्रो पासोपुचो गुठीको वेबसाइटमा गयो भने सबै कुरा राखिदिन्छ, टिकेटिङ अहिले सबै अनलाइन छ, क्युआर कोड आउँछ है,
0: हजुर सबै। थ्याङ्क यू, हामी पनि यहाँबाट प्रमोट गर्न, तपाईँ अध्यक्ष हुनुहुँदो रहेछ। एउटा यहाँ नेवारी गीत राखेको छु, तर यो गीत अब सान्दर्भिक होला नहोला मलाई पनि थाहा भएन, एउटा गीत राखेको छु, सम्झना कसैले भन्नुहुन्छ?
1: ए ल, सबभन्दा पहिला त बिएबिएस परिवारलाई, अनि
0: रेडियो सुन्नुहुन्छ तपाईँ?
1: म आशा दिदीसँग बोलिरहेको
0: छु नि
1: त। ए ल, हामी साँझ कस्तो छ भने काममा सात बजे पुगिन्छ, सात बजेदेखि साढे चारसम्मै बिबिसीसम्म सुनिन्छ हामी, अनि त्यहाँदेखि घर आइन्छ, घर आएपछि अर्को अर्कै कामतिरै हुन्छ, त्यही भएर सकेसम्म सुन्छौँ।
0: ल ल, हुन्छ, थ्याङ्क यू हजुरलाई है त।
1: ए हस् त, धन्यवाद, ल सम्पूर्णलाई निमन्त्रणा छ नेवा भएमा, आउनुहोस् र इन्जोय गर्नुहोस्।
0: हजुर
1: हस् त, धन्यवाद,
0: थ्याङ्क यू सर, थ्याङ्क यू, थ्याङ्क यू। हाम्रो दिव्य महर्जनजी हुनुहुन्छ, र यो आउँदो आइतबार 23 अगस्तमा चाहिँ यो ब्राकनेलमा उहाँले यो वर्षको चाहिँ ठुलो नेवा भएको आयोजना गर्दै हुनुहुन्छ, यस सम्बन्धी हामीले कुराकानी गऱ्यौँ र मलाई पनि धेरै कुरा थाहा भयो, उहाँको समयको लागि धेरै धेरै धन्यवाद। एउटा नेवारी गीत राख्दैछु, निवा डङ्गोल र साथीहरूले गाउनुभएको यो गीत, अब बुझिँदैन तर अब सङ्गीत बुझ्नै पर्छ भन्ने छैन होइन, सुनेर म्युजिक सुनेर पनि इन्जोय गर्ने गर्छौँ।

0: यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

हजुर मिठो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो। आदरणीय श्रोता हाम्रो आनन्द रानो छ भाइ हुनुहुन्छ, आज भोलि कता हुनुहुन्छ र उहाँले गीत गाउनु भयो र भेटघाट नभएको पनि धेरै भयो नि सुन्दै हुनुहुन्छ नि, तपाईँलाई पनि नमस्कार टक्राउन चाहन्छु। यसो सम्पर्कमा रहनुहोला। महेन्द्र राईको शब्द अनि सङ्गीत मेगा राजको कम्पोजमा हामीले यो गीत सुन्यो, तपाईँले पनि इन्जोय गर्नुभयो होला। 6:33 गइसकेको छ। योभन्दा अगाडि चाहिँ हामीले नेवा भेकको बारेमा कुराकानी गऱ्यौँ हाम्रो दिव्य महर्जनज्यूसँग र समयको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र उहाँहरूले चाहिँ यो कार्यक्रम 23 अगस्तको दिन गर्दै हुनुहुन्छ भुराक नेलमा। तपाईँहरू जो जो जानुहुन्छ इन्जोय गर्नुहोला भन्न चाहिँ चाहन्छु। यो चाहिँ च्यारिटीको लागि रहेछ। 30 पाउन्डमा चाहिँ तपाईँले मजाले 2-3 घन्टा बसेर खाना चाहिँ खान सक्नुहुँदैछ, यो कुरा मलाई थाहा थिएन। गार्थ हिल कलेज बुडल्यान्ड भुराक नेलमा RG42 2 AD तपाईँहरू जान चाहिँ सक्नुहुन्छ है। त 23 अगस्त सन्डेको दिन हो, स्याटरडे चाहिँ दिनभरि पकाउनु पर्छ भन्दै हुनुहुन्थ्यो, एकदमै दुःख पनि रहेछ र यो च्यारिटीलाई अलिक दुःख पनि गर्नुपर्ने हुन्छ। जो जो जानुहुन्छ 250 जति चाहिँ हामीले एक्सपेक्ट गरेको छौँ भन्दै हुनुहुन्थ्यो, इन्जोय गर्नुहोला र यो चाहिँ कुराकानी तपाईँले सुनिसक्नु भएको छ। अब भने र आज तपाईँहरूले 1-7 बजेसम्म मिठा मिठा गीतहरू सुन्नुभयो, भोलि र पर्सि पनि मर्निङ सो हुँदैन है, त्यो पनि जानकारी गराउँ। र हाम्रो प्रेजेन्टर्सहरू स्टाफ सर्टेजेसले गर्दा भोलिको बिहान कार्यक्रम हुँदैन, मर्निङ सो अनि पर्सि पनि हुँदैन, त्यो पनि तपाईँहरूलाई जानकारी गराउन चाहिँ चाहन्छु। अब हाम्रो चाहिँ यो पाउँदा छुट्टीहरू चाहिँ यो सेप्टेम्बरभित्र सकिसक्नुपर्छ, त्यसले गर्दा सबैले अब जस अब छुट्टी लिने हामी तर्खरमा छौँ र हाम्रो चाहिँ यो छुट्टी चाहिँ फेरि म्यानेजमेन्ट त्यति राम्रो हुँदैन। अब यहाँको गोराहरू हो भने 2-1 वर्ष अगाडिको उहाँले

हजुर, सोल सम्राट नारायण गोपालको आवाजमा यो गीत सुन्यौँ। खेलमती दिम्बु ग्रेस लिम्बु दिदी हुनुहुन्छ, ग्रेस लन्डनमा, उहाँको लागि राखिदिएको थिएँ, पक्का पनि सुन्ने मौका पाउनु होला। शिवकुमारी गुरुङ दिदीले धेरै लामो समयबाट यसो हेलो भन्नुभएको छ, कार्यक्रम सुनेर साथ दिदी छु है भनेर भन्नुभएको छ। दिदी थ्याङ्क यू भेरी मच, आरामै हुनुहुँदो रहेछ, खुसी लाग्यो। गीत सुन्न चाहनुहुन्छ भने यसो जानकारी गराउनु होला है त। अलिकति बाँकी छ समय, 6:37, 7 बजेसम्म तपाईँहरूको सेवामा रहनेछु। अब भने हाम्रो धनवीर पुन दाजु हुनुहुन्छ, कार्यक्रमतिर भेटघाट हाम्रो भइरहेछ र उहाँको गीतहरू मैले त्यति साह्रो प्ले गरेको छुइनँ। र अब एक दिन चाहिँ हाम्रो यहाँ चाहिँ ब्रिगेड अफ खासको कलाकारहरूको यहाँ युकेको कलाकारको गीत हुन त हामी छिटपुट त बजाइराखिन्छ, तर पक्का डेडिकेट चाहिँ छैन। अब हाम्रो थर्सडे एभ्री थर्सडे त अब स्थानीय कलाकारहरूको गीतहरू हामी बजाइरहेका छौँ, त्यो पनि हामीले विचार गर्नुपर्ने अवस्था जस्तो मलाई लाग्छ। एनिवे जस उहाँलाई अलिकति इन्करेज पनि गर्नुपर्छ। अन्जु पन्तले गाउनुभएको गीत चाहिँ धनवीर पुन दाईले लेख्नुभएको, टिका भण्डारीको सङ्गीतमा यो गीत म राख्न चाहिँ चाहन्छु। धनवीर दाई सुन्दै हुनुहुन्छ भने गीत अरू पनि छन् भने हामीलाई पठाइदिनु होला है त।

हजुर धनवीर पुन्दाईको गीत सुनिराख्नु भएको छ, अन्जु पन्तजीले गाउनु भएको, सुन्दै हुनुहुन्छ कि भनेको डेफिनेटली उहाँले पनि सुन्दै हुनुहुन्छ। व्हाट अ कोइन्सिडेन्स दाई, थ्याङ्क यू भेरी मच। अरू पनि गीतहरू छन् भने पठाइदिनु होला अनि लेख्दै गर्नु होला है, साह्रै मिठो गीत। वाउ, हेभ अ लभली इभिनिङ दाई।

0: PFBS गोरखा रेडियो हो।
1: कुनै भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के? यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी

हजुर, आजको बसाइबाट बिदा हुने बेला पनि भइसकेको छ। आदरणीय श्रोताहरू, साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु। मैले भनिहालेँ, र भोलि र पर्सि चाहिँ मर्निङ सो हुँदैन, अनि मन्डेबाट चाहिँ अल द वे थर्सडेसम्म मर्निङ सो हाम्रो श्री सुनार बहिनीले गर्नुहुन्छ, अनि आफ्टरनुन सो चाहिँ हाम्रो सोनिया बहिनी, अनि फ्राइडे चाहिँ मर्निङ सो सोनिया बहिनी, अनि इभिनिङ सो भन्दा पनि आफ्टरनुन सो चाहिँ हाम्रो शिष बहिनीले गर्नुहुन्छ है। त हाम्रो दुईजना दिदी र आशा दिदी र रूपादी चाहिँ छुट्टीमा हुनुहुन्छ। हवस् त, यही गीत राख्दै हिमाल सागर अनुचौधरीले गाउनु भएको मैले बिदा मागे। ह्याभ अ लवली विकेन्ड, बाई बाई।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma Bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारी जिन्जी विद्रोहका बेला तोडफोड र आगजनीमा संलग्न भन्दै पक्राउ परेका र थुनामा राखिएकाहरूको मुद्दा फिर्ता लिने तयारी गरेको छ।
4: प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा बोल्दै गृहमन्त्री सुदन गुरुङले जेएनजी विद्रोहका घटनामा सरकार बादी भएर चलाइएका फौजदारी मुद्दा फिर्ता लिन समिति गठन भएको जानकारी दिनुभएको हो। फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका 2063 को दफा 8 अनुसार काम भइरहेको मन्त्री गुरुङको भनाइ थियो। जघन्य अपराधका विषय बाहेक अरू मुद्दामा छूट दिने तयारी भइरहेको पनि मन्त्री गुरुङको भनाइ छ। बैठकमा कानून मन्त्री सुविता गौतमले जेएनजी युवा र सरकारबीच 2082 साल मंगसिर 25 गते भएको सहमतिका आधारमा मुद्दा फिर्ता लिने जानकारी दिनुभएको छ।
3: तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
5: सड़क अवरुद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात प्राय ठप्प भएको हो। 1200 कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरुद्ध भएपछि नाका 26 दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। 1200 कोदारी खण्डको लम्बाई 26 किलोमिटर छ। भुटेकोसी 2 कोदारी इको क्षेत्रको सड़क खण्डमा असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि दुई मुलुक बीचको सड़क सञ्जाल टुटेको छ। नेपाल र चीनलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरणीको राजमार्ग डाक्लाङमा साउन 3 गतेदेखि र लिपिङ बजार नजिकै साउन 19 गतेदेखि वर्षाका कारण सड़क अवरुद्ध भएको छ। तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्र नभई चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन्। अरणीको राजमार्गको कोदारी डाक्लाङ लगायत ठाउँमा पहिरो झर्ने क्रम अझै रोकिएको छैन। भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले चालू आर्थिक वर्षका लागि सरकारले 25 अर्ब 25 करोड़ राजस्व संकलनको लक्ष्य लिएको जानकारी दिनुभएको छ। सड़क अवरुद्ध हुँदा दशैं तिहार लक्षित सामान स्याउ लसुन जस्ता तरकारी र फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे लासा र न्यालम लगायत शहरमा रोकिएको कार्यालयले जनाएको छ। करिब 500 कन्टेनर चिनिया क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि 46 कन्टेनरमा करिब 20 अर्ब बढीको सामान रोकिएको हो।
3: धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि 2 अर्ब 76 करोड 19 लाख 27 हजारको बजेट पारित गरेको छ।
6: स्थानीय तहले असार 10 भित्र बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान छ, तर यहाँ आन्तरिक विवादले बजेट पारित हुन नसकेपछि 1.5 महिना लागेको हो। कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघाले नगर कार्यपालिकातर्फ 2 अर्ब 47 करोड 48 लाख 33 हजार र 20 वडा कार्यालयतर्फ 28 करोड 70 लाख 94 हजार विनियोजन गर्नुभएको छ। आन्तरिक राजस्वबाट 1 अर्ब 40 करोड 94 लाख, संघीय अनुदानबाट 86 करोड 19 लाख, प्रदेश सरकार अनुदानबाट 9 करोड 16 लाख, राजस्व बाँडफाँडबाट 32 करोड 88 लाख, सड़क बोर्डबाट 1 करोड र गत वर्षको मौसदबाट 7 करोड प्राप्त हुने अनुमान गरिएको छ। बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ 79 करोड 50 लाख विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ 12 करोड 45 लाख, सशर्त अनुदानबाट 9 करोड 33 लाख, धरान अस्पताल सञ्चालनका लागि 2 करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि 50 लाख छुट्याइएको छ। शिक्षा युवा तथा खेलकुदतर्फ 49 करोड 86 लाख, सुकुम्बासी व्यवस्थापनमा 50 लाख, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहयोग कोष 20 लाख, सड़क मानव व्यवस्थापन खेलकुद बाँदर नियन्त्रणमा 10 लाख, विपन्न परिवारका सदस्यको दाह संस्कार साझेदारीका लागि 10 लाख, लैंगिक समानता र समावेशीकरणका कार्यक्रममा 1 करोड 5 लाख विनियोजन गरिएको छ। आर्थिक विकासमा 6 करोड 80 लाख विनियोजन गरिएको छ। यस्तै धरानको खानेपानी चतारा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि 3 करोड 11 लाख आन्तरिक स्रोतबाट विनियोजन गरिएको छ।
3: इङ्ल्याण्डभर गर्मी सम्बन्धी चेतावनी अझै जारी छ। इङ्ल्याण्डमा यो वर्षकै सबैभन्दा हिजो गर्मी दिन थियो। लन्डनको तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यसैबीच वेस्ट मिडल्यान्ड्समा लागेको ठूलो डडेलो निभाउन अग्नि नियन्त्रकले प्रगति गरिरहेका छन्। स्टोर ब्रिजको एक ठाउँमा मात्र 100 भन्दा बढी अग्नि नियन्त्रक खटिएका थिए। यहाँ धेरै घर जलेका छन्। Stour Bridge ka sthaniya Jane Baxter.
7: The smell is horrendous at the moment. It's really a choking smell in the air still, unfortunately. The house on the corner, just literally 200 yards away from us, we could see the flames from our bedroom window. They were well above the rooftops of all the houses. It was spreading so fast and going in quite a few different directions across the fields.
3: आगो आफ्नै घरतिर आउन थालेपछि स्थानीय कोलिन पेगले पनि आगो निभाउने प्रयास गर्नुभएको थियो।
2: I went out with a hose pipe trying to damp the fence down, but it didn't make.
3: Hawasta, ahile samaka khabar. Yetti nai. Namaskar. Ma Aarati.
8: Yo, BFBS, Gorkha Radio.

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजुङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल साउन महिनाको 29 गते तदनुसार अगस्त महिनाको 14 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज द्वितीया पनि परेको छ र शुक्रबार सधैँ तपाईँले म धनजुङ गुरुङको साथमा यो कार्यक्रमलाई सुन्दै हेर्नु भएको छ र कार्यक्रमको शुभारम्भ भने सुप्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीको आवाजमा रहेको यो गजलबाटै मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौं आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त। कार्यक्रम नेपाल कलिङमा सधैँ जस्तो हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत भने आज राष्ट्रिय परिचय पत्रसँग जोडिएको मुद्दाको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ वरिष्ठ अधिवक्ता रामेश्वर राउतसँग र यो भदौ 1 गते सर्वोच्च अदालतमा पेशी चढेको छ र उहाँहरूको माग रहेको छ यो वृहत इजलासबाट यसको फैसला होस् र अन्तरिम आदेश पनि तीनचोटि भइसकेको छ। 2082 साल माघको पहिलो साता 5-6 गते चाहिँ यस अन्तरिम आदेश आएको थियो र तत्पश्चात यो निरन्तर पेशी चढ्दै अगाडि बढिरहेको मुद्दा रहेको छ र जनचासोसँग जोडिएको विषय रहेको छ राष्ट्रियतासँग जोडिएको विषय रहेको छ र गोपनीयतासँग जोडिएको रहेको छ र संविधानको वैधिक जुन एउटा अधिकार दिएको छ त्यसको विरुद्ध पनि यो रहेको कुरा उहाँले बताउनु भएको छ। आजको बसाइमा तपाईँले सुन्न सक्नुहुनेछ वरिष्ठ अधिवक्ता राउतसँग गरिएको यो कुराकानी र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई हामीले लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणबाट।

0: सुप्रसिद्ध पाकिस्तानी अर्का गजल गायक हुनुहुन्छ मैदी हसन. उहाँले नेपाली गीत पनि गाउनु भएको छ. महेन्द्र सरकारको जो स्वर्गवासी राजा हुनुहुन्छ उहाँले रचना गर्नुभएको गीतमा दीपक जङ्गमको संगीतमा उहाँले नेपाली गीत पनि गाउनु भएको छ. र उहाँको यो सुमधुर गजल सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ अब भने सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट. शीर्षक रहेको छ शिथिल संसद ओझेलमा नागरिक मुद्दा. यो शीर्षकमा सम्पादकीयमा लेख्दछ यी कान्तिपुरले, संसदीय व्यवस्थामा सरकार र नागरिक बीचको सेतुका रूपमा संसद रहन्छ. सांसद अर्थात जनप्रतिनिधिले जनताको सवाललाई सरकारसम्म पुर्याउँछन्, जवाफ माग्छन्, निर्देशन दिन्छन्, जनताको हितमा काम गर्न बाध्य तुल्याउँछन्. सांसदहरूले मूल सदन र संसदीय समितिहरू मार्फत त्यस्तो दायित्व निर्वाह गर्ने गर्छन्. सांसदको यो आदर्श दायित्व एकातिर छ, अभ्यास भने त्यसै अनुसार भइरहेको पाइँदैन. खास गरी बलियो सरकार बनेका बेलामा संसद स्वयं सरकारको छाया बन्ने गरेको छ. 21 फागुनको निर्वाचनबाट बलियो सरकार गठन भएको छ. प्रतिनिधि सभा र त्यस अन्तर्गतका समितिमा पनि एउटै पार्टीका सांसदको वाचस्व देखिन्छ. परिणाम त संसदले सरकारलाई जवाबदेही बनाउने भूमिका निर्वाह गर्न सकेको छैन. ऊ जनसरकारको वाहक हुन पनि सकेको छैन. यस्तो स्थितिमा सरकारको स्वेच्छाचारिता बढ्ने र नागरिक आवाज ओझेलमा पर्न सक्ने जोखिम रहन्छ. यसर्थ सांसदले संविधानको मर्म र संसदीय प्रणालीको सिद्धान्त अनुसार भूमिका निर्वाह गर्न सक्नुपर्छ. जनप्रतिनिधिका रूपमा सांसदले विभिन्न ढंगले नागरिकको प्रतिनिधित्व गर्न सक्छन्. नागरिकका समस्या र सरकारलाई सार्वजनिक माध्यमबाट पनि बहसको विषय बनाउन सक्छन्, खास मुद्दामा जनमतमा निर्माण गर्न सक्छन्. तर संसदीय अभ्यासभित्रै रहेर उनीहरूले मूल सदन र संसदीय समितिहरू मार्फत आफ्नो भूमिका निर्वाह गर्न सक्छन् भन्दै यी कान्तिपुरले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ. नियमित बैठकमा उपस्थित हुने, नागरिकको समस्या राख्ने, सरकारका काम निर्णयलाई निगरानी गर्ने भन्दै गरेका कानूनलाई नागरिक मैत्री बनाउन सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने काम सांसदको हो. मूल सदनमा आकस्मिक शून्य वा विशेष समय त विभिन्न प्रस्ताव मार्फत नागरिक हितका विषय प्रवेश गराउन सक्छन्. संसदीय समितिहरूमा विधेयकलाई समृद्ध बनाउन सक्रियतापूर्वक भाग लिन सक्छन्, मूलत समितिमा हुने सार्वजनिक चासोका विषयमाथिको छलफलमा विवेकपूर्ण ढंगले नागरिकको पक्षमा आवाज राख्न सक्छन्, व्यतिथि र विसङ्गतिका विरुद्ध आवाज उठाउँदै सांसदहरूलाई एकीकृत बनाउन सक्छन्. यस्ता विषय सत्ता पक्ष वा विपक्षी सांसदहरूको साझा दायित्व हो. सांसदको व्यक्तिगत र संसदका रूपमा सामूहिक प्रभावकारिता कमजोर बनिरहेको छ. यसको कारण पनि प्रष्टै छ, किनकि प्राय सांसदहरूले नागरिकको समस्यालाई महसुस गरेर संसदमा प्रस्तुत गरिरहेको पाइँदैन. महँगी ग्यास अभाव, मल अभाव जस्ता वर्तमान समस्याले नागरिकको दैनिकी असहज भइरहेको छ. बेरोजगारी, भ्रष्टाचार, सुस्ती, अपारदर्शिता लगायतका दीर्घकालीन मुद्दा पनि कयौं छन् भन्दै एकान्तिपुरले सम्पादकीयमा लेख्दछ. तर सांसदहरूले सरकारलाई ती समस्याका विषयमा जवाबदेही बनाउन र समाधान खोज्न सकेको पाइँदैन. परिणाम त नागरिकमा संसद भनेको आरोप, प्रत्यारोप, बचाउ र विरोधको स्थान मात्रै भएको भान पर्दै गएको छ. मंगलबारको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णायक प्रस्तुत गर्दा गणपूर्वक संख्या नपुगेपछि उनीहरूले मूल दायित्व नै भुलेको भन्दै आलोचना भइरहेको छ. हाजिर गर्ने र केही समय बैठकमा बसेपछि बाहिरिने प्रवृत्ति नयाँ संसदमा पनि दोहोरिनु दुःखद छ. बैठकमा नजाने वा पूरा समय नबस्ने समस्या संसदीय समितिमा पनि छ. संसद प्रति सरकारको जवाबदेहिता पनि कमजोर छ. संसदले नै विश्वासको मत दिएका प्रधानमन्त्री बालेन्द्र शाहले स्वयं संसद बैठकमा भाग लिन रुचि राखेको पाइँदैन. अर्कोतर्फ सरकारले सदनलाई प्रशस्तै बिजनेस पनि दिन सकिरहेको छैन, न उपस्थिति न जवाबदेहिता न बिजनेस. यसरी सरकारले सदनलाई प्राथमिकता भन्दा बाहिर राखेको देखिन्छ. अर्कोतर्फ सदनका नेता सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्ने र सदन प्रति जवाबदेही बनाउने क्षमता देखाइरहेका छैनन्. उनी स्वयं सदनको नेता भन्दा सत्तारूढ पार्टीको प्रतिनिधि जस्तो देखिन्छन्। त्यसले सरकारलाई जवाबदेही हुनबाट पन्छिन सहयोग त पुर्याउला, तर सदनको औचित्य र गरिमालाई भने कमजोर तुल्याउँछ. आफू नेतृत्वको संसदको छवि कस्तो बनाउने भनेर स्थापित गर्ने अवसर सभामुखलाई छ, तर यस अवधि अवधिमा उनले जस्ता कार्यशैली अपनाएका छन् त्यसले संसदलाई कमजोर तुलाउँदै लगेको छ भन्दै एकान्तिपुले आफ्नो सम्पादकीयमा लेख्दछ। संसदीय समितिहरूको भूमिका पनि कमजोर देखिएको छ। मूल सदनको बैठक सधैँ नबस्ने भएकाले संसदीय समितिहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने हो, तर नागरिक सरोकारमा संसदीय समितिले अस्वाभाविक निष्क्रियता देखाएका छन्। सुकुम्बासी बस्तीलाई दीर्घकालीन योजना बिना नै उठाइँदा सुनसरीमा दुई समूह बीचको तनावले पूर्वी मधेसमा तनाव विस्तार हुँदा किसानले मल नपाउँदा ग्यास अभाव हुँदा गणेश नेपालीले आत्मदाह गर्दा माजिद अन्सारी पक्राउ पर्दा संसदीय समितिहरू नै बढी सक्रिय हुनुपर्ने थियो। यी र यस्ता घटनामा सरकारको जवाब माग्ने वा सरकारले निर्देशन दिने भूमिका उनीहरूले निर्वाह गर्नुपर्ने थियो, तर संसदीय समितिहरूले मौन बस्न वा औपचारिकता पूरा गर्नुमै हित देखेको महसुस हुन्छ। समितिहरूमा सत्ता पक्षको बहुमत छ, यो प्रश्न छ, तर सत्ता पक्षीय सांसद हुनुको अर्थ नागरिक सरकारका विषयमा नबोलेरै सरकारलाई सहयोग पुर्याउनु होइन। हरेक सांसद स्वयं सार्वभौम पनि हो। आफ्नो पदीय सार्वभौमिकता प्रयोग गर्न नसक्ने सांसदले नागरिकको सार्वभौमिकताको प्रतिनिधित्व पनि गर्न सक्दैन भन्दै एकान्तिपुले सम्पादकीयमा लेख्दछ। संसदीय व्यवस्था संसद स्वयंको सक्रियतामा टिकेको हुन्छ। संसद सक्रिय र नागरिक मैत्री हुने हो भने सरकार जवाफदेही हुनै पर्छ। त्यति बेला नागरिकमा समस्या सरकार समक्ष पुग्छन् र समाधान पनि हुन सक्छ। सरकार र जनता बीचको सेतु बन्नुपर्ने दायित्व पनि पूरा हुन्छ। यसका लागि सभामुख सांसदहरू तथा संसदीय समितिका सभापतिहरूको विशेष भूमिका रहन्छ। अर्कोतर्फ सरकारको भूमिका पनि महत्वपूर्ण हुन्छ। सरकारले नै संसदलाई महत्व दिने, त्यहाँ उठेका प्रश्नप्रति जवाफदेही हुने र प्रशस्त बिजनेस दिने हो भने संसद चलायमान बन्दै जान सक्छ। नागरिकको दायित्व पनि एक पटक त मत दिएर चुप बस्ने होइन। संसद सांसदकै भूमिका प्रति निगरानी गर्ने तथा सार्वजनिक मञ्चबाट प्रश्न उठाउँदै नागरिक मैत्री भूमिका निर्वाहका लागि दबाव सृजना गर्नुपर्छ भन्दै एकान्तिपुले सम्पादकीयमा लेख्दछ। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्राम तर्फ।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: तपाईँ अहिले बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कनेक्ट सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा यो छोटो विश्राम पछि भने अब भने लागौं सदैव हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा, इस्यु अफ द डे तर्फ। बिएबिएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति इस्यु अफ द डेमा आज हामी कुराकानी गर्दैछौ, विशेष गरेर राष्ट्रिय परिचय पत्रको सन्दर्भमा हामीले पटक पटक कुराकानी गरिरहेका छौं र विदेशमा बस्ने धेरै नेपालीहरूले राष्ट्र बैंकको परिपत्रका कारण बैंकहरूले आफ्नो KYC अपडेट गर्दाखेरि राष्ट्रिय परिचय पत्र आवश्यक भएको सर्कुलर गरेपछि विदेशमा रहेकाहरूको धेरै चासो बढेको छ र स्वदेशमा पनि अहिले धेरैको चाहिँ चासो रहेको देखिन्छ। तर यही विषयमा सर्वोच्च अदालतले एक वर्ष अघि माघको पहिलो साता अन्तरिम आदेश जारी गरेको छ, अनिवार्य नगराउनु राष्ट्रिय परिचय पत्रलाई भनेर। तर यो विषयमा सम्बन्धित निकायहरूले खासै यसलाई चाहिँ ग्रहण गरेको देखिँदैन अदालतले भनेको कुरालाई चाहिँ। र आज हामी यही प्रसंगमा अब भदौको 1 गते पेशी चढेको छ राष्ट्रिय परिचय पत्रको मुख्य मुद्दाको, अब कसरी अगाडि बढ्छ, त्यही दिनमा चाहिँ यसको चाहिँ फैसला हुन सक्छ या अझै केही समय कुर्नु पर्छ, यही विषयमा केन्द्रित रहेर वरिष्ठ अधिवक्ता रामेश्वर रावसँग कुराकानी गर्दैछौ र उहाँ यतिखेर टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। रामेश्वरजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
3: धन्यवाद।
0: हजुर, समय दिनुभएको पनि धेरै धन्यवाद छ। हामीले पटक पटक यो विषयमा कुराकानी गरिरहेका छौँ हो होइन र धेरै नेपालीहरूको यसपटक चाहिँ चासो रहेको छ कि राष्ट्र बैङ्कले यही असोजको अन्तिम साता भनौँ न अब असोज महिनाको 30 गते भित्र चाहिँ सबैले अनिवार्य रूपमा चाहिँ राष्ट्रिय परिचय पत्र लिएर ब्याङ्कको यो जति पनि उहाँहरूले अब यो केवाइसी अपडेटको कुरा गरिएको छ होइन अब यो विषयमा चाहिँ अब तपाईँले यसलाई चाहिँ अब फलोअप पनि गरिरहनु भएको छ हेरिरहनु भएको छ त्यहीबाट कुराकानीलाई अगाडि बढाउँ।
3: सम्झनजी अब हामीले यो 2066 सालदेखि उठाउँदै आएको कुरा हो यो र यो संविधान नबन्दैदेखि यिनीहरूले यो प्री प्लान गरेर पूर्व योजना गरेर नेपालीहरूको भाषिक सांस्कृतिक साम्पत्तिक गोपनीयताको हक र नैसर्गिक मानव अधिकारलाई पूर्ण रूपेण एउटा केजमा राख्ने समाप्त पार्ने योजना बनाएर यिनीहरूले गरिरहेका थिए। अब यो कुरा आपत्तिजनक कुरा छ भनेर हामीले भन्दै आएका थियौँ। यो कुरालाई आज बेलायतले त्यो पुष्टि प्रमाणित गर्यो। बेलायतका सारा नागरिकहरूले त्यसको विरोध गरेपछि त्यहाँको प्रधानमन्त्री वर्तमान प्रधानमन्त्री एन्ड्री ट्युबले त्यसलाई समुच्चय रद्द गर्नुभयो। त्यस्तै क्यानाडामा रद्द भयो, त्यसैले अमेरिकामा बङ्गलादेशमा यो रद्द भएको छ। यो तस्कर र माफियाहरूको चाहिँ एउटा झुण्डले मानवता विरुद्धको अपराध हो र हामीले कुनै पनि कुराहरू नियमले नमिल्ने अधिकारले नभ्याउने कुनै पनि कुराहरू गरेका होइनौँ। अब यो मौजुदा अब नेपालको संविधान विपरीत छ, संविधानको धारा 10, 11, 12, 13, 14, 15 विपरीत छ। किन छ भन्दाखेरि संविधानको धारा 10, 11, 12, 13, 14, 15 तमाम नेपालीहरूलाई जन्मसिद्ध वंशज अङ्गीकृत र सम्मानित चार पृष्ठभूमिमा आधारित नेपाली नागरिकताको प्रमाण पत्र दिएको छ। यथार्थमा हाम्रो वैधानिक राष्ट्रिय परिचय पत्र भनेको नेपाली नागरिकताको प्रमाण पत्र मात्रै हो। त्यो नागरिकता प्रमाण पत्रकै आधारमा हाम्रा अन्य सम्पूर्ण परिचय पत्रहरू बनेका छन् र हामीले त्यो कुरा अदालतमा उठाएपछि सम्मानित अदालतले आफूसँग नेपाली नागरिकताको प्रमाण पत्र हुँदाहुँदै राज्यले प्रवाह गर्ने कुनै पनि सेवा र सुविधाबाट कुनै पनि नागरिकलाई वञ्चित नगर्नु नगराउनु नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा सम्पूर्ण वैधानिक कार्य गर्नु गराउनु पहिलो अन्तरिम। दोस्रो अन्तरिम छ नेपाली नागरिकता राहदानी नवीकरण गर्दाखेरि पनि नेपाली नागरिकता प्रमाण पत्रको मामै गरिदिनु दोस्रो अन्तरिम। तेस्रो अन्तरिम छ एउटै मुद्दामा हेर्नुहोस् है, तेस्रो अन्तरिम छ नयाँ राहदानी लिन चाहँदाखेरिमा पनि नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा गरिदिनु भन्ने तिनवटा अन्तरिम आदेश छ।
0: यही तिनवटा आदेश दिँदाखेरि पनि राहदानी विभागले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ, अर्कोतर्फ चाहिँ ब्याङ्कहरूले पनि अहिले बिस्तारै फेरि भनौँ न सर्वसाधारणलाई जो ग्राहक छ उहाँलाई चाहिँ केवाइसी भर्ने अथवा त्यसलाई अपडेट गराउने नाममा चाहिँ राष्ट्रिय परिचय पत्रले नै अनिवार्य गराएको कुराहरू बाहिर आइरहँदाखेरि अन्यल्त सृजना भएको छ। अब
3: यो आपत्तिजनक अन्याय हो। यो राष्ट्रपतिले गरेको हो यो चाहिँ नि गभर्नरले संविधानको धारा 5(1)(2) अनुसार चाहिँ नि यो राष्ट्र विप्लव जन्ने अपराध जन्ने चाहिँ त्यो परिपत्र हो। अहिले यो यिनीहरूले जुन जुन गतिविधि गरिरहेका छन् यो संविधान पूर्ण त संविधान विपरीत छ। अब अदालतले यसमा हामीले अल्ट्रा भाइरसको मुद्दा अर्को दर्ता गरिसकेका छ। अल्ट्रा भाइरस भनेको यो राष्ट्रिय परिचय पत्र ऐन 2076 संविधानको धारा 1(1) विपरीत छ। संविधानको धारा 1(1)ले के भनेको छ भने यो संविधान राष्ट्रको मूल कानून हो, यो कानूनसँग बाजिएको कानून बाजिएका हदसम्म अमान्य हुनेछ भनेको छ। यिनीहरूले संविधानको त्यो संवैधानिक प्रावधान विपरीतको राष्ट्रिय परिचय पत्र होइन संविधान विपरीत ल्याए। त्यो संविधान किन विपरीत ल्याए भन्दाखेरिमा त्यो अब ऐन बन्नुपर्ने जुन प्रक्रिया हुन्छ त्यो प्रक्रिया नै संसदमै पेश नगरिकन त्यो त्यो त्यो संसदीय समितिको चाहिँ नि मुख्य व्यक्तित्व भनेको त्यति बेलाको चाहिँ नि डाक्टर विजय सुब्बा हुनुहुन्थ्यो। विजय सुब्बाले यो कुरा त्यहाँ आपत्तिजनक गर्नुभयो कि यो संविधान विपरीत भएको हुँदा तिमीहरूले यो कुनै हालतमा चाहिँ नि यो लागू गर्दैनौ गर्न चाहिँ मिल्दैन भनेर उहाँले भन्नुभयो। कुनै पनि ऐन आउनु भन्दा पहिला त्यो विधेयक संसदमा प्रस्तुत हुन्छ, संसदमा प्रस्तुत भएको विधेयक चाहिँ त्यो संविधान सादृश्य छ कि छैन संवैधानिक समितिका पदाधिकारीहरूले समुच्चय हेरिसकेपछि संविधान सम्मत सम्मत छ भने मात्र त्यसलाई ऐन त्यो विधेयकलाई ऐनको लागि ऐन बनाउनको लागि संसदमा प्रस्तुत हुन्छ। यो विधेयक नै पेसै नगरिकन यिनीहरूले गोप्य ठाउँमा बसेर गोप्य चाहिँ एउटा तस्कर र माफियाको झुण्डले मिलेर बनाए। यसमा 16 अर्ब रुपियाँ विश्व बैङ्कबाट ऋण लिएर त्यो ऋणभार पनि तपाईँ हाम्रो तमाम नेपाल र नेपालीको काँधमा बोकाइएको छ र त्यसपछि अहिले 47 अर्ब यसको व्यवहार पुगिसकेको छ। अहिले नेपालको सरकारको नीति सिद्धान्त कार्यक्रमको 94 यो छ र वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले यसप्रति आपत्ति जनाएर यो कुरा राष्ट्रिय परिचय पत्र भन्ने अब हामी लागू नगर्ने, यो आम कानुन व्यवसायहरूले पनि यसलाई विरोध जनाइरहनु भएको छ, अदालतले पनि तीन अन्तरिम आदेश दिएको अवस्था छ भन्दा भन्दै यो अहिलेको अर्थमन्त्रीले त्यो राखेपछि उहाँ संसदबाटै उठेर हिँड्नुभयो र

0: भनौँ न मिडियाको साथ अलिकति चाहिँ यो विषयमा अलिकति बुझाउनु पर्ने कुराहरूमा त बाहिर अलिकति चाहिँ सर्कुलेट गर्न पनि सक्नुहुन्थ्यो होइन. अब उहाँले ट्विट पनि गर्नुभएको छ सामाजिक सञ्जालमा म एक्लो परेँ भनेर दुई दिन अगाडि तिन दिन अगाडि होइन. अब यो सर्वसाधारण चाहिँ मर्कामा परेको देखियो होइन, लाइन बसिरहेको देखिन्छ अहिले पनि होइन. कतिपय ठाउँमा तपाईँले देख्नुभयो भने लाइन बसिरहेको छ अहिले पनि. अब सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश लत्याइएको छ, राष्ट्रिय ब्याङ्कले चाहिँ ताकेदा गरिरहेको छ. दुई तिन दिन अगाडिकै कुरा गर्नुहुन्छ भने बेलायतबाट राष्ट्रिय परिचय पत्र चाहिँ लिनै पर्छ के हो, हामी पनि अनुरोध छौँ भनेर सोधेका थिए. तपाईँ त यो विषयमा अध्ययन अनुसन्धान गरिरहनु भएको, उहाँलाई पनि अलिकति राहत दिने तरिकाले भनिदिनुहोस् न.
1: होइन हेर्नु, संविधानको धारा 25 प्रत्येक नागरिकलाई
0: त्यो त छँदैछ होइन, तर अहिले जुन उहाँहरू अन्यलमा छ नि होइन त्यो कुरालाई पनि लत्याइएको छ, सबै कुरा लत्याइएको छ. अब लत्याइसकेपछि त उहाँलाई पनि अलिकति राहत हुने कुरा भनिदिनु भनेको मैले.
1: होइन यो त बर्बरतापूर्ण जङ्गली हो, कोचेन थालनी हो. होइन यो त अब तपाईँ हामीले भन्ने कुरा भनेको त म हामीले तपाईँ हामीले कथा बनाएर भन्ने होइन, संविधानमा भएको मौजुदा प्रावधानको कुरालाई भन्ने हो नि त. त्यो नै आधिकारिक हो, त्योभन्दा बाहिर त्योभन्दा विपरीत जाने छुट र अधिकार चाहिँ देशको राष्ट्रपति सर्वसाधारण नागरिकलाई छैन भनेदेखि राष्ट्रपतिको गभर्नरलाई कसरी हुन्छ? त्यो राष्ट्रपतिको गभर्नरलाई त यो कुनै पनि बेलामा संविधानको धारा 5(1)(2) अनुसार आजीवन कारावास जन्ने सजाय हुने चाहिँ अपराध उसले गरिरहेको छ. यद्यपि यो पहिलो गभर्नर यो चाहिँ महाप्रसाद अधिकारले यसलाई चाहिँ थालनी गरेको, अहिलेको यो गभर्नरले पनि आफू संविधान मौजुदा संविधान सर्वोच्च अदालतको अन्तरिम आदेश भन्दा माफी छु भन्ने जुन एउटा दम्म देखाएर यो नागरिकहरूलाई आर्थिक एवं यो प्रशासनिक नाकाबन्दी हो यो संसारको इतिहास.
0: त्यो त छँदैछ, तर सर्वसाधारणलाई जुन दुःख दिएको छ नि त्यो दुःख त अब यो जुन तपाईँहरूलाई सर्वोच्च अदालतले जुन अन्तरिम आदेश तिन तिनवटा दिइसकेको छ त्यो त अलिकति सर्वसाधारणलाई पनि देखिने र सम्बन्धित निकायलाई पनि त्यो विषयमा अलिक बुझाउने तरिकाले अलिकति यसलाई पहल गर्न सकिँदैन. किनकि यो त एकातिर सर्वोच्च अदालतले एउटा निर्णय गर्ने अनि अर्कोतर्फ चाहिँ नेपालमै रहेका एउटा निकायले चाहिँ दुःख दिने काम गर्ने भनेपछि त यो त सर्वसाधारण त मर्कामा पर्यो नि. तपाईँले सबैको भलाइको लागि कुरा गरिरहनु भएको छ, मैले सूचना प्रवाह गरिरहेको छु होइन.
1: हेर्नु तपाईँ हामी सर्वसाधारण नागरिकहरू पनि उठ्नु पर्यो हो. सबैको ठेका तपाईँ र हामीले लिएका होइनौँ नि, हामीले मात्रै चाहिँ नि
0: उनीहरूले त कुरै बुझेका छैन. उनीहरू त अन्धकारमा होइन, अन्धकारमा पढे लेखेकै मान्छेहरूकै कुरा सुन्नुहुन्छ भने रामेश्वरजी उहाँले के भनिरहेको छ भने अझै म तपाईँलाई प्रस्ताइदिन्छु. नागरिकताको सन्दर्भमा कुरा गर्दाखेरि मलाई हिजो राष्ट्र बैङ्कबाट के भनियो भन्दाखेरि चाहिँ एउटै मान्छेका तिनवटा नाम है के अनेक किसिमका जन्मिति कुराहरू अनि कति चाहिँ अलिकति यो चाहिँ यसको दुरुपयोग गरेका कुराहरू यसलाई नियमन गरौँ गर्नको लागि भनेर भने अब त्यो तपाईँले त यसलाई बुझ्नु भएको छ नि त. त्यस्ता खालको कुराहरू गर्छन् उनीहरूले है. अब यो भनेपछि त सर्वसाधारण त त्रसित हुने भए, जबरजस्ती बनाउन जाने भए, एकातिर अन्तरिम आदेश दिइरहेछ अर्कोतर्फ लत्याइरहेको छ होइन.
1: यो पूर्ण त उडन्ते बकवास कुरा हो. आफ्नो देशले तपाईँको सम्पूर्ण सरजमिन शनाखत गरेर सिडिओ कार्यालयले प्रमाणित सिडिओले चाहिँ सम्बन्धित जिल्लाको जिल्ला प्रशासकले चाहिँ प्रमाणित गरेर दिएको नागरिकता त्यस्तो कृत्य छ भने त जब दिने व्यक्तिलाई समेत कारवाही हुन्छ भने अरू लिनेलाई त स्वतः कारवाही हुँदैन. अब अहिले चाहिँ यो त कुखुरालाई कनिका सर्या जस्तो चाहिँ राष्ट्रिय परिचय पत्र पसलमा गएर हरेकका चाहिँ कम्प्युटरमा गएर आफ्ना सारा गोपनीयताहरू तारा खोल्नु पर्ने बोल्नु पर्ने यो त योभन्दा ठुलो
0: अन्तमा चाहिँ रामेश्वरजी अब अन्तमा चाहिँ आजको जुन कुराकानीमा चाहिँ अघिल्लो चरणकै केही कुराहरू यहाँ दोहोरिएका पनि छन् होइन. अब यो भदौको 1 गतेलाई चाहिँ यसो मध्यनजर गर्दाखेरि तपाईँले पाउनुभएको चाहिँ सूचना अथवा चाहिँ सम्मानित सर्वोच्च अदालतले जुन अब दिने जुन निर्णयहरू छ त्यो त अब हामीले भविष्यको गर्वमै छ, हेर्न बाँकी नै छ होइन. पेशी चढ्दैछ भनेर चाहिँ भन्नुभयो, त्यसलाई अलिकति प्रश्न त्यसपछि हामी कार्यक्रमबाट भेट मारौँ.
1: होइन, अब अदालतको कुरा हामीले भन्न मिल्ने कुरा हुँदैन, अदालतको तजविजमा कुरा हो. हामीले पेशी दिएको छ भन्ने कुरा पेशी दिएको कुरा भन्ने हो. अब अदालतको चाहिँ नि विशद अध्ययन छ. अहिले यो विषयलाई सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरूले गम्भीरतापूर्वक हेरिहाल्नु भएको छ. अब हामीले चाहिँ यसलाई विशद वृहत्पूर्ण इजलासबाट मात्र यसको न्यायिक निरूपण हुनुपर्दछ भन्ने कुरा माग गरिरहेका छौँ. एउटा अर्को कुरा, यो असंवैधानिक जुन सम्झौता गरेर नेपाल र नेपालीहरूमाथि यति ठुलो ठुलो आर्थिक भार र उनीहरूको सम्पूर्ण अधिकार हनन गरेको छ। यो सम्झौता जो जसले गर्यो त्यही सम्झौता गर्ने असंवैधानिक व्यक्तिकै घर घरनाबाट क्षतिपूर्ति हर्जना भर्ना राज्य कोषमा दाखिला गरेर त्यस्तो काम गर्ने गर्न गराउने मान्छेलाई आजीवन कारावास सजाय हुनुपर्छ संविधानको धारा 5(1)(2) अनुसार पनि हामीले माग गरेका छौँ। तेस्रो कुरा भनेको यो अल्ट्रा भाइरस छ, संविधानको धारा 1(1) विपरीत भएको हुँदा पहिलो न्यायिक निरूपण त्यो गर्नुपर्छ।

0: राष्ट्र परिचय पत्र ऐन 76 छ, त्यो संविधान विपरीत भएको हुँदा यो अमान्य छ भन्ने कुरा छ। अब यो सबै कुराहरू चाहिँ अब हामी 927 जना कानुन व्यवसायीहरूले यसलाई विशद हेरिरहनु भएको छ, हामी हेरिरहेका छौँ, हामी एकजना मात्रै छैनौँ। अब 7 प्रदेश 77 जिल्लामाका कानुन व्यवसायीहरूले यसलाई हामी पनि यसमा बहस गर्न पाऊँ भनेर आउनु भएको छ। अब परिआयो भने हामी आइसिसी कोर्टमा पनि जान्छौँ भनेर 27 जना कानुन व्यवसायहरू तयारी हुनु भएको छ। यो संसारमै नभएको चाहिँ जघन्य र अक्षम्य अपराध हो क्या। जस्तो बेलायतले रद्द गर्यो, क्यानाडाले रद्द गर्यो, अमेरिकाले रद्द गर्यो, बङ्गलादेशले रद्द गर्यो, छिमेकी देश भारतले रद्द गर्यो भनेदेखि यसलाई चाहिँ नि नेपालमा मात्रै अहिले यस्तो गर्नुहुन्छ? यो त एकदम आपत्तिजनक कुरा हो क्या।
1: हजुर, अब धेरै धेरै धन्यवाद छ, समय दिनुभयो र जुन प्रस्ताव दिनुभएको छ, अब बाँकी चाहिँ अब सर्वोच्च अदालत ले गरे निर्णयबाट नै चाहिँ हामीले चाहिँ अब पर्खनु पर्ने हुन्छ, होइन? अब अदालतको निर्णयलाई हामीले अहिले केही भन्न सक्दैनौँ, र तर पनि आम सर्वसाधारण जो विदेशमा हुनुहुन्छ उहाँहरू अलिकति आत्तिएको पनि छन्, होइन? के गर्नुपर्छ, होइन? असोजको 30 गते राष्ट्रिय परिचय पत्र लिनुपर्छ भनेर चाहिँ प्रतिगर्ने गरी उनीहरू चाहिँ रणभुल्नमा परेका छन्, अनि यहाँले जुन भनिरहनु भएको कुरा हेर्दाखेरि त अझै पर्खनु पर्ने स्थिति रहेछ। अब उहाँहरूले चाहिँ निर्धक्क रूपमा चाहिँ बिस्तारै निर्णय पर्खेर चाहिँ अगाडि बढ्दाखेरि ठिक हुने चाहिँ देखियो, होइन त? किन हतार गर्ने त?
0: अब यो त अब यो नाकाबन्दी लगाएर नेपालीहरूलाई शरणार्थी बनाउने पनि उनीहरूको रणनीति हो, तर तमाम जिन्दा नागरिकहरू यसमा बिउनुपर्छ। हामीले 7 प्रदेश 77 जिल्लाका चाहिँ नि जिल्ला प्रशासकहरूलाई पनि हामीले अनुरोध गरेका छौँ, तपाईँहरूले आफूले साक्षी सरजमिन गरेर सारा कुरा चाहिँ शनाखत गरेर दिएको नागरिकता प्रमाण पत्र चाहिँ फोटो निष्प्रयोजित र प्रयोजनहीन हुने, र यो पसल पसलमा चाहिँ आफ्ना सारा गोपनीयताहरू नागरिकहरूलाई खोल्न र बोल्न लगाएर दिने यो आपत्तिजनक कुराहरू गर्दाखेरि निर्भयो थियो। अब फेरि अर्को खतरा के भने दुई डबल चाहिँ हामी ट्राफिकमा पर्यौँ। एउटा कुरा फ्रान्सेली कम्पनी इडिमेको यो चाहिँ सम्पूर्ण उसले लाने भयो, अर्को कुरा भारतले पनि उसको चाहिँ नागरिक एप्स नजोड्ने भयो नेपालीहरूलाई, भनेपछिहरू त अब नेपालीहरू कहीँ गए पनि एउटा सामान्य प्राणीहरूलाई समेत आत्मरक्षाको अधिकार हुन्छ। अब भनेपछि हामीलाई एउटा नेपालीहरूलाई नेपाललाई कान्जी आओस् र तमाम नेपालीहरूलाई पशु पन्छीको भन्दा पनि तल्लो स्तरमा राख्ने यिनीहरूको चाहिँ यो कुत्सित बेइमानी हो, र यसका लागि जसरी बेलायतका नागरिकहरू बिम्जे, क्यानाडाका नागरिकहरू बिम्जे, अमेरिकाका नागरिकहरू बिम्जे, भारतका नागरिकहरू बिम्जे, नेपाली नागरिकहरू कुइराको काग बनेर अन्धकारको चाहिँ मन्डी ओढेर सुतिरहेका छन्। अब आफ्नो अधिकार रक्षाको लागि हरेक नागरिकहरू आफू पनि बिम्जनु पर्यो। तपाईँले मैले मात्रै गरिदिएर मात्र पनि यो कुरा हुन्न, हामीले त निरन्तर गरिरहेका छौँ। आफ्नो अधिकार रक्षाको लागि कसले ल्याएर थालमा हालेर खाना पस्किदिन्छ? म पनि जागरुक हुनु पर्यो नि त। यो त तपाईँ हाम्रो मात्र होइन कि भावी भविष्यका जन्मन बाँकी भावी भविष्यका सन्ततिको निर्दोष रगत र आँसुलाई समेत यिनीहरूले लत्याएका हुन्।
1: यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता रामेश्वर राउत। उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौं।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेग पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैं बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

सुलभ सिंह छेत्रीको कम्पोजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउँ। तपाईँ अहिले गोर्खा रेडियो बेबेस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। अब भने लागौँ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ, र यो साङ्गीतिक विश्राम भने लिएका छौँ तृष्णा गुरुङको आवाजमा रहेको छ, र यो साङ्गीतिक विश्राम तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाउँ।

कृष्ण गुरुङको आवाजमा रहेको यो समुदूर सांगीतिक कोशीली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ र आज शुक्रबार कार्यक्रममा अब बिदा लिने बेला पनि भइसकेको छ। जहाँ जाँदै अन्तमा अर्को एउटा सांगीतिक कोशीले तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म पनि बिदा हुन्छु। सप्ताहन्त दुई दिनको बिदापछि पुनः फेरि सेवामा उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार। तपाईँको बाँकी समय सोमैसँग बितोस्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: यो बीएसबीएस गोर्खा रेडियो हो।
2: पदाधिकारीको नयाँ तलबमान तोकेको छ।
3: अर्थ मन्त्रालयले राजपत्र मार्फत नयाँ तलबमान तोकेको हो। नयाँ तलबमान 1 साउन 2083 नै लागू हुनेछ। अब न्यायाधीश न्याय परिषद र महान्यायाधिवक्ताको तलब 93,547 रुपियाँ हुनेछ। प्रधान न्यायाधीश र सर्वोच्चका न्यायाधीशको पारिश्रमिक सहित अरू सुविधा पनि हुनेछ। प्रधान न्यायाधीशका लागि बालुवाटारमा सरकारी निवासको सुविधा छ भने अरू न्यायाधीश पुल्चोकको क्वार्टरमा बस्ने गर्छन्। निवासको सुविधा नपाएका न्यायाधीशले निवास भत्ता पाउँछन्। उनीहरूले बिजुली धारा र टेलिफोन सवारी र इन्धन दैनिक तथा भ्रमण खर्च लुगा भत्ता समेत पाउँछन्। त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशको तलब 90,000 र न्यायाधीशले मासिक 84,590 रुपियाँ पाउनेछन्। जिल्ला न्यायाधीशहरूको तलब 77,110 रुपियाँ पुगेको छ।
2: कोशीमा 5 वर्षमै 72,000 किलो गाँजा बरामद भएको छ भने 800 जना भन्दा बढी पक्राउ परेका छन्। प्रहरीलाई छक्याउन एम्बुलेन्सदेखि सरकारी गाडीसम्म प्रयोग हुन थाले पनि तस्करको यो नयाँ शैलीले गाँजा तस्करी रोक्न प्रहरीलाई चुनौती देखिएको छ। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
4: कोशी प्रदेशमा गाँजा तस्करी नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको छ। पछिल्ला 5 आर्थिक वर्षमा मात्र 72,000 किलो भन्दा बढी गाँजा बरामद भएको प्रहरी तथ्याङ्कले देखाउँछ। यही अवधिमा 863 जना पक्राउ परेका छन्। धनकुटा, भोजपुर र शङ्खसुवा लगायत पहाड़ी जिल्लामा उत्पादन हुने गाँजा संकलन गरी तराई हुँदै भारतसम्म पुर्याउने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। तस्करले प्रहरीको निगरानी छल्न एम्बुलेन्स, मिनी ट्रक, निजी तथा सरकारी नम्बर प्लेटका सवारी साधन समेत प्रयोग गर्न थालेका छन्, जसका कारण गाँजाको तस्करीको बदलिदो शैली देखाउँछ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा:
5: पहिला सानसानो गाडीमा थोरै परिमाणमा मोटरसाइकलमा साइकलमा यो अवैध गाँजाहरू बरामद भएको देखिन्छ र पछि पछिल्लो अवस्था हेर्दै जाँदाखेरि के भन्छ भने सानसानो गाडीहरू भाडाका गाडीहरू प्रयोग गर्ने गरेको पनि देखिया छ। त्यसपछि अनि व्यक्तिगत निजी सवारी साधनहरू पनि यसमा प्रयोग भएको देखिन्छ। सँगसँगै अहिलेको यो विगतको 5 वर्षको डाटा हेर्दा तथ्याङ्क हेर्ने हो भन्दाखेरि 8 एम्बुलेन्सहरू हामीले गाँजासहित नियन्त्रणमा लिएको छ। यो अवश्य पनि वास्तवमा प्रहरीको लागि एउटा चुनौतीको विषय पनि छ।
4: प्रहरीले पहाडी क्षेत्रमा गाँजा खेती फडानी, राजमार्ग निगरानी र नाका चेक जाँच बढाए पनि फडानी गरिएका स्थानमा पुनः खेती गर्ने क्रम रोकिएको छैन। त्यसैले गाँजा नियन्त्रणका लागि खेती फडानी र सवारी पक्राउ मात्र सीमित नभई उत्पादनकर्ता, संकलनकर्ता, लगानीकर्ता, ढुवानीकर्ता र सीमा पार सञ्जालसम्म अनुसन्धान विस्तार गर्नुपर्ने देखिएको छ। गाँजाको औषधिजन्य तथा औद्योगिक प्रयोगलाई बाटो खुल्न बहस भइरहे पनि कोशी प्रदेश सरकारले तत्काल गाँजा खेतीलाई वैधानिकता दिने तयारी नरहेको जनाएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली:
6: अब कानून बनाउँदा अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, नेपालको प्रचलित कानून, संविधान, यी सबै कुरालाई हेरेर हामीले कानून बनाउनु पर्छ र त्यसरी बनाइयो भने मात्रै त्यो कार्यान्वयन हुन सक्छ। त्यो सवाल रहेकोले अब गण्डकी प्रदेशले कानून बनाउनु भयो, उहाँ कसरी कार्यान्वयनमा जानुहुन्छ त्यो पनि हेरौँला, हामी अध्ययन गरौँला। हाम्रो सन्दर्भमा अब यो गण्डकीले एउटा परीक्षण गरिसकेपछि हाम्रो सन्दर्भमा के गर्ने भन्ने सवालका कुराहरू पनि छन्। हामी त्यसलाई अगाडि बढाउने सन्दर्भमा कसरी जाने भने त्यसपछि छलफल गर्न सकिन्छ।
4: खुल्ला सीमा, ग्रामीण भूगोल र ठूलो आर्थिक लाभका कारण तस्करी नियन्त्रण थप जटिल बनेको छ। अब चुनौती गाँजा कति बरामद भयो भन्नेमा मात्र होइन, उत्पादनदेखि सीमा पार कारोबारसम्म फैलिएको सञ्जालको जरोसम्म पुग्नुपर्ने आवश्यकता देखिएको छ।
2: मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरूद्धको औषधि प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन थालिएको छ।
7: सर्पदंश विरूद्धको औषधि एन्टी स्नेक भेनम उपचार केन्द्रमा पठाउन थालिएको मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवले जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो। उहाँले सिराहा चोहरुवाको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा 30 र वीरगंजको नारायणी अस्पतालमा 100 भायल एन्टी स्नेक भेनम पठाइएको जानकारी दिनुभयो। अन्य उपचार केन्द्रमा पनि माग अनुसार औषधि पठाउन थालिएको छ। डाक्टर यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल 900 भायल एन्टी स्नेक भेनम मौजदात छ भने थप औषधि आउने प्रक्रियामा छ। पछिल्ला केही दिन यता

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFPS गोर्खा रेडियो

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। EFBS गोर्खा रेडियो।

0: Pilain Padi.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली काँग्रेसको देउबा पक्षका नेता दीपक खड्काले गगन थापाले निर्वाचन आयोगलाई हतियारको रूपमा प्रयोग गरेर लुटेर लगेको आरोप लगाउनु भएको छ। जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्का,
4: हामी सबैलाई थाहा छ, चैतिएर गएको काँग्रेसले मुलुक थेग्न सक्दैन। चैतिएको कारण हामीले भनिरहनु र स्मरण गरिरहनु पर्दैन। सच्चा र सत्य काँग्रेस भएको भए सबै निर्वाचनमा सधैँ निर्वाचित यत्रा नेतागणलाई टिकट नदिने दुस्साहस गरिने थिएन। सच्चा काँग्रेस भएको भए घरमा आगो लाइदिएर रक्तामा मरासन्न पारेर कुटाएर कुटेर नेतृत्वबाट सत्ता लुटेर लान पाइँदैन थियो, यस्तो अपराध गरिने थिएन। के यो अपराध क्षम्य हुन्छ? आज प्रश्न छ। यस प्रश्नको उत्तर हिजो यहाँहरूको एयरपोर्टको उपस्थिति र आज यहाँको भेलाले दर्विलो झापडका रूपमा साबित भएको छ। सम्मान्य सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरा हिजो सम्मान्य हाम्रा पार्टी सभापतिले भनिसक्नु भएको छ। राजनीतिक तरल अवस्थामा छ, यसको नेतृत्व काँग्रेसले गर्नुपर्दछ।
3: अस्पतालमा हुने मृत्युको कारण अब डिजिटल प्रणालीमा राख्नुपर्ने भएको छ।
5: स्वास्थ्य मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि जारी गर्दै मृत्युको कारण डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ नियम ल्याएको हो। अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यो प्रणालीले मृत्युको प्रारम्भिक, मध्यवर्ती र अन्तिम कारण खुलाउनुपर्ने अनिवार्य नियम बनाएको हो। अब अस्पतालमा भर्ना भएका, अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा राख्नुपर्नेछ। नयाँ प्रणाली सहज बनाउन मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याइने र यसको कार्यान्वयनका लागि तीनै तहमा कार्यान्वयन र अनुगमनका लागि सहजीकरण समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
3: भोजपुरका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन्। अन्य बालीको तुलनामा सुन्तला खेतीबाट राम्रो आमदानीका साथै किसानले सरकारी अनुदान र प्राविधिक सहयोग पाएपछि जिल्लामा व्यावसायिक विस्तारले गति लिएको हो। जिल्लामा सुन्तला जोन अन्तर्गत 5 स्थानीय तहका 26 वडा समेटिएका छन्। अनुदानमा गुणस्तरीय बिरूवा, कृषि औजार र प्राविधिक परामर्श पाएपछि खेती गर्न सजिलो भएको भोजपुर 3 दावाका किसान हरि प्रधानले बताउनु भएको छ।
6: र यसले 3 वर्ष पुगेर 4 लाग्यो अहिले भर्खरै। गत वर्ष 1 क्विन्टल जस्तो फलेको थियो र अहिले चाहिँ अब लगभग 2-4 क्विन्टलै हुन्थ्यो होला। असिनाले बिरुवा त मरौकी बाँचो बनाइदियो। 2-2.5 घन्टा असिना थाम्नु गाह्रो पर्दो रहेछ बोट बिरुवालाई। वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध बढी हुने।
3: जोन प्राविधिक एकाइ भोजपुरका अनुसार आर्थिक वर्ष 82-83 54 किसानले अनुदान पाएका छन्। त्यसै गरी 11 कृषि फार्मलाई सहयोग गरिएको छ। कार्यक्रम मार्फत पक्की सिंचाई, पोखरी निर्माण, बिरुवा तथा पाइप वितरण लगायतका काम भएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभयो।
7: सुन्तलाको बिरुवा वितरण सँगै सँगै सिँचाई पनि दिने गरेका छौँ। उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण जस्तै सिकेचर हुनसक्छ, घाँसहरू हटाउनका लागि ब्रश कटर, भर्याङ अनि सुन्तला टिप्नको लागि औजार, सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू, त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसारको हामीले सुन्तला क्षेत्र विस्तार कार्यक्रममा चाहिँ दिने गरेका छौँ। कार्यक्रममा चाहिँ उहाँहरूले 50% अनुदान पाउनुहुन्छ, तर सिंचाईमा चाहिँ 70-75 75% चाहिँ अनुदान पाउनुहुन्छ।
3: गत आर्थिक वर्षमा भोजपुरका 109 किसानले अनुदान सहयोग पाएको विष्टले बताउनु भयो। वैशाख यता विपदका घटनामा परेर मुलुकभर 215 मृत्यु भएको छ।
8: वैशाख 1 साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भएका छन्, जसमा 215 मृत्यु भएको छ भने 15 बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार घटनामा 1422 बेपत्ता भएका छन् भने 5638 परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै घटना आग लागेका भएका छन्। 1090 आग लागेका घटना हुँदा 20 मृत्यु भएको छ भने 146 घाइते भएका छन्। सर्पदंशका 892 घटना भएका छन्। जसमा 63 जनाको मृत्यु भएको छ, 837 जना घाइते भएका छन्। यो अवधिमा 862 पहिरो गएका छन्, जसमा 24 जनाको मृत्यु भएको छ भने 11 जना बेपत्ता र 35 जना घाइते भएका छन्। 237 बाढी सम्बन्धी घटना हुँदा 18 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता र 13 जना घाइते भएका छन्। भारी वर्षाका कारण पनि 4 जनाको मृत्यु भएको तथ्याङ्क छ। हावाहुरीका 480 घटनामा 13 जनाको मृत्यु भएको छ, 68 जना घाइते भएका छन्।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउवालाई आफूहरूलाई विरोधीका रूपमा नसोच्न आग्रह गर्नु भएको छ। पार्टीको नेतृत्वमा युवालाई स्वीकार गर्न शर्माको आग्रह छ। सानेपामा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्मा,
1: हामी देशको प्रधानमन्त्रीको रूपमा 36 वर्षको युवा स्वीकार्न सक्छौँ अनि पार्टीको परिवारको नेतृत्व गर्नलाई अर्को त्यही उमेर हाराहारीको केही अघि पछिको युवालाई स्वीकार्नलाई हामी हृदय राख्दैनौँ। आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गानी गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन्। हामीले फेरि उहाँलाई प्रधानमन्त्री बन्नतिर प्रस्ताव गरिराखेर प्रधानमन्त्रीको रूपमा उहाँलाई उभ्याइ राख्दै गर्दा के उहाँको व्यक्तित्व उचाइमा गयो? ठिक त्यसरी नै आज त्यो भेलामा सहभागीहरूले शेरबहादुर दाईको जयगान गानी गाउँदै गर्दाखेरि उहाँले सोच्नु हुँदैन कि सानेपाको कार्यालयमा मिटिङ बसिरहेकाहरू चाहिँ उहाँका विरोधी हुन् भन्ने कोडबाट उहाँले सोच्नुहुन्न। उहाँको जीवनमा कुनै न कुनै मोडमा साथ उभिएका साथीहरू हुन्। 14 महाधिवेशनमा उहाँलाई सभापति बनाउँदै गर्दाखेरि मत दिन लाइन लागेका साथीहरू भन्ने सोचिराखेर उहाँले घोषणा गरेर जानुपर्छ कि सबैलाई समन्वय गरेर मिलाएर लिएर जाने भन्ने कुराको लागि।
0: नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने र विधि पद्धति मिच्ने काम भएको बताउनु भएको छ। काँग्रेसको इतर पक्षको भेलालाई सम्बोधन गर्दै देउवाले काँग्रेसमा भावनात्मक एकता र मेलमिलापको आवश्यकता रहेको औल्याउनु भएको छ। देउवाले काँग्रेसमा विवाद हुँदा समग्र मुलुकको राष्ट्रियता कमजोर हुने बताउनु भएको हो। नेता कृष्ण सिटौलाले गल्ती सच्याएर आउन सभापति गगन थापालाई सुझाव दिनुभएको छ। देउवा पक्षको भेलालाई सम्बोधन गर्ने क्रममा थापालाई सभापति स्वीकार्न नसक्ने भन्दै सिटौलाले गल्ती सच्याउने मौका खेर नफाल्न भन्नुभएको हो।
2: हाम्रो युवा नेता हुन् गगन भाइ, भाइभन्दा अन्यथा नहोला सभापति भन्ने मलाई मन पटकै लागेको छैन। विषय महाधिवेशनले मान्यता दिनै सकिएको छैन, अवैधानिक छ, अराजक ढङ्गले गरिएको छ, हाम्रो मान्यता हो। तर उहाँलाई मेरो सुझाव छ, सच्याउने ढोका खोल्दै गएछ सर्वोच्च अदालतले, अहिले सच्याउने बाटो खोज्नुहोस् तपाईँ आफैले। हठले अहङ्कारले गन्तव्य तय गर्न सकिँदैन, कम्तीमा आफ्नो गल्ती सच्याउने अवसर तपाईँलाई छ। गल्ती सच्याउनुहोस् तपाईँ आफैले, जिम्मेदारी तपाईँ आफ्नै हो। अहिले सर्वोच्चले खोलेको ढोका हुन् के गर्नुपर्छ आफै बुझ्नुहोस्।
0: नेता सिटौला निर्वाचन आयोगका दुईजना आयुक्तमाथि समेत खनिनु भएको छ।
2: निर्वाचन आयोगका तीनजना मध्ये दुईजना जसले विशेष महाधिवेशनलाई मान्यता दिनु उहाँहरूसँग त्यो प्रश्न छ। गगनजीहरू जानुभयो, म सभापति भए भन्नुभयो, उहाँहरूले बनाएको दस्तावेज लानुभयो, हामी पदाधिकारी भयौँ भन्ने थपक्कन त्यसको आधारमा उहाँलाई भयो है भनेर प्रमाणपत्र दिन मिल्छ? सभापति शेरबहादुर देउवालाई सोध्नु पर्दैन? कस्तो निर्णय गर्ने क्षमता हो तपाईँहरू दुईजना आयुक्तहरूको? यही तपाईँको क्षमता हो भने तपाईँ यो देशको संविधानले निर्धारण गरेको दल सम्बन्धी च्याप्टर त्यस अन्तर्गत बनेका कानुनहरूको परिपालना तपाईँ कसरी गराउँदै हुनुहुन्छ? कसैको भहकाउमा, कसैको लहरमा?
0: अब खबर फटाफट।
3: दैलेख अस्पतालमा महिलाको उपचारमा विशेषज्ञ सेवा, अस्पतालमा पाठेघरको शल्यक्रिया, स्तन क्यान्सर तथा आङ खस्ने समस्याको विशेष सेवा थपियो। चितवन भरतपुरको बस्ती वरपर बच्चा सहितको चितुवा घुम्न थालेपछि स्थानीयवासी मात्रास, चितुवा नियन्त्रणका लागि ड्रोन, सीसी क्यामेरा, खोर ट्र्यापिङ र खुट्टा ट्र्यापिङको प्रयोग। नेप्से परिसूचक 7 अङ्कले घट्यो, परिसूचक घटेर 2643.83 बिन्दुमा आज 4,27,56,75,000 सेयर किनबेच। नेपाल प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने, आउँदो मङ्सिरभित्र सुदूरपश्चिम प्रदेश स्तरीय साहित्य महोत्सव आयोजना गर्ने प्राज्ञा परिषद बैठकको निर्णय। पहिरो खसेर पुष्पलाल राजमार्गका ठाउँ ठाउँमा सड़क अवरुद्ध, आज बेलुकी 7 बजेदेखि भोलि बिहान 7 बजेसम्म राजमार्ग भएर सवारी साधन चलाउन रोक। दिउँसोको समयमा मौसम र सड़कको अवस्थाबारे जानकारी लिएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको आग्रह। र झापामा किसानलाई मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडको भनाई, हाल युरिया 130 मेट्रिक टन र डिएपी 54 मेट्रिक टन।
0: सर्वोच्च अदालतले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले मंगलबार एनसेलको 80% शेयर बिक्रीसँग जोड़िएको छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न भनेको हो। एनसेल आजियाटा लिमिटेडका तर्फबाट कम्पनी सचिव निशिका शर्माले दायर गरेको रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो। अदालतले यो विषयमा सरकारसँग 15 दिनभित्र लिखित जवाब समेत मागेको छ। अदालतले प्रतिवेदन सार्वजनिक गर्दा कम्पनीको व्यावसायिक गोपनीयता भंग हुन सक्ने र लगानीकर्तामा जोखिम उत्पन्न हुन सक्ने उल्लेख गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
4: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले जिन्जी विद्रोहका बेला तोडफोड र आगजनीमा संलग्न भन्दै पक्राउ परेका र थुनामा राखिएकाहरूको मुद्दा फिर्ता लिने तयारी गरेको छ।
4: प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिमा बोल्दै गृहमन्त्री सुदन गुरूङले जेएनजी विद्रोहका घटनामा सरकार बादी भएर चलाइएका फौजदारी मुद्दा फिर्ता लिन समिति गठन भएको जानकारी दिनुभएको हो। फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका 2063 को दफा 8 अनुसार काम भइरहेको मन्त्री गुरूङको भनाइ थियो। जघन्य अपराधका विषय बाहेक अरू मुद्दामा छूट दिने तयारी भइरहेको पनि मन्त्री गुरूङको भनाइ छ। बैठकमा कानून मन्त्री सोभिता गौतमले जेएनजी युवा र सरकार बीच 2082 साल मक्सिर 25 गते भएको सहमतिका आधारमा मुद्दा फिर्ता लिने जानकारी दिनुभएको छ।
3: तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
5: सड़क अवरुद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात प्राय ठप्प भएको हो। 1200 कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरुद्ध भएपछि नाका 26 दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। 1200 कोदारी खण्डको लम्बाई 26 किलोमिटर छ। भोटेकोसी 2 कोदारी इको क्षेत्रको सड़क खण्डमा असार 31 गते आएको पहिरोले सड़क भाँसिएपछि दुई मुलुक बीचको सड़क सञ्जाल टुटेको छ। नेपाल र चीनलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरणीको राजमार्ग डाक्लाङमा साउन 3 गतेदेखि र लिपिङ बजार नजिकै साउन 19 गतेदेखि वर्षाका कारण सड़क अवरुद्ध भएको छ। तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्र नभई चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन्। अरणीको राजमार्गको कोदारी डाक्लाङ लगायत ठाउँमा पहिरो झर्ने क्रम अझै रोकिएको छैन। भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले चालू आर्थिक वर्षका लागि सरकारले 25 अर्ब 25 करोड़ राजस्व संकलनको लक्ष्य लिएको जानकारी दिनुभएको छ। सड़क अवरुद्ध हुँदा दशैं तिहार लक्षित सामान स्याउ लसुन जस्ता तरकारी र फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे लासा र न्यालम लगायत शहरमा रोकिएको कार्यालयले जनाएको छ। करिब 500 कन्टेनर चिनिया क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि 46 कन्टेनरमा करिब 20 अर्ब बढ़ीको सामान रोकिएको हो।
3: धरान उपमहानगरपालिकाले चालू आर्थिक वर्षका लागि 2,76,19,27,000 बजेट पारित गरेको छ।
6: स्थानीय तहले असार 10 भित्र बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान छ, तर यहाँ आन्तरिक विवादले बजेट पारित हुन नसकेपछि 1.5 महिना लागेको हो। कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघाले नगर कार्यपालिकातर्फ 2,47,48,33,000 र 20 वडा कार्यालयतर्फ 28,70,94,000 विनियोजन गर्नुभएको छ। आन्तरिक राजस्वबाट 1,40,94,00,000, संघीय अनुदानबाट 86,19,00,000, प्रदेश सरकार अनुदानबाट 9,16,00,000, राजस्व बाँडफाँडबाट 32,88,00,000, सड़क बोर्डबाट 1 करोड़ र गत वर्षको मौसदबाट 7 करोड़ प्राप्त हुने अनुमान गरिएको छ। बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ 79,50,00,000 विनियोजन गरिएको छ। स्वास्थ्यतर्फ 12,45,00,000, सशस्त अनुदानबाट 9,33,00,000, धरान अस्पताल सञ्चालनका लागि 2 करोड़ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि 50,00,000 छुट्याइएको छ। शिक्षा युवा तथा खेलकुदतर्फ 49,86,00,000, सुकुम्बासी व्यवस्थापनमा 50,00,000, सिटी सफारी तथा टेम्पो चालकको दुर्घटना सहयोग कोष 20,00,000, सड़क मानव व्यवस्थापन खेलकुद बाँदर नियन्त्रणमा 10,00,000, विपन्न परिवारका सदस्यको दाह संस्कार साझेदारीका लागि 10,00,000, लैंगिक समानता र समावेशीकरणका कार्यक्रममा 1,05,00,000 विनियोजन गरिएको छ। आर्थिक विकासमा 6,80,00,000 विनियोजन गरिएको छ। यस्तै धरानको खानेपानी चतारा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि 3,11,00,000 आन्तरिक स्रोतबाट विनियोजन गरिएको छ।
3: इङ्ल्याण्डभर गर्मी सम्बन्धी चेतावनी अझै जारी छ। इङ्ल्याण्डमा यो वर्षकै सबैभन्दा हिजो गर्मी दिन थियो। लन्डनको तापक्रम 38 डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो। यसैबीच वेस्ट मिडल्यान्ड्समा लागेको ठूलो डडेलो निभाउन अग्नि नियन्त्रकले प्रगति गरिरहेका छन्। स्टोर ब्रिजको एक ठाउँमा मात्र 100 भन्दा बढी अग्नि नियन्त्रक खटिएका थिए। यहाँ धेरै घर जलेका छन्। Store Breeze Castania, Jane Baxter.
7: The smell is horrendous at the moment. It's really a choking smell in the air still, unfortunately. The house on the corner, just literally 200 yards away from us, we could see the flames from our bedroom window. They were well above the rooftops of all the houses. It was spreading so fast and going in quite a few different directions across the fields.
3: आगो आफ्नै घरतिर आउन थालेपछि स्थानीय कोलिन पेगले पनि आगो निभाउने प्रयास गर्न भएको थियो.
2: Oh, with a hose pipe trying to damp the fence down, but it didn't make.
3: Hawasta, ahile samaka khabar. Yetti nai. Namaskar. Ma Aarati.
8: Yo, BFBS, Gorkha Radio.

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: प्रधान न्यायाधीशको मासिक तलब 1,12,522 रुपियाँ पुर्याउँदै सरकारले न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको नयाँ तलबमान तोकेको छ।
4: अर्थ मन्त्रालयले राजपत्र मार्फत नयाँ तलबमान तोकेको हो। नयाँ तलबमान 1 साउन 2083 नै लागू हुनेछ। अब न्यायाधीश न्याय परिषद र महान्यायाधिवक्ताको तलब 93,547 रुपियाँ हुनेछ। प्रधान न्यायाधीश र सर्वोच्चका न्यायाधीशको पारिश्रमिक सहित अरू सुविधा पनि हुनेछ। प्रधान न्यायाधीशका लागि बालुवाटारमा सरकारी निवासको सुविधा छ भने अरू न्यायाधीश पुल्चोको क्वार्टरमा बस्ने गर्छन्। निवासको सुविधा नपाएका न्यायाधीशले निवास भत्ता पाउँछन्। उनीहरूले बिजुली धारा र टेलिफोन सवारी र इन्धन दैनिक तथा भ्रमण खर्च लुगा भत्ता समेत पाउँछन्। त्यस्तै उच्च अदालतका मुख्य न्यायाधीशको तलब 90,000 र न्यायाधीशले मासिक 84,590 रुपियाँ पाउनेछन्। जिल्ला न्यायाधीशहरूको तलब 77,110 रुपियाँ पुगेको छ।
3: कोशीमा 5 वर्षमै 72,000 किलो गाँजा बरामद भएको छ भने 800 भन्दा बढी पक्राउ परेका छन्। प्रहरीलाई छक्याउन एम्बुलेन्सदेखि सरकारी गाडीसम्म प्रयोग हुन थाले पनि तस्करको यो नयाँ शैलीले गाँजा तस्करी रोक्न प्रहरीलाई चुनौती देखिएको छ। विराटनगरबाट ध्रुव भट्टराईको रिपोर्ट।
5: कोशी प्रदेशमा गाँजा तस्करी नियन्त्रण प्रहरीका लागि चुनौती बन्दै गएको छ। पछिल्ला 5 आर्थिक वर्षमा मात्र 72,000 किलो भन्दा बढी गाँजा बरामद भएको प्रहरी तथ्याङ्कले देखाउँछ। यही अवधिमा 863 जना पक्राउ परेका छन्। धनकुटा, भोजपुर र शङ्खसुवा लगायत पहाड़ी जिल्लामा उत्पादन हुने गाँजा संकलन गरी तराई हुँदै भारतसम्म पुर्याउने गरिएको प्रहरी अनुसन्धानले देखाएको छ। तस्करले प्रहरीको निगरानी छल्न एम्बुलेन्स, मिनी ट्रक, निजी तथा सरकारी नम्बर प्लेटका सवारी साधन समेत प्रयोग गर्न थालेका छन्, जसका कारण गाँजाको तस्करीको बदलिदो शैली देखाउँछ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा,
6: पहिला सानसानो गाडीमा थोरै परिमाणमा मोटरसाइकलमा साइकलमा यो अवैध गाँजाहरू बरामद भएको देखिन्छ र पछि पछिल्लो अवस्था हेर्दै जाँदाखेरि के भन्छ भने सानसानो गाडीहरू भाडाका गाडीहरू प्रयोग गर्ने गरेको पनि देखिन्छ। त्यसपछि अनि व्यक्तिगत निजी सवारी साधनहरू पनि यसमा प्रयोग भएको देखिन्छ। सँगसँगै अहिलेको यो विगतको 5 वर्षको डाटा हेर्दा तथ्याङ्क हेर्ने हो भन्दाखेरि 8 एम्बुलेन्सहरू हामीले गाँजासहित नियन्त्रणमा लिएको छ। यो अवश्य पनि वास्तवमा प्रहरीको लागि एउटा चुनौतीको विषय पनि छ।
5: प्रहरीले पहाडी क्षेत्रमा गाँजा खेती फडानी, राजमार्ग निगरानी र नाका चेक जाँच बढाए पनि फडानी गरेका स्थानमा पुनः खेती गर्ने क्रम रोकिएको छैन। त्यसैले गाँजा नियन्त्रणका लागि खेती फडानी र सवारी पक्राउ मात्र सीमित नभई उत्पादनकर्ता, संकलनकर्ता, लगानीकर्ता, ढुवानीकर्ता र सीमा पार सञ्जालसम्म अनुसन्धान विस्तार गर्नुपर्ने देखिएको छ। गाँजाको औषधिजन्य तथा औद्योगिक प्रयोगलाई बाटो खुल्न बहस भइरहे पनि कोशी प्रदेश सरकारले तत्काल गाँजा खेतीलाई वैधानिकता दिने तयारी नरहेको जनाएको छ। कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुली,
7: अब कानून बनाउँदा अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू, नेपालको प्रचलित कानून, संविधान, यी सबै कुरालाई हेरेर हामीले कानून बनाउनु पर्छ र त्यसरी बनाइयो भने मात्रै त्यो कार्यान्वयन हुन सक्छ। त्यो सवाल रहेकोले अब गण्डकी प्रदेशले कानून बनाउनु भयो, उहाँ कसरी कार्यान्वयनमा जानुहुन्छ त्यो पनि हेरौँला, हामी अध्ययन गरौँला। हाम्रो सन्दर्भमा अब यो गण्डकीले एउटा परीक्षण गरिसकेपछि हाम्रो सन्दर्भमा के गर्ने भन्ने सवालका कुराहरू पनि छन्। हामी त्यसलाई अगाडि बढाउने सन्दर्भ कसरी जाने भने त्यसपछि छलफल गर्न सकिन्छ।
5: खुल्ला सीमा, ग्रामीण भूगोल र ठूलो आर्थिक लाभका कारण तस्करी नियन्त्रण थप जटिल बनेको छ। अब चुनौती गाँजा कति बरामद भयो भन्नेमा मात्र होइन, उत्पादनदेखि सीमा पार कारोबारसम्म फैलिएको सञ्जालको जरोसम्म पुग्नुपर्ने आवश्यकता देखिएको छ।
3: मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंश विरुद्धको औषधि प्रदेशका सर्पदंश उपचार केन्द्रमा पठाउन थालिएको छ।
8: सर्पदंश विरुद्धको औषधि एन्टी स्नेक भेनम उपचार केन्द्रमा पठाउन थालिएको मधेस प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर नागेन्द्र यादवले जानकारी दिनुभएको छ। उहाँका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका 27 अस्पताल तथा उपचार केन्द्रमा आवश्यकता अनुसार एन्टी स्नेक भेनम पठाउन थालिएको हो। उहाँले सिराहा चोहरुवाको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा 30 र वीरगंजको नारायणी अस्पतालमा 100 भायल एन्टी स्नेक भेनम पठाइएको जानकारी दिनुभयो। अन्य उपचार केन्द्रमा पनि माग अनुसार औषधि पठाउन थालिएको छ। डाक्टर यादवका अनुसार प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा हाल 900 भायल एन्टी स्नेक भेनम मौजदात छ भने थप औषधि आउने प्रक्रियामा छ। पछिल्ला केही दिन यता
3: हवस् त, खबर यति नै। नमस्कार।

0: स्थानीय समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको देउबा पक्षका नेता दीपक खड्काले गगन थापाले निर्वाचन आयोगलाई हतियारको रूपमा प्रयोग गरेर लुटेर लगेको आरोप लगाउनु भएको छ जारी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता खड्का
4: हामी सबैलाई थाहा छ चैतिएर गएको काँग्रेसले मुलुक फेक्न सक्दैन चैतिएको कारण हामीले भनिरहनु र स्मरण गरिरहनु पर्दैन सच्चा र सत्य काँग्रेस भएको भए सबै निर्वाचनमा सधैँ निर्वाचित यत्रा नेतागणलाई टिकट नदिने दुस्साहस गरिने थिएन सच्चा काँग्रेस भएको भए घरमा आगो लगाइदिएर रक्तामा मरासन्न पारेर कुटाएर कुटेर नेतृत्वबाट सत्ता लुटेर लान पाइँदैन थियो यस्तो अपराध गरिने थिएन के यो अपराध क्षम्य हुन्छ आज प्रश्न छ यस प्रश्नको उत्तर हिजो यहाँहरूको एयरपोर्टको उपस्थिति र आज यहाँको बेलाले गर्विलो झापडका रूपमा साबित भएको छ सम्मान्य सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने कुरा हिजो सम्मान्य हाम्रा पार्टी सभापतिले भनिसक्नु भएको छ राजनीतिक तरल अवस्थामा छ यसको नेतृत्व काङ्ग्रेसले गर्नुपर्दछ
3: अस्पतालमा हुने मृत्युको कारण अब डिजिटल प्रणालीमा राख्नुपर्ने भएको छ
5: स्वास्थ्य मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि जारी गर्दै मृत्युको कारण डिजिटल प्रणालीमा अभिलेखीकरण गर्ने नयाँ नियम ल्याएको हो अन्तर्राष्ट्रिय मापदण्ड र विश्व स्वास्थ्य संगठनको रोग वर्गीकरण अनुसार लागू गरिएको यो प्रणालीले मृत्युको प्रारम्भिक मध्यवर्ती र अन्तिम कारण खुलाउनुपर्ने अनिवार्य नियम बनाएको हो अब अस्पतालमा भर्ना भएका अस्पताल पुर्याउँदै गर्दा बाटोमै वा मृत अवस्थामा ल्याइएका र सब परीक्षण गरिएका सबै केसहरूको विस्तृत विवरण विद्युतीय प्रणालीमा राख्नुपर्नेछ नयाँ प्रणाली सहज बनाउन मोबाइल एप्लिकेशन समेत प्रयोगमा ल्याइने र यसको कार्यान्वयनका लागि तीनै तहमा कार्यान्वयन र अनुगमनका लागि सहजीकरण समिति गठन गरिएको मन्त्रालयले जनाएको छ
3: भोजपुरका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् अन्य बालीको तुलनामा सुन्तला खेतीबाट राम्रो आमदानीका साथै किसानले सरकारी अनुदान र प्राविधिक सहयोग पाएपछि जिल्लामा व्यावसायिक विस्तारले गति लिएको हो जिल्लामा सुन्तला जोन अन्तर्गत पाँचवटा स्थानीय तहका 26 वडा समेटिएका छन् अनुदानमा गुणस्तरीय बिरूवा कृषि औजार र प्राविधिक परामर्श पाएपछि खेती गर्न सजिलो भएको भोजपुर तीन दावाका किसान हरि प्रधानले बताउनु भएको छ
6: पाँच सय बिरुवा लगाएको छौँ र यसले तिन वर्ष पुगेर 4 लाग्यो अहिले भर्खरै गत वर्ष 1 क्विन्टल जस्तो फलेको थियो र अहिले चाहिँ अब लगभग 2-4 क्विन्टलै हुन्थ्यो होला असिनाले बिरुवा त मरौकी बाँचो बनाइदियो 2-2.5 घन्टा असिना थाम्नु गाह्रो पर्दो रहेछ बट बिरुवालाई वार्षिक बाली भन्दा नगदे बालीले अलिकति उपलब्ध बढी हुने
3: जोन प्राविधिक एकाई भोजपुरका अनुसार आर्थिक वर्ष 82-83 54 किसानले अनुदान पाएका छन् त्यसै गरी 11 कृषि फार्मलाई सहयोग गरिएको छ कार्यक्रम मार्फत पक्की सिंचाई पोखरी निर्माण बिरुवा तथा पाइप वितरण लगायतका काम भएको कृषि अधिकृत कौशिला विष्टले जानकारी दिनुभयो
7: सुन्तलाको बिरुवा वितरण सँगै सँगै सिँचाई पनि दिने गरेका छौँ उहाँहरूलाई सुन्तलामा चाहिने सामग्रीहरू यन्त्रीकरण जस्तै सिकेचर हुनसक्छ घाँसहरू हटाउनका लागि ब्रश कटर भर्याङ अनि सुन्तला टिप्नको लागि औजार सुन्तलाको रोग तथा किरा नियन्त्रण गर्नको लागि बोडो पेस्टहरू त्यसपछिको खनिज तेलहरू पनि सबै उहाँहरूले कृषकलाई जे आवश्यकता छ त्यही अनुसारको हामीले सुन्तला क्षेत्र विस्तार कार्यक्रममा चाहिँ दिने गरेका छौँ कार्यक्रममा चाहिँ उहाँहरूले 50% अनुदान पाउनुहुन्छ तर सिंचाईमा चाहिँ 70-75 75% चाहिँ अनुदान पाउनुहुन्छ
3: गत आर्थिक वर्षमा भोजपुरका 109 किसानले अनुदान सहयोग पाएको विष्टले बताउनु भयो वैशाख यता विपदका घटनामा परेर मुलुकभर 215 मृत्यु भएको छ
8: वैशाख 1 साउन 28 गतेसम्मको तथ्याङ्क अनुसार यो अवधिमा 4608 घटना भए